0: गर्नु परेमा सम्पर्क गर्नु होला।
1: लामो समय फिलिपिन्स बंगलादेशका विभिन्न अस्पतालमा अनुभव प्राप्त वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडोन्टिक डाक्टर विपिन भूषाल सीएमएस चितवनबाट डेन्टल सर्जन डाक्टर रचना घिमिरे डेन्टल सर्जन डाक्टर आस्था खत्रीद्वारा बिरामीको दैनिक रूपमा जाँच तथा उपचार भइरहेको छ।
2: सावधान उस्ता उस्तै नामबाट नझुक्किनु होला है। बीआर डेन्टलमा दाँत मिलाउनका लागि सम्झनुहोस् डाक्टर विपिन भूषाल।
3: सम्पर्क बीआर डेन्टल न्यू रोड साझेदारी टोल यामाहा शोरूम नजिकै।
0: सम्पर्क फोन नम्बर 0825902022।
4: जु रोड सुटी पुकार खोइनी जस्ता सुटीजन्य पदार्थ सेवन नगरौ, क्यान्सरबाट बचौ। रेडियो मध्य पश्चिम बीआर डेन्टलको सहकार्यमा जारी सन्देश।
5: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ।
6: हाम्रा सेवाहरू
5: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू
6: छाती दम निमोनिया खोकी छेरो
5: मुटु उच्च रक्तचाप ब्लड प्रेसर
6: मधुमेह सुगर मृगौला रोग पिसाब
5: पेट ग्यास्ट्रिक कलेजो लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
6: डाक्टर कृष्ण तिमल सिन्हाद्वारा दिइने सेवाहरू
5: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यापिएको
6: हाड जोर्नी भाँचिएको प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने
5: युरिक एसिड बाथ भएको हड्डी खिएको ढाड कम्बर दुख्ने
6: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू
5: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी
6: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने
5: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श
6: कान पाक्ने कानबाट पिप बगिरहने कान गनाउने
5: घाँटी दुख्ने घाँटीको एलर्जी टन्सिल घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड
6: नाक पाकेको नाकले गन्ध थाहा नपाउने पिनास नाकमा मासु पलाएको नाकको हड्डी बाङ्गिएको नाकको एलर्जी
7: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड खोराहीदाङ। सम्पर्क फोन नम्बर 0825601096 र मोबाइल नम्बर 9847826001।
8: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको यस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ।
9: नियमित विशेषज्ञ डाक्टरी सेवाहरू मेडिसिन वरिष्ठ फिजिसियन डाक्टर जित नारायण यादव प्रसूति तथा स्त्री रोग वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव
10: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य
11: हाड जोड्ने नसा रोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी
12: भिडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा
13: साथै ईसीजी टीएफटी मुटुको भिडियो एक्सरे इको
14: इन्डोस्कोपी सेवा
13: प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्।
1: नोट यस शिव मेडिकलमा अब महिलाहरूको भिडियो एक्सरेका लागि कन्सल्टेन्ट रेडियोलोजिस्ट महिला डाक्टर दृष्टि लामी छानेद्वारा भिडियो एक्सरे सेवा भइरहेको सहर्ष जानकारी गराउँदछौ।
9: सम्पर्क शिव मेडिकल हल हस्पिटल रोड घोराईदाङ फोन नम्बर 0825607334 र 0825601038।
15: वरिष्ठ पाइल्स फिसर तथा फिस्टुला रोग विशेषज्ञ डाक्टर प्रभाकर शाह अब दाङ गुराईको दिव्य फार्मेसीमा
16: आधुनिक लेजर प्रविधिद्वारा उपचार र बिना चिरफार उपचार
6: डाक्टरद्वारा दिइने सेवाहरू
14: पाइल्स फिसर फिस्टुला र पाइलोनाइडल साइनसको आधुनिक लेजर प्रविधिबाट बिना चिरफार उपचार
6: बिना टाका प्रभावकारी उपचार
16: दिशा गर्दा दुख्ने रगत आउने मासु पलाएको घाउ भएको पिप बग्ने चिलाउने कब्जियत एवं सम्पूर्ण रोगको सफल उपचार तथा परामर्श
6: शरीरको कुनै पनि भागमा मासु पलाएको अनावश्यक तथा मुसा कोटी आधुनिक मेसिनद्वारा हटाइन्छ
16: शल्यक्रियाको डर बिना सुरक्षित उपचार र तुरन्तै डिस्चार्ज
6: नोट फोनबाट पनि नाम दर्ता गराउन सकिनेछ बिरामी जाँच्ने मिति यही श्रावण 8 गते शुक्रबार
14: दिव्य फार्मेसी कोराई 15 सड़क विभाग रोड सम्पर्क फोन नम्बर 0825904110 मोबाइल नम्बर 9847828913 9847826163 र 9095121871।
17: एक हप्तादेखि यो दाँत दुखेको दुखेछ। फेरि छोरा छोरीको दाँत पनि किराले खाएर फाल्ने भएको छ। अब यसको उपचारको लागि कहाँ जाने होला?
18: यी सबै समस्या समाधानका लागि अब बीएनबी डेन्टल क्लिनिकमा डाक्टर आयुष गौतम सिनियर डेन्टल सर्जनद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
19: डाक्टरद्वारा दिइने सेवाहरू:
20: दाँत सफा गर्ने तथा निशुल्क चेक जाँचको सुविधा,
19: बाङ्गा टिङ्गा दाँत मिलाउने,
20: शल्यक्रिया गरेर दाँत निकाल्ने,
19: खाली ठाउँमा दाँत भर्ने,
20: दुखेको दाँतलाई नदुखाई जरैबाट निकालिने,
19: मुखमा घाउ खटेर आउने, गिजाबाट रगत आउने, श्वास गनाउने, दाँत तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याको सफल उपचारको लागि हामीलाई सम्झनुहोस्।
20: सम्पर्क बीएनबी डेन्टल क्लिनिक, घोराही 15 हस्पिटल रोड, निमाहल, कुमारी बैंक अगाडि, घोराही दान। सम्पर्क फोन नम्बर 082-590-350 र सम्पर्क मोबाइल नम्बर 98578-43-123।
21: नाक कान तथा घाँटी रोगको उपचार सेवा अब सुवर्ण मेडिकल हल घोराही दाङमा।
22: नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर सुवर्ण बुढामगरद्वारा प्रत्येक दिन बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क गरी आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
21: अन्य सेवाहरू:
23: हात जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर कृष्ण तिमिल सिन्हाद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
24: सुगर, थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर एसएन यादवद्वारा प्रत्येक महिनाको दोस्रो शुक्रबार बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
23: बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेलद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
25: प्रत्येक दिन डाक्टर नवराज केसीद्वारा बिरामीहरूको चेक जाँच तथा उपचार सेवा।
26: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
20: सम्पर्क सुवर्ण मेडिकल हल, घोराही 14 आर्मी रोड। सम्पर्क फोन नम्बर 082-561-694। सम्पर्क मोबाइल नम्बरहरू 98578-30-145, 98-4-78-30-153 र 98-6-49-41-944।
27: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने आउनुहोस् बंगलाचुली आयुर्वेद क्लिनिक घोराईदाङमा।
28: उपचार हुने रोगहरू:
27: पायल, फिस्टुला, दिसा गर्दा रगत आउने, पोल्ने, दुख्ने, कब्जियत,
28: चाया, पोतो, डन्डीफोर, दाग, दुबी, एलर्जी, कपाल झर्ने,
27: महिनावारी गडबडी, सेतो पानी बग्ने, योनि चिलाउने, तल्लो पेट दुख्ने, निसन्तानपन एवं पुरुषको यौन इच्छामा कमी, शीघ्र स्खलन, स्वप्न दोष एवं निसन्तानपन,
28: हड्डी खिएको, नसा च्यापिएको, युरिक एसिड, हात खुट्टा झमझमाउने, पोल्ने, सिल्का हान्ने तथा सबै किसिमका बाथरोग,
27: ग्यास्ट्रिक, गानागोला, अल्सर, पत्थरी, जन्डिस, दम, खोकी, पिनास, पिसाब पोल्ने, दुख्ने,
28: सुगर, प्रेसर, थाइराइड, प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा।
27: हामी कहाँ फार्मेसी, ल्याब, पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ। मुसा, कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिसियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ।
22: सम्पर्क बंगलाचुली आयुर्वेद क्लिनिक, घोराही 15 बिपी चोक दाङ। सम्पर्क फोन नम्बर 98-686-61-694।
29: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
30: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमएस र पेट, छाती, मुटु, सुगर तथा थाइराइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी एमबीबीएस एमडीद्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
22: नोट: हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ।
29: सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खोराहिदान। सम्पर्क फोन नम्बर 082-595-829। सम्पर्क मोबाइल नम्बर 97-4-92-64-643 र 98-578-53-825।
21: भर्ना सम्बन्धी सूचना:
22: बर्खा ग्रुपद्वारा सञ्चालित यस भिक्टोरिया इन्टरनेशनल कलेज घोराहीदाङमा बीबीए बीएचएम कार्यक्रमका लागि भर्ना आवेदन खुलेको सहर्ष जानकारी गराउँदछौ। इच्छुक विद्यार्थीले समयमै कलेजमा सम्पर्क राखी मौकाको फाइदा उठाउनुहोस्।
21: सम्पर्क गोर्खा ग्रुप, भिक्टोरिया इन्टरनेशनल कलेज, दाङ।
0: सम्पर्क फोन नम्बर 082563133, मोबाइल नम्बर 98 47 80 92 83 र 97 625 26 286।
2: सीता के भो तिमलाई घुम्सेर बसेछौ
3: के हुनु नि बिहे भएको छ 6 वर्ष भइसक्यो बच्चा बच्चेको लागि कतै ठाउँ देखाए कतै ठाउँ तर केही सिप चलेन अब त आश्रय मरिसक्यो
2: के कुरा गर्छ निनले हाम्रै घोराईमा शिशु क्लिनिक फर्टिलिटी सञ्चालनमा आछ त त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ त्यसै आत्तेर हुन्छ कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ त्यही भएर ढुक्क भएर त्यही जाऊ
3: ए ठिकै छ म जान त धेरै ठाउँ गई अब तिमीले भनिहाल्यौ त्यही पनि अब शिशु क्लिनिक नै जान्छु
4: शिशु फर्टिलिटी एन्ड आइभीएफ सेन्टर चितवनको शाखा अब घोराहेको दिति चोकबाट सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेसलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ समस्यालाई लुकाएर होइन उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ आजै आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्
5: नोट पहिलो परामर्श निशुल्क दिइनेछ समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्
4: शिशु क्लिनिक फर्टिलिटी बिचो खोरा हैदान सड़क विभागको अगाडि एड्रेस बैंक भएको भवनमा सम्पर्क मोबाइल 9847723572
7: अम्बिकेश्वरी मन्दिर संरक्षण तथा प्रवर्धन समितिको मिति 2083/3/16 निर्णय अनुसार अम्बिकेश्वरी मन्दिर परिसरमा अब 2083/84 लागि फोटोग्राफी व्यवसाय सञ्चालन गर्न इच्छुक व्यवसायीबाट तपसिल अनुसार सिलबन्दी टेन्डर निवेदन पूर्ण आह्वान गरिन्छ
8: मिति 2083 यही असार 23 गते बिहान 8 बजेसम्म निवेदन दिइसक्नु पर्नेछ निवेदन फारम मन्दिर सचिवालयले उपलब्ध गराउनेछ
7: निवेदनका साथ नेपाल सरकारको सम्बन्धित निकायमा फर्म दर्ता गरेको प्रमाण कर दर्ता गरेको प्रमाण र प्रोप्राइटरको नागरिकता प्रमाणको प्रतिलिपि पेश गर्नुपर्नेछ
8: मिति 2083 यही असार 23 गते बिहान 8 बजेसम्म आएका निवेदकहरू र मन्दिर समितिको सहमतिमा मिति र समय तय गरी टेन्डर खोलिनेछ
7: न्यूनतम बोल कबोल रकम ₹10,00,000 कायम गरिएको छ गोप्य बोल कबोलमा सबैभन्दा बढी रकम हाल्ने फर्मसँग आवश्यक सम्झौता गरी उक्त फर्मलाई टेन्डर प्रदान गरिनेछ
8: सचिव दामोदर भूषाल
7: अम्बिकेश्वरी मन्दिर संरक्षण तथा सम्वर्धन समिति घोराही उपमहानगरपालिका 18 अम्बापुर दाङ होइन माइला लखर लखर कहाँ हिनिस्
10: कहाँ हुनु हो काका यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो टाइम पासको लागि निस्केको नि काका
7: अरे केटा उमेर जो जाँगर छदा टाइम पास गरेर बस्दै गर आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु
10: के गर्नु त काका न त राम्रोसँग पढ्न सकियो विदेश जाउँ भनेर सोचेको थिए भरपर्दो मेन पावर पनि भेटेन यस्तै छ झोले जिन्दगी
7: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान तल्लो घरे काइलो पनि त्यहीबाट गएको हो राम्रो पैसा कमाइरहेछ त्यसले
10: ल ल काका गइहाले म
11: हामी कहाँ कुवेत बहराइन ओमन कतार साउदी दुबई तथा रोमानियाबाट समेत कामदारको माग भए आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला
12: हजुर हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौँ एकपटक सेवा गर्ने मौका दिनुहोस्
11: नोट हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र मोबाइल नम्बर 98 4 98 87 741

0: यो हो रेडियो मध्य पश्चिम FM 91.4 MHz।
1: मध्य पश्चिम चाङ च्या यति बेला बिहानको 6 बजेको छ।
2: यस टाइम चेकका प्रायोजक गोर्खा हस्पिटल प्रणाली, तपाईँको सुस्वास्थ्य हाम्रो कामना।
3: नमस्कार तथा सुप्रभात। काया कैरनमा तपाईलाई साथी मदन पौड्यालसँगै मिलन तिमिल सिन्हाको स्वागत छ। काया कैरन उज्यालो रेडियो नेटवर्कसँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
4: आज 2083 साल असार 20 गते शनिबार, सन् 2026 जुलाई 4 तारीक असार कृष्ण पक्षको चतुर्थी तिथि।
5: काया कैरन का साथमा
6: किसान पाइप प्रोडक्ट प्राली
5: राष्ट्रको शान किसान
6: अ कम्प्लिट पाइपिङ सोलुसन।
3: काया कैरन शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
4: सरकारको 100 दिनमा आशा जागे पनि भरोसा जागेन। शासकीय सुधारका 100 कार्यसूची मध्ये झण्डै 1/3 कार्यान्वयनमा जनमुखी काममा नीतिगत दूरदृष्टिको अभाव रहेको विश्लेषकको भनाई।
7: आठुटे कामहरू छताकुजु गरे जस्तो लाग्छ, तर जुन मूल कुराहरू हो, जनताले जुन चाहेको थिए र कतिवटा कुराहरू चाहिँ आशा लाग्ने खालको काम गरेर देखिनँ म।
3: निर्वाचन आयोगमा प्रमुख आयुक्त र 2 आयुक्त सिफारिस, त्रिवी सहित 7 विश्वविद्यालयमा उपकुलपति नियुक्त।
4: बढ्दो तापक्रमले स्वास्थ्यमा गम्भीर असर, विद्यालय तहदेखि नै सचेतना कार्यक्रम आवश्यक, स्वास्थ्य बीमामा शास्ति र झमेला उस्तै।
3: भारतीय प्रधानमन्त्री मोदीले अर्को हप्ता इण्डोनेसिया, अस्ट्रेलिया र न्यूजील्याण्डको भ्रमण गर्ने, क्षेत्रीय रणनीतिक सम्बन्धलाई थप बलियो बनाउने उद्देश्य।
4: र विश्वकप फुटबलमा साबिक विजेता अर्जेन्टिना र केप भर्डे बीचको खेल अतिरिक्त समयमा धकेलियो, पेनाल्टी सुटआउटमा अस्ट्रेलियालाई हराउँदै इजिप्ट पहिलो पटक अन्तिम 16मा।
8: प्राविधिक शिक्षा आजको आवश्यकता।
9: मुनाफा रहित सामाजिक शैक्षिक संस्थाका रूपमा सञ्चालित पोखरा विश्वविद्यालयको सम्बन्धन प्राप्त उत्कृष्ट शैक्षिक संस्था नेपाल इन्जिनियरिङ कलेज चाङ्गु नारायण भक्तपुरमा बी आर्किटेक्ट, बीई सिभिल, सिभिल एण्ड रूरल, कम्प्युटर, इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्स, इन्फर्मेशन एण्ड कम्युनिकेशन इन्जिनियरिङ तथा बीई सिभिल फर डिप्लोमा होल्डर्स कार्यक्रममा भर्ना खुल्यो।
8: प्रवेश परीक्षा असार 25 गते बिहिबार।
9: थप जानकारीका लागि नेपाल इन्जिनियरिङ कलेज चाङ्गु नारायण 4 भक्तपुर।
8: फोन 01-5221-12 5221-00 छ। 97-4-18-020-96।
9: वेबसाइट www.nec.edu.np।
10: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ? घुम्न जान बचत गर्नुहुन्छ? अब भविष्यका लागि पनि सोच्ने कि?
11: एनएमबी क्यापिटलको एसआईपी, हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका।
12: एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
13: सुन त, मेरो कपडा प्याकिङ गरिदिउ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
10: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
13: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
14: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
9: फोन 054-94-33-4-93-555।
3: काया कैरनमा अब खबरको सिलसिला। रासोपा वरिष्ठ नेता बालेन्द्र शाह नेतृत्वको शक्तिशाली सरकारले 100 दिन पार गरेको छ। देशमा व्यथिति, भ्रष्टाचार, अनियमितता र विसंगति अन्त्य गर्दै देशको काँचुली फेर्ने प्रतिबद्धता गरेको सरकारले प्रशासनिक सुधारका केही महत्वपूर्ण काम गरेको छ, तर कतिपय थिति र विधि मिचेर गरिएका काम भने विवादित छन्। जर्जर बनेको अर्थतन्त्र सुधार र विकास गति अघि बढ़ाउने भने सरकारको गति नपुगेको जानकारहरू बताउँछन्। आशा जगायो भरोसा जागेन शीर्षकको खबर आजको अन्नपूर्ण पोस्टले लेखेको छ। अनि आजको कान्तिपुरले 100 बुदामा 1/3 पूरा भएको खबर लेखेको छ। प्रधानमन्त्री शाह नेतृत्वको सरकारले ल्याएका शासकीय सुधार सम्बन्धी 100 कार्यसूची मध्ये करिब 1/3 कार्यान्वयनमा गएका छन्। सरकारी तथ्याङ्क, निर्णय, कार्यान्वयनको अवस्था र प्रगतिबारे भएको विश्लेषणमा 100 कार्यसूची मध्ये 38 कार्यान्वयनमा गएको देखिएको हो। गएको चैत 13 सरकार गठन भएकै दिन 24 घण्टादेखि 1,000 दिनसम्म गर्ने गरी सार्वजनिक प्रशासनिक सेवा प्रवाह सुधार, डिजिटल नेपाल, भ्रष्टाचार नियन्त्रणदेखि कृषि पूर्वाधार, स्वास्थ्य, शिक्षा क्षेत्र सुधारसम्मका कार्यसूची अघि सारिएको थियो। ती कार्ययोजना मध्ये केही क्षेत्रमा उल्लेख्य काम भएको छ भने कुनै क्षेत्रमा स्थिति उपलब्धि छ, धेरै जसोमा भने सरकारको प्रतिबद्धता पूरा हुन बाँकी छ। 62 सूची भने अधुरा छन्। तिनमा कुनै कार्यान्वयन प्रक्रिया नै शुरू भएको छैन। परराष्ट्र मन्त्री शिशिर खनाल सरकार नागरिकलाई आशा जगाउन र सुशासनको अनुभूति दिलाउन सफल रहेको दावी गर्नुहुन्छ। आजको कान्तिपुरले एक्सप्रेस वेमा बिना ब्रेकका प्रधानमन्त्री बालेन्द्र शीर्षकको अर्को खबर पनि लेखेको छ। 47 लाख फेसबुक फलोअर्स, करोड़ौं भ्यूज र अनगिन्ती पोस्ट बीच प्रधानमन्त्री शाह अझै रहस्यमय हुनुहुन्छ। उहाँ आफ्ना कुरा सामाजिक सञ्जालमा लेख्नुहुन्छ तर आफूलाई व्याख्या गराउन रूचाउनुहुन्न। प्रधानमन्त्री बनेको 100 दिनमा गरेका कयौं क्रियाकलाप तथा निर्णयप्रतिको आलोचनालाई स्वीकार गरेर उत्तर दिनुभन्दा त्यसको आधार नै अस्वीकार गर्ने शैली अप्नाइरहनु भएको छ। सरकार केही फरक देखिएको परराष्ट्र नीतिले भन्दा पनि कूटनीति सञ्चालन शैलीले हो। विदेशी कूटनीतिज्ञसँग व्यक्तिगत भेटघाट गर्ने प्रधानमन्त्री शाहको निर्णयले लामो समयदेखि चलिआएको अभ्यासलाई चुनौती त दिएकै छ नै कूटनीतिक वृत्तमा पनि चासो सिर्जना गरेको छ।
4: फेरि पनि सरकारका 100 दिनकै खबर। हाई प्रोफाइल गिरफ्तारी र प्रहरीमा सुधारको घोषणाका बीच गृहमन्त्री सुदन गुरूङले आफूलाई एक्सन ओरिएन्टेड नेताका रूपमा स्थापित गर्न खोजे पनि विधि प्रक्रिया नागेर गरिएका कतिपय कार्यवाहीका कारण अदालतले प्रश्न उठाएको छ। यस्तै एसई र कक्षा 12 नतिजा अपेक्षाकृत छिटो सार्वजनिक हुनु, पाठ्यक्रम पुनरावलोकनको प्रक्रिया अघि बढ़नु तथा केही नीतिगत सुधारमा पहल गर्नुलाई शिक्षा मन्त्रीको उपलब्धिका रूपमा हेरिएको छ। शिक्षामा गति, दिशा अझै अस्पष्ट शीर्षकको खबर कान्तिपुर दैनिकले छापेको छ। त्यस्तै लगानी र खर्चमा भएन सुधार, निजी क्षेत्रको मनोबल बढ़ेन शीर्षकको खबर पनि आजको पत्रिकाले छापेको छ। शेयर बजार निरन्तर ओह्रालो लागिरहेको छ, घर जग्गा क्षेत्रमा पनि सुधार हुन सकेको छैन। अर्थमन्त्री वाग्लेले अर्थतन्त्र सुधारका लागि धेरै काम भएको दावी गर्दै आउनु भएको छ। यस्तै पूर्वाधार मन्त्रीका धम्की धेरै, काम कम शीर्षकको पनि खबर कान्तिपुर दैनिकले छापेको छ। यसैबीच जलन पीड़ितका लागि सहुलियत उपचारको व्यवस्था अझै प्रभावकारी बन्न सकेको छैन, बुलुबस सेवा सञ्चालनमा आउन बाँकी नै छ, सार्वजनिक सवारीमा सीसीटीभी जडानको योजना पनि अधूरै रहेको छ, पूरा भएनन् महिला सुधारका प्रतिबद्धता शीर्षकको खबर कान्तिपुरले छापेको छ। यसैबीच आजको गोर्खापत्र दैनिकले सुशासन र शासकीय सुधारको प्रस्थान बिन्दु शीर्षकमा खबर छापेको छ। सरकारले 100 दिनमा भ्रष्टाचार विरूद्ध महत्वपूर्ण काम कारवाही अघि बढ़ाएको छ। सरकारसँगै रासोपाले देखाएको यो प्रतिबद्धता र नयाँ राजनैतिक संस्कार अभ्यासले नेपालको लोकतन्त्रलाई थप सबल, सक्षम र सुदृढ़ बनाउन मद्दत पुग्ने विश्वास गर्न सकिन्छ।
3: सुशासन, सेवा प्रवाह, रोजगारी, लगानीको वातावरण, भ्रष्टाचार नियन्त्रण र नागरिकको जीवनस्तरमा सरकारले कस्तो प्रभाव पार्न सक्यो भन्ने अहिले मूल्याङ्कनको विषय बनेको छ। साथी महेश गेवालीले राजनीतिक विश्लेषक लोकराज बराललाई सरकारको 100 दिन कस्तो रह्यो भनेर सोध्नु भएको छ।
7: आठुटे कामहरू छताखुजु गरे जस्तो लाग्छ, तर जुन मूल कुराहरू हो, जनताले जुन चाहेको थिए र कतिवटा कुराहरू चाहिँ संविधानको कुराहरूमा प्रश्न छैन, कार्यकारी भनिदिएको छ, कहिले के भनिदिएको छ, संशोधन भनेको छ, संघीयताको कुराहरू छ, फेरि सजिलैसँग भनिदिएको छ, गर्दाखेरि आशा लाग्ने खालको काम गरेर देख्दिनँ म।
15: त्यसो भए सुशासन, भ्रष्टाचार नियन्त्रणमा चाहिँ कस्तो भयो त?
7: सुशासन अब अहिलेसम्म भ्रष्ट हुने यिनीहरू भन्ने चाहिँ प्रश्न छैन, त्यति कुरा आएको छैन बाहिर, तर यिनीहरू चाहिँ कुनै पनि क्षेत्रमा चाहे आर्थिकमा पनि प्रश्न त छैन, राजनीतिक डिरेक्सनमा अलिक लोकतन्त्र प्रति प्रतिबद्ध छु त भनेको छ, त्यसै एकातिर त्यो भनेको छ भने अर्कोतिर फेरि अलिकति कता कता अधिनायक त्यो बातका लक्षणहरू कतै कतै गर्ने पनि प्रवृत्ति देखिएको छ। सुशासनको भन्दाखेरि अहिलेसम्म त्यही सर्वा सर्वा यतावती बलानु धिसानु गर्ने बाहेक केही त्यस्तो छैन।
15: यो मन्त्रालयको संख्या पनि घट्यो,
7: संख्या घटाएको छ, त्यो राम्रै हो। 100 दिनसम्म हेर्दाखेरि त्यस्तो लापरवाही त छैन। त्यसले मात्रै जनताले चाहेको जुन शासन हुन्थ्यो, जुन एउटा चिन्तन गरेर चाहिँ नीति निर्माण हुने भविष्यको लागि पनि गर्ने खालको कुराहरू चाहिँ अहिले चाहिँ तदर्थतामै आधारित छ। अहिले यसै भन्न सकिने अवस्था छैन।
15: नागरिकले चाहे अनुसारको गर्नुपर्ने काम चाहिँ कस्तो हुनु पर्छ?
7: नागरिकले जाने काम अघि जो कुरा छ त्यतिर नियन्त्रण केही छैन। शिक्षा क्षेत्रमा अस्त व्यस्त छ, त्यतिर छैन। स्वास्थ्यमा हस्पिटलमा हामी के नै गर्छौँ भने त्यतिर केही छैन। उही लाइन छ, उही जनतालाई दुःख छ, उही मारामार छ। खास परिवर्तन भएको आभासी पाएको छैन। विकासको कुराहरू पनि खास अगाडि बढेको देखिँदैन। हुन त 3 महिनाको समय भनेको अहिलेसम्म छोटै हो, त लक्षणहरू त थाहा हुन्छ नि त। अब परराष्ट्र नीतिको कुराहरूदेखि लिएर अरू कुरा पनि प्रश्नता छैन, धेरैतिर त्यस्तै छ।
15: पहिलेका र अहिलेकामा चाहिँ के फरक देखियो कि देखिएन?
7: होइन, पहिलेका त म आफै मपाई थिएँ, सबै स्वार्थमा थिए, माथि लेनदेन गर्थे, कुर्सीको लेनदेन गर्थे। तिनजना विषय गरी 3-4 जना नेताको बिचमा त्यो चल्थ्यो, अनि आफ्ना मान्छे भर्ना गर्ने, अनि भ्रष्टाचारको कुरामा होइन हाम्रो सरकार राम्रो छ भन्ने, त्यो मपाई थियो विषय गरी, त्यो छैन अहिले।
15: अब सरकारले आफ्नो कार्य सम्पादन सुधार्न अब के सुझाव दिनुहुन्छ उहाँहरूलाई चाहिँ के गर्नु?
7: मैले सबभन्दा ठुलो कुरा, कुनै निर्णय लिनुभन्दा पहिले धेरै चिन्तन गरेर यो के हो, कसो हो, यसको प्रभाव के पर्छ, भोलि राजनीतिमा के पर्छ, राजनीतिमा के पर्छ, आर्थिक नीतिमा के पर्छ, त्यतिर चिन्तन गरेर राम्रो अनि निर्णय गर्ने। अब अहिले संहिता खारेज गर्ने भनेर संविधानमा प्रत्यक्ष निर्वाचित राष्ट्रपति गर्ने भने यिनीहरूले त्यत्रो त्यत्रो म्यान्डेटको कुरा गर्छन्, भोलि चाहिँ त्यसको त राम्रो जाँदैन नि सन्देश। अहिले नै मधेसमा भड्किन लागिसक्यो, त्यति सजिलै हलुकासँग चाहिँ संविधानमा भएका कुराहरू छन्। अब मूलभूत कुराहरूमा पनि उनीहरूले चाहिँ यो गर्ने भनिएको छ, अलिकति एडहक भन्छ नि अङ्ग्रेजीमा, तदर्थ त्यो तदर्थतामा आधारित कुराहरू गर्छन्। भोलिसम्मको दूरदृष्टि कोण राखेको त्यस्तो लाग्दैन मलाई।
3: उहाँ हुनुहुन्थ्यो राजनीतिक विश्लेषक लोकराज बराल। सरकारको 100 दिनमा हट्टहुट्ट केही गर्न चाहिँ खोजेको तर नागरिकको जीवन स्तरमा प्रभाव पार्ने गरी काम हुन नसकेको विषयमा जानकारी दिँदै काया कैरनमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
11: हरेक वर्ल्ड कप चाहिँ यो वर्ल्ड कप नै गरौ सेलिब्रेट मेरी सबै जेनेरेसन। हिमस्टार टिभी खरिद गर्न पाउनुहोस् 32% सम्मको क्याशब्याक, वर्ल्ड कप 2026 को टिभी सिजन पास र 1 वर्षको नेट टिभी प्याक, शर्तहरू लागू हुनेछन्। हिमस्टार टिभी, उही सेलिब्रेसन हरेक जेनेरेसन।
16: हिमस्टार फर अ कम्प्लिट होम।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाछिमपाट काठमाडौँ।
1: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ़ मसान्तभित्र योजना अनुसार ब्याज छूट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छूटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ़ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छूटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड नेपालको पहिलो ब्याङ्क।
2: बेटर अप्लायन्सेस का एसी कूलर फ्रिज कुकर इन्डक्सन एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाई पनि भन्नुहुनेछ मलाई त बेटरको बानी लागिसकेको छ। बेटर अप्लायन्सेस, बेटरको बानी लाग्छ।
3: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले सरकारको 100 दिनमा आशा जागे पनि भरोसा जागेन, शासकीय सुधारका 100 कार्यसूची मध्ये करिब 1/3 कार्यान्वयनमा जनमुखी काममा नीतिगत दूरदृष्टिको अभाव रहेको विश्लेषकको भनाई लगायतका खबर प्रस्तुत गर्यौं।
4: अब बाँकी खबर। संवैधानिक परिषदले निर्वाचन आयोगको प्रमुख आयुक्तमा मान बहादुर कार्कीलाई सिफारिश गरेको छ। कार्की अहिले सर्वोच्च अदालतका रजिस्ट्रार हुनुहुन्छ। हिजो बसेको मन्त्री परिषद बैठकले मोरङ निवासी उहाँलाई प्रमुख निर्वाचन आयुक्तमा सिफारिश गरेको उपसभामुख रूबी ठाकुरले बताउनुभयो। संवैधानिक परिषदले निर्वाचन आयोगका 2 आयुक्तका लागि पनि नाम सिफारिश गरेको छ। काठमाडौँका डाक्टर राजीव सुब्बा र ओखलडुङ्गाका गुरूप्रसाद वाग्लेलाई आयुक्त नियुक्तिका लागि सिफारिश गरिएको उपसभामुख ठाकुरले बताउनु भएको छ। यसैबीच झण्डै 2 महिनादेखि उपकुलपतिविहीन रहेका त्रिभुवन विश्वविद्यालय सहित 7 विश्वविद्यालयले नयाँ नेतृत्व पाएका छन्। प्रधानमन्त्री तथा कुलपति बालेन्द्र शाहले हिजो रिक्त रहेका 7 विश्वविद्यालयमा उपकुलपति नियुक्त गर्नुभएको हो। यसपटक सबै उपकुलपति खुल्ला प्रतिस्पर्धा मार्फत छनौट गरिएको सरकारले जनाएको छ। शिक्षा मन्त्री सस्मित पोखरेलको संयोजकत्वमा गठित सिफारिश समितिले प्रस्तुतिकरण र अन्तर्वार्तापछि प्रत्येक विश्वविद्यालयका लागि 3-3 जनाको नाम प्रधानमन्त्रीलाई सिफारिश गरेको थियो। त्यो सूचीबाट प्रधानमन्त्रीले उपकुलपतिहरू नियुक्त गर्नुभएको हो। नियुक्त हुनेमा त्रिभुवन विश्वविद्यालयमा डाक्टर भोला थापा, कृषि तथा वन विश्वविद्यालयमा ऋषिराम कटेल, सुदूरपश्चिम विश्वविद्यालयमा किशन दत्त भट्ट, मध्यपश्चिम विश्वविद्यालयमा राजन सुवाल, राजर्षि जनक विश्वविद्यालयमा श्याम नारायण ला, पोखरा विश्वविद्यालयमा देवेन्द्र अधिकारी र पूर्वाञ्चल विश्वविद्यालयमा सुजन बाबु मरठा रहनु भएको खबर नयाँ पत्रिका दैनिकले छापेको छ।
3: जलवायु परिवर्तनको प्रभाव गर्भवती सुत्केरी नवजात शिशु बालबालिका तथा सीमान्तकृत समुदायको स्वास्थ्य र जीवनयापनमा गम्भीर रूपमा पार्न थालेको छ। विज्ञहरूले जलवायु परिवर्तनले हुने असर रोक्न तत्काल प्रभावकारी नीति र स्वास्थ्य प्रणाली सुदृढ़ बनाउन सरकारलाई आग्रह गरेका छन्। जलवायु परिवर्तनले हिमालमा हिउँ पग्लने, वर्षाको चक्र परिवर्तन हुने वा तापक्रम बढ़ने र अवस्थामै सीमित नरही स्वास्थ्यसम्म पुगेको हो। जलवायु परिवर्तनले बालबालिकामाथि पार्ने प्रभाव विषय अन्तर्क्रियामा विज्ञहरू जलवायु संकटलाई वातावरणीय मुद्दाका रूपमा मात्र नभई मानव अधिकार, जनस्वास्थ्य, शिक्षा, पोषण तथा सामाजिक न्यायसँग प्रत्यक्ष जोड़िएको विषयका रूपमा लिनुपर्ने आवश्यकता औल्याएका छन्। नेपाल स्वास्थ्य अनुसन्धान परिषदका प्रमुख अनुसन्धानकर्ता डाक्टर मेघनाथ धिमालले अत्यधिक गर्मी देशको प्रमुख जनस्वास्थ्य चुनौतीका रूपमा देखा परेको बताउनुभयो। उहाँले जलवायु परिवर्तनका कारण तापलहरको अवधि, तीव्रता र दोहोरिने क्रम बढ़िरहेको उल्लेख गर्दै बढ़दो तापक्रमले मातृ तथा शिशु स्वास्थ्यमा गम्भीर असर परिरहेको बताउनुभयो। कृषि वन तथा वातावरण मन्त्रालय समुदायका उपसचिव डाक्टर प्रकाश सिंह थापाले जलवायु परिवर्तनको दीर्घकालीन असरबाट बाल बालिकालाई जोगाउन विद्यालय तहदेखि नै सचेतना र अनुकूलन कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड़ दिनुभएको खबर गोर्खा पत्रले लेखेको छ। यसैबीच स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमा सेवामा सूचीकृत सबै अस्पताललाई सेवा दिन आग्रह गरेको छ। बोर्डले मंगिरसम्म 33,44,02,98,000 रूपियाँ सेवा प्रदायक अस्पताललाई भुक्तानी गरिसकेको जनाउँदै दिगो स्रोत सुनिश्चितताका लागि समन्वय भइरहेकाले बीमितलाई अवरोध बिना सेवा दिन आग्रह गरेको हो। बोर्डले बीमितलाई पनि बीमा सेवाको सदुपयोग गर्न आग्रह गरेको छ। बीमितले भने उपचारका क्रममा सेवाभन्दा शास्ति र प्रक्रियागत झमेला बेहोर्नु पर्ने बताएका खबर नागरिक दैनिकले लेखेको छ।
4: गैराती काठमाडौँ उपत्यका सहित देशका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको छ। केही ठाउँमा भेलबाडी नै बग्ने गरी पानी परेको हो। आज दिउँसो र राति पनि पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाड़ी क्षेत्रका केही ठाउँ तथा कोशी र बागमतीको पहाड़ी क्षेत्रका थोरै ठाउँमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भेगका थोरै ठाउँ तथा मधेस प्रदेश, कोशी, बागमती र गण्डकी प्रदेशको तराई क्षेत्र एक दुई ठाउँमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाड़ी र तराई भेगका एक दुई ठाउँमा ठूलो पानी पर्न सक्ने पनि सम्भावना छ।
3: काया कैरनमा खबरको सिलसिला सँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
5: होइन हो साथी, आज निकै तनावमा छौ त, के भो भने?
6: के भो भनौ, अहिले नै साथीको बिहेमा जानु पर्ने, सुट नै छैन, के लगाएर जाउँ होला भनेर सोचिरहेको छु नि।
5: नारायणी टेलर छँदैछ नि, त्यहाँ त हरेक साइजमा रेडिमेड कोट, प्यान्ट, दौरा सुरुवाल पाइन्छ नि, चिन्ता मान्ने कुरै छैन।
6: ए हो र, त्यसो भए म अहिले नै गइहाले।
7: हजुर, विगत 3 दशकदेखि तपाईँहरूकै सेवामा समर्पित नारायणी टेलर्समा ब्रान्डेड सटिङ सुटिङका कपडाहरू पाइनुका साथै रेडिमेड कोट, प्यान्ट, दौरा सुरुवाल 10-15% छुटमा पाइन्छ र सम्पूर्ण कपडाहरू अत्याधुनिक मेसिनको प्रयोग गरी मजबुत र ग्यारेन्टीका साथ सिलाइन्छ।
8: नारायणी टेलर्स, सहित उमेश मार्ग, रेडियो मध्यपश्चिमदेखि उत्तरतर्फ घोराइदा।
9: सम्पर्क मोबाइल नम्बर 9822964264।
10: तपाईँको व्यक्तित्व हाम्रो प्रतिष्ठा, तपाईँको सन्तुष्टि हाम्रो प्रतिबद्धता।
11: खुशीको खबर, खुशीको खबर, खुशीको खबर।
12: अब हाम्रै दाङको खुराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
11: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली, हस्पिटल रोड, घोराही, दाङ। सम्पर्क फोन नम्बर 0825908447, 0825908447।
13: होइन, कसलाई के भयो?
14: हजुर बुबा अलि सिरियस हुनुभयो, आइसियु चाहिन्छ रे, त्यसैले नेपालगञ्ज लैजान हिँडेको।
13: कहाँ नेपालगञ्ज दौडाउन लागेको? हाम्रै दाङ घुराईको सञ्जीवनी टिचिङ हस्पिटलमा 60 सयको भेन्टिलेटर सहितका आइसियुहरू छन् नि, अनि किन कुरै नबुझी दौडेको?
14: ल ल, एम्बुलेन्सलाई घुराही, गोगली, भानपुरतिर मोड्नुहोस् त, यही यस्तो आइसियु सेवा भएको थाहा नभएर धन्न हजुर बुबाको ज्यान, समय र पैसा बर्बाद भएको।
13: घुराहीको सञ्जीव टिचिङ हस्पिटलमा नवजात शिशुको लागि एनआइसियु, बच्चाका लागि पीआईसीयू लगायत 60 आईसीयू सहित सम्पूर्ण विशेषज्ञ सहितका सेवाहरू रहेका छन्।
14: सम्पर्क सञ्जीवनी टिचिङ हस्पिटल घोराही बर्गदुवा दाङ। सम्पर्क फोन नम्बर 0825911101 र मोबाइल नम्बर 9790965255।
4: गर्न थालेका छन्। कार्यविधिले मन्त्रीको सचिवालयमा 3-5 जनासम्म सचिव सरहका सल्लाहकार बाहिरबाट भर्ना गर्न सक्ने सुविधा दिएको छ। पूर्वाधार विकास मन्त्री सुनिल लम्सारले सचिव सरहको सल्लाहकारमा सन्तोष पाण्डेलाई नियुक्त गर्नुभएको छ। मन्त्रालयका सचिवले पाउने तलब भत्ता र अन्य सुविधा सरह पाण्डेले सेवा सुविधा लिइरहेको मन्त्रालयका एक उच्च अधिकारीले बताएका छन्। सचिवलाई पनि निजी सचिव, पीए, छुट्टै कोठा, गाड़ी, इन्धन लगायत सुविधा उपलब्ध गराइएको हुन्छ। यो सँगै आउँदो साउनदेखि सचिवको तलब 90,000 हारारीमा हुन्छ त्यही अनुसार मन्त्रीबाट नियुक्त सल्लाहकारले पनि तलब पाउनेछन्। पूर्वाधार विकास मन्त्रीले पाँचजनासम्म सचिव सरह सल्लाहकार राख्न सक्ने व्यवस्था कार्यविधिमा छ तर सेवा सुविधा भने एकजनाले मात्र पाउनेछन्। अन्य सचिवले तलब सुविधा पाउने छैनन्। यसअघि तत्कालीन केही भौतिक पूर्वाधार मन्त्रीहरूले विज्ञ भन्दै सहसचिव सरहका कर्मचारीलाई आफ्नो सचिवालयमा भर्ना गर्ने गरेका थिए तर त्यसबेला विज्ञ नियुक्ति गर्न मन्त्रालयले लगेको प्रस्तावलाई मन्त्री परिषदबाट पास गर्नुपर्ने कानूनी बाध्यता थियो तर अब भने मन्त्री परिषदबाट पास हुनुपर्ने अवस्था छैन। मन्त्री परिषदले पास गरेको कार्यविधिमा आधारित रहेर सम्बन्धित मन्त्रालयले सोझै सचिव सरह सल्लाहकार भर्ना गर्न सक्छन् मन्त्री परिषद तथा प्रधानमन्त्री कार्यालयका एक सहसचिवले भन्नुभएको छ। मन्त्रीलाई धमाधम सचिव सरहका सल्लाहकार शीर्षकको खबर नागरिक दैनिकले छापेको छ।
3: अब विदेशको खबर। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अर्को हप्ता इण्डोनेसिया, अस्ट्रेलिया र न्यूजील्याण्डको भ्रमण गर्नुहुने भएको छ। नयाँ दिल्लीले क्षेत्रीय रणनीतिक सम्बन्धलाई मजबूत बनाउन खोजिरहेको समयमा मोदीले तीन देशको भ्रमण गर्न लागेको समाचार संस्था एएफपीले जनाएको छ। आउँदो बुधबार जुलाई 8-11 तारीकसम्म हुने यो भ्रमण गएको वर्ष मार्चमा मौरिसस र गएको महिना सिसेल्सको मोदीको भ्रमणपछि हुन लागेको हो। भारतको विदेश मन्त्रालयले यसलाई एक्ट इस्ट नीति अन्तर्गत पूर्वी समुद्री क्षेत्रमा कूटनीतिक ध्यान केन्द्रित गरेको रूपमा विश्लेषण गरेको छ। प्रधानमन्त्री मोदी जुलाई 8-9 इण्डोनेसियामा रहनुहुनेछ। भारतीय विदेश मन्त्रालयका वरिष्ठ अधिकारीका अनुसार प्रधानमन्त्री मोदीले इण्डोनेसियाका भ्रमणका क्रममा समुद्री सुरक्षा, रक्षा, व्यापार र सांस्कृतिक सम्बन्ध लगायत विभिन्न क्षेत्रमा सहकार्यको समीक्षा गर्नुहुनेछ।
4: अब खेल खबर। फिफा विश्वकप फुटबलको नकआउट चरणमा साबिक विजेता अर्जेन्टिना र नवप्रवेशी केप भडेबिसको खेल अहिले चलिरहेको छ। अमेरिकाको मियामी रंगशालामा भइरहेको खेलमा निर्धारित समयको खेल एक एक गोलको बराबरी भएपछि खेल अतिरिक्त समयमा पुगेको हो। निर्धारित समयको पहिलो हाफमा 29 मिनटमा अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए तर अर्जेन्टिनाले अग्रता जोगाउन सकेन। खेलको 59 मिनटमा केप भडेले बराबरी खोल फर्कायो। उसका रायन मेन्डेसको पासमा डोरोय डुआर्टोले गोल गरे। त्यसपछि निर्धारित समयको खेल बराबरी भयो। अतिरिक्त समयको अहिले 17 मिनटको खेल चलिरहेको छ। शुरूआतमै अर्जेन्टिनाले एक गोल थप्यो भने लगत्तै केप भडेले पनि गोल थपेपछि बराबरी भएकोमा अहिले अर्जेन्टिनाले अर्को गोल थपेपछि 3-2 अग्रता बनाएको छ। अर्जेन्टिना समूह जेको विजेता र केप भडे समूह एचको उपविजेताका रूपमा नकआउट चरणमा पुगेका हुन्। फुटबल इतिहासमा यी दुई टोलीबीच पहिलो पटक प्रतिस्पर्धा भइरहेको छ।
3: इजिप्ट पहिलो पटक विश्वकप फुटबलको अन्तिम 16मा प्रवेश गरेको छ। अमेरिकाको डालास स्टेडियममा गैराती भएको खेलमा अस्ट्रेलियालाई पेनाल्टी सुटआउटमा 4-2 हराउँदै इजिप्ट प्री क्वार्टर फाइनलमा पुगेको हो। पेनाल्टी सुटआउटमा अस्ट्रेलियाका ह्यारिस आउटर र लुकास हेरिङटनले गोल गर्न सकेनन्। त्यसपछि खेलको 13 मिनटमा इमाम आसौरले गोल गर्दै इजिप्टलाई पहिलो अग्रता दिलाएका थिए तर खेलको 55 मिनटमा इजिप्टका मोहम्मद हानीले हेडर मार्फत गरेको क्लिरेन्स आफ्नै पोस्टमा छिर्दा अस्ट्रेलियाले उपहार गोल प्राप्त गर्यो। निर्धारित अतिरिक्त समयमा खेल एक एक गोलको बराबरी भयो। त्यसपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो जहाँ इजिप्ट विजयी हुँदै अन्तिम 16मा पुग्न सफल भयो। नकआउट चरणको अन्तिम खेलमा अहिले बिहान 7:15 कोलम्बिया र घानाले खेल्दैछन्। काया कैरनमा अब केही खबर संक्षेपमा। प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकार गठन भएको 100 दिनमा नागरिकबाट 41,500 गुनासा आएका छन्। 2082 साल चैत 13 2083 असार 18-30 41,554 गुनासो नागरिकले हेलो सरकारलाई टिपाएका खबर गोर्खा पत्रले लेखेको छ।
4: मधेस प्रदेश सरकारले आउँदो आर्थिक वर्ष 83-84 लागि ल्याएको बजेटमा खुद्रे र टुक्रे योजना निर्णय नियन्त्रणको नीतिसहित बजेट ल्याएको छ। मधेस प्रदेशका अर्थमन्त्री युवराज भट्टराईले जेठ 15 प्रस्तुत गरेको नीति तथा कार्यक्रम र असार 1 ल्याएको बजेटको तारतम्य नै मिलेको छैन। मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्ण कुमार यादव नेतृत्वको सरकारलाई विश्वासको मत दिनुअघि आउँदो आर्थिक वर्ष 83-84 को बजेटमा 1 करोड़ भन्दा कमका योजना समावेश नगर्ने 3 दलीय प्रतिबद्धता तोडेर अर्थमन्त्री भट्टराईले खुद्रे र टुक्रे योजनालाई निरन्तरता दिएको खबर अन्नपूर्ण पोस्ट दैनिकले छापेको छ।
3: नेपाल उद्योग वाणिज्य महासंघले आउँदो आर्थिक वर्ष 2083-84 मौद्रिक नीतिमा ब्याज दर घटाउने भन्दा पनि संरचनात्मक सुधार मार्फत उत्पादनशील क्षेत्रमा लगानी प्रभाव बढ़ाउने व्यवस्था गर्न नेपाल राष्ट्र बैंकलाई सुझाव दिएको छ। राष्ट्र बैंकले आयोजना गरेको सरकारवालासँगको अन्तर्क्रियाक्रममा महासंघले यस्तो सुझाव दिएको हो।
4: सुदूरपश्चिम प्रदेश सरकारले बजेट प्रस्तुत गरेको तीन हप्तापछि प्रदेश सभामा बजेटमाथि छलफल शुरू हुने भएको छ। त्यसका लागि असार 23 गते बिहान 11 बजे प्रदेश सभा बैठक आह्वान गरिएको छ। बजेटसँगै अर्थ सम्बन्धी विधेयक र विनियोजन विधेयक बैठकमा टेबल गर्ने कार्यसूची रहेको आर्थिक मामिला मन्त्री विक्रमसिंह धामीको सचिवालयका सूचना अधिकारी युवराज जैशीले बताउनु भएको छ।
3: डोल्पामा निर्माणाधीन 106 मेगावाट क्षमताको जगदुल्ला अर्ध जलाशयुक्त जलविद्युत आयोजनाको मुख्य सुरुङ निर्माण थालनी छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले मुड़केचुला गाउँपालिका 5 इलामा आयोजित कार्यक्रममा सुरुङ निर्माणको आरम्भ गर्नुभएको हो।
4: विशेष महाधिवेशनमा आएको नेतृत्वप्रति असहमत कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले नयाँ राजनैतिक दल निर्माण गर्न सकिने गरी सम्भावित कदम चालेको छ। पार्टीभित्र संस्थापन पक्ष एकताप्रति गम्भीर नदेखिएको निष्कर्ष निकाल्दै यो समूहले भिन्नै कार्यालय मार्फत पार्टी गतिविधि अगाडि बढ़ाउने निर्णय लिएको छ। सामान्यतया राजनैतिक दल विभाजनमा यस्तै गतिविधि सतहमा आउँछन्। कांग्रेस विवाद विभाजन उन्मुख शीर्षकको खबर नयाँ पत्रिका दैनिकले छापेको छ।
3: गोर्खामा गोर्खा दरबार भन्दा पुरानो मल्लकालीन मन्दिर फेला परेको छ। गोर्खा नगरपालिका 10 सेपेटारमा पुरातत्व विभागले दुई वर्ष अघि र यो वर्ष गरेको उत्खननबाट त्यहाँ भेटिएको भग्नावशेष मल्लकालीन महादेव मन्दिरको पुष्टि भएको खबर अन्नपूर्ण पोस्टले लेखेको छ।
4: संघीय संसदका दुवै सदनमा लगातार दुई दिन प्राविधिक समस्या देखिँदा बैठक र प्रत्यक्ष प्रसारण प्रभावित भएका छन्। बिहिबार प्रतिनिधि सभाको बैठक इन्टरनेट अवरोधका कारण दुई घण्टा प्रभावित भएकोमा हिजो राष्ट्रिय सभाको बैठक पनि अडियो र रेकर्डिङ प्रणालीमा समस्या देखिँदा स्थगित गर्नु पर्यो, जुन पछि करिब झण्डै एक घण्टा ढिलो गरी मात्र शुरू हुन पुगेको थियो। दिन जाओस् बानी नजाओस्
3: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
4: सरकारको 100 दिनमा आशा जागे पनि भरोसा जागेन। शासकीय सुधारका 100 कार्यसूची मध्ये झण्डै एक तिहाई कार्यान्वयनमा जनमुखी काममा नीतिगत दूरदृष्टिको अभाव रहेको विश्लेषकको भनाई।
3: निर्वाचन आयोगमा प्रमुख आयुक्त र दुई आयुक्त सिफारिश। त्रिवी सहित 7 विश्वविद्यालयमा उपकुलपति नियुक्त।
4: बढ़दो तापक्रमले स्वास्थ्यमा गम्भीर असर। विद्यालय तहदेखि नै सचेतनाको कार्यक्रम आवश्यक। स्वास्थ्य बीमामा शास्ति र झमेला उस्तै।
3: भारतीय प्रधानमन्त्री मोदीले अर्को हप्ता इण्डोनेसिया, अस्ट्रेलिया र न्यूजील्याण्डको भ्रमण गर्ने। क्षेत्रीय रणनीतिक सम्बन्धलाई थप बलियो बनाउने उद्देश्य।
4: र विश्वकप फुटबलमा साबिक विजेता अर्जेन्टिना र केप बडे बीचको खेल चल्दै अतिरिक्त समयमा अर्जेन्टिनाको अग्रता। पेनाल्टी सुटआउटमा अस्ट्रेलियालाई हराउँदै इजिप्ट पहिलो पटक अन्तिम 16मा।
3: र अन्त्यमा आजको कार्टुन। आज हामीले अनुप गुरूङले केही दिन अगाडि बनाउनु भएको कार्टुन लिएका छौं। प्रधानमन्त्रीले सरकारको गाड़ी एक्सप्रेस हो, गन्तव्यमा पुगेपछि मात्रै ब्रेक लाग्छ भनेको विषय र सरकारले 100 दिन पुगेको प्रसंगसँग यो कार्टुन सम्बन्धित छ। यहाँ घण्टी चिन्ह भएको एक्सप्रेस लेखिएको नीलो गाड़ी प्रधानमन्त्री जस्तै देखिने मान्छेले चलाइरहेका छन्। गाड़ीको अघिल्लो भागमा दुईतिर हात समातेर रवि जस्तै मान्छे बसेका छन् अनि गाड़ी चलाइरहेका प्रधानमन्त्री जस्ता देखिने मान्छे रवि जस्ता देखिने मान्छेलाई भन्दैछन्, गाड़ी रोकिँदैन, ब्रेक लाउने जिम्मा तपाईँको। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौ। घरबाट निस्कनु अघि सड़क र मौसमको अवस्था बारे जानकारी लिन नबिर्सौ। नमस्कार।
9: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज।
15: सूचना न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला हाम्रो कुनै शाखाहरू छैनन्।
16: ओखती साबुनको अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक तेल। लामो अनुसन्धान पछि आविष्कार भएको रुगा खोकी, नाकबन्द, जिउ दुखेको आदि सबैका लागि एकमात्र अचूक तेल, जडीबुटीको शक्ति ओखती आयुर्वेदिक तेल, मात्र रु 50 मा।
17: घुराहीको लागि आधिकारिक विक्रेता भूषाल स्टोर, हस्पिटल रोड, घुराहीदाङ। फोन नम्बर 0825612010। थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि, निरज स्टोर सब्जी मण्डी नजिक र प्रवेश श्रृंगार दूरसञ्चारदेखि पश्चिम तर्फ।
18: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घुराहीदाङमा।
19: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल, एमबीबीएस, एमएस, र पेट छाती मुटु सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी एमबीबीएस एमडी द्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टर सेवाली आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
18: हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ। सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खोराही दाङ। सम्पर्क फोन नम्बर 082-595-829। सम्पर्क मोबाइल नम्बर 97-4-92-64-643 र 98-578-53-825।
20: नेपाली जुत्ता घर
21: राप्ती अञ्चलकै सबैभन्दा ठुलो जुत्ता चप्पलको शानदार घर
20: नेपाली जुत्ता घर। हामी कहाँ नेपालका 10-15 बढी ब्रान्डका आकर्षक जुत्ता चप्पलहरू सीमित अवधिका लागि 10%-50% सम्म बम्पर छुट।
21: अब ढिला नगर्नुहोस्, आफूलाई मन पर्ने जुत्ता आफै छान्नुहोस्।
20: स्वदेशी उत्पादनको प्रवर्धन गरौं। स्थान सिटी प्लाजा होटलको उत्तर पट्टि थारू गल्ली घुराही दाङ।
21: सम्पर्क मोबाइल नम्बर 98-577-71-546।
22: छाती मुटु पेट रोग विशेषज्ञ डाक्टर दाङको शंकर मेडिकल हलमा
23: नेपालगंज नर्सिङ होम नेपालगंजमा कार्यरत छाती मुटु पेट रोग विशेषज्ञ डाक्टर सुभाष योगी दाङ घोराई हस्पिटल रोड स्थित शंकर मेडिकल हलमा आउनु हुने हुँदा आफ्ना सम्पूर्ण रोगहरूको चेक जाँच गराई स्वास्थ्य लाभ लिनुहुन अनुरोध गर्दछौ।
22: डाक्टरद्वारा दिइने सेवाहरू ठुला मानिसमा देखिने खोकी दम खकारमा रगत देखिने छाती दुख्ने ग्यास्ट्रिक कानो गोला वा टाउको दुख्ने चक्कर लाग्ने हात खुट्टा झमझमाउने गुलो हुने प्यारालाइसिस आदि समस्याका लागि आउनुहोस्। रोगको निदान गरी समस्याको समाधान गर्नुहोस्।
21: बिरामी जाँच्ने मिति यही श्रावण 2 गते शनिबार।
19: वरिष्ठ अर्थोपेडिक सर्जन हाड जोर्नी नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर रूपेश मान शेर्चन
21: एमबीबीएस एमएस जनरल फिजिसियन एन्ड सर्जन डाक्टर राजीव ढकालद्वारा दैनिक चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ।
22: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ। सम्पर्क शंकर मेडिकल हल निमहल रोड घोराही दाल। फोन नम्बर 082-582-98-78-18-617 और 98-78-35-643।
24: आवाज पश्चिम नेपाल को आवाज आवाज ही को आवाज यो हो रेडियो मध्य पश्चिम FM 91.4 मेगाहर्ट्ज।

0: नमस्कार। पत्रपत्रिकाको संगालो कार्यक्रम खबर पत्रिकामा प्राविधिक मित्र अमृता डाँगी र सहकर्मी देवा भूषालसँगै म सुशीला ओलीको तपाईंलाई हार्दिक स्वागत छ।
1: रेडियो मध्यपश्चिम दाङको स्टुडियोबाट उत्पादन तथा प्रसारण भइरहेको यो कार्यक्रम अहिले बंगलाचुलीमा रहेको रेडियो बंगलाचुली र गढवामा रहेको रेडियो साझा आवाजबाट पनि प्रसारण भइरहेको छ। यसका साथै हाम्रो प्रसारण सेवा लुम्बिनी परदेश र कर्णाली परदेशमा 91.4 मेगा हर्जमा तथा इन्टरनेट अनलाइन मार्फत www.radioempi.org मोबाइल एप्लिकेशन र हाम्रो पात्रबाट पनि संसारभर सुन्न सकिन्छ।
0: यस्तै गरी तपाईहरूले चाहेको समयमा हाम्रो कार्यक्रम डाउनलोड गरेर पनि सुन्न सक्नुहुन्छ। कार्यक्रम खबर पत्रिका शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: दाङ पूर्ण रूप सुनिश्चित घोषणा, रोकिएन ड्रप आउट हुनेको संख्या।
0: लुम्बिनी प्रदेशमा बन्दैछ जलवायु परिवर्तन रणनीति कार्ययोजना। शान्तिनगर गाउँपालिकाद्वारा किसानलाई कृषि यन्त्र

0: हस्पिटल प्राली घोराइदाङ बिरामी भए गोर्खा हस्पिटल जाम फोन नम्बर टिप्नुहोस् 082-5363-414।
1: आज हामीले दाङबाट प्रकाशित हुने पत्र पत्रिका मध्ये नयाँबेत राष्ट्रिय दैनिक, गोरक्षी राष्ट्रिय दैनिक, राप्ते पोस्ट राष्ट्रिय दैनिक र गणतन्त्र राष्ट्रिय दैनिक पत्रिका प्राप्त भएका छन्। यी पत्र पत्रिकाले विभिन्न खबरलाई प्रमुखताका साथ प्रकाशन गरेका छन्। आज हामीले दाङ पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा शीर्षकको खबरलाई पहिलो खबर बनाएका छौं।
2: दाङलाई पूर्ण रूप सुनिश्चित तथा दिगोपना जिल्ला घोषणा गरिएको छ। जिल्लामा 100 ओडा र 10 वटै गाउँपालिका पूर्ण खोप सुनिश्चित तथा दिगोपना घोषणापछि जिल्लालाई नै शुक्रबार पूर्ण खोप घोषणा गरिएको हो। लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री रामजी प्रसाद घिमिरेले दाङलाई पूर्ण खोप सुनिश्चित भएको प्रमाणपत्र जिल्ला खोप समन्वय समिति दाङका संयोजक तथा जिल्ला समन्वय समिति दाङका प्रमुख नित्यानन्द शर्मालाई दिनुभएको थियो। जिल्लाका 10,402 जना बालबालिकाहरूलाई विभिन्न 13 प्रकारका खोप सुनिश्चित गर्दै यस वर्ष पनि जिल्लालाई पूर्ण खोप युक्त बनाइएको हो। जिल्ला स्वास्थ्य कार्यालय दाङका अनुसार यस वर्ष घोराई उपमहानगरपालिकाका 4,398, तुलसीपुर उपमहानगरपालिकाका 2,054, लमही नगरपालिकाका 407, गढवा गाउँपालिकाका 403, डंगीशरण गाउँपालिकाका 455, बंगलाचोली गाउँपालिकाका 269, बबई गाउँपालिकाका 547, राजपुर गाउँपालिकाका 994, राप्ती गाउँपालिकाका 521 र शान्तिनगर गाउँपालिकाका 384 जना 23 महिना मुनिका बालबालिकाले खोप पाएका हुन्। पूर्ण खोप सुनिश्चित गर्ने यति धेरै सरकारी प्रयास हुँदाहुँदै पनि जिल्लामा खोप छोड्ने संख्या पनि शून्यमा झार्न सकिएको छैन। अर्थात ड्रप आउटको संख्या समस्या पूर्ण खोप अभियानको चुनौती यथावत नै रहेको जिल्ला स्वास्थ्य कार्यालय दाङका प्रमुख टीबी गुरूङले बताउनु भएको छ।
3: यो जिल्लामा पूर्ण खोपलाई सुनिश्चित गरेका छौं। यो हाम्रो निम्ति महत्वपूर्ण उपलब्धि हो र दाङ जिल्लावासीको निम्ति अत्यन्तै खुशीको विषय पनि हो। प्रत्येक वर्ष त्यो सफलता हासिल गर्दै अगाडि बढ़िरहेका छौं। पूर्ण खोपलाई सुनिश्चित गर्ने सफलता हासिल गर्दै अगाडि बढ़िरहेका छौं। अब यसको निम्ति म तपाईँ सबैलाई लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयको तर्फबाट, सिङ्गो सरकारको तर्फबाट धेरै धेरै बधाई भन्न चाहन्छु तपाईँहरूको यो महत्वपूर्ण सफलताको निरन्तरताको लागि। खोप हामी किन दिन्छौं भन्नु भन्दाखेरि चाहिँ भविष्यमा लाग्न सक्ने सम्भाव्य रोगहरूलाई लाग्न नदिनको निम्ति हामी खोप लगाउँछौं। बालबालिकामा लगाउँछौं, किशोरहरूलाई लगाउँछौं र युवा अवस्थाका मान्छेहरूलाई पनि खोप लगाउने गर्छौं। हामी सबै स्वस्थ हौं, निरोगी हौं, हामी यो चाहन्छौं। स्वास्थ्य क्षेत्रमा पनि हामीले धेरै काम गर्नुपर्नेछ दिगो विकासको लक्ष्य हासिल गर्नको निम्ति। त्यसकारण यो विश्व समुदायको समेत चाहनाको विषय हो, आकांक्षाको विषय हो। त्यसको निम्ति चाहिँ विश्वका कैयन दात्री संस्थाहरूले हामीलाई यो अभियानको निम्ति पनि सहयोग गरिएका छन्। हामी प्रदेश सरकार, स्थानीय सरकारको तर्फबाट पनि हामी सहयोग गरिरहेका छौँ। त्यसकारण यो राष्ट्रको साझा संकल्प पनि हो। निरोगी जनताले मात्र राष्ट्र निर्माणको अभियानमा सक्रिय योगदान दिन सक्छन्। रोगी मान्छेले चाहिँ आफ्नो जीवनलाई पनि अगाडि बढाउन सक्दैन, आफ्नो परिवारमा योगदान गर्न सक्दैन, समाजलाई योगदान गर्न सक्दैन। त्यसो भएको हुनाले हामी राष्ट्रको समृद्धि, राष्ट्रको विकास, राष्ट्रको उन्नति र प्रगतिको यो चाहिँ अभियानमा निरोगी जनशक्तिको आवश्यकता चाहिँ महसुस गरेर हामीले यसलाई निरोगी नेपाली जनताको अभियानलाई चाहिँ यो ढंगले अगाडि बढ़ाइरहेका छौं र त्यही निरोगी नेपाली जनताको सुनिश्चितताको निम्ति हामीले यो खोप अभियान सालैदेखि शुरू गरेका छौं। यसमा तपाईँहरूको चाहिँ सक्रिय सहभागिता महत्वपूर्ण छ।
2: लुम्बिनी प्रदेश सरकारका स्वास्थ्य मन्त्री रामजी प्रसाद घिमिरेले स्वस्थ र दक्ष नागरिक उत्पादनका लागि बालबालिकाहरूलाई खोप अनिवार्य लगाउनु पर्ने बताउनु भएको छ। सरकारको प्राथमिकताको कार्यक्रम खोप अभियान भन्दै उहाँले विभिन्न 13 प्रकारका खोप लगाएर बालबालिकाहरूको स्वास्थ्यमा ध्यान दिन सरकारवाला सबैलाई आग्रह गर्नुभयो। बालबालिका आफै खोप केन्द्र जान सक्दैनन्, खोप लगाउनुपर्छ भन्ने ज्ञान पनि बालबालिकामा हुँदैन, मन्त्री घिमिरेले भन्नुभयो। त्यसैले बालबालिकाहरूलाई खोप केन्द्रसम्म पुर्याएर रोग लाग्नबाट बचाउने दायित्व अभिभावक, स्वास्थ्य कर्मी र सरकारहरूको हो। यसमा सबै सरकारवालाहरूले भूमिका खेल्नुपर्छ। उहाँले हरेक बालबालिकाका लागि खोप सुनिश्चित गर्नु राष्ट्रकै साझा संकल्प भएको बताउनुभयो। खोपमा पनि ड्रप आउटको

0: समस्या रहेको उल्लेख गर्दै शत प्रतिशत खोप सुनिश्चित गर्न अभिभावक स्वास्थ्य कर्मी लगायत सरकारवाला सबैले भूमिका खेल्नु पर्नेमा जोड़ दिनुभयो। उहाँले रोगी जनशक्तिले देशको नेतृत्व गर्न नसक्ने मात्रै होइन, कृषि उद्यम जस्ता कुनै पनि समृद्धिका काम रोगीबाट हुन नसक्ने बताउनुभयो।
1: यो अभियानमा चाहिँ कोही पनि छुट्नु हुँदैन, हामी नछुटेकै कारणले चाहिँ दिगोपनाको चाहिँ सुनिश्चितता गर्न सफल भएका छौँ र यो घोषणा सभामा चाहिँ उपस्थित हुन सकेका छौँ। यो सफल अभियानमा चाहिँ तपाईँ सबैको सक्रिय सहभागिताको निम्ति म हार्दिक धन्यवाद भन्न चाहन्छु। जिल्ला जनस्वास्थ्यले चाहिँ लिडिङ गरेको छ, म धन्यवाद भन्न चाहन्छु त्यसको प्रमुख र सबै साथीहरूलाई। नगरपालिकाहरू गाउँपालिकाहरूले चाहिँ कम्प्लिटली साथ दिनुभएको छ यो अभियानमा पूर्ण शक्तिका साथ। उहाँहरूको सहयोग बिना यो अभियान सम्भवै हुन्न थियो। बिना पारिश्रमिक हाम्रा महिला स्वयंसेविका दिदी बहिनीहरू चाहिँ यो अभियानको अग्रभागमा उभिनु भएको छ र उहाँहरूले चाहिँ धेरै ठूलो सहयोग गर्नुभएको छ। स्वयं सेवाको भावनाबाट उद्वेलित भएर उहाँहरू यो अभियानको सफलतामा अग्रपंक्तिमा उभिनु भएको छ। म उहाँहरूलाई चाहिँ धेरै धेरै बधाई भन्न चाहन्छु। उहाँहरूलाई हामीले पारिश्रमिक दिँदैनौ, त्यसकारण उहाँहरूको नामै स्वयंसेविका छ। पारिश्रमिक दिन थालियो भने उहाँहरूले यो गौरव गुमाउनुहुन्छ, त्यसकारण उहाँहरू पनि पारिश्रमिक लिन चाहनुहुन्न। राज्यले त्यसको व्यवस्था पनि गर्न सकिरहेको छैन। पारिश्रमिक दिने व्यवस्था हुने बित्तिकै उहाँहरू चाहिँ कर्मचारीमा रूपान्तरण हुनुहुन्छ। स्वयं सेविकाको जुन गौरव हो त्यो उहाँहरूले गुमाउनुहुन्छ। तर पनि उहाँहरू यो अभियानमा स्वयं सेवकको भावनाले चाहिँ उत्प्रोत भएर अत्यन्तै खट्नु भएको छ। ती बाल बालिकाको पहुँचमा सबभन्दा पहिले उहाँहरू पुग्नुहुन्छ, त्यसपछि स्वास्थ्य संस्थामा कार्यरत साथीहरू पुग्नुहुन्छ। त्यसो भएको हुनाले उहाँहरूको योगदान अतुलनीय छ, प्रशंसनीय छ। म उहाँहरूको योगदानको उच्च सम्मान गर्न चाहन्छु र उहाँहरूको चाहिँ यो पवित्र कर्ममा अझ थप योगदानको अपेक्षा गर्न चाहन्छु।
0: सो अवसरमा बोल्दै घोराई उपमहानगरपालिकाका प्रमुख नरूलाल चौधरीले स्वास्थ्य नागरिकबाटै समृद्धिको अभियान पूरा हुने भन्दै स्वास्थ्य नागरिक उत्पादनका लागि सरकारले दिने सबै खोपहरू नियमित र नछुटै लगाउन आग्रह गर्नुभयो।
2: शान्तिनगर गाउँपालिकाले किसानलाई कृषि यन्त्र वितरण गरेको छ। गाउँपालिकाका किसानलाई कृषिमा सहजता प्रदान गर्न शान्तिनगर गाउँपालिकाले किसानलाई कृषि यन्त्र सहयोग गरेको हो। पालिकाका 150 बढ़ी किसानलाई अनुदान स्वरूप कृषि यन्त्रहरू सहयोग गरिएको गाउँपालिकाले कृषि क्षेत्रको रूपान्तरण र आधुनिकीकरणका लागि चालू आर्थिक वर्ष 2082/83 वार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत 165 जना किसानलाई कृषि यन्त्र वितरण गरेको हो। प्रणाली मार्फत खरीद गरी करिब 60 लाख रूपियाँ बराबरको लागतमा कृषि उपकरण किसानलाई हस्तान्तरण गरिएको गाउँपालिकाका अध्यक्ष प्रमोद बस्नेतले जानकारी दिनुभएको छ। उहाँले कृषिमा सहजता प्रदान गर्ने र आधुनिकतासँग जोड्ने उद्देश्यले पालिकाले कृषि यन्त्रहरू किसानलाई अनुदानमा प्रदान गरिएको बताउनुभयो। गाउँपालिकाका उपाध्यक्ष प्रेमा कुमारी बुढाथोकीले किसानलाई कृषिमा आकर्षित गर्न र किसानलाई आधुनिकतासँग जोडेर उत्पादन बढ़ाउन एवं किसानको समय बचत गर्ने उद्देश्यले कृषि यन्त्र वितरण गरिएको बताउनु भएको छ। आजको गोरक्षी राष्ट्रिय दैनिकमा खबर छ।
0: पहिला खेतभरि मसुरो छरिन्थ्यो, उत्पादन राम्रो हुन्थ्यो, औषधी पनि छरिन्थ्यो, बारीभरि अर्डर हुन्थ्यो, तर अहिले यी बालीहरूको खेती समेत हुन छाडेको छ। परम्परागत बाली र बिउहरूमा समेत हरास आउँदा कृषि प्रणाली र उत्पादनमा असर परिरहेको छ। पहिला जस्तो मौसम छैन, गर्मीमा झन गर्मी, जाडोमा झन जाडो, बर्खामा अति धेरै पानी पर्ने गरेको छ। यसले विपदका घटनाहरू मात्रै बढ़ाएको छैन, त्यसबाट हुने क्षतिको आकार समेत बढ़ाएर लगेको छ। यस्ता थुप्रै विषयहरूलाई जलवायु परिवर्तनबाट भइरहेको असर हेरेर रणनीति कार्ययोजना बनाउन थालिएको हो। यसै सन्दर्भमा लुम्बिनी प्रदेश सरकारले जलवायु परिवर्तनका प्रभावसँग प्रभावकारी रूपमा सामना गर्न तयार पारेको जलवायु परिवर्तन रणनीति कार्ययोजना लुम्बिनी प्रदेश 2083 अन्तिम रूप दिँदै वातावरण संरक्षण परिषदमा पेश गर्ने निर्णय गरेको छ। वन तथा वातावरण मन्त्रालयका सचिव प्रमोद भट्टराईको अध्यक्षतामा बसेको प्रादेशिक जलवायु परिवर्तन समन्वय समितिको बैठकले रणनीति कार्ययोजनाको अन्तिम मसौदामाथि विस्तृत छलफल गरी आवश्यक सुझाव समेत गर्दै प्रक्रिया अघि बढ़ाउने निर्णय गरेको हो। बैठकमा पूर्व सचिव प्रेम कडेलले कार्य योजनाको मसौदामाथि प्रस्तुतिकरण गर्दै लुम्बिनी प्रदेशमा जलवायु परिवर्तनका कारण देखिएका प्रमुख चुनौती जोखिम तथा त्यसको सामना गर्न प्रस्ताव गरिएका रणनीति र कार्य दिशाबारे जानकारी गराउनु भएको छ। जलवायुको मुद्दा एउटा वन मन्त्रालयको मात्रै होइन, यो त सबैको साझा मुद्दा हो, सबैको साझा सरकारको विषय हो, उहाँले भन्नुभयो। आजको एकबोध राष्ट्रिय दैनिकमा दशरथ घिमिरेले यो खबर लेख्नु भएको छ।
2: सुत्केरी आमा तथा नवजात शिशुको स्वास्थ्य अवस्था सुधार गर्दै पोषणयुक्त समाज निर्माण गर्ने उद्देश्यका साथ तुलसीपुर उपमहानगरपालिका दुईले 57 जना सुत्केरी आमा तथा नवजात शिशुका परिवारलाई पोषण सामग्री वितरण गरेको छ। वडा कार्यालयको आयोजनामा सम्पन्न कार्यक्रममा वडा नम्बर 2 का 57 जना सुत्केरी आमा तथा नवजात शिशुका परिवारलाई जनै 1-1 केजी घिउ र 1-1 केजी मह वितरण गरिएको, सुत्केरी अवस्थाका महिलाको पोषण आवश्यकता पूरा गर्न र नवजात शिशुको स्वास्थ्य विकासमा सहयोग पुर्याउने उद्देश्यले उक्त सामग्री वितरण गरेको वडा कार्यालयले जनाएको छ। महिला वडा सदस्य माया सुनारको अध्यक्षतामा भएको कार्यक्रममा वडा अध्यक्ष भीम योगी, महिला वडा सदस्य हुमा गर्दी, मोहनलाल डाँगी, गोवर्धन खत्री तथा आधारभूत स्वास्थ्य चौकी तकियापुरका प्रमुख रामसिंह चौधरी लगायतले सामग्री हस्तान्तरण गर्नुभएको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै वडा अध्यक्ष योगीले सुत्केरी आमा र नवजात शिशुको स्वास्थ्य परीक्षण स्थानीय सरकारको प्रमुख जिम्मेवारी मध्ये एक भएको उल्लेख गर्नुभयो। उहाँले स्वस्थ आमा र स्वस्थ शिशुबाट नै स्वस्थ सक्षम र समृद्ध समाज निर्माण हुने भएकाले मातृ तथा शिशु स्वास्थ्यलाई केन्द्रमा राखेर विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको बताउनु भएको थियो। राप्ती पोस्ट राष्ट्रिय दैनिकमा खबर प्रकाशित छ।
0: दाङको लमहीमा 14 वर्षीय नाबालिकामाथि जबरजस्ती करनी गरेको आरोपमा पक्राउ परेका एक युवकलाई अदालतबाट म्याद थप गरी प्रहरीले अनुसन्धान अघि बढ़ाएको छ। जिल्ला प्रहरी कार्यालय दाङका अनुसार शान्तिनगर गाउँपालिका 3 भलटोलाका 26 वर्षीय प्रकाश काफ्लेलाई अदालतबाट म्याद थप अनुमति लिएर जबरजस्ती करनी सम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ। प्रहरीका अनुसार असार 4 गते राति करिब 8 बजे लमही नगरपालिका 5 रातोडाँडा स्थित आफ्नै डेरा कोठामा आरोपितले 14 वर्षीय नाबालिकालाई ललाई फकाइ कोठाभित्र लगी इच्छा विपरीत जबरजस्ती गरेको आरोप लागेको हो। घटनापछि आरोपितले नाबालिकालाई रासुर गाउँपालिका 5 साल भोरी टोलमा छाडेर फरार भएको प्रहरीले जनाएको छ। घटनाको भोलिपल्ट पीड़ित पक्षबाट इलाका प्रहरी कार्यालय लमहीमा जाहेरी परेपछि तत्कालीन प्रहरी निरीक्षक रोशनराज पाण्डेको कमाण्डमा खटिएको 5 सदस्यीय टोलीले आरोपितले नियन्त्रणमा लिएको थियो। आजको गणतन्त्र राष्ट्रिय दैनिकमा
2: दंगेश्वरन गाउँपालिकाका अध्यक्ष शम्भु गिरीले पत्रकार र पत्रकारिताले समाजमा सही सूचना प्रवाह गर्दै सत्य तथ्य र निष्पक्षतामा आधारित भएर काम गर्नुपर्ने बताउनु भएको छ। नेपाल पत्रकार महासंघ दाङको आयोजना तथा दंगेश्वरन गाउँपालिकाको सहयोगमा शुक्रबार आयोजना गरिएको पत्रकार आचार संहिता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष गिरीले जिम्मेवार पत्रकारिताले नागरिकलाई सही सूचना प्रवाहसँगै जनप्रतिनिधिलाई जिम्मेवार बनाउन सहयोग पुग्ने बताउनुभयो। जिम्मेवार पत्रकारिताले लोकतन्त्रलाई सुदृढ बनाउन सहयोग पुग्ने बताउनु भएको थियो। पत्रकारिताले कमी कमजोरी औल्याइ दिए सुधार गर्न सहयोग गर्ने भन्दै अध्यक्ष गिरीले पेशागत आचार संहिताको पूर्ण पालना गर्दै तथ्यमा आधारित सन्तुलित र विश्वसनीय समाचार सम्प्रेषण गर्नुपर्नेमा जोड़ दिनुभएको छ। पत्रकारिताको नाममा राम्रो कामलाई पनि नराम्रो बनाउने प्रवृत्ति देखिएको छ, यो राम्रो होइन। कार्यक्रमका प्रमुख अतिथि गिरीले भन्नुभयो, यो गल्ती गरेको पाइए सत्य तथ्य खोजेर बाहिर ल्याइदिनुहोस्, तर एकपक्षीय रूपमा चरित्र हत्या गर्ने गरी लेखिदिनु भएन। पत्रकारिता समाज परिवर्तन, सुशासन प्रवर्धन र जनचेतना अभिवृद्धिको महत्वपूर्ण माध्यम भएकाले यसको विश्वसनीयता जोगाउनु सबैको साझा दायित्व भएको उहाँको भनाइ थियो। नेपाल पत्रकार महासंघ दाङ शाखा अध्यक्ष सन्तोष सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा पत्रकारितामा आचार संहिताको महत्व, जिम्मेवार संचार अभ्यास तथा पेशागत नैतिकताका विषयमा प्रेस काउन्सिल नेपालका पूर्व सदस्य शरद अधिकारी, पत्रकार नारायण खड्गा सँगै दंगेश्वरन गाउँपालिकाका लेखा अधिकृत ध्रुव न्युपानेले जानकारी गराउनु भएको थियो। नारायण नेपालले आजको गोरक्ष राष्ट्रिय दैनिकमा खबर लेख्नु भएको छ।
0: दाङ देउखुरीको राप्ती क्षेत्रमा भालुबाङ प्रहरीको सक्रियतापछि चोरीको घटना नियन्त्रणमा आएको छ। केही दिन अघि राप्ती गाउँपालिका वार्ड नम्बर 1 पाखापानी र वार्ड नम्बर 5 सिसनियामा लगातार चोरीको घटना घटेको थियो। चोरीको घटना बढ़न थालेको भन्दै इलाका प्रहरी कार्यालय भालुबाङले पछिल्लो समय कडा निगरानी बढ़ाएपछि केही दिन यता चोरीका घटना नियन्त्रणमा आएको छ। केही दिन अघि राप्ती गाउँपालिका 1 पाखापानीमा घरधनी बाहिर रहेका बेला ताला लगाइएका तीनवटा घरको ताला फोरेर चोरी भएको थियो। ती घरबाट के कति चोरी भए नभए भने झैं अझैसम्म पुष्टि हुन सकेको छैन। घरधनी बाहिर रहेकाले चोरीको विवरण खुल्न नसकेको स्थानीयहरूले बताएका छन्। त्यसको भोलिपल्ट राप्ती गाउँपालिका 5 सिसनिया स्थित विष्णु कुमारी पुन रावतको घरमा ठूलो चोरी भएको घटना सार्वजनिक भएको थियो। स्थानीय स्रोतका अनुसार उक्त घरबाट करिब 65 तोला सुन र 1 केजी 52 तोला चाँदी चोरी भएको थियो। त्यसपछि भने अहिले चोरीको घटना कही कतै नभेटेको प्रहरीले जनाएको छ। लगातार चारवटा घरमा चोरी भएपछि इलाका प्रहरी कार्यालय भालुबाङले आफ्नो नियमित गश्त सँगै छड्के गस्ती शंकास्पद व्यक्तिहरूमाथि निगरानी समेत बढ़ाएको छ। भालुबाङ प्रहरी प्रमुख प्रहरी निरीक्षक गोपाल नेपानीका अनुसार चोरी भएका घरको मुजुल्का घटनाको प्रकृति सीसीटीभी फुटेज लगायतका आधारमा अनुसन्धान अगाडि बढ़ाइएको छ। अहिले सीसीटीभी फुटेजको आधारमा केही शंकास्पद व्यक्तिहरूलाई पक्राउ गरी सोधपूछ गर्न लगायतको कार्य गरिरहेको प्रहरीले बताएको छ। आजको गणतन्त्र राष्ट्रिय दैनिकमा सिद्धर कडेलले यो खबर लेख्नु भएको छ।
2: खबरको सिलसिला बाँकी नै छ। एकैछिन व्यापारिक विश्रामको पालो।
3: नेपाल मेडिकल कलेज काठमाडौँमा लामो समय अनुभव प्राप्त स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर बिमला तिवारी अब बुद्ध इन्टरनेशनल हस्पिटल प्रणाली घोडाईमा।
4: डाक्टर बिमला तिवारीद्वारा दिइने सेवाहरू:
5: पाठेघरको मुखको क्यान्सर, तल्लो पेट दुख्ने, महिनावारी गडबडी, गर्भवती चेक जाँच तथा उपचार र प्रसूति सेवा,
4: पाठेघर सम्बन्धी समस्याको अपरेसन सेवा,
6: अन्य विशेषज्ञ सेवाहरू,
7: वरिष्ठ फिजिसियन डाक्टर अभ्यास पोखेलद्वारा बिरामी चेक जाँच सेवा,
8: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्माद्वारा बिरामी चेक जाँच तथा उपचार सेवा,
9: वरिष्ठ सर्जन डाक्टर रमेश बस्नेतद्वारा बिरामी चेक जाँच तथा अपरेसन सेवा,
10: वरिष्ठ बाल रोग विशेषज्ञ डाक्टर विज्ञान केसीद्वारा बिरामीको चेक जाँच तथा उपचार सेवा,
11: वरिष्ठ हात जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल यादवद्वारा बिरामीको चेक जाँच तथा अपरेसन सेवा,
12: वरिष्ठ रेडियोलोजिस्ट डाक्टर अनिश आचार्यद्वारा भिडियो एक्सरे सेवा,
13: साथै इन्डोस्कोपी, कोलोनोस्कोपी, सिस्टोस्कोपी, इको, कल्पोस्कोपी, सिटीजी लगायतका अत्याधुनिक प्रविधिका सेवाहरू।
14: सम्पर्क बुद्ध इन्टरनेसनल हस्पिटल प्राली, सड़क विभाग ओह्रालो, घोराई, जाँच। फोन नम्बर 082-5363-218।
15: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको यस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ।
16: नियमित विशेषज्ञ डाक्टरी सेवाहरू: मेडिसिन, वरिष्ठ फिजिसियन डाक्टर जितनारायण यादव, प्रसूति तथा स्त्री रोग, वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव,
17: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य,
18: हार जोड्ने नसा रोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी,
19: भिडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा,
20: साथै ईसीजी, पीएफटी, मुटुको भिडियो एक्सरे, इको,
21: इन्डोस्कोपी सेवा,
22: प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेसन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्।
23: नोट: यस शिव मेडिकलमा अब महिलाहरूको भिडियो एक्सरेका लागि कन्सल्टेन्ट रेडियोलोजिस्ट महिला डाक्टर दृष्टि लामी छानेद्वारा भिडियो एक्सरे सेवा भइरहेको सहर्ष जानकारी गराउँदछ।
24: सम्पर्क शिव मेडिकल हल, हस्पिटल रोड, घोराईदान। फोन नम्बर 082-5607-734 र 082-5607-138।
25: प्यारालाइसिस भएका बिरामीहरूका लागि नयाँ आशा, नयाँ बजार हार जोड्ने, नसा तथा मेरुदण्ड उपचार केन्द्र घोराही। के तपाईँले कहिले सोच्नु भएको छ कि आफ्नो घरको ओछ्यानमा बस्न, उठ्न अनि हिँड्न नसकेर महिनौदेखि थला परिरहँदा जीवन कति कष्टकर हुन्छ? तर अब चिन्ता गर्न पर्दैन। तपाईँलाई कुनै पनि किसिमको प्यारालाइसिस, जस्तै शरीरको एक भाग नचल्ने, कमरभन्दा तलको भाग नचल्ने, अनुहार 81 बाङ्गो भएको, हात गोडाहरू लुलो हुने, झमझम गर्ने, पोल्ने, सिल्का हान्ने इत्यादि समस्याहरूको नवीनतम प्रविधि र एकीकृत स्वास्थ्य पुनर्स्थापनाको माध्यमबाट सफल उपचार भइरहेको छ। समयमै रोगको सही निदान, उचित उपचारबाट तपाईँको जीवन फेरि आत्मनिर्भर हुन सक्छ। त्यसैले आजै सम्पर्क गर्नुहोस्। नयाँ बजार हार जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र, घोराई 14 नयाँ बजार दाङ, शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि। फोन 082-563-509 र मोबाइल 98453-0653।
0: अब अन्य खबर प्रसंग, लम्ही 7 स्थित सीजी सम्राट सिमेन्ट उद्योगमा कार्यरत कर्मचारीहरूले सेवा सुविधा सुधारको माग गर्दै उद्योगमा तालाबन्दी गरेका छन्। कर्मचारीहरूले विभिन्न माग राखेर व्यवस्थापनलाई ज्ञापन पत्र बुझाउँदै माग पूरा नभएसम्म आन्दोलन जारी रहने चेतावनी दिएका हुन्। कर्मचारीहरूले हाल केही कर्मचारीको मात्र तलब वृद्धि गरिएको भन्दै सबै कर्मचारीको समान रूपमा तलब वृद्धि गर्नुपर्ने माग गरेका छन्। लामो समयदेखि कार्यरत कर्मचारीहरूको उचित मूल्यांकन गरी स्तर वृद्धि तथा पदोन्नति पनि यसअघि उपलब्ध गराइदिए आएको सेवा सुविधा कटौती नगर्नुपर्ने र सम्पूर्ण कर्मचारीलाई अनिवार्य रूपमा सामाजिक सुरक्षा कोषमा आबद्ध गर्नुपर्ने उनीहरूको माग रहेको छ। राप्ती गाउँपालिकामा केराको थामबाट रेसा निकाल्ने 8 दिने तालिमका शुक्रबारदेखि शुरू भएको छ। स्थानीय स्तरमा उपलब्ध केराको थामलाई सदुपयोग गर्दै रेसा उत्पादन मार्फत आय आर्जन र उद्यमशीलता विकास गर्ने उद्देश्यले राप्ती गाउँपालिकाको आयोजनामा तालिम सञ्चालन गरिएको छ। तालिम उद्घाटन कार्यक्रममा गाउँपालिका अध्यक्ष प्रकाश विष्टले स्थानीय स्रोत र साधनको अधिकतम उपयोग गर्दै आर्थिक समृद्धि हासिल गर्न गाउँपालिकाले उत्पादनमुखी तथा सिपमूलक कार्यक्रमलाई प्राथमिकता दिएको बताउनुभयो। उहाँले केराको थाम प्राय खेर जाने गरे पनि त्यसबाट गुणस्तरीय रेसा उत्पादन गर्दै विभिन्न हस्तकला जन्य सामग्री निर्माण गर्न सकिने बताउनुभयो। तालिमबाट सिकेका सिपलाई व्यवहारमा उतार्न तालिमका सहभागीहरूलाई आग्रह गर्नुभयो। कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत देवराम पाठकले स्थानीय स्रोतमा आधारित उद्यम विकासले ग्रामीण अर्थतन्त्रलाई सबल बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। आजको गोरक्ष राष्ट्रिय दैनिकमा खबर छ। अब पत्र पत्रिकामा छापेका विचार सम्पादकीयको पालो। आजको नयाँ गुत राष्ट्रिय दैनिकमा टंक दाईको पुरूषार्थ पुष्पा उपाध्यायको विचार छ। मेरो पहिलो सुर्खेत यात्रा वृष्टि आचार्यको यो कविता प्रकाश यो सामग्री प्रकाशित छ। दुर्व्यसनको विरूद्धमा गोपाल खनालको कविता प्रकाशित छ। यस्तै सुदूरपश्चिम अमरगढ़ी पर्यटन र अजय मेरू कोट केबी मसालको यो सामग्री प्रकाशित छ। पाब्लो पिकासो कला र नवप्रवर्धनका पथ प्रदर्शक तुफान बाबु श्रेष्ठको यो सामग्री प्रकाशित छ भने रक्तिमले आफ्नो लय बिराएको रहेनछ गोविन्द खड्काको यो विचार छापिएको छ।
1: यसैगरी आजको गोरक्ष राष्ट्रिय दैनिकमा केही राष्ट्रिय रोग एक अनुसन्धान शीर्षकमा भैरव अर्यालको निबन्ध छापिएको छ। स्मृतिको गहिराईमा गैरी खेतको रोपाई शीर्षकमा विमल लामिछानेले निबन्ध लेख्नु भएको छ। मितव्ययी अपनाउन आजको आवश्यकता हो शीर्षकमा एकराज शर्मा अधिकारीको विचार छापिएको छ भने रामभरत मिलाप निस्वार्थ प्रेम त्याग र आदर्श शीर्षकमा सामग्री छापिएको छ।
0: यसैगरी आजको गणतन्त्र राष्ट्रिय दैनिकमा इतिहासको भीड़मा हराएको मान्छे रामहरि पोखरेलको विचार आजको गणतन्त्र राष्ट्रिय दैनिकमा प्रकाशित छ। हिजो र आज खगराज न्यौपानको कविता प्रकाशित छ।
1: यसैगरी आजको राप्ती पोस्ट दैनिकमा खामलाग शीर्षकमा बाल कविता छापिएको छ गंगाराम यादवको, अनि अमिल्दो व्यवहार शीर्षकमा सम्पादकीय छापिएको छ।
0: यिनै खबरहरू सँगै हामी कार्यक्रम खबर पत्रिकाको अन्त्यमा आइपुगेका छौं। यतिन्जेलसम्म प्रविधिमा साथ दिने प्राविधिक अमृता डाङ्गी र कार्यक्रम सुनिदिने तपाईँ सम्पूर्ण श्रोताले धेरै धेरै धन्यवाद। कार्यक्रम खबर पत्रिका लिएर भोलि बिहान 6:30 बजे पुनः उपस्थित हुने नै छौं। आजका लागि भने म सुशीला ओली
1: अनि म देवा भूषाल पनि विदा हुन्छौ। नमस्कार।
2: मध्यपश्चिम टाइम चेक यति बेला बिहानको 7 बजेको छ।

0: यो रेडियो नेपाल हो। अब दीपक जोशीबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारको 100 दिन पूरा। सरकार सुशासनको जग बसाल्न सफल भएको सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामी छानेको भनाई। त्रिभुवन विश्वविद्यालय सहित 7 विश्वविद्यालयका उपकुलपतिद्वारा पद तथा गोपनीयताको शपथ। स्वास्थ्य बीमा बोर्डद्वारा चालू आर्थिक वर्ष मंगिरसम्मको 23 अरब 44 करोड़ बक्यौता रकम भुक्तानी। पाकिस्तानमा बस दुर्घटना हुँदा 40 जनाको मृत्यु। र केप भर्डे विरूद्ध संघर्षपूर्ण जीत निकाल्दै साबिक विजेता अर्जेन्टिना फिफा विश्वकपको अन्तिम 16मा प्रवेश।
1: के तपाईँ दाँत तथा गेजा सम्बन्धी कुनै पनि समस्याबाट पीड़ित हुनुहुन्छ? यदि हुनुहुन्छ भने दाङ घोराई न्यू रोड स्थित गणेश चित्रालयको अगाडि रहेको डायनामिक डेन्टल क्लिनिकमा विगत लामो समयदेखि काम गरी अनुभव संगाल्नु भएका सिनियर डेन्टल सर्जन डाक्टर रश्मिता बस्नेत र सिनियर डेन्टल सर्जन डाक्टर रञ्जना खनालद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
2: किराले खाएको दाँत निकाल्ने,
3: शल्यक्रिया गरेर जटिल दाँतहरू निकाल्ने,
2: खाली ठाउँमा दाँत राख्ने,
3: दाँतको जरैदेखि उपचार गर्ने,
2: भएको दाँतमा खुलो राख्ने, दाँत सफा गर्ने, तार बाँध्ने, दाँत र गिजा सम्बन्धी मुख भित्रको सबै रोगको उपचार सेवा।
3: लेजर विधिद्वारा किराले खाएको दाँतमा सिमेन्ट भरिनुका साथै चाँदी र सिसा पनि भरिन्छ।
4: सम्पर्क डायनामिक डेन्टल क्लिनिक गोराई न्यू रोड गणेश चित्रालयको अगाडि।
5: सम्पर्क फोन नम्बर 082-590-466 98-29-81-50-53।
0: सुशासन, शासकीय सुधार, भ्रष्टाचार न्यूनीकरण एवं सम्पत्ति शुद्धिकरणका मुद्दामा अनुसन्धान र राज्य प्रणालीलाई जवाफदेही बनाउने संकल्प कार्यान्वयनतर्फ प्रस्थान गर्दै सरकारको 100 दिन पूरा भएका हुन्। सुशासनको मार्गचित्र कार्यान्वयनमा ल्याएर संरचनागत सुधार गरी समग्र रूपान्तरण का दृढ़ अठोत्साथ सरकारले 100 दिन पूरा गरेको हो। सीमित स्रोत साधन परिचालन मार्फत आर्थिक सन्तुलन कायम गर्दै नवीनतम लक्ष्य हासिल गर्ने दूरदृष्टि राखेको सरकारले यस अवधिमा नागरिकमा भरोसा जगाउने गरी महत्वपूर्ण कार्य सम्पादन गरेको विश्लेषण भइरहेको छ। 100 दिनको अवधिमा सरकारले ढिलासुस्ती तथा सेवाग्राहीप्रति असहज व्यवहार जस्ता प्रवृत्ति अन्त्य गर्ने, राहदानी र सवारी चालक अनुमति पत्र छपाईमा तीव्रता दिने तथा राज्यको सेवा प्रवाह जनमुखी बनाउन संकल्प कार्यान्वयन गरिरहेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेले जनअपेक्षा सम्बोधन गर्दै सुशासनको जग बसाल्न सरकार सफल भएको बताउनु भएको छ। पार्टीका सांसदहरूका लागि हिजो आयोजित डिजिटल प्लेटफर्म पल्स आरएससी र साइबर सुरक्षा सम्बन्धी अभिमुखीकरण कार्यक्रमपछि संचारकर्मीसँग उहाँले नागरिकका सुझावलाई ग्रहण गरेर अझ परिपक्व ढंगले सरकार अघि बढ़ने विश्वास व्यक्त गर्नुभयो। सभापति लामिछानेले विकास निर्माण र दूरगामी महत्वका विषयमा अहिले गरिएको कामको प्रभाव केही समयपछि देखिँदै जाने बताउनुभयो। शिक्षा तथा खेलकुद मन्त्री एवं विश्वविद्यालयका सहकुलपति सस्मित पोखरेलले विभिन्न विश्वविद्यालयका नवनियुक्त उपकुलपतिहरूलाई मन्त्रालयमा आयोजित कार्यक्रममा पद तथा गोपनीयताको शपथ गराउनु भएको छ। प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति बालेन्द्र शाहले हिजो विभिन्न 7 विश्वविद्यालयका उपकुलपति नियुक्त गर्नुभएको थियो। विश्वविद्यालयका उपकुलपति छनौट तथा सिफारिश समितिद्वारा सिफारिश उम्मेद्वार मध्येबाट कुलपति शाहले उपकुलपतिहरू नियुक्त गर्नुभएको हो। मन्त्री पोखरेलले त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राध्यापक डाक्टर भोला थापा, सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति किशन दत्त भट्ट, मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति राजन सुवाल, कृषि तथा वन विश्वविद्यालयका उपकुलपति ऋषिराम कटेल, राजर्षि जनक विश्वविद्यालयका उपकुलपति श्याम नारायण लाभ, पोखरा विश्वविद्यालयका उपकुलपति देवेन्द्र अधिकारी र पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति सुजन बाबु मरहट्टालाई शपथ गराउनु भएको हो। त्यस अवसरमा मन्त्री पोखरेलले निष्पक्ष, स्वतन्त्र, व्यावसायिक र पारदर्शी ढंगले विश्वविद्यालयको काम कार्यवाही गर्न निर्देशन दिनुभयो। मन्त्री पोखरेलले सबै विश्वविद्यालय र सम्भव भएका आंगिक क्याम्पसहरूमा 10% छात्रवृत्ति पारदर्शी ढंगले अनिवार्य गराउन तथा विश्वविद्यालय र क्याम्पसमा भएका ट्रेड युनियनका ब्यानरहरू हटाउन आवश्यक निर्देशन समेत दिनुभयो। शपथपछि नवनियुक्त उपकुलपतिहरूले विश्वविद्यालयको साख र गरिमालाई कायम राख्दै निर्भीकता र इमानदारीताका साथ काम गर्ने प्रतिबद्धता जनाउनुभयो। संवैधानिक परिषदले प्रमुख निर्वाचन आयुक्त पदमा मान बहादुर कार्कीलाई नियुक्त नियुक्तिका लागि सिफारिश गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा हिजो बसेको संवैधानिक परिषदको बैठकले प्रमुख निर्वाचन आयुक्तमा मोरङका कार्कीको नाम सिफारिश गर्ने निर्णय गरेको हो। बैठकले रिक्त निर्वाचन आयुक्तमा डाक्टर राजीव सुब्बा र यही असार 23 गतेदेखि रिक्त हुने निर्वाचन आयुक्त पदमा गुरू प्रसाद वाग्लेलाई नियुक्तिका लागि सिफारिश गर्ने निर्णय गरेको परिषदका सदस्य एवं उपसभामुख रूबी कुमारी ठाकुरले जानकारी दिनुभयो। नेपाल प्रहरीले मनसूनजन्य विपदका घटनाहरूमा जनधनको क्षति हुन नदिन र उद्धारलाई प्रभावकारी बनाउन पूर्व तयारी सम्पन्न गरेको छ। विपदको अवस्थामा तत्काल परिचालन हुने गरी प्रहरी हेडक्वार्टरदेखि चौकी स्तरसम्मका प्रहरी इकाइमा आवश्यक उपकरण सहितको जनशक्ति तयारी अवस्थामा राखिएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण मनसूनजन्य विपद पूर्व तयारी तथा प्रतिकारी राष्ट्रिय कार्ययोजना 2083 स्वीकृत गरी कार्यान्वयनमा ल्याएको छ। विपद प्रतिकारका लागि 10,085 जना प्रहरीलाई तत्काल परिचालित हुन सक्ने गरी तयारी अवस्थामा राखिएको छ। यस वर्ष शुरू भएपछि विपदजन्य घटनामा 127 नागरिकले ज्यान गुमाएका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकी प्रवक्ता शान्ति महतका अनुसार सो अवधिमा भएका कुल 2,721 विपदजन्य घटनामा 127 जनाको मृत्यु भएको र 773 जना घाइते भएका छन्। मेलम्ची खानेपानी विकास समितिले मनसून अवधिभर काठमाडौँ उपत्यकामा मेलम्चीको पानी आपूर्ति बन्द गरेको छ। समितिले हिजो विज्ञप्ति जारी गर्दै यस वर्ष मनसून सक्रिय भएसँगै मेलम्चीको मुहान क्षेत्रभन्दा माथिल्लो भागमा रहेका पहिरो गेग्रान तथा बाढ़ीका कारण सुरुङभित्र माटो ढुंगा र लेदो प्रवेश गर्ने जोखिम बढ़ेकाले मनसून अवधिभर मेलम्ची खानेपानी आयोजना बन्द गर्न लागि जानकारी दिएको छ। राष्ट्रिय सभाको बैठकमा हिजो विनियोजन विधेयक 2083का विभिन्न शीर्षक अन्तर्गत उद्योग वाणिज्य तथा आपूर्ति कृषि वन तथा पर्यावरण पूर्वाधार विकास गृह ऊर्जा जलस्रोत तथा सिंचाई परराष्ट्र अर्थ र रक्षा मन्त्रालय राष्ट्रपति कार्यालय उपराष्ट्रपतिको कार्यालय प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय राष्ट्रिय योजना आयोगको सचिवालयका विषयमा छलफल भएको छ। छलफलमा सांसदहरूले आवश्यकताको आधारमा बजेट विनियोजन गर्नुपर्ने राष्ट्रिय गौरवका आयोजनाहरूमा बजेट पर्याप्त छुट्याउनुपर्ने र समयमै निर्माण सक्नुपर्ने विषयमा ध्यान दिनुपर्ने बताउनुभयो। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले सरकारले नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध गराउने लक्ष्यका साथ काम गरिरहेको बताउनु भएको छ। काभ्रेपलाञ्चोकको धुलीखेल स्थित काठमाडौँ विश्वविद्यालय केयूको 31 दीक्षान्त समारोहमा हिजो मन्त्री पोखरेलले समृद्ध र समुन्नत समाज निर्माणका लागि शिक्षित युवाको भूमिका सक्रिय रहनुपर्ने आवश्यकता रहेको धारणा राख्नुभयो। नयाँ पीढ़ीले सोचे जस्तो समुन्नत समाज निर्माणार्थ सरकार प्रयासरत रहेको उल्लेख गर्दै मन्त्री पोखरेलले त्यसमा युवाको सक्रिय भूमिका रहनुपर्नेमा जोड़ दिनुभयो। स्वास्थ्य बीमा बोर्डले सेवा प्रदायक स्वास्थ्य संस्थालाई चालू आर्थिक वर्षको मंगिरसम्मको बक्यौता रकम भुक्तानी गरेको छ। बोर्डले हिजो एक विज्ञप्ति जारी गर्दै सेवा प्रदायक स्वास्थ्य संस्थालाई बक्यौता बाफत उपलब्ध गराउनुपर्ने 23,44,02,98,000 रूपियाँ भुक्तानी गरिएको जनाएको छ। बोर्डले स्वास्थ्य बीमा बोर्डमा आबद्ध सम्पूर्ण सेवा प्रदायक स्वास्थ्य संस्थाहरूको गत मंगिर महिनासम्मको दावी बक्यौता फरफारक भएको जनाएको छ। बोर्डले सम्पूर्ण बीमित सेवाग्राहीलाई स्वास्थ्य बीमा अन्तर्गत उपलब्ध सेवाको जिम्मेवारी वहन गर्दै सदुपयोग गर्न अनावश्यक स्वास्थ्य सेवा वा परीक्षणको माग नगर्न अनुरोध पनि गरेको छ। सरकारले शासकीय सुधारका 100 कार्यसूचीमा समावेश गरेको 100 दिनमा गर्ने कामहरू तीव्र रूपमा अघि बढ़िरहेका छन्। सरकारको कार्ययोजनामा समावेश भएका ऊर्जा क्षेत्रका कार्यक्रम प्रभावकारी रूपमा अगाडि बढ़ाएको ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयले जनाएको छ। संवाददाता सरिता खनालको रिपोर्ट।
5: सरकारले मुलुकको अर्थतन्त्रको प्रमुख आधार स्तम्भका रूपमा रहेको ऊर्जा क्षेत्रलाई मुख्य प्राथमिकतामा राखेर यस क्षेत्रका कार्ययोजना समावेश भएका कार्यक्रम प्रभावकारी रूपमा अगाडि बढ़ाएको छ। शासकीय सुधारको कार्ययोजनाको 74 नम्बर बुँदामा ऊर्जा निर्यात रणनीति एक महिनाभित्र तयार पार्ने उल्लेख भए अनुसार कार्ययोजना तय भइसकेको छ भने ऊर्जा खपत वृद्धि तथा निर्यात रणनीति 2083 जारी भइसकेर उक्त रणनीतिलाई कार्यान्वयनमा लैजाने गरी आवश्यक तयारी गरिरहेको मन्त्रालय जनाएको छ। ऊर्जा क्षेत्रलाई मुलुकको आर्थिक रूपान्तरणको सम्वाहकका रूपमा स्थापित गर्दै विद्युतको आन्तरिक खपत वृद्धि र विद्युत निर्यातको स्पष्ट खाका समेटेर यो रणनीति तयार पारिएको हो। ऊर्जा क्षेत्रमा सरकारले लिएको लक्ष्य हासिल गर्नका लागि र विद्युतको द्रुत विकास कसरी गर्न सकिन्छ भन्ने विषयमा सुझाव सहितको कार्ययोजना तयार गरी कार्यान्वयनको चरणमा रहेको ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयका सहायक प्रवक्ता शालिग्राम भण्डारीले जानकारी दिनुभयो।
6: विशेष गरेर ऊर्जा क्षेत्रसँग सम्बन्धित पाँचवटा बुझाहरूमा फोकस गरेको छ। ऊर्जा निर्यात रणनीति एक महिनाभित्र तयार गर्ने र विद्युत निर्यातलाई उच्च मूल्य प्राप्त हुने बजार विशेष गरी साँझको पिक समयमा केन्द्रित गर्ने रणनीति तत्कालै कार्यान्वयन लैजाने भन्ने विषयमा चाहिँ मन्त्रालय अन्तर्गतकै सहसचिवको संयोजकत्वमा कमिटी गठन भए ऊर्जा खपत वृद्धि तथा निर्यात रणनीति 2083 जारी भइसकेको यो कार्यान्वयनको अवस्थामा रहेको छ भने सरकारको लक्ष्य हासिल गर्नको लागि र विद्युतको द्रुत विकास कसरी गर्न सकिन्छ भन्ने विषयमा सुझाव सहितको कार्ययोजना पनि तयार गरी त्यो कार्यान्वयनको चरणमा चाहिँ गएको अवस्था छ।
5: सरकारले आगामी आर्थिक वर्षभित्र 1 दर्जन प्रसारण लाइन निर्माण सम्पन्न गर्ने लक्ष्य राखेको छ। आन्तरिक रूपमा उत्पादित बिजुलीलाई उपभोक्ताको पहुँचमा पुर्याउने उद्देश्यका साथ प्रसारण लाइन निर्माण र विद्युत खपत बढ़ाउनका लागि आन्तरिक प्रसारण प्रणालीको सुधार तथा सब स्टेशन मर्मत सम्भारलाई प्राथमिकतामा राखिएको छ। निजी क्षेत्रलाई अन्तर्राष्ट्रिय बजारमा विद्युत व्यापार गर्न दिने गरी सरकारले आवश्यक तयारी थालेको छ। यस्तै निर्माणमा रहेका सिंचाई आयोजना तोकिएको समयमा पूरा नहुँदा लक्षित समुदायले लाभ हासिल गर्न नसक्ने र राज्यको लगानी समेत खेर जाने अवस्थालाई अन्त्य गर्न सरकारले प्रयास थालेको छ। ऊर्जा क्षेत्रको दीर्घकालीन वित्तीय स्रोतको व्यवस्थापनका लागि लगानी विकास गरी त्यसलाई कार्यान्वयनमा लैजाने तयारी भइरहेको मन्त्रालयले जनाएको छ। मन्त्रालयका सहायक प्रवक्ता भण्डारी
6: ऊर्जा क्षेत्रको दीर्घकालीन वित्तीय स्रोत व्यवस्थापनका लागि बहुआयामिक वित्तीय संरचना सहकारी निजी विदेशी तथा डायस्पोरा लगानी विकास गर्ने साथै उक्त सुधारहरू कानूनका लागि सम्बन्धित निकायले स्पष्ट समय सीमा तोकी कार्यान्वयनमा लैजाने भन्ने विषयमा एचआईडीसीएलले प्रारम्भिक प्रतिवेदन पेश गरिसकेको छ र उसले दिएका सुझावहरूलाई कार्यान्वयन योग्य कसरी बनाउन सकिन्छ र त्यो लगानीलाई ऊर्जा क्षेत्रमा दीर्घकालीन रूपमा कसरी गर्न सकिन्छ भन्ने विषयमा विज्ञ सदस्यहरूको टिमले छलफल गरिरहेको छ। राय सुझावको आधारमा त्यसलाई पनि हामी चाहिँ कार्यान्वयनमा लैजाने चाहिँ नेपाल सरकारको लक्ष्य रहेको छ।
5: ऊर्जा क्षेत्रमा 100 दिनमा गर्ने भनेर सार्वजनिक गरेका कामहरू सरकारले सोचे भन्दा तीव्र गतिमा अगाडि बढ़ेको मन्त्रालयले जनाएको छ। विगतमा नागरिकहरूले भोग्दै आएका समस्या समाधान गर्ने गरी मन्त्रालयले सुशासनका क्षेत्रमा काम गरेको र त्यसको नागरिकहरूले महसुस गरिरहेको बताउनुहुन्छ ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयका सहायक प्रवक्ता शालिग्राम भण्डारी।
6: जति पनि सुशासनको क्षेत्रमा ऊर्जा मन्त्रालयले गर्नुपर्ने र जनताहरूले खेप्दै आएको जुन ढिला सुस्ती समस्याहरूलाई समाधान गर्नको लागि शासकीय सुधार कार्यान्वयनमा भएर जनताहरूले पनि महसुस गरिरहेको अवस्था छ।
5: सरकारी स्रोत साधनको उपयोग, निर्धारित सूचकहरूको कार्यान्वयन तथा तोकिएका काम समयमै सम्पन्न भए नभएको विषयमा निरन्तर निगरानी समेत राखिएको छ। मन्त्रालयले डेलिभरीमा आधारित शासन प्रणालीलाई प्राथमिकतामा राख्दै सेवा प्रवाहमा सुधार, गुनासोको प्रभावकारी व्यवस्थापन लगायतका काममा समेत जोड़ दिएको जनाएको छ। सरिता खनाल, रेडियो नेपाल,
0: काठमाडौँ। वर्षाका कारण देशका विभिन्न स्थानमा अवरूद्ध भएका प्रमुख राजमार्ग मध्ये 3 सड़क सञ्चालनमा आएका छन् भने जाजरको डोल्पा जोड्ने भेरी करिडोर अझै अवरूद्ध छ। नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अभिनारायण काफलेका अनुसार असार 15 गते गएको पहिरोका कारण अवरूद्ध भएको अर्घाखाँचीको पाणिनी गाउँपालिका 2 स्थित सालझण्डी ढोरपाटन सड़क, असार 17 गते पहिरो खसेपछि बन्द भएको पाल्पाको तानसेन नगरपालिका 8 डुम्रे क्षेत्रको सिद्धार्थ राजमार्ग तथा असार 18 गते पहिरोले अवरूद्ध बनाएको चितवनको इच्छा कामना गाउँपालिका 6 स्थित मुगलिन नारायणगढ़ सड़क खण्ड पुनः सञ्चालनमा आएका छन्। राष्ट्रिय वाणिज्य बैंकले अनलाइन कर्जा आवेदन सेवाको शुरूआत गरेको छ। बैंकले शासकीय सुधार सम्बन्धी 100 बुँदे कार्ययोजना अनुसार प्रभावकारी ग्राहक सेवालाई मध्यनजर गर्दै अनलाइन कर्जा आवेदन सेवा शुरूआत गरेको हो। परराष्ट्र मन्त्रालय अन्तर्गतको राहदानी विभागले यही असार 29 गते हालको प्रणालीबाट राहदानी सेवालाई नयाँ प्रणालीमा लैजाने भएको छ। विभागले हिजो एक सूचना जारी गर्दै नयाँ प्रणाली मार्फत राहदानी जारी गर्न आवश्यक तयारी गरिसकेको जानकारी दिएको छ। पशु सेवा विभागले कुनै पनि पंक्षी फार्म वा बिक्री स्थलमा अस्वाभाविक रूपमा धेरै संख्यामा पंक्षी बिरामी परेमा वा मरेमा तुरन्तै नजिकैको पशु सेवा निकायमा जानकारी गराउन अनुरोध गरेको छ। विभागले बर्ड फ्लूका भाइरसले स्वरूप परिवर्तन गर्न सक्ने जोखिम रहेकाले रोग नियन्त्रणका लागि सबै सरोकारवाला निकायलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको हो। विभागका महानिर्देशक उमेश दाहालले फार्म परिसरमा जैविक सुधारका विधि अवलम्बन गर्न, अण्डा राख्ने कागजको पुरानो क्रेट पुनः प्रयोगमा नल्याउन तथा ढुवानीको साधनलाई फार्म परिसरभित्र ल्याउन पर्ने भएमा पूर्ण निसंक्रमण गरेर मात्र भित्र्याउन व्यवसायीलाई अनुरोध गर्नुभयो। निजामती कर्मचारी अस्पतालको सेवा एकाई सिंहदरबार बाटै सञ्चालनमा आएको छ। भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय भवनको तल्लो तलामा हिजोदेखि एकाई सञ्चालनमा ल्याइएको हो। अब अन्तर्राष्ट्रिय समाचार। पाकिस्तानका पश्चिमी प्रान्त स्थित दानासार क्षेत्रमा एक यात्रुवाहक बस दुर्घटना हुँदा कम्तीमा 40 जनाको मृत्यु भएको छ। दुर्गम पहाड़ी क्षेत्रमा दुर्घटना भएका कारण उद्धारमा कठिनाई भएको अधिकारीहरूले बताएका छन्। इरानका सर्वोच्च नेता अली खामेनीको अन्त्येष्टिका लागि व्यापक तयारी भइरहेको छ। उहाँप्रति श्रद्धांजलि अर्पण गर्न तेहरानमा इरानी नेताका साथै विदेशी उच्च पदाधिकारीहरूको समूहको पनि सहभागिता रहनेछ। अब आर्थिक समाचार।
7: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
8: तनहुमा निर्माण हुन लागेको 126 मेगावाट क्षमताको तल्लो सेती जलविद्युत आयोजना निर्माणका लागि जग्गा अधिग्रहणको काम शुरू भएको छ। आयोजनाको मुआवजा निर्धारण समितिको बैठकले जग्गा अधिग्रहण र त्यसको मुआवजा निर्धारण गरेको तल्लो सेती जलविद्युत आयोजनाका प्रमुख हरिकुमार श्रेष्ठले जानकारी दिनुभयो। आयोजनाबाट तनहुको व्यास नगरपालिका, बन्दीपुर, देवघाट, रेसिङ र आबु खैरेनी गाउँपालिका तथा भरतपुर महानगरपालिकाका केही भाग प्रभावित हुनेछन्। आयोजनाबाट वार्षिक करिब 520 करोड़ युनिट विद्युत उत्पादन गर्ने लक्ष्य रहेको आयोजना प्रमुख श्रेष्ठले बताउनुभयो। पछिल्लो समय मुस्ताङ भ्रमण गर्ने विदेशी पर्यटकको संख्यामा उल्लेख्य वृद्धि भएको छ। सन् 2026 जून महिनामा मात्रै 80,200 जना भन्दा बढी विदेशी पर्यटकले मुस्ताङ क्षेत्रको भ्रमण गरेका छन्। जून महिनामा 78,600 जना भन्दा बढी सार्क राष्ट्रभित्रका र 1,500 जना भन्दा बढी अन्य मुलुकका पर्यटकले मुस्ताङ क्षेत्रको भ्रमण गरेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्यापले जनाएको छ। जून महिनामा मुस्ताङ भित्रिएका विदेशी पर्यटक मध्ये करिब 95% भारतीय पर्यटक रहेको एक्याप जमसमका कार्य प्रमुख राजेश गुप्ताले बताउनुभयो। यस वर्षको जनवरीदेखि जून महिनासम्मको 6 महिनामा मात्रै 2,22,900 जना भन्दा बढी विदेशी पर्यटकले मुस्ताङको भ्रमण गरिसकेका छन्। गत वर्षको जून महिनामा जम्मा 20,800 जना विदेशी पर्यटकले मुस्ताङ भ्रमण गरेका थिए भने जनवरीदेखि जूनसम्मको 6 महिनाको अवधिमा 98,500 जना विदेशी पर्यटकले मुस्ताङ क्षेत्रको भ्रमण गरेको एक्याप जमसम कार्यालयले जनाएको छ। चालू आर्थिक वर्षमा पाल्पाबाट करिब 3,48,000 केजी दालचिनी र 12,88,000 केजी भन्दा बढी तेजपात भारत निर्यात भएको छ। चालू आर्थिक वर्षमा गएको 6 वर्ष यताकै उच्च परिमाणमा दालचिनी र तेजपात भारत निर्यात भएको डिभिजन वन कार्यालय पाल्पाका प्रमुख मोहन श्रेष्ठले बताउनुभयो। गत आर्थिक वर्षमा करिब 1,21,000 केजी दालचिनी र 8,82,000 केजी तेजपात भारत निकासी भएको थियो। पाल्पाका किसानले तेजपात प्रति केजी 60-50 रूपियाँ र दालचिनी प्रति केजी 100 रूपियाँमा बिक्री गर्दै आएको डिभिजन वन कार्यालय पाल्पाका सूचना अधिकारी खिल बहादुर तामाङले बताउनुभयो। नेपाली बजारमा शुक्रबार सुनको मूल्य तोलामा 7,200 रूपियाँ बढेको छ। यस्तै चाँदीको मूल्य पनि प्रति तोला 165 रूपियाँले बढेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। शुक्रबार छापावाल सुन प्रति तोला 2,90,700 र चाँदी प्रति तोला 4,615 रूपियाँमा कारोबार भएको छ।
0: साबिक विजेता अर्जेन्टिनाले फिफा विश्वकप 2026 अन्तिम 16 स्थान पक्का गरेको छ। आज बिहान भएको खेलमा विश्वकपको नवप्रवेशी टीम केप भर्डे विरूद्ध संघर्षपूर्ण जित निकाल्दै अर्जेन्टिना अन्तिम 16 प्रवेश गरेको हो। निर्धारित समयमा 1-1 गोलको बराबरी भएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो। अतिरिक्त समयमा अर्जेन्टिनाले 2 तथा केप भर्डेले 1 गोल गर्यो। समग्रमा 3-2 संघर्षपूर्ण जित निकाल्दै अर्जेन्टिना अन्तिम 16 स्थान पक्का गर्न सफल भयो। यस्तै गैरातीको खेलमा अस्ट्रेलियालाई पेनाल्टी सुटआउटमा 4-2 हराउँदै इजिप्टले अन्तिम 16 स्थान पक्का गरेको छ। अब मौसम सम्बन्धी जानकारी। आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाड़ी भूभागको केही स्थान तथा कोशी बागमती प्रदेशका पहाड़ी भूभागका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका थोरै स्थानमा तथा मधेस प्रदेशका साथै कोशी बागमती र गण्डकी प्रदेशका तराई भूभागका एक दुई स्थानमा मेघ गर्जन चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 30.5 र न्यूनतम तापक्रम 21 डिग्री सेल्सियस रह्यो। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 29 देखि 31 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ।
9: नमस्ते, म रामकृष्ण ढकाल। तपाईँ सुन्दै हुनुहुन्छ तपाईँको आफ्नै रेडियो, रेडियो मध्य पश्चिम 91.4
10: मेगाहर्ट्ज। कस्तो राम्रो जुत्ता लगाएको,
11: मेड इन बङ्गाली हो नि त, राम्रो त भइहाल्छ नि।
10: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है, सिधै भन न, कहाँबाट ल्यायो यो जुत्ता?
11: मैले सिधै कुरा गरेको छु, तिमी कुरो बुझ्दैनौ, दङ्गाली सु मेटेरियल सेन्टरबाट ल्याएको।
10: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो, कति टिक्दैन भने
11: एकपटक दङ्गालीबाट किनेर हेर न।
10: लौ त म दङ्गाली सु मेटेरियल सेन्टरतिर गइहाले है।
12: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल।
11: स्कुल जुत्ता, अफिस जुत्ता, कन्भर्स, स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ।
3: अब दङ्गाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दङ्गाली गार्मेन्ट एन्ड स्कुल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता, टाई, बेल्ट, ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
13: दङ्गाली सु मेटेरियल सेन्टर एकता टोल अल्फा बोर्डिङ सँगै सटेको घरमा।
11: प्रोप्राइटर सोमराज रैदास।
14: सम्पर्क फोन नम्बर 082-5-63-775।
11: सम्पर्क नम्बर 98-4-78-26-873।
12: हजुर, हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एक पटकमा। आएर त हेर्नुहोस् दङ्गाली सु मेटेरियल सेन्टरमा।
15: आया आया मम्मी मम्मी दाँत दुख्यो।
16: मम्मी मेरो दाँत बाङ्गो आयो, साथीहरू सधैँ सिकाइरहन्छन्, स्कुलमा जान लाज लाग्ने भइसक्यो।
17: हेलो श्रीमानज्यू, मेरो पनि दाँत गिजाको समस्या समाधान गर्नु पर्यो क्या?
18: तिमीलाई थाहा छैन र अन्तर्राष्ट्रिय जर्मन प्रविधिको ओपिजी एक्सरे सहित सस्तो र सुलभ उपचार गर्ने बिआर डेन्टलमा गए भइहाल्यो नि। लौ हिँड।
16: राप्ती अञ्चलको सुविधा सम्पन्न अत्याधुनिक प्रविधिको विकास सँगै सुरु गरिएको बिआर डेन्टल खोराईमा
18: दाँत गिजा, मुख तथा अनुहारका हाडहरू भाँचिएमा वा उपचार गर्नु परेमा सम्पर्क गर्नु होला।
19: लामो समय फिलिपिन्स, बंगलादेशका विभिन्न अस्पतालमा अनुभव प्राप्त वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडोन्टिक डाक्टर विपिन भूषाल, सीएमएस चितवनबाट डेन्टल सर्जन डाक्टर रचना घिमिरे, डेन्टल सर्जन डाक्टर आस्था खत्रीद्वारा बिरामीको दैनिक रूपमा जाँच तथा उपचार भइरहेको छ।
3: सावधान, उस्ता उस्तै नामबाट नझुकिनु होला है। बिआर डेन्टलमा दाँत मिलाउनका लागि सम्झनुहोस् डाक्टर विपिन भूषाल।
20: सम्पर्क बिआर डेन्टल न्यू रोड साझेदारी टोल यामाहा शोरूम नजिकै।
18: सम्पर्क फोन नम्बर 082-5-90-222।
16: जु रोड टुटी पुकार खोइनी जस्ता छुट्टीजन्य पदार्थ सेवन नगरौ, क्यान्सरबाट बचौ। रेडियो मध्य पश्चिम र बिआर डेन्टलको सहकार्यमा जारी सन्देश।
21: महासेवन दीर्घ जीवन, दैनिक रूपमा मह सेवन गर्ने बानीले शक्ति स्फूर्ति र जाँगर बढ्नुको साथै रोग प्रतिरोधात्मक क्षमता बढाउँछ।
22: दम र कफ हटाउन, उच्च रक्तचाप नियन्त्रण गर्न, मुटु सम्बन्धी रोगबाट जोगाउन, रक्त शुद्धिकरण गर्न, पाचन प्रणाली मजबुत बनाउन, आन्द्रा र मृगौला स्वस्थ राख्न, भोकलाई नियन्त्रणमा राख्न, तौल घटाउन, पोतो डन्डी फोर हटाउन, अनुहारमा चमक ल्याउन समेत मह सेवन अनिवार्य छ।
21: हरेक बिहान मनतातो पानीमा मह सेवन गरेर खाँदा यी सबै लाभहरू पाइन्छ। महमा 84 व्यञ्जन मध्ये फ्याट बाहेक सबै तत्वहरू पाइन्छ।
3: शुद्ध महका लागि कहाँ जाने त?
23: ल घोराही 16 सर्रा चौकमा रहेको दाङ हनीमा जाने नि।
3: हजुर, हामी कहाँ महको शुद्धताको ग्यारेन्टीका साथै प्रत्येक वर्ष खाद्य परीक्षण गरिन्छ। प्रशोधित मह उपलब्ध हुनुका साथै सहुलियत दरमा मह प्राप्त गर्न सकिन्छ।
18: शुद्ध मह तथा मौरी जन्ने सामग्री पाइने एक मात्र स्थान दाङ हनी प्रोडक्सन सेन्टर घोराही 16 सर्रा चौक। सम्पर्क व्यक्ति रामहरि शर्मा।
3: सम्पर्क मोबाइल नम्बर 98-5-78-31-840 र 98-4-78-20-440।
18: 100% शुद्धता नै हाम्रो प्रतिबद्धता हो।
24: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर कपासी दान। सम्पर्क नम्बर 9843008804 9843008804 www.pashupatiicare.com।
1: खुशीको खबर।
2: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
1: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ। सम्पर्क फोन नम्बर 082-590-847 082-590-847। भर्ना सम्बन्धी सूचना।
4: गोर्खा ग्रुपद्वारा सञ्चालित यस भिक्टोरिया इन्टरनेशनल कलेज घोराहीदाङमा बीबीए बीएचएम कार्यक्रमका लागि भर्ना आवेदन खुलेको सहर्ष जानकारी गराउँदछौ। इच्छुक विद्यार्थीले समयमै कलेजमा सम्पर्क राखी मौकाको फाइदा उठाउनुहोस्।
1: सम्पर्क गोर्खा ग्रुप भिक्टोरिया इन्टरनेशनल कलेज दाङ।
6: सम्पर्क फोन नम्बर 082-553-1133 मोबाइल नम्बर 98-4780-92-83 र 97-625-26-2686।
14: सम्पूर्णलाई सञ्जीवनी टिचिङ अस्पतालको सूचना। 300 सयको सञ्जीवनी टिचिङ अस्पताल अब तपाईँको सेवामा। अब उपचारका लागि दाङभन्दा बाहिर जान नपर्ने, सामान्यदेखि जटिल सबै प्रकारका स्वास्थ्य उपचार सेवाको लागि यस अस्पताललाई सम्झनुहोस्। हाम्रा सेवाहरू ओपीडी सेवा, भर्ना सेवा, सबै प्रकारका अपरेशन सेवा, आईसीयू सेवा, रेडियोलोजी सेवा र 24 घण्टा इमर्जेन्सी सेवा, ल्याब र फार्मेसी सेवा। सम्पर्क सञ्जीवनी टिचिङ हस्पिटल घोराई उपमहानगरपालिका वडा नम्बर 3 बर्गदुवा दाङ। सम्पर्क नम्बर 97-090-65-225 082-591-101 591-102 591-103 591-104 र 591-105।
25: सीता के भयो तिमीलाई, घुम्सेर बसेछौ
26: के हुनु नि? बिहे भएको छ वर्ष भइसक्यो, बच्चा बच्चीको लागि कतै ठाउँ देखाए कतै ठाउँ, तर केही सिप चलेन, अब त आश्रै मरिसक्यो।
25: के कुरा गर्छ निनले, हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त, त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ, त्यसै आचेर हुन्छ। कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ, त्यही भएर ढुक्क भएर त्यही जाऊ।
26: ए ठिकै छ, म जान त धेरै गई, अब तिमीले भनिहाल्यौ त्यही पनि अब शिशु क्लिनिक नै जान्छु।
27: शिशु फर्टिलिटी एन्ड आईभीएफ सेन्टर चितवनको शाखा अब घोराहाको बिपी चोकबाट। सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर होइन, उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आजै आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
28: नोट, पहिलो परामर्श निशुल्क दिइनेछ, समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
27: शिशु क्लिनिक फर्टिलिटी बिपिचोक खोराहिदान, सड़क विभागको अगाडि एभरेस्ट बैंक भएको भवनमा। सम्पर्क मोबाइल 9847823572।
29: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ।
30: हाम्रा सेवाहरू
29: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू
30: छाती, दम, निमोनिया, खोकी, छेरो,
29: मुटु, उच्च रक्तचाप, ब्लड प्रेसर,
30: मधुमेह, सुगर, मृगौला रोग, पिसाब,
29: पेट, ग्यास्ट्रिक, कलेजो, लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
30: डाक्टर कृष्ण तिमल सिन्हाद्वारा दिइने सेवाहरू
29: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यातिएको,
30: हाड जोर्नी भाँचिएको, प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने,
29: युरिक एसिड, बाथ भएको, हड्डी खिएको, ढाड कम्बर दुख्ने
30: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू
29: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी,
30: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने,
29: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श,
30: कान पाक्ने, कानबाट पिप बगिरहने, कान गडाउने,
29: घाँटी दुख्ने, घाँटीको एलर्जी, टन्सिल, घाँटीमा गिर्खाहरू आउने तथा
0: थाइराइड,
30: नाक पाकेको, नाकले गन्ध थाहा नपाउने, पिनास, नाकमा मासु पलाएको, नाकको हड्डी बाङ्गिएको, नाकको एलर्जी।
5: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड खोराहीदाङ। सम्पर्क फोन नम्बर 0825601196 र मोबाइल नम्बर 9848726001।
30: खुसीको खबर।
5: एसी उत्तीर्ण गरी प्राविधिक शिक्षा मार्फत उज्जवल भविष्य निर्माण गर्न चाहनुहुन्छ? यदि त्यस्तो हो भने दाङको प्रतिष्ठित रजना टेक्निकल कलेजमा शैक्षिक सत्र 2083-84 लागि सीटीभीटी अन्तर्गत सञ्चालन हुने 3 वर्ष डिप्लोमा इन सिभिल इन्जिनियरिङ तथा डिप्लोमा इन जियोमेट्रिक्स इन्जिनियरिङ कार्यक्रमहरूमा भर्ना खुलिसकेको छ।
30: हाम्रा विशेषताहरू:
0: आधुनिक प्रयोगशाला,
30: अत्याधुनिक सर्वेक्षण उपकरण,
0: अनुभवी प्रशिक्षक,
30: व्यवहारिक तथा परियोजना आधारित सिकाई,
0: नियमित फिल्ड भिजिट र रोजगारी मुखी शिक्षा सहित अध्ययन गराइने
30: सुनौलो अवसर अब तपाईँको पहुँचमा छ। सिभिल इन्जिनियरिङ मार्फत भवन, सड़क, पुल, खानेपानी तथा अन्य पूर्वाधार विकास क्षेत्रमा दक्ष प्राविधिक बन्न चाहनुहुन्छ भने जियोमेट्रिक्स इन्जिनियरिङ मार्फत सर्वेक्षण, जीआईएस, जीपीएस, डिजिटल म्यापिङ तथा भू स्थानिक प्रविधिको क्षेत्रमा आकर्षक करियर निर्माण गर्नुहोस्।
0: सीमित सिट तथा छात्रवृत्तिको अवसर उपलब्ध भएकाले ढिला नगर्नुहोस्।
30: आजै रजना टेक्निकल कलेज घोराई 18 दाङमा सम्पर्क गरी आफ्नो सिट सुरक्षित गर्नुहोस्।
5: साथै कक्षा 11 विज्ञान, व्यवस्थापन, शिक्षा र कानून संकायमा धमाधम भर्ना लिइरहेको जानकारी गराउँदछौ। सम्पर्क श्री मावि रजना टेक्निकल कलेज घोराई 18 रजना दाङ।
30: सम्पर्क फोन नम्बर 0825602004,
5: सम्पर्क मोबाइल नम्बर 9855306072 र 9699964848।
0: रजना टेक्निकल कलेज गुणस्तरीय प्राविधिक शिक्षा, संयुक्त जनशक्ति र सफल भविष्यको आधार।
7: आवाज पश्चिम नेपालको आवाज, आवाज हिन्दको आवाज, यो हो रेडियो मध्य पश्चिम FM 91.4 MHz।

नमस्कार। रेडियो कार्यक्रम लागू औषध शिक्षामा म कार्यक्रम प्रस्तुता बसन्तपुन उपस्थित भएको छु। लागू औषध दुर्व्यसन सम्बन्धित जनचेतना फैलाउने उद्देश्यले रेडियो मध्यपश्चिम एफएम घोराईदाङबाट उत्पादित लागू औषध शिक्षा कार्यक्रम तपाईहरूले हरेक शनिबार बिहान 7:30 बजेदेखि 8 बजेसम्म रेडियो मध्यपश्चिम एफएम 91.4 MHz घोराई र रेडियो हाईवे एफएम 103.5 MHz लमाईबाट एकैसाथ सुन्दै हुनुहुन्छ। त्यसै गरी रेडियो प्रकृति एफएम 93.4 MHz तुलसीपुरबाट हरेक शनिबार बिहान 8:15 बजेदेखि 8:45 बजेसम्म र रेडियो राप्ती एफएम 98.4 MHz लालमटियाबाट हरेक शनिबार साँझ 7 बजेदेखि 7:30 बजेसम्म नियमित सुन्न सक्नुहुन्छ। यो कार्यक्रमलाई इन्टरनेटको माध्यमबाट www.radioMP.org लग अन गरेर संसारभर यसै समयमा सुन्न सकिन्छ। त्यसै गरी मोबाइल एपमा रेडियो मध्यपश्चिम एफएम 91.4 MHz डाउनलोड गरी र हाम्रो पात्रमा रेडियो मध्यपश्चिम एफएम घोराई, रेडियो हाईवे एफएम लमई, रेडियो प्रकृति एफएम तुलसीपुर र रेडियो राप्ती एफएम लालमटिया टाइप गरी एकैपटक संसारभर सुन्न सकिन्छ। हाम्रो समाजमा लागू पदार्थ बारे सही समयमा सही जानकारी र नेपालमा भएका लागू पदार्थ सम्बन्धी ऐन कानूनको सशक्त कार्यान्वयन नभएको कारणले धेरै युवा युवतीहरू तथा प्रौढहरू लागू पदार्थको दलदलमा फँसिरहेका छन्। लागू पदार्थ दुर्व्यसनबाट धेरै नेपाली जनताहरूको प्रत्यक्ष र अप्रत्यक्ष रूपमा स्वास्थ्य, जीवन, घर परिवार, धन सम्पत्ति, मान सम्मान, इज्जत प्रतिष्ठा तहस नहस भएको र समाजमा नकारात्मक तथा आक्रान्त रूपले यसको समस्या दिनानुदिन बढ़िरहेको छ। आदरणीय श्रोताहरू, तपाईहरूलाई रेडियो मध्यपश्चिम एफएम 91.4 MHz घोराई, रेडियो हाईवे एफएम 103.5 MHz लमै, रेडियो प्रकृति एफएम 93.4 MHz तुलसीपुर र रेडियो राप्ती एफएम 98.4 MHz लालमटियाको ध्वनि तरंगबाट हामीले लागू पदार्थको बारेमा यसको दुर्व्यसन, प्रभाव, असर, समस्या, समस्याको समाधान आदि विषयहरूमा जानकारी दिनको लागि यससँग सम्बन्धित व्यक्ति विशेषज्ञहरूको विचार, छलफल र समाधानका उपायहरू खोजी गरी प्रस्तुत गर्ने गर्दछौं। श्रोताहरू, आजको कार्यक्रममा हामीहरूले मुख्य विषय वस्तुको रूपमा लिएका छौं लागू औषध सम्बन्धी रहेका विभिन्न प्रश्नावलीको संग्रह रहेको छ र यसलाई हामीले सामग्री लिएका छौं नेपाल सरकार गृह मन्त्रालयको वेबसाइटबाट। हामीले यसलाई यो सामग्री आज प्रस्तुत गर्न गइरहेका छौं। सर्वप्रथम विभिन्न प्रश्नहरू मध्येमा लागू पदार्थ भनेको के हो भन्ने प्रश्न छ। यसको उत्तरमा, मानिसमा लत सिर्जना गरी दुर्व्यसनी तुल्याउने वस्तु वा पदार्थ लागू पदार्थ वा औषध हो। सामान्यतया शारीरिक र मानसिक स्वास्थ्य, चेतना र अनुभूतिलाई विकृत तुल्याउने पदार्थलाई लागू पदार्थ भनिन्छ। यस्ता पदार्थले मानिसको केन्द्रीय स्नायु प्रणालीमा प्रभाव पार्नुका साथै उसको भावना र सोचाइमा परिवर्तन ल्याउँदछ। कानूनद्वारा निषेधित गाजा, अफिम, हिरोइन, मर्फिन, कोकिन आदि अवैध लागू औषध हो भने लागू औषधहरूकै मध्येमा श्रुतिजन्य पदार्थ र मदिरा कानूनद्वारा नियन्त्रित लागू पदार्थ हो। विश्व स्वास्थ्य संगठनले लागू पदार्थलाई स्वस्थ शरीरको लागि प्रयोग गर्न आवश्यक नभएको पदार्थ भनी परिभाषित गरेको छ। त्यसै गरी लागू औषध नियन्त्रण ऐन 2033 को दफा 3 मा लागू औषधलाई गाँजा, औषध उपयोगी गाँजा, अफिम तयारी अफिम, औषध उपयोगी अफिम, कोकाको झार र पात र अफिम तथा कोकाको सार तत्व मिश्रण समेत मिलाई तयार गरिने कुनै पदार्थ भनेको छ। त्यसै गरी नेपाल सरकारले समय समयमा नेपाल राजपत्रमा सूचना प्रकाशित गरी तोकिएका प्राकृतिक वा कृत्रिम लागू औषध तथा मनोदीपक पदार्थ र तिनको मिश्रण तथा अन्य पदार्थ समेत सम्झनुपर्छ भनी परिभाषित गरिएको छ। त्यसै गरी लागू औषध कति प्रकारका छन् अर्थात कति प्रकारका हुन्छन् भन्ने प्रश्नको उत्तरमा, मुख्य गरेर लागू पदार्थहरूलाई 2 भागमा विभाजन गरिएको छ, प्राकृतिक लागू पदार्थ र औषधिजन्य लागू पदार्थ।

औषध प्रयोगका कारणहरू के हुन सक्छन् भनेर त्यसमा लागू औषध नेपाल लागू औषध प्रयोगकर्ता सर्वेक्षण 2076 का अनुसार लागू औषध दुर्व्यसनका कारणहरू निम्नानुसार छ पाइएको छ भनेर यहाँ उल्लेख गरिएको छ। जसमा लागू औषध प्रयोग गर्नका कारणहरूमा साथी संगीको दबावले मनोरञ्जनका लागि उत्सुकता खुशी हुन मानसिक तनाव कम गर्न शारीरिक समस्या भएमा डिप्रेसन भएमा र पढाइमा समस्या भएमा यी कारणहरू भयो ले गर्दा धेरै मानिसहरू धेरै जस्तो यिनी कारणहरूले फसेको नेपाल लागू औषध प्रयोगकर्ता सर्वेक्षण 2076 ले जनाउँछ। त्यसै गरी लागू औषध प्रयोगकर्तामा कस्ता कस्ता लक्षणहरू देखिन्छन् त भन्ने प्रश्नको उत्तरमा लागू औषध प्रयोगकर्ताहरूमा विशेष गरेर एकान्तमा बस्न रुचाउने, असामान्य व्यवहार देखाउने, दुब्ला हुँदै जाने, पढ्न मन नगर्ने, अपराध क्रममा लाग्ने, धन सम्पत्तिको बर्बादीतिर लाग्ने, समाजमा विभिन्न प्रकारका अपराधहरू घट्दै जाने, सामाजिक मूल्य र मान्यताहरू भत्किँदै जाने यस्ता लक्षणहरू देखिन्छन्। लागू औषधका असरहरू के हुन्छन् जसमा यसलाई लागू औषधको असरलाई तीन भागमा यहाँ देखाइएको छ। जसमा शारीरिक असर, मानसिक असर, पारिवारिक तथा सामाजिक असर। लागू पदार्थको सेवनबाट हुने असरमा शारीरिक असरमा एचआईभी एड्स, हेपाटाइटिस तथा यौनजन्य रोगहरू संक्रमण हुने, तौल घट्ने, शरीर दुब्लाउने, खानामा रुचि नहुने, ओभरडोज भएर मृत्यु समेत हुने गर्छ। त्यसै गरी मानसिक असरमा एकोरोपन, फ्रस्ट्रेसन, डिप्रेसन, सोच्न सक्ने शक्ति हराउने, स्मरण शक्ति कम हुने, नकारात्मक भावनाको सिर्जना, आत्महत्या गर्न प्रेरित हुने, पारिवारिक तथा सामाजिक असरमा पारिवारिक असमझदारी बढ्ने, घरको सामानहरू चोरी हुने, दैनिक झगडा गर्ने, सम्पत्ति घट्दै जाने, पारिवारिक दूरी बढ्ने, अनैतिक कार्यमा संलग्न हुने आदि इत्यादि। अर्को प्रश्न रहेको छ यहाँ, नेपालमा हाल कति लागू औषध प्रयोगकर्ता रहेका छन् भन्ने प्रश्नको उत्तरमा नेपाल लागू औषध प्रयोगकर्ता सर्वेक्षण 2076 अनुसार नेपालमा 1,30,424 लागू औषध प्रयोगकर्ता रहेको देखिन्छ। यसअघि 2069 गरिएको सर्वेक्षणमा 91,534 प्रयोगकर्ता थिए। 2076 सर्वेक्षण प्रतिवेदन अनुसार लागू औषध प्रयोगकर्ताको वार्षिक वृद्धि दर 5.06% रहेको देखिन्छ। यसमा नेपाल लागू औषध प्रयोगकर्ता सर्वेक्षण 2076 अनुसार प्रयोगकर्ताहरू प्रदेशको आधारमा हेर्दाखेरि यहाँ यसलाई 7 प्रदेशमा विभाजन गरेर हेरिएको छ। जसमध्येमा सबैभन्दा धेरै बागमती प्रदेशमा रहेका छन्, जसमा 46,480 छन्। त्यसपछि गएर बागमती प्रदेशपछि लुम्बिनी प्रदेश रहेको छ 25,930। त्यसपछि मधेस प्रदेश रहेको छ, मधेस प्रदेश छ त्योभन्दा अगाडि, एवं क्रमले यो प्रदेश अनुसार पनि विभाजन गरिएको छ, जसलाई नेपाल लागू औषध प्रयोगकर्ता सर्वेक्षण 2076 ले प्रकाशित गरेको छ। सबैभन्दा धेरै बागमती प्रदेश रहेको देखिन्छ यो सर्वेक्षणमा भने, सबैभन्दा कम कर्णाली प्रदेशमा रहेका छन्। यसरी हेर्दाखेरि लागू औषध प्रयोगकर्ताले कुन कुन विधिबाट लिन्छन् भन्नेको सन्दर्भमा जो लागू औषध प्रयोगकर्ताहरूले लागू औषध नेपाल लागू औषध सर्वेक्षणकर्ता 2076 नै यो पछिल्लो तथ्याङ्क रहेको छ नेपाल सरकारसँग। जसमा लागू औषध प्रयोग गर्ने तरिकाहरूमा मुखबाट खानेमा 33.7% रहेका छन्। त्यसपछि गएर धुवाबाट हुक्का चुरोटको माध्यमबाट खानेमा 34.9% रहेको छ। त्यसै गरी सुईबाट लिनेमा 29.3% र नाकबाट सुँगिएर लिनेमा 2.1% रहेको यो प्रयोगकर्ताहरूले प्रयोग गर्ने तरिका भनेर यहाँ प्रकाशित भएको छ। यसरी हेर्दाखेरि लागू औषध प्रयोगकर्ताहरूले प्रयोग गर्ने तरिका 4 रहेका छन्, मुखबाट, धुवाबाट, सुईबाट र सुँगिएर।
यसरी रहेको

0: लघु औषध प्रयोगकर्ताले लघु औषध प्राप्तिका स्रोतहरू के हुन सक्छन्, लघु औषध प्रयोग गर्नेले कहाँ कहाँबाट उनीहरूले यो पाएका छन् भन्नेको सन्दर्भमा नेपाल सरकारसँग रहेको सर्वेक्षण 2076 अनुसार सबैभन्दा धेरै 67.7% साथी सङ्गीबाटै पाएका छन्। त्यसपछि 14.1% डुलन्ते विक्रेताहरूबाट पाएका छन्। औषधि पसलबाट पाउने 8.4% छन्। औषधि बाहेक अन्य पसलहरूमा पनि किनेर पाएको भन्ने यो सर्वेक्षणले देखाउँछ, जसमा 7.2% र अहिले यो अनलाइनबाट इन्टरनेटको माध्यमबाट 2.5% रहेको यो लघु औषध प्रयोगकर्ताले प्राप्त गर्ने स्रोतहरू यहाँ उल्लेख गरिएको छ। त्यसै गरी लघु औषध नियन्त्रणका प्रमुख पक्षहरू आयामहरू के हुन सक्छन्, हामीहरूले के कामहरू गर्यो भने लघु औषध सम्बन्धी नियन्त्रण हुन सक्छ भन्नेको प्रश्नमा नेपालमा लघु औषध नियन्त्रण सम्बन्धी मुख्य मार्गदर्शक दस्तावेजका रूपमा लघु औषध राष्ट्रिय नीति 2063 रहेको छ। सो नीति अनुसार लघु औषध नियन्त्रणका प्रमुख पक्षहरू आपूर्ति नियन्त्रण गर्ने, त्यसपछि माग घटाउने, खानेहरूको संख्या घटाउने, उपचार तथा पुनस्थापना गर्ने खाइसकेकाहरूलाई र उपचार भएर आइसकेकाहरूलाई क्षति न्यूनीकरण, अनुसन्धान र विकास, सहकार्य तथा स्रोत साधन उपयोग भनेर रहेका छन्। यसलाई नियन्त्रण गर्ने उपायहरूमा र लघु औषध नियन्त्रणका लागि रहेका कानूनी व्यवस्थाहरू के छन् त, अहिलेसम्म नेपालमा यो लघु औषध नियन्त्रणका लागि रहेका कानूनी व्यवस्थाहरूमा लघु औषध नियन्त्रण ऐन 2033 रहेको छ। त्यसै गरी लघु औषध नियन्त्रण राष्ट्रिय नीति 2063, लघु औषध नियन्त्रण रणनीति 2066, लघु औषध नियन्त्रण कार्ययोजना 2075, लघु औषध प्रयोगकर्ताहरूको लागि उपचार तथा पुनस्थापना केन्द्र सञ्चालन निर्देशिका 2075, लघु औषधको नियन्त्रण रोकथाम सम्बन्धी कार्यक्रम सञ्चालन सम्बन्धमा स्थानीय तहलाई मार्गदर्शन 2076, लघु औषधको मौखिक प्रतिस्थापन उपचार पद्धति कार्य सञ्चालन निर्देशिका 2077 र साझेदारीमा लघु औषध प्रयोगकर्ताहरूको उपचार तथा पुनस्थापना केन्द्र सञ्चालन सम्बन्धी कार्यविधि 2075 रहेका छन्। यिनले भए नेपालमा लघु औषध नियन्त्रणका लागि रहेका कानूनी व्यवस्थाहरू। त्यसै गरी अर्को प्रश्न रहेको छ, लघु औषध नियन्त्रणका लागि रहेका संस्थागत व्यवस्थाहरू के छन्। यो नियन्त्रणका लागि लघु औषध नियन्त्रणको प्रमुख केन्द्रीय निकायको रूपमा गृह मन्त्रालय रहेको छ। अहिले नेपालमा नेपाल सरकार कार्य विभाजन नियमावली 2074 अनुसार लघु औषध नियन्त्रण सम्बन्धी कार्य गृह मन्त्रालयको कार्य हो। लघु औषध नियन्त्रणका सम्बन्धमा गृह मन्त्रालय मातहत रहेका संस्थागत व्यवस्था रहेका छन्। जति पनि गृह मन्त्रालय नेपाल सरकारको व्यवस्था भए अनुसार अहिले पछिल्लो 2074 नियम अनुसार यो लघु औषध नियन्त्रणको लागि मुख्य जिम्मा लिएको निकाय, सरकारी निकाय व्यवस्था भनेको गृह मन्त्रालयलाई यसको जिम्मेवारी रहेको छ र गृह मन्त्रालय अन्तर्गत रहेका जति पनि निकायहरू छ ती सबै निकायहरू लघु औषध नियन्त्रणका लागि निकायहरू हुन्, जसमा माननीय गृह मन्त्रीको अध्यक्षतामा रहेको उच्च स्तरीय लघु औषध नियन्त्रण राष्ट्रिय निर्देशन तथा समन्वय समिति रहेको छ। यो लघु औषध नियन्त्रणका लागि उच्च स्तरीय लघु औषध नियन्त्रण राष्ट्रिय निर्देशन माननीय गृह मन्त्रीको अध्यक्षतामा यो समिति छ। त्यसै गरी गृह सचिव ज्यूको संयोजकत्वमा लघु औषध नियन्त्रण कार्यकारी समिति रहेको छ। गृह मन्त्रालयले तोकेको सहसचिवले मुख्य लघु औषध नियन्त्रण अधिकारीको रूपमा कार्य गर्ने लघु औषध नियन्त्रण शाखा, लघु औषध नियन्त्रण ब्युरो, नेपाल प्रहरीका स्थानीय स्तरमा रहेका कार्यालयहरू, नेपाल अधिराज्यभरि रहेका नेपाल प्रहरीका सबै कार्यालयहरू लघु औषध नियन्त्रणका लागि रहेका संस्थाहरू हुन्। त्यसै गरी सशस्त्र प्रहरी बल नेपाल तथा स्थानीय कार्यालयहरू, सशस्त्र प्रहरी बलको जति पनि कार्यालयहरू छन् यिनीहरू सबै ती कार्यालयहरू जिम्मेवार कार्यालयहरू हुन्। त्यसपछि जिल्ला प्रशासन कार्यालयहरू, नेपालको 77 जिल्लामा रहेका जिल्ला प्रशासन कार्यालयले लागू औषध नियन्त्रणका लागि रहेको निकाय हो। त्यसै गरी अन्य संस्थाहरूमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्र, यी चाहिँ नेपालमा रहेका संस्थागत व्यवस्थाहरू रहेका छन्। जस्तो लागू औषध नियन्त्रण सम्बन्धीका रहेका के कानूनी व्यवस्थाहरू रहेका छन् भन्ने प्रश्नमा, लागू औषध सम्बन्धी कस्तो अपराधमा कस्तो सजायको व्यवस्था छ भन्नेको प्रश्नको उत्तरमा, लागू औषध नियन्त्रण ऐन 2033 DIA अनुसार निषेधित कार्य व्यवस्था गरेको छ। तीमध्ये कानूनले निषेध गरेका कार्यहरू जो गाँजाको खेती गर्न, उत्पादन गर्न, तयारी गर्न, खरिद गर्न, बिक्री वितरण गर्न, निकासी वा पैठारी गर्न, ओसार पसार सञ्चय गर्न वा सेवन गर्न निषेध गरेको छ। त्यसै गरी अफिम वा कोकाको खेती गर्न वा अफिम वा कोकाको पात वा अन्य लागू औषधको उत्पादन गर्न निषेध छ। लागू औषधको निर्माण वा तयारी गर्न, लागू औषधको बिक्री वितरण गर्न, लागू औषधको निकासी वा पैठारी गर्न, लागू औषध खरिद गर्न, सञ्चय गर्न, राख्न वा ओसार पसार गर्न, गाँजा बाहेक अन्य लागू औषध गाँजा लगायत यिनी सबै लागू औषध सेवन गर्न सबै निषेधित गरेको छ नेपाल सरकारको कानूनले। र दण्ड सजायको सन्दर्भमा कानूनमा व्यवस्था भए अनुसार गाँजा सेवन गर्ने व्यक्तिलाई 1 महिनासम्म कैद वा 2,000 रुपियाँसम्मको जरिवाना रहेको छ। त्यसै गरी 25 बोटसम्म गाँजाको खेती गर्ने व्यक्तिलाई 3 महिनासम्म कैद वा 3,000 रुपियाँसम्म जरिवाना, 25 बोटभन्दा बढी गाँजाको खेती गर्ने व्यक्तिलाई 3 वर्षसम्म कैद वा 5,000 रुपियाँदेखि 25,000 रुपियाँसम्म जरिवाना, गाँजा उत्पादन तयारी खरिद बिक्री वितरण निकासी वा पैठारी ओसार पसार तथा सञ्चय गर्ने व्यक्तिलाई 50 ग्रामसम्मको भए 3 महिनासम्म कैद वा 3,000 रुपियाँसम्म जरिवाना, 500 ग्रामसम्मको भए 1 महिनादेखि 1 वर्षसम्म कैद र 1,000 रुपियाँदेखि 5,000 रुपियाँसम्म जरिवाना रहेको छ। त्यसै गरी 500 ग्रामदेखि 2 किलोग्रामसम्मको भए 5 महिनादेखि 2 वर्षसम्म कैद र 2,000 रुपियाँदेखि 10,000 रुपियाँसम्म जरिवाना, 2 किलोग्रामदेखि 10 किलोग्रामसम्मको भए 1 महिनादेखि 3 वर्षसम्म कैद र 5,000 रुपियाँदेखि 25,000 रुपियाँसम्म जरिवाना, 10 किलोग्रामदेखि माथि जतिसुकै भए पनि 2 वर्षदेखि 10 वर्षसम्म कैद र 15,000 रुपियाँसम्म 15,000देखि 1,00,000 रुपियाँसम्म जरिवाना रहेको यो गाँजा सम्बन्धीको कानूनी व्यवस्था रहेको छ दण्ड सजायको। त्यसै गरी अफिम कोका वा सोबाट बनेको लागू औषधको सेवन गर्ने व्यक्तिलाई 1 वर्षसम्म कैद वा 10,000 रुपियाँसम्म जरिवाना, अफिम वा कोका खेती गर्ने व्यक्तिलाई पनि विभिन्न मात्रामा कति मात्रामा छ र त्यही अनुसारको सजाय रहेको छ। जस्तो अफिम वा कोकाको 25 बोटसम्म भए 1 वर्षदेखि 3 वर्षसम्म कैद र 5,000 रुपियाँदेखि 25,000 रुपियाँसम्म जरिवाना रहेको छ, 25 बोटभन्दा माथि जतिसुकै भए पनि 3 वर्षदेखि 10 वर्षसम्म कैद र 25,000 रुपियाँदेखि 2,00,000सम्म रुपियाँ जरिवाना नेपाल सरकारको नियममा रहेको छ। अफिम कोका वा सोबाट बनेका लागू औषधको सेवन र खेती गर्ने बाहेक कार्य बाहेक अन्य निषेधित कार्य गर्ने व्यक्तिलाई 25 ग्रामसम्म कारोबार गर्नेलाई 5 वर्षदेखि 10,000सम्म कैद रहेको छ। त्यसै गरी 25 ग्रामदेखि 100 ग्रामसम्म कारोबार गर्नेलाई 10 वर्षदेखि 15 वर्षसम्म कैद र 75,000देखि 2,00,000 रुपियाँसम्म जरिवाना, 100 ग्रामदेखि माथि जतिसुकै परिणामको कारोबार गर्नेलाई 15 वर्षदेखि जन्म कैद र 5,00,000 रुपियाँदेखि 25,00,000 रुपियाँसम्म जरिवाना रहेको छ। नेपाल सरकारले समय समयमा नेपाल राजपत्रमा सूचना प्रकाशित गरी तोकिदिएका प्राकृतिक वा कृत्रिम लागू औषध तथा मनोद्दीपक पदार्थ र तिनको मिश्रण पदार्थ समेतको दुर्व्यसन गर्ने व्यक्तिलाई 2 महिनासम्म कैद वा 2,000 रुपियाँसम्म जरिवाना वा दुवै सजाय छ। उसमा यो चाहिँ कानुनी व्यवस्था रहेको छ जसमा यो लागू सम्बन्धी रहेका विभिन्न प्रश्नहरूको उत्तर प्रश्नावलीलाई आज हामीले मुख्य विषयको रूपमा लियौं। यसमा यो सामग्री हामीले लिएका थियौं नेपाल सरकारको गृह मन्त्रालय को वेबसाइटबाट लागू औषध सम्बन्धी को प्रश्नावली र तिनका उत्तर हो। आदरणीय श्रोताहरू, अब सुनौ लागू औषध नियन्त्रण न्यूनीकरण तथा समाधानका उपायहरूको बारेमा लिएको जनविचार जनताको आफ्नै आवाजमा।
1: नमस्ते, म वामदेव भण्डारी घोराईबाट। विशेष गरिकन यो लागू पदार्थ दुर्व्यसनसँग सम्बन्धित यसको मुख्य कारण मलाई आफूले लागेको भनेको परिवारबाटै शुरू भयो जस्तो लाग्छ मलाई, किनकि यहाँ घरमा भएको प्रायः बुवाहरूले सुर्तीहरू चुरोटहरू अनि विभिन्न यिनी कहिलेकाहीँ रक्सीहरू सेवन गरेको जब त्यो बच्चाले देख्छ अनि त्यसको मस्तिष्कमा लघु पदार्थको दुर्व्यसनको सुरुवात सायद उसकै घरबाट भयो जस्तो लाग्छ मलाई। त्यस कारणले गर्दाखेरि यसको हामीले लघु पदार्थ सेवन भइसके पछाडि तपाईँको यो पुनर्स्थापन केन्द्रमा गएर छुटाउनु भन्दा पनि सबैभन्दा पहिले हामीले लघु पदार्थको समस्या पहिचान गर्ने भनेको नै घरबाट नै हो। र जसको घरमा अभिभावकले विभिन्न मद्यपान धुम्रपानहरू गर्नुहुन्छ, कृपया उहाँहरूले सायद यो बानी सम्बन्धीमा अलिकति सचेत भएर ख्याल गरिदिने भने पछाडि भोलि कालान्तरमा तपाईँ हाम्रो बच्चाहरू यसमा फसे थिएनन् कि भन्ने मलाई लाग्छ। र यसको समाधान भनेको सानैदेखि नै हामीले बच्चाको हरेक क्रियाकलापलाई स्वास्थ्यसँग जोड्न सक्यो भने पछाडि यसको मुख्य समाधान भनेको यही नै जस्तो लाग्छ मलाई, किनकि हामीले चुरोटहरू खान बानी परिसकेको बच्चालाई छुटाउनु भन्दा पनि सानैदेखि नै उसलाई चुरोट ल्याउन जा बाबु भन्नुको साटो ल कुनै सामान ल फलफुल किन्न जा भन्न सक्यो भनेपछि सायद यस्ता तपाईँका स्वास्थ्यसँग सम्बन्धित हरेक क्रियाकलापहरू बच्चाको क्रियाकलापलाई जोड्न सक्यो भने पछाडि मुख्य समाधान त यही नै लाग्छ मलाई। धन्यवाद।
2: नमस्ते, म बिन्दीराम नेपाली जयसिर माविको शिक्षक। अहिले लागू पदार्थ दुर्व्यसनी अहिले हाम्रो देशमा नौलो नभए पनि अहिले विभिन्न मीडियाका माध्यमहरूबाट आम जनताहरूले बुझ्ने विषय भएको छ र यसको सेवन दिन प्रतिदिन हामीहरूले देख्ने गरी महसुस गर्ने गरी बढ़िराखेको छ। विशेष त घर गृहस्थीमा लागेका व्यक्तिहरू मात्रै नभएर पढ्ने स्कूले ससाना बाल बालिकाहरू समेत यसबाट प्रभावित भएका छन्। यसको सेवनले गर्दाखेरि सामाजिक आर्थिक व्यक्तिगत असरहरूले बाल बालिकाहरू मात्रै नभएर पूर्णत समाजलाई नै यसले चाहिँ आक्रान्त पारेको अवस्था छ र यसको सेवनले व्यक्तिको मृत्यु अल्पायुमै हुने, घर गृहस्थी बिग्रने, आर्थिक पाटो सबल नभई उसको दैनिकी यापन गर्न पनि गाह्रो हुने, बाल बालिकाहरू पढ़ाईतिर ध्यान नदिने र अनावश्यक रूपमा विवादमा फस्ने, झै झगडा गर्ने लगायतका समस्याहरू देखा परेका छन् र यसले अन्तत व्यक्ति मात्रै नभएर समाज परिवार र देशकै अवोन्नतिको श्रृंखला शुरू भएको हामी महसुस गर्न सक्छौ र यसको निदानको लागि सर्वप्रथम हामी एउटा चाहिँ शिक्षकको हैसियतले मैले भन्नुपर्दा एउटा चाहिँ स्कूल मिनी सोसाइटी जस्तै हो जहाँ सम्पूर्ण वर्ग लिंग क्षेत्र समुदायका बाल बालिकाहरू सहभागिता हुन्छ विद्यालयमा र शिक्षकले भनेपछि र उसको रोल मोडललाई चाहिँ विद्यार्थीले फलो गर्ने भएको हुनाले हामीले त्यहीँबाट यस सम्बन्धी लागू औषधका असरहरू, लागू औषधले पार्ने मानसिक सामाजिक आर्थिक असरहरूका बारेमा हामीले त्यसरी चेतना दिँदै गयौं भने सम्भवत बाल बालिकाहरू यसको असरबाट विज्ञ भई यसबाट टाढा हुन सक्छन्। त्यसै गरी सरकार भयो, हामी समुदायमा बस्ने मान्छेहरू भयो, संघ संस्थाहरू भयो, यी सबैले सचेतनामूलक कार्यक्रमहरूको सञ्चालन गर्दै यसमा पर्न सक्ने र परिरहेका व्यक्तिहरूलाई सचेत गराउन सक्छौ भन्ने लाग्छ। धन्यवाद।
0: धन्यवाद। तपाईहरूका पनि लागू औषध सम्बन्धी कुनै जिज्ञासा समस्या विचारहरू छन् भने जुनसुकै समयमा 9874831849 डायल गरी रेकर्ड गराउन सक्नुहुन्छ। प्रसारण योग्य भएमा हामीहरू प्रसारण गर्दछौं। श्रोताहरू, आजको कार्यक्रमको निर्धारित समय सकिन लागेको प्राविधिक कक्षबाट प्राविधिक मित्रले जानकारी गराउँदै हुनुहुन्छ। आजको लागि बिदा हुनुपर्छ। कार्यक्रम लागौँ शिक्षा तपाईहरूलाई कस्तो लाग्यो? जस्ताको तस्तै हामीलाई सल्लाह सुझाव जिज्ञासाका लागि इमेल एड्रेस drugeducationfm@gmail.com पठाउनका लागि हार्दिक अनुरोध गर्दछौ। त्यसै गरी मोबाइल नम्बर 9848131849 वा 9809607077 र रेडियो मध्यपश्चिमको फोन नम्बर 082560854 सम्पर्क राख्नुहोला। पत्राचारको लागि रेडियो मध्यपश्चिम एफएम घोराई दाङ तथा तपाईहरूले सुन्दै गर्नुभएको एफएम रेडियोको ठेगानामा पठाउन सक्नुहुन्छ। श्रोताहरू, आजको कार्यक्रमबाट जाँदा जाँदै यदि तपाईहरूको आफ्नो मान्छे दुब्लाउँदै जाने, साँझ ढिलोसम्म नसुत्ने र बिहान अबेरसम्म नउठ्ने, बिना कारण लामो समयसम्म घर बाहिर बस्ने, परिवारबाट टाढिने, पढाइमा कमजोर हुँदै जाने अवस्था छ भने लागू औषधको समस्या हुन सक्छ। समयमा नै थाहा पाउनको लागि पिसाब जाँच गरेर गाँजा, हिरोइन, ब्राउन सुगर, ट्याब्लेट, इन्जेक्सन आदि प्रयोग गरेको 5 मिनटमै पत्ता लगाउने सजिलो उपाय आएको छ। यसका लागि तपाईहरूले सुन्दै गर्नुभएको रेडियोको कार्यालयमा सम्पर्क राख्नुहोला। यतिन्जेल लागू औषध शिक्षा रेडियो कार्यक्रम सुनेर साथ दिने सबै श्रोताहरूलाई आभार व्यक्त गर्दछु। तपाईहरूको रेडियोसम्म हाम्रो आवाज पुर्याउन प्राविधिकमा रही सहयोग गर्नुहुने प्राविधिक मित्रहरूलाई धेरै धेरै धन्यवाद दिँदै म कार्यक्रम प्रस्तुता बसन्त पुन एक साताको लागि विदा हुन्छु। रेडियो मध्यपश्चिम एफएम 91.4 MHz घोराई, रेडियो हाई एफएम 103.5 MHz लमै, रेडियो प्रकृति एफएम 93.4 MHz तुलसीपुर र रेडियो राप्ती एफएम 98.4 MHz लालमटिया सुन्दै गर्नुहोला। शुभ साता, नमस्कार।
3: डाक्टर आउने बारे सूचना।
4: दाङमै अब पहिलो पटक यम्स हस्पिटल इण्डियाबाट फोक्सो र छातीमा एमडी गर्नुभएका फोक्सो तथा छाती रोग विशेषज्ञ डाक्टर प्रशान्त कुवरद्वारा ब्रोन्कोस्कोपी र पीएफटी सेवा सहित अब अभिषेक मेडिकल स्टोर्स घोराहीमा।
3: डाक्टरद्वारा दिइने सेवाहरू,
4: पुरानो भन्दा पुरानो दम, आस्थमा, सुक्खा खोकी, खकार सहितको खोकी, एलर्जिक खोकी, टीबी, क्षयरोग, छातीको संक्रमण, पुरानो निमोनिया, छाती दुख्ने, रातिमा घुर्ने समस्या तथा फोक्सो र छाती सम्बन्धी सम्पूर्ण रोगहरूको सफल उपचार।
3: सास फेर्न गाह्रो हुने, छातीमा पानी जमेको र फोक्सोको तथा छातीको क्यान्सर सम्बन्धी उपचार,
5: साथै डाक्टरद्वारा इन्फ्लुएन्जा र निमोनियाको भ्याक्सिन पनि लगाइन्छ।
6: बिरामी जाँच्ने मिति 8/20 शनिबार।
7: कन्सल्टेन्ट फिजिसियन द्वारा मेडिसिन सम्बन्धी सबै रोगहरूको दैनिक चेक जाँच गरिन्छ।
6: सम्पर्क अभिषेक मेडिकल स्टोर्स, घोराई 15, बालमन्दिर चोक, दाङ। सम्पर्क फोन नम्बर 98479-57193 र 98128-9908।
8: मध्यपश्चिम जाँच यति बेला बिहानको 8 बजेको छ।

बिहान 8 बजेको मध्यपश्चिम खबरमा बेबा भुसालको नमस्कार। सशस्त्र प्रहरी बल नेपाल नम्बर 44 गुल्म हुम्ला र हिल्सा स्थित बोर्डर आउटपोस्ट का भवन निर्माणका लागि सरकारले आगामी आर्थिक वर्ष 2083-84 16 करोड़ रूपियाँ बजेट विनियोजन गरेको छ। बजेट विनियोजन भएसँगै दुवै कार्यालयको आफ्नै भवन निर्माण गर्ने बाटो खुलेको छ। सशस्त्र प्रहरी बल नम्बर 44 गुल्मका सशस्त्र प्रहरी नायब उपरीक्षी नन्दबहादुर साउदका अनुसार सदरमुकाम सिमकोट स्थित गुल्मको भवन निर्माणका लागि 10 करोड़ रूपियाँ बहुवर्षीय योजना अन्तर्गत विनियोजन गरिएको छ। सिमकोट गाउँपालिका 5 स्थित वचनधारा डाँडामा निर्माण हुने गुल्मको भवन करिब 30 करोड़ रूपियाँको लागतमा सम्पन्न गरिनेछ। आगामी वर्षहरूमा पनि आवश्यक बजेटको व्यवस्था गरिने उहाँले बताउनुभयो। उहाँका अनुसार भवन निर्माण स्थल डाँडामा रहेकाले निर्माण अघि जग्गा सम्याउने कार्य पनि गरिनेछ। करिब 300 रोपनी क्षेत्रफलको सार्वजनिक जग्गाको भोगाधिकार प्रमाण पत्र गत वर्ष सरकारले गुल्मका नाममा प्रदान गरेको थियो। सशस्त्र प्रहरी बल नम्बर 44 गुल्म 2075 साल भदौ 22 गते स्थापना भएको हो। स्थापना भएदेखि हालसम्म गुल्म तत्कालीन जिल्ला विकास समिति भवन र जिल्ला प्रशासन कार्यालयको पुरानो जीर्ण भवनबाट सञ्चालन हुँदै आएको छ। आफ्नै भवन निर्माण भएपछि सेवा सञ्चालनमा सहज हुने अपेक्षा गरिएको छ। त्यसै गरी 2077 साल असार 6 गते स्थापना भएको हिल्सा स्थित बोर्डर आउटपोस्ट बीओपीका लागि पनि आगामी आर्थिक वर्षमा 6 करोड़ रूपियाँ बजेट विनियोजन गरिएको साउदले जानकारी दिनुभयो। स्थापनाकालदेखि नै भाडाको भवनमा सञ्चालन हुँदै आएको बीओपी हिल्साको नाममा गत वर्ष 2778 वर्गमिटर जग्गा प्राप्त भएको थियो। नयाँ भवनमा नेपाल र चीनका सुरक्षा निकायबीच हुने बैठकका लागि छुट्टै सभा हल समेत निर्माण गरिने जनाइएको छ। पर्यटनलाई विदेशी पर्यटकसँग मात्र जोडेर हेर्ने परम्परागत दृष्टिकोणलाई चुनौती दिँदै आन्तरिक पर्यटन स्वयं नेपाली अर्थतन्त्रको महत्वपूर्ण आधार बन्दै गएको देखिएको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको आन्तरिक पर्यटन सर्वेक्षण 2081-82 अनुसार नेपालीले एक वर्षमा पर्यटन गतिविधिमा 4.59 अर्ब रूपियाँ भन्दा बढ़ी खर्च गरेका छन्, जसले राष्ट्रिय उत्पादन र रोजगारीमा उल्लेखनीय योगदान पुर्याएको छ। नेपालका आधा भन्दा बढ़ी घर परिवार कुनै न कुनै रूपमा पर्यटन गतिविधिमा सहभागी रहेको र आन्तरिक पर्यटनले मुलुकको कुल गृहस्थ उत्पादन डीजीपीमा 2.65% योगदान पुर्याएको सर्वेक्षणले देखाएको छ। सर्वेक्षणमा देशभरका 69,10,000 घर परिवार मध्ये 36,21,000 अर्थात 52.4% घर परिवारले सन्दर्भ अवधिमा कम्तीमा एकपटक पर्यटकीय गतिविधिमा सहभागिता जनाएका छन्। सर्वेक्षणले नेपालमा आन्तरिक पर्यटनको वास्तविक आकार, खर्चको ढाँचा तथा अर्थतन्त्रमा यसको योगदानबारे पहिलो पटक राष्ट्रिय स्तरको विस्तृत तथ्याङ्क प्रस्तुत गरेको हो। सर्वेक्षण अनुसार सोही दिन फर्किने आन्तरिक नागरिकको भ्रमणको प्रमुख उद्देश्य किनमेल रहेको छ, जसको हिस्सा 32.6% छ। स्वास्थ्य उपचार तथा साथीभाइ आफन्त भेटघाटको हिस्सा समान रूपमा 20.1% रहेको छ। रात बिताउने भ्रमणमा भने साथीभाइ तथा आफन्त भेटघाट प्रमुख उद्देश्यका रूपमा देखिएको छ, जसको हिस्सा 65.5% रहेको छ। प्रदेशगत रूपमा सुदूरपश्चिम र मध्य प्रदेशमा औसत बसाई अवधि सबैभन्दा बढ़ी 8.18 दिन रहेको छ भने गण्डकी प्रदेशमा वार्षिक भ्रमण संख्या सबैभन्दा बढ़ी 6.26 पटक रहेको छ। प्रमुख निर्वाचन आयुक्तमा संवैधानिक परिषदले प्रमुख निर्वाचन आयुक्त पदमा मानबहादुर कार्कीलाई नियुक्तिका लागि सिफारिश गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा हिजो बसेको परिषदको बैठकले प्रमुख निर्वाचन आयुक्तका कार्कीको नाम आयुक्तका लागि कार्कीको नाम सिफारिश गर्ने निर्णय गरेको हो। बैठकले रिक्त निर्वाचन आयुक्तमा डाक्टर राजीव सुब्बा र यही असार 23 गतेदेखि रिक्त हुने निर्वाचन आयुक्त पदमा गुरूप्रसाद वाग्रेलाई नियुक्तिका लागि सिफारिश गर्ने निर्णय पनि गरेको छ। संवैधानिक परिषदले प्रमुख निर्वाचन आयुक्त तथा निर्वाचन आयुक्त सहित विभिन्न संवैधानिक निकायका रिक्त पदमा योग्य व्यक्तिको नाम सिफारिश गर्ने संवैधानिक व्यवस्था रहेको छ। प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति बालेन्द्र शाहले
त्रिभुवन विश्वविद्यालय सहित विभिन्न सात विश्वविद्यालयका उपकुलपति नियुक्त गर्नुभएको छ। विश्वविद्यालयका उपकुलपति छनौट तथा सिफारिश समितिद्वारा सिफारिश उम्मेद्वारहरू मध्येबाट कुलपति शाहले उपकुलपतिहरू नियुक्त गर्नुभएको हो। जस अनुसार त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्राध्यापक डाक्टर भोला थापा नियुक्त हुनुभएको छ। सुदूरपश्चिम विश्वविद्यालयको उपकुलपतिमा किशन दत्त भट्ट नियुक्त हुनुभएको छ। मध्यपश्चिम विश्वविद्यालयको उपकुलपतिमा राजन सुवाललाई नियुक्त गरिएको छ। यसै गरी कृषि तथा वन विश्वविद्यालयमा ऋषराम कडेल, राजर्षि जनक विश्वविद्यालयमा श्यामनारायण लाल, पोखरा विश्वविद्यालयमा देवेन्द्र अधिकारी र पूर्वाञ्चल विश्वविद्यालयमा सुजन बाबु महतरा उपकुलपति पदमा नियुक्त हुनुभएको छ। खुल्ला प्रतिस्पर्धाबाट उपकुलपतिका लागि नियुक्त गरिएको हो। शिक्षा तथा खेलकुद मन्त्री एवं विश्वविद्यालयका सहकुलपति सस्मित पोखरेलले विभिन्न विश्वविद्यालयका नवनियुक्त उपकुलपतिहरूलाई हिजै पद तथा गोपनीयताको शपथ ग्रहण भएको थियो। त्यस अवसरमा मन्त्री पोखरेलले निष्पक्ष, स्वतन्त्र, व्यावसायिक र पारदर्शी ढंगले विश्वविद्यालयको काम कार्यवाही गर्न निर्देशन दिनुभएको थियो। मन्त्री पोखरेलले सबै विश्वविद्यालय र सम्भव भएका आंगिक क्याम्पसहरूमा 10% छात्रवृत्ति पारदर्शी ढंगले अनिवार्य गराउन तथा विश्वविद्यालय र क्याम्पसमा भएका ट्रेड युनियनका ब्यानरहरू हटाउन आवश्यक निर्देशन दिनुभएको छ। शपथपछि नवनियुक्त उपकुलपतिहरूले विश्वविद्यालयको साख र गरिमालाई कायम राख्दै निर्भीकता र इमानदारीका साथ काम गर्ने प्रतिबद्धता जनाउनुभयो। बर्खायाम शुरू भएसँगै पहाड़ी तथा ग्रामीण भेगका वन जंगल र खेतबारीका कालनाहरूमा च्याउ उम्रन थालेका छन्। तर प्राकृतिक रूपमा उम्रने यी च्याउहरू स्वादका लागि मात्र नभई कतिपय अवस्थामा काल बनेर आउने गरेका छन्। वनस्पति विज्ञका अनुसार वर्षाको मौसममा च्याउको उपभोग उच्च हुने भए पनि विषालु र खाने च्याउ छुट्याउन नसक्दा वर्षेनी धेरै मानिसले अकालमै ज्यान गुमाउने गरेका छन्। यसै गम्भीर परिस्थितिलाई मध्यनजर गर्दै वनस्पति अनुसन्धान केन्द्र सल्यानले ग्रामीण भेगमा जंगली च्याउ संकलन र उपभोग नगर्न विगतमा झै सचेतना अभियान सञ्चालन गरेको छ। नेपालमा हालसम्म करिब 1300 प्रजातिका च्याउहरू अभिलेखीकरण गरिएका छन्। जसमध्ये 100 भन्दा बढ़ी प्रजातिहरू अत्यन्तै विषालु र ज्यानमा रहेको वैज्ञानिकको तथ्य छ। वनस्पति अनुसन्धान केन्द्र सल्यानका प्रमुख डाक्टर मित्र पाठकका अनुसार नेपाली समाजमा च्याउको गन्ध, स्वाद, रंग र किराले खाएको र नखाएको हेरेर विषालु हो वा होइन भनी छुट्याउने भरम अझै कायम छ। डाक्टर पाठकले वैज्ञानिक परीक्षण बिना च्याउको बाहिरी रूप, गन्ध वा रंग हेरेर मात्र विषालु हो कि होइन भनेर छुट्याउनै नसकिने स्पष्ट पार्नुभयो। यदि जंगली च्याउ खाएपछि कुनै पनि असहज लक्षण देखिएमा घरेलु उपचारमा नअल्झी तुरन्त नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्न वैज्ञानिक अधिकृत डाक्टर पाठकले सुझाव दिनुभएको छ। र आज दिउँसो र राति पनि पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाड़ी भेगका केही ठाउँ तथा कोशी र बागमती प्रदेशका पहाड़ी भेगका थोरै ठाउँमा मेघगर्जन र चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भेगका थोरै ठाउँमा तथा मध्य प्रदेशका साथै कोशी, बागमती र गण्डकी प्रदेशका तराई भेगका एक दुई ठाउँमा मेघगर्जन र चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। महाशाखा अनुसार राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी र तराई भेगका एक दुई ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको छ। हवस् त, बिहान 8 बजेको मध्यपश्चिम खबर सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: 99 थुप्लो 4 मेगाहर्जमा तपाईहरू सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: दाङमै विशेषज्ञ सेवा एउटै छानामुनि, सेवा सुलभ दरमा, प्रदेश नम्बर 5 कै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा।
2: काठमाडौँको पिपल्स डेन्टल तथा नेपालगंज मेडिकल कलेजमा लामो समय कार्य अनुभव प्राप्त गर्नुभएकी डाक्टर निवा बुढा थोकी म्याग्जिलो फेसियल द्वारा उच्च स्तरीय मेसिनबाट
1: दाँत सफा गरिने, सुरक्षा निकायमा भर्ना हुन दाँत कलरको फिलिङ, किरा लागेको दाँतको आरसीटी, दाँत तथा गिजाको अपरेशन, दाँत फुकाल्ने, बाङ्गो टिङ्गो दाँत मिलाउने, दाँत नभएको ठाउँमा स्थायी तथा अस्थायी रूपमा दाँत हाल्ने सुविधा पनि रहेको जानकारी गराउँछौ।
3: सम्पर्क स्थान बजार बाल विकास स्कुलको अगाडि।
4: फोन नम्बर 082-563-479,
3: मोबाइल नम्बर 98-494-67-487।
5: डाक्टर आउने बारे सूचना।
6: दाङमै अब पहिलो पटक यम्स हस्पिटल इण्डियाबाट फोक्सो र छातीमा एमडी गर्नुभएका फोक्सो तथा छाती रोग विशेषज्ञ डाक्टर प्रशान्त कुवरद्वारा ब्रोन्कोस्कोपी र पीएफटी सेवा सहित अब अभिषेक मेडिकल स्टोर घोराहीमा।
5: डाक्टरद्वारा दिइने सेवाहरू,
6: पुरानो भन्दा पुरानो दम, आस्थमा, सुक्खा खोकी, खकार सहितको खोकी, एलर्जिक खोकी, टीबी, क्षयरोग, छातीको संक्रमण, पुरानो निमोनिया, छाती दुख्ने, रातिमा घुर्ने समस्या तथा फोक्सो र छाती सम्बन्धी सम्पूर्ण रोगहरूको सफल उपचार।
5: सास फेर्न गाह्रो हुने, छातीमा पानी जमेको र फोक्सोको तथा छातीको क्यान्सर सम्बन्धी उपचार,
7: साथै डाक्टरद्वारा इन्फ्लुएन्जा र निमोनियाको भ्याक्सिन पनि लगाइन्छ।
8: बिरामी जाँच्ने मिति 8/20 गते शनिबार।
9: कन्सल्टेन्ट फिजिसियनद्वारा मेडिसिन सम्बन्धी सबै रोगहरूको दैनिक चेक जाँच गरिन्छ।
8: सम्पर्क अभिषेक मेडिकल स्टोर घोराई 15 बाल मन्दिर चोक दाङ। सम्पर्क फोन नम्बर 98479-57193 र 98128-89028।

0: बायोनेटको बाई वन गिफ्ट वन फ्री अफरमा तीन महिनाको 125 एमबीपीएस इन्टरनेट र 2700 खरिद गर्दा सुई इन्टरनेट प्याकेज नयाँ जडानको लागि गिफ्ट गर्ने मौका सफल रेफरलमा आफ्नो लागि एक महिना फ्री इन्टरनेट बायोनेट अब सबै कनेक्टेड
1: हामी जन्मदात नै सिकारी हौ सिकारी
2: पुरै दैलेख मलाई चाहियो
3: बीएफएक्स सिनेमाज कुराही 10 नारायणपुर सौडीकुला दाङमा एक्शन नायक विराज भट्टद्वारा अभिनीत भव्य प्रदर्शन भइरहेको छ नेपाली कथानक चलचित्र राम नाम सत्य
4: हेलो फ्रम अमेरिका वाक वाका वाशिंगटन डीसी जस्ट डब्लू बस हेलो हेलो हेलो
3: त्यसै गरी भव्य प्रदर्शन भइरहेको छ नेपाली कथानक चलचित्र पहाड
5: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ
6: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुलासको पापड
5: हुलास फुड्सका उत्पादहरू हुलास आटा हुलास बासमती राइस जिरा मसिनो राइस
6: हुलासको कुरुम कुरुम चिउरा हुलासको इडली राइस
5: हुलासले बनाउँदैछ परिवार एक साथ
7: एक जबरदस्त कहानी है
8: और टाइटल क्या है फिल्म का
7: वेलकम टू द जंगल
9: स्वर्गद्वारी चलचित्र मन्दिर घोराईदाङमा भव्य प्रदर्शन भइरहेको छ हिन्दी कथानक चलचित्र वेलकम टू द जंगल
10: हमें जाने तो मालिक हम तो भांड है रोजी रोटी के लिए काम करते हैं
11: तेरी शक्ल कहीं देखी हुई है
10: आप फ्लॉप फिल्म में भी देखते हो
12: खुशीको खबर
13: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ
12: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ सम्पर्क फोन नम्बर 082-590-847 082-590-847
14: प्यारालाइसिस भएका बिरामीहरूका लागि नयाँ आशा नयाँ बजार हार जोड्ने नसा तथा मेरुदण्ड उपचार केन्द्र घोराही के तपाईँले कहिले सोच्नु भएको छ कि आफ्नो घरको ओछ्यानमा बस्न उठ्न अनि हिँड्न नसकेर महिनौदेखि थला परिरहँदा जीवन कति कष्टकर हुन्छ तर अब चिन्ता गर्न पर्दैन तपाईँलाई कुनै पनि किसिमको प्यारालाइसिस जस्तै शरीरको एक भाग नचल्ने कमरभन्दा तलको भाग नचल्ने अनुहार 81 बाङ्गो भएको हात गोडाहरू लुलो हुने झमझम गर्ने पोल्ने सिल्का हान्ने इत्यादि समस्याहरूको नवीनतम प्रविधि र एकीकृत स्वास्थ्य पुनर्स्थापनाको माध्यमबाट सफल उपचार भइरहेको छ समयमै रोगको सही निदान उचित उपचारबाट तपाईँको जीवन फेरि आत्मनिर्भर हुन सक्छ त्यसैले आजै सम्पर्क गर्नुहोस् नयाँ बजार हार जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र घोराई 14 नयाँ बजार दाङ शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि फोन 082-563-509 र मोबाइल 98453-0653
15: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ
16: हाम्रा सेवाहरू
15: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू
16: छाती दम निमोनिया खोकी छेरो
15: मुटु उच्च रक्तचाप ब्लड प्रेसर
16: मधुमेह सुगर मृगौला रोग पिसाब
15: पेट ग्यास्ट्रिक कलेजो लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
16: डाक्टर कृष्ण तिमल सिन्हाद्वारा दिइने सेवाहरू
15: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यातिएको
16: हाड जोर्नी भाँचिएको प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने
15: युरिक एसिड बाथ भएको हड्डी खिएको ढाड कम्बर दुख्ने
16: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू
15: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी
16: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने
15: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श
16: कान पाक्ने कानबाट पिस बगिरहने कान गनाउने
15: घाँटी दुख्ने घाँटीको एलर्जी टन्सिल घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड,
16: नाक पाकेको, नाकले गन्ध थाहा नपाउने, पिनास, नाकमा मासु पलाएको, नाकको हड्डी बाङ्गिएको, नाकको एलर्जी।
3: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड खोराहीदाङ। सम्पर्क फोन नम्बर 082560196 र मोबाइल नम्बर 9848726001।

0: नमस्ते, म राजु लामा। तपाईँ सुन्दै हुनुहुन्छ तपाईँकै आफ्नै रेडियो रेडियो मध्य पश्चिम 91.4 MHz।
1: हेलो पिंकी,
2: बोल दिन।
1: एलईडी टीवी किन्न नजाने?
2: जान्न।
1: फ्रिज डी फ्रिज किन्न जाउन भने हैन?
2: जान्न।
1: घरमा एसी कुलर पंखा चाहियो भने हैन त?
2: जान्न।
1: किन?
2: मलाई सामान किन्न 17 ठाउँ डुल्नु परे छैन के?
1: अनि यतिका सामान एउटै ठाउँमा पाइनु पनि त पर्यो नि।
2: पाइने भएर त जान लाग्यो नि।
1: हो र, कहाँ
2: भन्दिन के?
1: सत्य भन्दिनौ?
2: आई लभ यु पिंकुली भनेको
1: हो। एसी कुलर पंखा फ्रिज डी फ्रिज रेफ्रिजरेटर भ्याकुम क्लिनर लगायत सम्पूर्ण घरायसी तथा किचन आइटमको लागि सम्झिनु अब धेरै ठाउँमा मन डुलाउनै पर्दैन। सुपथ मूल्य तथा ब्रान्डेड सामानको लागि सदा सम्झिनुहोस्
3: सिजी तथा एलजी ब्रान्डको आधिकारिक विक्रेता
2: बन्जारे इलेक्ट्रोनिक घोराई दाङ।
1: फोन नम्बर
2: 082562452
1: 082562452 पुनश अब बन्जारे इलेक्ट्रोनिक्स न्यू रोडबाट सहित उमेश मार्गमा सरेको जानकारी गराउँदछौ।

0: ओखती साबुनको अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक तेल लामो अनुसन्धान पछि आविष्कार भएको रुगा खोकी नाकबन्द जिउ दुखेको आदि सबैका लागि एकमात्र अचूक तेल जडीबुटीको शक्ति ओखती आयुर्वेदिक तेल मात्र रु 50 मा
1: कुराहीको लागि आधिकारिक विक्रेता भुसाल स्टोर हस्पिटल रोड कुराही दाङ फोन नम्बर 0825162110 थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि निरज स्टोर सब्जी मण्डी नजिक र प्रवेश श्रृंगार दूरसञ्चारदेखि पश्चिम तर्फ

0: बेस्ट प्रोडक्ट हरू कोकोनट चोकोनट भिटा मिल्क बटर फ्राइड क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोटोको डाइजेस्टिव र कुकी छ है नाइस अडगुरी

0: 6.9 inchको शानदार डिस्प्ले, AI powered camera, 2 वर्षको वारन्टी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh powerful battery को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार।
1: हीरा काट्ने हीरैमा राखे।
2: नमस्ते, म रामकृष्ण ढकाल। तपाई सुन्दै हुनुहुन्छ तपाईको आफ्नै रेडियो, रेडियो मध्यपश्चिम 91.4 MHz।

0: दाँत गिजा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा हरेक दिन अब घराईमै।
1: त्रिभुवन विश्वविद्यालयबाट एमडीएस गर्नुभएका वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा बाङ्गोटिङ्गो छिचरो भएको, उछुटिएको र नमिलेको दाँतको सफल उपचार भइरहेको कुरा जानकारी गराउँदछौ। साथै यस डेन्टल क्लिनिकमा दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार भइरहेको छ।
2: डाक्टरद्वारा दिइने सेवाहरू:
3: दाँत मुख तथा अनुहारको शल्य चिकित्सा सेवा,
2: अनुहारका हड्डी भाँचिएको जोड्ने,
3: दाँतको एक्सरे सेवा,
2: सामान्य तथा जटिल दाँत निकाल्ने,
3: फिक्स तथा झिक्न मिल्ने नक्कली दाँत राख्ने सुविधा,
2: अत्याधुनिक मेसिनद्वारा दाँतको सफाई,
3: मेसिनबाट जरेदेखि दाँत भरिने,
2: दाँतको पोस्ट तथा कोल प्रविधिद्वारा उपचार,
3: किराले खाएको दाँतको विभिन्न पद्धतिद्वारा उपचार,
2: बालबालिकाको दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार।
3: साथै
1: वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा दैनिक रूपमा
3: बाङ्गोटिङ्गो दाँत तार बाँधेर मिलाउने सुविधा पनि छ।
4: सम्पर्क डी नोभा डेन्टल क्लिनिक, ट्राफिक रोड घोराही दान, दीप ज्योति अस्पतालको 20 मिटर माथि। फोन 0825627707।
5: स्त्री रोग विशेषज्ञ डाक्टर आउने बारे सूचना:
6: वरिष्ठ स्त्री रोग विशेषज्ञ तथा महिला क्यान्सर रोग सर्जन डीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल चितवनमा पूर्व कार्यरत डाक्टर प्रवीण योगी घोराई 15 सड़क विभाग रोडमा दिव्य फार्मेसीमा बिरामीको चेक जाँच गरिने हुँदा समयमै नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिनुहोस् र आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
5: विशेषज्ञ डाक्टरद्वारा दिइने सेवाहरू:
7: महिनावारीमा समस्या, महिनावारी रोकिनु,
5: श्वेत पर्दर, पिसाब खोल्ने समस्या,
7: पाठेघरमा समस्या, पाठेघर खस्नेको समस्या,
5: पाठेघरमा मासु पलाउने,
7: निसन्तान महिलाको चेक जाँच,
5: स्तन क्यान्सर, पाठेघरमा क्यान्सर भए नभएको चेक जाँच लगायतका महिला सम्बन्धी सम्पूर्ण रोगहरूको आधुनिक मेसिनद्वारा चेक जाँच गरिनुका साथै उचित परामर्शका लागि सम्पर्क गर्नुहोला।
8: बिरामी जाँच निमिति यही असार 26 गते शुक्रबार।
5: सम्पर्क दिव्य फार्मेसी घोराई 15 सड़क विभाग रोड दाङ। फोन नम्बर 0825904010, मोबाइल नम्बर 98478829013 र 98095121871।
7: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
9: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 98340008804, 98340008804, www.pashupatiicare.com।
10: सीता के भयो तिमीलाई, घुम्सेर बसेछौ
11: के हुनु नि? बिहे भएको 6 वर्ष भइसक्यो, बच्चा बच्चीको लागि कति ठाउँ देखाए कति ठाउँ,
10: तर केही सिप चलेन, अब त आश्रय मरिसक्यो।
12: के कुरा गर्छु निनले, हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त, त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ, त्यसै आश्चर्य हुन्छ कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ, त्यही भएर ढुक्क भएर त्यही जाऊ।
11: ए ठिकै छ, म जानु त धेरै ठाउँ गई, अब तिमीले भनिहाल्यौ त्यही पनि अब शिशु क्लिनिक नै जान्छु।
13: शिशु फर्टिलिटी एन्ड आईबीएफ सेन्टर चितवनको शाखा अब घोराहेको बिपी चोकबाट, सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर होइन, उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आजै आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
14: नोट, पहिलो परामर्श निशुल्क दिइनेछ, समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
13: शिशु क्लिनिक फर्टिलिटी डिपिचोक खोराहिदान, सड़क विभागको अगाडि एभरेस्ट बैंक भएको भवनमा। सम्पर्क मोबाइल 98478423572।
15: सक्कु बुढी बुबा, दाई बाबा, दादु भैया, दिदी बाबु उक्र लौ खबर सुने,
16: सक्कुजे लौ खबर सुने,
15: 300 सहिया की संजीवनी टीचिंग अस्पताल आप अपनी कनक सेवा में,
16: आप बेराम पर्ले से बिरुवा करक लाग डांग से बाहर जाइनी पर्ना,
15: छुट्टी छुट्टी से भारी हो सक्कु मेरा खुरवागक बिरुवा करक लाग ई संजीवनी टीचिंग अस्पताल हन सक्कु जन समझी।
16: हमार संजीवनी टीचिंग अस्पताल के सेवा करना असीम मेरे के बाद
15: ओपीडी सेवा,
17: भर्ना सेवा,
18: सकुमेरिक अपरेशन सेवा,
17: आईसीयू सेवा, रेडियोलोजी सेवा,
18: अस्पताल के रात दिन 24 घंटा इमरजेंसी लैब और फार्मेसी सेवा। संपर्क करना अस्पताल के ठेकाना
17: संजीवनी टीचिंग हॉस्पिटल, घोराई उपमहानगर पालिका, ओडा नंबर 3, बरगदुआ, दांग। संपर्क फोन नंबर 97090-65225,
18: 082-591-101,
17: 591-102,
18: 082-591-103,
17: 591-104 और 591-105।
19: छाती मुटु पेट रोग विशेषज्ञ डाक्टर दाङको शंकर मेडिकल हलमा
20: नेपालगंज नर्सिंग होम नेपालगंज में कार्यरत छाती मुटु पेट रोग विशेषज्ञ डाक्टर सुभाष योगी दाङ घोराई हस्पिटल रोड स्थित शंकर मेडिकल हलमा आउनु हुने हुँदा आफ्ना सम्पूर्ण रोगहरूको चेक जाँच गराई स्वास्थ्य लाभ लिनु हुन अनुरोध गर्दछौ।
19: डाक्टरद्वारा दिइने सेवाहरू ठूला मानिसमा देखिने खोकी दम खकारमा रगत देखिने छाती दुख्ने ग्यास्ट्रिक कानो गोला वा टाउको दुख्ने चक्कर लाग्ने हात खुट्टा झमझमाउने गुलो हुने प्यारालाइसिस आदि समस्याका लागि आउनुहोस्। रोगको निदान गरी समस्याको समाधान गर्नुहोस्।
8: बिरामी जाँच्ने मिति यही श्रावण 2 गते शनिवार।
21: वरिष्ठ अर्थोपेडिक सर्जन हार्ड जोर्नी नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर रूपेश मान शेर्चन
8: एमबीबीएस एमएस जनरल फिजिसियन एन्ड सर्जन डाक्टर राजीव ढकालद्वारा दैनिक चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ।
19: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ। सम्पर्क शंकर मेडिकल हल निमहल रोड घोराही दाल फोन नम्बर 082-582-98-78-617 र 98-78-35-643।
8: खुसीको खबर खुसीको खबर खुसीको खबर।
22: एसी उत्तीर्ण गरी प्राविधिक शिक्षा मार्फत उज्जवल भविष्य निर्माण गर्न चाहनुहुन्छ? यदि त्यसो हो भने दाङको प्रतिष्ठित रजना टेक्निकल कलेजमा शैक्षिक सत्र 2083-84 का लागि सीटीभीटी अन्तर्गत सञ्चालन हुने 3 वर्ष डिप्लोमा इन सिभिल इन्जिनियरिङ तथा डिप्लोमा इन जियोमेट्रिक्स इन्जिनियरिङ कार्यक्रमहरूमा भर्ना खुलिसकेको छ।
8: हाम्रा विशेषताहरू:
23: आधुनिक प्रयोगशाला,
8: अत्याधुनिक सर्वेक्षण उपकरण,
23: अनुभवी प्रशिक्षक,
8: व्यवहारिक तथा परियोजना आधारित सिकाई,
23: नियमित फिल्ड भिजिट र रोजगारी मुखी शिक्षा सहित अध्ययन गराइने
8: सुनौलो अवसर अब तपाईँको पहुँचमा छ। सिभिल इन्जिनियरिङ मार्फत भवन, सड़क, पुल, खानेपानी तथा अन्य पूर्वाधार विकास क्षेत्रमा दक्ष प्राविधिक बन्न चाहनुहुन्छ भने जियोमेट्रिक्स इन्जिनियरिङ मार्फत सर्वेक्षण, जीआईएस, जीपीएस, डिजिटल म्यापिङ तथा भू स्थानिक प्रविधिको क्षेत्रमा आकर्षक करियर निर्माण गर्नुहोस्।
23: सीमित सिट तथा छात्रवृत्तिको अवसर उपलब्ध भएकाले ढिला नगर्नुहोस्।
8: आजै रजना टेक्निकल कलेज घोराई 18 दाङमा सम्पर्क गरी आफ्नो सिट सुरक्षित गर्नुहोस्।
22: साथै कक्षा 11 विज्ञान, व्यवस्थापन, शिक्षा र कानून संकायमा धमाधम भर्ना लिइरहेको जानकारी गराउँदछौ। सम्पर्क श्री मावि रजना टेक्निकल कलेज घोराई 18 रजना दाङ।
8: सम्पर्क फोन नम्बर 082-562-204,
22: सम्पर्क मोबाइल नम्बर 98-578-30-672 र 98-99-64-848।
23: रजना टेक्निकल कलेज गुणस्तरीय प्राविधिक शिक्षा, संयुक्त जनशक्ति र सफल भविष्यको आधार।
24: मध्यपश्चिम टाइम चेक यति बेला बिहानको 9 बजेको छ।

बिहान 9 बजेको मध्यपश्चिम हाइलाइट्सबाट देवा भसालको नमस्कार। कर्णाली नदीमा खसेको मिनी बसमा रहेका पाँचजनाको शनाखत भएको छ। जिल्ला प्रहरी कार्यालय दैलेखले विज्ञप्ति मार्फत चालक तोलाराम सुवेदी र सहचालक रामप्रसाद सुवेदी सहित सिर्जना खड्का, मेखे तिरुवा र जिखे तिरुवाको पहिचान सार्वजनिक गरेको हो। चालक र सहचालक सुर्खेतको पञ्चपुरी नगरपालिका 8 माझी गाउँका हुन् र सिर्जना कालीकोटको राजकोट नगरपालिका, दुई खड्का गाउँकी तथा मेखे र जोखे तिरुवा कालीकोटको पचाल झरना गाउँपालिका एकका बासिन्दा हुनुहुन्छ। दुर्घटनामा ज्यान गुमाएका जोखीको सब आफन्तले शनाखत गरिसकेका छन्। जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख प्रहरी नायब उपरीक्षक डीएसपी शरण कुमार विकका अनुसार अरू चारजना सहित गाडीको खोजी भइरहेको छ। शनाखत भएका पाँचजना बाहेक अन्य यात्रु थिए वा थिएनन् भन्ने अझै खुलेको छैन। 1055 नम्बरको मिनी बस अस्ति बिहिबार कर्णाली नदीमा खसेको थियो। यसै गरी कर्णाली प्रदेशका मुख्यमन्त्री एमलाल कडेलले हेलिकप्टरबाट खोजी गर्न निर्देशन दिनुभएको छ। मुख्यमन्त्री कडेलले हिजो कर्णाली प्रदेशमा रहेका चारवटै सुरक्षा निकायका प्रमुखसँग खोजी तथा उद्धारबारे जानकारी लिँदै उपलब्ध सबै साधन स्रोत परिचालन गर्ने गरी खोजीलाई तीव्र बनाउन आग्रह गर्नुभएको हो। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा नेतृत्वमा सरकार गठन भएको 100 दिन पुगेको छ। यस अवधिमा सरकारले सुशासन कायम गर्ने दिशामा उत्साहजनक काम गरेको छ, तर सञ्चालन लगायतका कतिपय विषयमा निराशाजनक काम भएको विश्लेषण भएको छ। सरकार गठन भए लगत्तै चैत 13 बसेको मन्त्री परिषद बैठकले सरकार गठनपछिका 100 दिनमा गर्ने प्रतिबद्धता सहित शासकीय सुधार सम्बन्धी कार्यसूची पारित गरेको थियो। यो कार्यसूची अनुसार सरकारले केही काम गरेको छ भने कतिपय काम अधूरै देखिन्छन्। प्रशासनिक सुधार, राजनैतिक नियुक्ति, डिजिटल सेवा, सुशासन र भ्रष्टाचार नियन्त्रणका क्षेत्रमा प्रगति देखाए पनि शिक्षा, संविधान संशोधन, सार्वजनिक सेवा प्रणालीको पूर्ण डिजिटल रूपान्तरण र आर्थिक सुधारका धेरै प्रतिबद्धता भने अझै पूरा हुन सकेका छैनन्। यस अवधिमा उच्च पदस्थको सम्पत्ति छानबिन गर्न उच्च स्तरीय आयोग गठन भएको छ भने संघीय मन्त्रालयको संख्या 22 18 झारिएको छ। त्यस्तै कर्मचारी सरुवा प्रणालीलाई पहिलो पटक पूर्ण रूपमा अनलाइनमा आधारित बनाइएको छ। यस्तै सरकारी गाड़ीको दुरूपयोग नियन्त्रण गर्दै 700 भन्दा बढ़ी गाड़ी फिर्ता लिइएको छ। सरकारी पीड़ितको बचत फिर्ता प्रक्रिया र सरकारी तथा सार्वजनिक जग्गा संरक्षण अभियानलाई पनि सरकारले प्राथमिकता दिएको छ। सशस्त्र प्रहरी बल नेपाल नम्बर 44 गुल्मा हुम्ला र हेल्सा स्थित बोर्डर आउटपोस्ट बीओपी का भवन निर्माणका लागि सरकारले आगामी आर्थिक वर्ष 2083-84 16 करोड़ रूपियाँ बजेट विनियोजन गरेको छ। बजेट विनियोजन भएसँगै दुवै कार्यालयको आफ्नै भवन निर्माण गर्ने बाटो खुलेको छ। सशस्त्र प्रहरी बल नम्बर 44 गुल्माका सशस्त्र प्रहरी नायब उपरीक्षक नन्द बहादुर साउदका अनुसार सिमकोट गाउँपालिका 5 स्थित वचनधारा डाँडामा निर्माण हुने गुल्माको भवनका लागि 10 करोड़ रूपियाँ बहुवर्षीय योजना अन्तर्गत विनियोजन गरिएको छ। उक्त भवन करिब 30 करोड़ रूपियाँको लागतमा सम्पन्न गरिनेछ। आगामी वर्षहरूमा पनि आवश्यक बजेटको व्यवस्था गरिने उहाँले बताउनुभयो। करिब 300 रोपनी क्षेत्रफलको सार्वजनिक जग्गाको भोगाधिकार प्रमाण पत्र गत वर्ष सरकारले गुल्माका नाममा प्रदान गरेको थियो। यसै गरी 2077 साल असार 6 गते स्थापना भएको हिल्सा स्थित बोर्डर आउटपोस्ट बीओपीका लागि पनि आगामी आर्थिक वर्षमा 6 करोड़ रूपियाँ बजेट विनियोजन गरिएको साउदले जानकारी दिनुभएको छ। स्थापनाकालदेखि नै भाडाको भवनमा सञ्चालन हुँदै आएको बीओपी हिल्साको नाममा गत वर्ष 2778 वर्ग मिटर जग्गा प्राप्त भएको थियो। पर्यटनलाई विदेशी पर्यटकसँग मात्र जोडेर हेर्ने परम्परागत दृष्टिकोणलाई चुनौती दिँदै आन्तरिक पर्यटन स्वयं नेपाली अर्थतन्त्रको महत्वपूर्ण आधार बन्दै गएको देखिएको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको आन्तरिक पर्यटन सर्वेक्षण 2081-82 अनुसार नेपालीले एक वर्षमा पर्यटन गतिविधिमा 4.59 अर्ब रूपियाँ भन्दा बढ़ी खर्च गरेका छन्, जसले राष्ट्रिय उत्पादन र रोजगारीमा उल्लेखनीय योगदान पुगेको छ। नेपालको आधा भन्दा बढ़ी घर परिवार कुनै न कुनै रूपमा पर्यटन गतिविधिमा सहभागी रहेको र आन्तरिक पर्यटनले मुलुकको कुल गृहस्थ उत्पादन डीजीपीमा 2.65% योगदान पुगेको
सर्वेक्षणले देखाएको छ। सर्वेक्षणमा देशभरका 69,10,000 घर परिवार मध्ये 36,21,000 अर्थात 52.4% घर परिवारले सन्दर्भ अवधिमा कम्तीमा एकपटक पर्यटकीय गतिविधि सहभागिता जनाएका छन्। सर्वेक्षणले नेपालमा आन्तरिक पर्यटनको वास्तविक आकार, खर्चको ढाँचा तथा अर्थतन्त्रमा यसको योगदानबारे पहिलो पटक राष्ट्रिय स्तरको विस्तृत तथ्याङ्क प्रस्तुत गरेको हो। हस्त बिहान 9 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: 94.4 MHz तपाईँहरू सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: के तपाईँलाई हिमपात वा पोल चाहिएको छ?
2: यदि चाहिएको छ भने विकास निर्माणमा स्थानीय स्तरबाट सेवा पुर्याउने उद्देश्यले श्री सत्यसाई पाइप एन्ड पोल इन्डस्ट्रिज प्रालीद्वारा उत्पादन शुरू गरिएका अन्तर्राष्ट्रिय मापदण्ड अनुसार उच्च गुणस्तरीय ह्युम पाइप तथा पोलहरू हाम्रै नारायणपुरको अम्रेमा उत्पादन भइरहेकोले आजै सम्पर्क गरी विकास निर्माणलाई पूर्णता दिनुहोस्।
1: हाम्रा विशेषताहरू:
2: विभिन्न साइजमा पोल तथा ह्युम पाइपको उत्पादन,
1: उच्च गुणस्तरीय तथा उच्च क्वालिटीको,
2: अर्डर गरिएको 24 घण्टामै डेलिभरी दिन सकिने,
3: साथै हामी कहाँ अत्याधुनिक मेसिनको प्रयोग गरी बनाइएको ब्लक इटा ग्यारेन्टीका साथ सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
1: श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रिज प्राली, जीवित रोड, खोराहीदाङ।
4: फोन 562-521।
1: सम्पर्क मोबाइल
3: 98-578-32-819 र 98-578-32-223।
5: नमस्ते दाई भाउजू, होइन घरमा तालै ठोकेर कता हिँड्न लाग्नु भएको?
6: नमस्ते नमस्ते,
1: कता हिँड्नु नि बाबु, बजारतिर नि।
5: के गर्ने बाबु, छोराले साइकल साइकल भनेर हैरान पारेछ, न त लाइसेन्स चाहियो नि, न त पेट्रोल बन्द, न त चक्का जाम्ले नै अप्ठ्यारो पार्ने, फेरि थोरै सामान लिन पनि मै बुढो नै जोतिनु पर्ने, त्यही भएर एउटा साइकल किन्न जान लागे नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
7: लौ हेर, किन नहुनु दाई, हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला, बाहिरै साइकल देखिन्छ जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ, त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
5: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जान्छ।
8: साथै हामी कहाँ सुपथ मूल्यमा मोपेड इलेक्ट्रिक साइकल पनि बिक्री वितरण भइरहेको सहर्ष जानकारी गराउँदछौ।
1: फेरि एकपटक न्यू कालिका साइकल स्टोर, पुरानो राप्तीहल रोड, खोराही दाङ।
9: सम्पर्क मोबाइल 98-477-2776
10: र 98-578-3689।
11: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ।
12: बुबालाई हुल्लास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात, खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गद गद हुल्लासको पापड।
11: हुलास फुड्सका उत्पादहरू हुलास आटा, हुलास बासमती राइस, जिरा मसिनो राइस,
12: हुलासको कुरुम कुरुम चिउरा, हुलासको इडली राइस,
11: हुलासले बनाउँदैछ परिवार एक साथ।
13: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
14: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल MBBS MS र पेट, छाती, मुटु, सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी MBBS MD द्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
13: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ।
8: सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खोराहिदान। सम्पर्क फोन नम्बर 082-595-829। सम्पर्क मोबाइल नम्बर 97-492-64-643 र 98-578-53-825।
15: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने आउनुहोस् बंगलाचुली आयुर्वेद क्लिनिक घोराइदाङमा।
16: उपचार हुने रोगहरू पाइल्स, फिस्तुला, दिसा गर्दा रगत आउने, पोल्ने, दुख्ने, कब्जियत, चाया, पोतो, डन्डीफोर, दाग, दुबी, एलर्जी, कपाल झर्ने,
15: महिनावारी गडबडी, सेतो पानी बग्ने, योनि चिलाउने, तल्लो पेट दुख्ने, निसन्तानपन एवं पुरुषको योनि इच्छामा कमी, शीघ्र स्खलन, स्वप्नदोष एवं निसन्तानपन,
16: हड्डी खिएको, नसा च्यापिएको, युरिक एसिड, हात खुट्टा झमझमाउने, पोल्ने, सिल्का हान्ने तथा सबै किसिमका बाथरोग,
15: ग्यास्ट्रिक, गानागोला, अल्सर, पत्थरी, जन्डिस, दम, खोकी, पिनास, पिसाब पोल्ने, दुख्ने,
16: सुगर, प्रेसर, थाइराइड, प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा।
15: हामी कहाँ फार्मेसी, ल्याब, पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ। मुसा, कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नु भएका आयुर्वेद फिजिक्सियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ।
13: सम्पर्क बंगलाचुली आयुर्वेद क्लिनिक घुराई 15 बीपी चोक दाङ। सम्पर्क फोन नम्बर 98686 61 694।
10: विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्यपश्चिम पोलिक्लिनिक घोराईमा।
17: विशेषज्ञ डाक्टरी सेवाहरू
10: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्णहरि सुवेदीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेकजाँच तथा उपचार सेवा।
17: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेकजाँच तथा उपचार सेवा।
18: वरिष्ठ रेडियोलोजिस्ट एमबीबीएस एमडी डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा।
17: नोट, अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ।
10: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
17: सम्पर्क दाङ मध्यपश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराहिदाङ।
10: सम्पर्क फोन 082-590-079, मोबाइल नम्बर 98478-10-030 र 98229-54555।
19: भर्ना सम्बन्धी सूचना।
8: बर्खा ग्रुपद्वारा सञ्चालित यस भिक्टोरिया इन्टरनेसनल कलेज घोराहीदाङमा बीबीए बीएचएम कार्यक्रमका लागि भर्ना आवेदन खुलेको सहर्ष जानकारी गराउँदछौ। इच्छुक विद्यार्थीले समयमै कलेजमा सम्पर्क राखी मौकाको फाइदा उठाउनुहोस्।
19: सम्पर्क गोर्खा ग्रुप भिक्टोरिया इन्टरनेसनल कलेज दाङ।
20: सम्पर्क फोन नम्बर 082-563-1133, मोबाइल नम्बर 98-4780-92-83 र 97-625-26-2086।
21: होइन माइला, लखर लखर कहाँ हिँडिस्?
22: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
21: अरे केटा, उमेर जो जाँगर छदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु।
22: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
21: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावर बाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको, राम्रो पैसा कमाइरहेछ त्यसले।
22: ल ल काका, गइहाले म।
23: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भए आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
24: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
23: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र, मोबाइल नम्बर 98498-87741।

0: रिवर्स ओसमोसिस तथा यूवी स्टेरिलाइज्ड एंड ओजोनाइज्ड प्रविधिबाट प्रस्तुत राप्ती अञ्चलकै पहिलो ड्रिंकिंग वाटर
1: स्वर्गद्वारी ड्रिंकिंग वाटर
0: हाम्रा सेवाहरू
1: एक लिटर र 20 लिटर जारको व्यवस्था
0: अर्डर अनुसार खाली बोतलको उत्पादन
1: 20 लिटर जारमा होम डेलिभरी सेवा
0: सम्पर्क स्वर्गद्वारी ड्रिंकिंग वाटर पुरानो बस पार्क प्रोप्राइटर धर्मेन्द्र केसे फोन नम्बर 082-567-021 र होटल दाङगाली नजिक जीवन चौधरी मोबाइल नम्बर 98478-63-375
1: शुद्ध पानी पिउनुहोस् स्वस्थ जीवन जिउनुहोस्

0: मह सेवन दीर्घ जीवन दैनिक रूपमा मह सेवन गर्ने बानीले शक्ति स्फूर्ति र जाँगर बढ्नुको साथै रोग प्रतिरोधात्मक क्षमता बढाउँछ।
1: दम र कफ हटाउन, उच्च रक्तचाप नियन्त्रण गर्न, मुटु सम्बन्धी रोगबाट जोगाउन, रक्त शुद्धिकरण गर्न, पाचन प्रणाली मजबुत बनाउन, आन्द्रा र मृगौला स्वस्थ राख्न, भोकलाई नियन्त्रणमा राख्न, तौल घटाउन, पोतो डन्डी फोर हटाउन, अनुहारमा चमक ल्याउन समेत मह सेवन अनिवार्य छ।
0: हरेक बिहान मन तातो पानीमा मह सेवन गरेर खाँदा यी सबै लाभहरू पाइन्छ। महमा 84 व्यञ्जन मध्ये फ्याट बाहेक सबै तत्वहरू पाइन्छ।
2: शुद्ध महका लागि कहाँ जाने त?
3: ल घोराही 16 सरा चौकमा रहेको दाङ हनीमा जाने नि।
2: हजुर, हामी कहाँ महको शुद्धताको ग्यारेन्टीका साथै प्रत्येक वर्ष खाद्य परीक्षण गरिन्छ। प्रशोधित मह उपलब्ध हुनुका साथै सहुलियत दरमा मह प्राप्त गर्न सकिन्छ।
4: शुद्ध मह तथा मौरी जन्ने सामग्री पाइने एक मात्र स्थान दाङ हनी प्रोडक्सन सेन्टर घोराही 16 सरा चौक। सम्पर्क व्यक्ति रामहरि शर्मा।
2: सम्पर्क मोबाइल नम्बर 9857831840 र 9848720440।
4: 100% शुद्धता नै हाम्रो प्रतिबद्धता हो।
5: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम FM 91.4 MHz।

0: आवाज पश्चिम नेपाल को आवाज आवाज ही को आवाज जो हो रेडियो मध्य पश्चिम एफएम 91.4 MHz।
1: वरिष्ठ कन्सल्टेन्ट सर्जन डाक्टर रमेश बस्नेतद्वारा दूरबीन र लेजर प्रविधिबाट किडनी पिसाब नली र पिसाब थैलीको पत्थरीको अपरेशन सेवा बुद्ध इन्टरनेशनल हस्पिटल प्राली घोराही दाङमा।
2: डाक्टर रमेश बस्नेतद्वारा दिइने अन्य सेवाहरू
3: दूरबीन विधिद्वारा पित्त थैलीको पत्थरी प्रोस्टेटको अपरेशन सेवा साथै हर्निया एपेन्डिसाइटिस पायल फिस्टुला फिसर स्तनमा आएको गाँठागुठीको अपरेशन खुट्टाको नसा फुलिएको आदिको चेक जाँच तथा अपरेशन सेवा
1: अन्य सेवाहरू
4: वरिष्ठ फिजिसियन डाक्टर अभ्यास पोखेलद्वारा बिरामी चेक जाँच सेवा
5: वरिष्ठ बाल रोग विशेषज्ञ डाक्टर विज्ञान केसीद्वारा बिरामीको चेक जाँच तथा उपचार सेवा
1: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर विमला तिवारीद्वारा चेक जाँच तथा अपरेशन सेवा
5: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्माद्वारा बिरामी चेक जाँच तथा उपचार सेवा
2: वरिष्ठ हार जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल यादवद्वारा बिरामीको चेक जाँच तथा अपरेशन
5: वरिष्ठ रेडियोलोजिस्ट डाक्टर अनिश आचार्यद्वारा भिडियो एक्सरे सेवा
1: साथै इन्डोस्कोपी कोलोनोस्कोपी सिस्टोस्कोपी इको कल्पोस्कोपी सिटीजी लगायतका अत्याधुनिक प्रविधिका सेवाहरू
6: सम्पर्क बुद्ध इन्टरनेसनल हस्पिटल प्राली सडक विभाग ओह्रालो घोराई दाङ फोन नम्बर 0825362018
7: दाङमै विशेषज्ञ सेवा एउटै छानामुनि सेवा सुलभ दरमा प्रदेश नम्बर 5 कै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा
8: काठमाडौँको पिपल्स डेन्टल तथा नेपालगञ्ज मेडिकल कलेजमा लामो समय कार्य अनुभव प्राप्त गर्नुभएकी डाक्टर निवा बुढा थोकी म्याक्जिलो फेसियलद्वारा उच्च स्तरीय मेसिनबाट
7: दाँत सफा गरिने सुरक्षा निकायमा भर्ना हुन दाँत कलरको फिलिङ किरा लागेको दाँतको आरपिटी दाँत तथा गिजाको अपरेसन दाँत फुकाल्ने बाङ्गो टिङ्गो दाँत मिलाउने दाँत नभएको ठाउँमा स्थायी तथा अस्थायी रूपमा दाँत हाल्ने सुविधा पनि रहेको जानकारी गराउँछौ
9: सम्पर्क स्थान घोराई चौध नयाँ बजार बाल विकास स्कुलको अगाडि
10: फोन नम्बर 0825364479
9: मोबाइल नम्बर 98494767

0: बाय नेट को बाय वन गिफ्ट वन फ्री ऑफर में तीन महीना को 125 एमबीपीएस इंटरनेट और 2700 में खरीद गर्दा सुई इंटरनेट पैकेज नया जड़ान को लागी गिफ्ट करने मौका सफल रेफरल में आपको लागी एक महीना फ्री इंटरनेट बाय नेट अब सब कनेक्टेड
1: भर्ना खुल्यो।
2: प्राविधिक शिक्षा क्षेत्रमा आफ्नो अलगै र विशिष्ट पहिचान बनाउन सफल अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त एस कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट सीओईएम नेपालगंजमा शैक्षिक सत्र 2083-84 का लागि 4 वर्षे ब्याचलर अफ सिभिल इन्जिनियरिङ विषय 13 ब्याजमा र ब्याचलर अफ आईटी इन्जिनियरिङ 6 ब्याजमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
1: प्लस टू वा डिप्लोमा इन इन्जिनियरिङ प्राविधिक धार वा विज्ञान संकाय गणित वा बायोलोजीमा जीपीए प्रणाली अनुसार कम्तीमा सी ग्रेड वा 45% उत्तीर्ण सम्पूर्ण इच्छुक विद्यार्थीहरूले यथाशीघ्र सम्पर्क राख्नुहोला। साथै स्थानीय तहबाट सिफारिश भई आएका गरीब तथा जेहेन्दार विद्यार्थीहरूलाई 40% छात्रवृत्ति उपलब्ध गराइनेछ।
2: हाम्रा विशेषताहरू:
1: उत्कृष्ट शैक्षिक वातावरण,
2: अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा पठन पाठन गराइने,
1: व्यवस्थित पुस्तकालय, प्रयोगशाला र इन्टरनेट पहुँच,
2: उपयुक्त शैक्षिक एवं रोजगार परामर्श।
3: विस्तृत जानकारीका लागि कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्ट नेपालगंज 10 शीतल नगर बाँके जिल्ला वन कार्यालयको पूर्वपट्टि सुर्खेत रोड।
4: सम्पर्क फोन 081-536-086
1: र मोबाइल नम्बर 98480-96600, 98580-36086 र 98481-72073।

0: really hello.
1: Let's go.
2: 6.9 inch को standard display, AI powered camera, 2 वर्ष को warranty सहित, Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh powerful battery को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार.
3: खुल्यो परीक्षित फार्मेसी घोराही दाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङमा खुल्यो.
4: काठमाडौँ मेडिकल कलेजमा कार्यरत वरिष्ठ बाथरोग युरिक एसिड लुप तथा प्रतिरक्षा रोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा दिइने सेवाहरू.
3: बिस्तारै जोर्नीहरू र औँलाहरू बाङ्गिँदै जाने,
4: हात खुट्टाका जोर्नीहरू सुन्निने र दुख्ने,
3: हात खुट्टा तथा पाइताला झमझम गर्ने पोल्ने,
4: छालामा दागहरू आउने, कपाल झर्ने,
3: शरीर फुल्ने र चिलाउने, हड्डी घिएमा, खोक्रो भई बारम्बार भाँचिएमा,
4: औलाहरू निलो भएमा, धेरै कालो भई कुहिन खोजेमा,
3: बारम्बार गर्भपतन भएमा,
4: कपाल धेरै झरेमा, मुख तथा आँखामा सुक्खापन भएमा,
3: लामो समयदेखि कमजोरी र शरीर फतक्क गल्ने भएमा,
4: बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा,
3: बिना कारण शरीरको तौल घटेमा,
4: ढाड दुखेमा, कम्मर दुखेमा,
3: गाउट तथा युरिक एसिडको समस्या,
4: बारम्बार आँखा रातो भएमा,
3: फोक्सोमा बारम्बार पानी भरिएमा, आईएलडी दम भएमा,
4: बारम्बार लामो समयसम्म ज्वरो आएमा,
3: छालामा दाग, अल्सर, सोरियासिसको दाग भएमा,
4: लामो समयदेखि छाला कडा भएमा,
3: लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाइ भएमा,
4: युवा अवस्थामा पक्षघात भएमा,
3: मृगौला फेल भएको कारण बाथरोग हुन सक्छ,
4: एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा,
3: कम उमेरमा हृदयघात, मुटु रोग भएमा,
4: सबै समस्याको समाधान हुन्छ. आउनुहोस्
3: बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङमा.
4: डाक्टर आउने समय प्रत्येक महिनाको तेस्रो शनिबार.
3: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ.
4: फोन नम्बर 0825916770,
3: मोबाइल नम्बर 98578343. परीक्षित फार्मेसी दाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली.
5: मध्य पश्चिम ट्याङ च्याक. यति बेला बिहानको 10 बजेको छ.

बिहान 10 बजेको मध्यपश्चिम हाइलाइट्सबाट देवा भसालको नमस्कार। यस वर्ष वर्षा शुरू भएपछि वैशाख 1 गतेदेखि यता विपदजन्य घटनामा 127 जना नागरिकले ज्यान गुमाएका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकी प्रवक्ता शान्ति महतका अनुसार सो अवधिमा भएका कुल 2721 विपदजन्य घटनामा 127 को मृत्यु भएको तथा 773 जना घाइते भएका छन्। ती विपदमा 3722 परिवार प्रभावित भएको छ। सबैभन्दा बढ़ी सर्पदंशका 398 घटनामा परेर 23 जनाको मृत्यु भएको छ भने 375 जना घाइते भएका छन्। यस्तै लेक लागेका 54 घटनामा 21 जनाको मृत्यु र 34 जना घाइते तथा चट्याङका कारण 25 घटनामा 19 जनाको मृत्यु र 98 जना घाइते भएका छन्। यस्तै सबैभन्दा बढ़ी घटना भने आगलागीका भएका छन्। आगलागीका 830 घटनामा 17 जनाको मृत्यु भएको छ भने 100 जना घाइते भएका छन्। जनावरको आक्रमणका कारण 147 घटनामा 14 को मृत्यु र 82 जना घाइते भएका छन्। हावाहुरीका 474 घटना भएका र ती घटनामा परेर 13 जनाको मृत्यु तथा 67 जना घाइते भएका पनि प्राधिकरणले जानकारी दिएको छ। प्रवक्ता महतका अनुसार पछिल्लो 24 घण्टामा मात्रै विभिन्न 27 जिल्लामा 31 विपदका घटना भएको र ती विपदमा परेर 1 जनाको मृत्यु भएको तथा 15 जना घाइते भएका छन्। देशका विभिन्न जिल्लाका मुख्य राजमार्गहरू बाढ़ी पहिरो तथा सड़क मर्मतका कारण प्रभावित भएका छन्। नेपाल प्रहरीको तथ्याङ्क अनुसार केही सड़कमा एकतर्फी सवारी सञ्चालन भइरहेको र केही सड़क पूर्ण रूपमा अवरूद्ध रहेको जनाएको छ। लुम्बिनी प्रदेशको पाल्पा स्थित सिद्धार्थ राजमार्गको तामसेन नगरपालिका 8 डुम्रे क्षेत्रमा पहिरोका कारण एकतर्फी सवारी सञ्चालन भइरहेको छ। कर्णाली प्रदेशमा भने 2 राजमार्ग पूर्ण रूपमा अवरूद्ध भएका छन्। रूकुम पश्चिम को 8 बिस्कुट नगरपालिका 6 रिगिकार खोलामा अविरल वर्षाका कारण जाजरकोट डोल्पा जोड्ने फेरी करिडोर पूर्ण रूपमा बन्द भएको छ। त्यस्तै रोल्पाको परिवर्तन गाउँपालिका 1 खोलाबाङ क्षेत्रमा पहिरो खसेपछि घोराई रूकुम शहीद मार्ग पूर्ण रूपमा अवरूद्ध भएको प्रहरीले जनाएको छ। कोशी प्रदेशको भोजपुर स्थित मध्यपहाड़ी लोकमार्गमा बाढ़ीका कारण सड़क अवरूद्ध भएपछि हाल वैकल्पिक मार्ग सहित एकतर्फी सवारी सञ्चालन गरिएको छ। इलामको राजदुवाली क्षेत्रमा मेची राजगारमा पहिरोका कारण एकतर्फी सञ्चालनमा रहेको छ। प्रहरीले प्रभावित सड़कमा यात्रा गर्नु अघि पछिल्लो अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न तथा वैकल्पिक मार्ग प्रयोग गर्न सर्वसाधारणलाई आग्रह गरेको छ। राजधानी सेवा असार 24 गतेदेखि केही दिन बन्द हुने भएको छ। परराष्ट्र मन्त्रालय अन्तर्गतको राहदानी विभागले अहिलेको प्रणालीबाट राहदानी सेवालाई नयाँ प्रणालीमा लैजान लागेको जनाएको छ। विभागले सूचना निकालेर हालको प्रणालीबाट नयाँ प्रणालीमा जाँदा जिल्ला र इलाका प्रशासन कार्यालय तथा विदेश स्थित नेपाली नियोगबाट प्रदान गरिने राहदानी सेवा र विभागबाट प्रदान गरिने केही दिन बन्द हुने जनाएको छ। जिल्ला र इलाका प्रशासन कार्यालय र विदेश स्थित नेपाली नियोगबाट प्रदान गरिने राहदानी सेवा असार 24 गतेदेखि 26 गतेसम्म 3 दिन बन्द हुनेछ। यसै गरी राहदानी विभागबाट प्रदान गरिने राहदानी सेवा असार 25 र 26 गते 2 दिनसम्म बन्द हुनेछ। साथै यही असार 29 गतेदेखि नयाँ प्रणाली मार्फत राहदानी सेवा नियमित रूपमा शुरू हुने विभागले जानकारी दिएको छ। र कर्णाली नदीमा खसेको मिनी बसमा रहेका 5 जनाको शनाखत भएको छ। जिल्ला प्रहरी कार्यालय दैलेखीले विज्ञप्ति मार्फत चालक तुलाराम सुवेदी र सहचालक रामप्रसाद सुवेदी सहित सृजना खड्का, मेखे तिरुवा र जोखे तिरुवाको पहिचान सार्वजनिक गरेको हो। चालक र सहचालक सुर्खेतको पञ्चपुरी नगरपालिका 8 माझी गाउँका हुन्। सृजना कालीकोटको राजकोट नगरपालिका 2 खड्का गाउँकी तथा मेखे र जोखे तिरुवा कालीकोटको पसाल झरना गाउँपालिका 1 का बासिन्दा हुनुहुन्छ। दुर्घटनामा ज्यान गुमाएका जोखेको शव आफन्तले शनाखत गरिसकेका छन्। जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख प्रहरी नायब उपरीक्षक
श्रवण कुमार विकका अनुसार अरू चारजना सहित गाडीको खोजी भइरहेको छ। शनाखत भएका पाँच जना बाहेक अरू यात्रु थिए वा थिएनन् भन्ने अझै खुलेको छैन। 1055 नम्बरको मिनी बस अस्ति बिहिबार कर्णाली नदीमा खसेको थियो। हस्त बिहान 10 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: 94.4 मेगाहर्ज मा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: सूचना न्यू मनोकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला हाम्रो कुनै शाखाहरू छैनन्।
2: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ।
3: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात, खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुलासको पापड।
2: हुलास फुड्सका उत्पादहरू हुलास आटा, हुलास बासमती राइस, जिरा मसिनो राइस,
3: हुलासको कुरुम कुरुम चिउरा, हुलासको इडली राइस,
2: हुलासले बनाउँदैछ परिवार एक साथ।
4: खुशीको खबर।
5: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
4: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ। सम्पर्क फोन नम्बर 082-590-847 082-590-847।
6: होइन कसलाई के भयो?
7: हजुर बुबा अलि सिरियस हुनुभयो, आइसियु चाहिन्छ रे, त्यसैले नेपालगंज लैजान हिँडेको।
6: कहाँ नेपालगंज दौडाउन लागेको? हाम्रै दाङ घुराईको सञ्जीवनी टिचिङ हस्पिटलमा 60 सयको भेन्टिलेटर सहितका आइसियुहरू छन् नि, अनि किन कुरै नबुझी दौडेको?
7: ल ल एम्बुलेन्सलाई घुराही गोगली भानपुरतिर मोड्नुहोस् त, यही यस्तो आइसियु सेवा भएको थाहा नभएर धन्न हजुरबुवाको ज्यान, समय र पैसा बर्बाद भएको।
6: घुराहीको सञ्जीवनी टिचिङ हस्पिटलमा नवजात शिशुको लागि एनआइसियु, बच्चाका लागि पीआईसीयू लगायत 60 आइसियू सहित सम्पूर्ण विशेषज्ञ सहितका सेवाहरू रहेका छन्।
7: सम्पर्क सञ्जीवनी टिचिङ हस्पिटल घोराही बर्गदुवा दाङ। सम्पर्क फोन नम्बर 082-591-101 र मोबाइल नम्बर 97-090-65-255।
8: होइन के भयो दाई, किन झोक्रे आएर बस्नु भएको?
9: के हुनु र भाई, आँखा दुखेर हैरान भएको छ।
8: ए त्यसो हो भने घोराई 1500 गेटमा रहेको आराध्य चश्मा पसल तथा आँखा उपचार केन्द्र जानु न।
9: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका चश्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चश्मा तयार गरिन्छ।
8: नोट, यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ।
9: प्रोप्राइटर बसन्त कुमार पोखरेल, सम्पर्क मोबाइल नम्बर 98-578-34-910।
8: आराध्य चश्मा पसल तथा आँखा उपचार केन्द्र, सिद्धार्थ बैंक बसेको घर, उत्सव ट्राभल सँगै सटेको घुराई 15 शहीद गेट दाङ।
10: छाती मुटु पेट रोग विशेषज्ञ डाक्टर दाङको शंकर मेडिकल हलमा।
11: नेपालगंज नर्सिङ होम नेपालगंजमा कार्यरत छाती मुटु पेट रोग विशेषज्ञ डाक्टर सुभाष योगी दाङ घोराई हस्पिटल रोड स्थित शंकर मेडिकल हलमा आउनु हुने हुँदा आफ्ना सम्पूर्ण रोगहरूको चेक जाँच गराई स्वास्थ्य लाभ लिनुहुन अनुरोध गर्दछौ।
10: डाक्टरद्वारा दिइने सेवाहरू ठुला मानिसमा देखिने खोकी, दम खकारमा रगत देखिने, छाती दुख्ने, ग्यास्ट्रिक, कानो गोला, बाद आउको दुख्ने, चक्कर लाग्ने, हात खुट्टा झमझमाउने, गुलो हुने, प्यारालाइसिस आदि समस्याका लागि आउनुहोस्। रोगको निदान गरी समस्याको समाधान गर्नुहोस्।
8: बिरामी जाँच्ने मिति यही श्रावण 2 गते शनिबार।
12: वरिष्ठ अर्थोपेडिक सर्जन, हाड जोर्नी नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर रूपेश मान शेर्चन,
8: एमबीबीएस एमएस जनरल फिजिसियन एन्ड सर्जन डाक्टर राजीव ढकालद्वारा दैनिक चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ।
10: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ। सम्पर्क शंकर मेडिकल हल, निमहल रोड घोराही दाङ। फोन नम्बर 082-582-98-78-1817 र 98-78-35-643।
6: होइन माइला, लखर लखर कहाँ हिँडिस्?
8: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
6: अरे केटा, उमेर जो जाँगर छदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके, पछि पछुताउला छै बाबु।
8: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
6: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ त्यसले।
8: ल ल काका गइहाले म।
9: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
13: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौं, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
9: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र, मोबाइल नम्बर 98498877141।

0: अहिले सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम एफएम 91.4 मेगाहर्ज।
1: उत्पादित यो कार्यक्रम पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म, हिमाल पहाड़देखि तराईसम्म विभिन्न भूभागमा बसेर हामीलाई हाम्रो पात्रो वेबसाइट अनि सामाजिक सञ्जाल रेडियो काठमाण्डु एचडी र रेडियो काठमाण्डुका विभिन्न पेजबाट र तपाईले हामीलाई विभिन्न संचार क्षेत्रमा विशेषतः लामो समयदेखि यो कार्यक्रमलाई अनवरत रूपमा गाउँ बस्तीसम्म पुर्याउने योगदान पुर्याउने हामीसँग साझेदार गर्नुभएका सहयात्री रेडियोहरूबाट गाउँ बस्तीसम्म हामीलाई सुन्ने सबै मित्रहरूमा मनदेखि हार्दिक स्वागत गर्दछु। आज रमाइलो शनिबार तपाईँसँग बिताउन म उपस्थित भएको छु। प्रविधि कक्षमा काठमाडौँबाट जनार्दन नेपाल, देशका विभिन्न रेडियोबाट प्रविधि कक्षमा साथ दिने धेरैजना प्राविधिक मित्रलाई र सबैजना प्राविधिक मित्रलाई एकमुष्ट रूपमा धन्यवाद दिन चाहन्छु। यो समयको परिवर्तनसँगै डिजिटल बजारले धेरै फड्को मारेको छ। हामी त्यसको सदुपयोग गर्दै तपाईँको घर घरमा, तपाईँको मोबाइलमा, तपाईँको डिजिटल बजारमा आएका छौं। त्यसैले यो कार्यक्रमलाई शेयर गर्नुहोला, आफ्ना प्रतिक्रियाहरू जस्ताको तस्तै हामीलाई व्यक्त गर्नुहोला। राम्रो छ भने तारिफ अरूसँग गर्नुहोला, नराम्रो छ, मन पर्दैन, चित्त बुझ्दैन भने हामीलाई सिधा रूपमा गाली गर्नुहोला। हामी तपाईँको गाली र तालीलाई मनैदेखि स्वीकार्नेछौं, शिरोपर गर्नेछौं। आज शनिबार तपाईँसँग कुराकानी गर्छौं 45 91 300 45 91 400 खुल्ला छ। मनपर्ने भाका रोजेर मनपर्ने साथीहरूलाई सम्झना गर्नको लागि यो शनिबार केवल तपाईँको लागि हो। घाम चिरिक्क चर्किएको छ। काठमाडौँको मौसम यहाँको गाउँ बस्तीमा पानी पर्दै होला, घाम लाग्दै होला, या झरी पर्दै होला, सिमसिम पानी पर्दै होला, या ठूलो पानी पर्दै होला, जे जे भए पनि तपाईँ यो बर्खाको समयमा आफ्नो गाउँघरमा खेतीपाती काममा व्यस्त हुनुहुन्छ। धेरैजनालाई सम्झिएका छौं, मनमा राखेका छौं। हामी तपाईँसँग कुराकानी गर्छौं 45 91 300 45 91 400। आउँदै गर्नुहोला, तर कार्यक्रमको शुभारम्भ गर्छौं एउटा गीतबाट। गीत रहेको छ हाम्रो सम्बन्ध चिराउन निस्सरम, आवाज रहेको छ कुशल बेलवासे र शान्तिश्री परियारको। यो भर्खरै मात्रै बजारमा आएको गीत हो। यो गीतलाई हामी प्रस्तुत गर्दैछौ। यो हाम्रो रोजाई हो। तत्पश्चात यहाँहरूसँग कुराकानी गर्दै यहाँका रोजाई लिएर हामी आउँछौं नै।

0: भइगयो सानो अवतार आफ्नो आफ्नो बाटो गरम शान्तिश्री परियार र कुशल बेलवासीको हाम्रो सम्बन्ध चिनाउन नि शरम भर्खरै मात्रै बजारमा आएको नयाँ गीत यहाँको लागि प्रस्तुत गर्यौं। आज रमाइलो शनिबार तपाईँसँग जति नै चर्को घाम लागे पनि जति नै गर्मी भए पनि सँगै बिताउने र शीतलताको अनुभूति गराउने र गर्ने हामी क्रममा छौं। 4591 93 45 91 400 लाइन खुल्ला गरेका छौं। कोही हुनुहुन्छ सम्पर्कमा? पहिलो मित्र नमस्ते।
1: हेलो सर, नमस्ते।
0: नमस्कार, शुभ बिहानी, के छ हाल खबर बताउनुहोस्।
1: हजुर, खबर एकदम ठिकै छ भन्नुपर्छ है सर, गाल फेरिबाट बालकुमार लामा भन्नुपर्छ, हजुरले चिनिसक्नुभयो।
0: मैले चिनेर तपाईँलाई खबर सोधे।
1: हजुर, पक्कै पनि सर, पक्कै पनि, मेरो मुखबिन्दुबाट पनि साथीभाइहरूलाई चिनाउनु पर्छ।
0: ल, अनि खबर खबर ठिक छ?
1: ठिक छ सर, ठिक छ। अब गर्मी त सबैलाई थाहा भइरहेको कुरो होइन?
0: हो नि, कसरी साथ दिँदै हुनुहुन्छ अहिले?
1: हजुर सर,
0: अहिले केबाट साथ दिँदै हुनुहुन्छ?
1: ए, मैले फ्रिक्वेन्सीबाटै हो सर, मजाले हजुरको मिठो आवाज चाहिँ घर घर रेडियो स्टेसनमा घन्किरहेको छ, रन्किरहेको छु। सुरुमै फोन पनि लाग्यो, खुसी भयो भन्नुपर्छ है त।
0: मनपर्ने गीत रोज्नुहोस्।
1: मनपर्ने गीत मैले पूर्वेली भाका नै, अलिकति यो पुरानो पूर्वेली भाका नै मैले घर हाम्रो पूर्वातिरै हो भन्ने चाहिँ रोजना पारेको छु सर है।
0: सम्झिनुहोस् त।
1: हुन्छ, अब सम्झिनु पर्छ सरम्बर त हजुरलाई, प्राधी मित्र सरलाई, हजुर दुवैजनालाई सम्झना सर, कार्यक्रमको शुभकामना, साथीहरू सम्झिनु पर्दामा दिलीप थापा, मन्जु थापा, समर खड्कलाई धेरै धेरै सम्झना, सुमी लिम्बू, वरुण चञ्चलेलाई पनि धेरै धेरै सम्झना, वीरेन्द्र सङ्गलामा, डिकमान बमजान, हाम्रो श्रीराम दाल दाई, नमरत भण्डारी दाई भन्दै विदा भयो सर।
0: धन्यवाद। बालकुमार लामा काठमाडौँको गागल फेदीबाट हुनुहुन्थ्यो, उहाँसँग हामी छुटेका छौँ। यसै गरी कुराकानी गर्नको लागि यहाँ आउन सक्नुहुन्छ 4591 93 45 91 400 हामीले खुल्ला गरेका छौं। कोही हुनुहुन्छ? नमस्ते, सम्पर्कमा कोही हुनुहुन्छ? स्वागत गरिरहेका छौं। नमस्ते।
2: ओहो शरदजी, नमस्कार। हजुर
0: नमस्कार, के छ हालखबर? शुभ नाम के हो?
2: मेरो नाम त उही रमेश भाइ हो। के छ दाजु खबर तपाईँको?
0: एकदम ठिक छ। ललितपुर कि कता हुनुहुन्छ?
2: म फर्पिन।
0: फर्पिनमा हुनुहुन्छ। नयाँ हालखबर के छ? ठिक छ, धेरै भयो कुरा नभएको।
2: होइन, तपाईँले लोकमाला नि छोडिदिहाल्नु भयो।
0: होइन, फुर्सद नभएर हो, बेलुका कहिले काहीँ त्यस्तै हुन्छ।
2: नयाँ खबर मेरो अब पोखेर हाल्न लागेको छु, त्यही नै हो शरदजी।
0: ए, भनेपछि विदेश जाँदै हुनुहुन्छ?
2: अब केही समय पछि, अर्को महिनातिर।
0: ए हो, ल, जहाँ भए पनि हामीलाई नभुल्नु होला, नबिर्सिनु होला, नेपाली पनि नेपाली मन है।
2: एकदम हुन्छ हजुर,
0: सकेसम्म नगएको भए हुन्थ्यो, अब तपाईँलाई जानै पर्ने होला।
2: सकेसम्म नगएको त हुन्थ्यो, म यहाँ बाध्यतै पऱ्यो हजुर।
0: ए ल, जहाँ भए पनि हाम्रो मनमा हुनुहुन्छ, नबिर्सिनु होला। साथीहरूलाई सम्झिनुहोस्। अब
2: सम्झिनु पऱ्यो हजुर, लगायत धेरै पछि कुरा, अब सबैलाई सम्झिँदै म हजुर बोझेल पऱ्यो हजुर।
0: हस्, धन्यवाद धन्यवाद। उहाँसँग हामी छुटेका छौं। धेरै मित्रहरूले हामीलाई कमेन्ट गर्नुभएको छ। थमन परियारले, नमस्कार, म चेन्नईबाट कार्यक्रम सुन्दैछु, अब बज्ने भाका मार्फत सम्झिनु पर्दा मेरो घर परिवार दाङ घराईमा रहने सबैलाई सुनाउँछु भन्नुभएको छ। शर्मिला शेर्पाले, गुड मर्निङ, नमस्कार, सबैलाई मिठो सम्झना, अब बज्ने भाका सुनाउँछु ल भन्दै लेख्नु भएको छ। अनि अर्को रहेको छ राजेन्द्र लामाले, नमस्ते, परिवर्तन सम्भव छ, गुड मर्निङ, नमस्कार, सुन्दैछु काठमाडौँ बौद्धबाट, वीरेन्द्र स्याङ्बो लामा, सबैलाई सम्झना भन्नुभएको छ। प्रतिमा स्पर्शीले, नमस्कार, म पनि उदयपुरबाट कार्यक्रम सुन्दैछु अनि हेर्दैछु पनि भन्नुभएको छ। धेरै धेरै धन्यवाद, कार्यक्रमलाई हेर्नुभयो सुन्नुभयो। लाइनमा आउने मित्रलाई स्वागत गरौं। को हुनुहुन्छ? नमस्ते। कोही हुनुहुन्थ्यो? हामी कमेन्टतर्फै जाउँ। हामीलाई अर्को कमेन्ट प्राप्त भएको छ धर्मराज ढकालले, नमस्ते कार्यक्रम प्रस्तुताज्यू, म धर्मराज ढकाल बिरतामोड झापा घर भएको मान्छे, अहिलेका दुवैबाट कार्यक्रम सुन्दैछु, सबैलाई घर परिवारलाई सम्झना मिठो माया। आज असार 20 गते जन्मदिन मनाउने धनकुटा कि मेरी बहिनी प्रतीक्षा ढकाललाई, इलामकी बहिनी सीता ढकाललाई जन्मदिनको लाखौं लाख शुभकामना भनेर लेख्नु भएको छ। पालतेन तामाङले पनि कार्यक्रम हेर्दै सुन्दैछु, सबैलाई मिठो सम्झना भन्नुभएको छ। कार्यक्रमलाई फटाफट शेयर गर्नुहोस्। रायनी राजकलाले पनि लेख्नु भएको छ, हेलो, सुन्दैछु शंखुवा सभाबाट, मिठो सम्झना सबैलाई, अब बज्ने भाका मार्फत आदरणीय चन्द्रमणि दाईलाई पनि मिठो सम्झना सहित सुनाउँछु भन्नुभएको छ। अनि त्यसै गरी कुमारी युङहाङले लेख्नु भएको छ, नमस्ते गुड मर्निङ सबैलाई, म पाँचतरबाट कार्यक्रम सुन्दैछु हेर्दैछु ल भन्नुभएको छ। कुराकानी पनि गर्दै जाउँला, कमेन्ट पनि पढ्दै जाउँला अनि मिठा गीतहरू पनि सुन्दै जाउँला। यो बेला यहाँले रोज्नु भएको गीतलाई प्रस्तुत गरौँ कि जस्तो लागेको छ। घर हाम्रो पूर्वतिरै हो शीर्षकको गीत अब सुनौ।

0: घर हाम्रो पूर्वतिरै हो यो मिठो पूर्वको भाका पूर्वको प्रतिनिधित्व गर्दै प्रस्तुत गर्यौं। धेरै मित्रहरूले हामीलाई पूर्व पश्चिममा सुन्दै हुनुहुन्छ। काठमाडौँ उपत्यका आसपासका जिल्ला रेडियोको फ्रिक्वेन्सी, हाम्रो पात्रो वेबसाइट रेडियो काठमाडौँको पेज, सरोज लामी छानेले आफ्नो पेजबाट पनि कार्यक्रमलाई शेयर गरेको छ। संसारभरबाट सुनेर हेरेर साथ दिनुभएका सबै मित्रहरूलाई फेरि स्वागत गर्छु। असारको मध्य मध्य भाग छ, धेरै किसान दाजुभाइहरू दिदीबहिनीहरू खेतबारीमा व्यस्त हुनुहुन्छ। अहिले बारीमा धेरै ठाउँमा बिस्तार मकै धान जमारा लाउँदैछ, कतिपय ठाउँमा पसाउँदैछ, कतिपय ठाउँमा खेतमा रोपाई गरिसक्नुभयो, कतिपय ठाउँमा पानी नपरेर बाँकी छ। धेरै बेसीहरूमा त रोपाई सकिसक्यो तर टारहरूमा पानी नपरेर अड्किएको छ। जहाँ भए पनि हामी सँगै हुनुहुन्छ। तपाईँले छिटो छिटो बाली नाली लगाएर रोपेर, विशेष त यो उत्पादनको समय हो, यो विकास गर्ने समय, यो क्रिएसन गर्ने समय, विशेष त यो असार हामी सबैका लागि महत्वपूर्ण समय, महत्वपूर्ण महिना हो, जहाँ मानु रोप्ने, मुरी फलाउने भनिन्छ। खेती किसानका लागि मात्र होइन, यो हरेक पेसामा आबद्ध भएका र हरेक क्षेत्रमा आफ्नो पेसा व्यवसाय गरेर बसिरहेका हरेक मान्छेका लागि निकै महत्वपूर्ण समय, महत्वपूर्ण असार, यो हरेक मान्छेका लागि उत्तिकै महत्वपूर्ण छ। एलसना कुलुङ राईले मिठो सम्झना सबैलाई भन्नुभएको छ। गणेश कार्कीले नमस्कार, बुद्ध वज्राचार्यले सांगीतिक अभिवादन सरो सर भन्नुभएको छ, नमस्कार। हरिकुमारले मिठो सम्झना सबैमा भन्नुभएको छ। पूर्ण रावतले गुड मर्निङ, नमस्कार सबैलाई सम्झना, शंकर सभा चैनपुरबाट भन्नुभएको छ। रामजी घिमिरेले चितवनबाट कार्यक्रम हेर्दै गर्दा सबैलाई सम्झना, मिठो माया भन्नुभएको छ। प्रेम खड्काले परिवर्तन सम्भव छ, शंका सभा घर भई काठमाडौँ टुसालबाट कार्यक्रम सुन्दैछु, फेसबुक लाइभ मार्फत मेरो घर परिवार सम्पूर्णमा बज्ने भाका सुनाउन चाहन्छु, लेख्नु भएको छ। सबै सबैमा धन्यवाद। 4591300 र 4591400 को लाइन खुल्ला छ, कोही हुनुहुन्छ? नमस्ते। शुभ नाम? आरामै हुनुहुन्छ? शंका सभाको के छ?
1: संघर्ष पनि सबै ठिकै छ, मजाले घाम लागिरहेछ।
0: घाम लागिरहेछ, पानी परेछ कि छैन?
1: राति चाहिँ ठुलो पानी पर्छ, अनि बिहानदेखि
0: अनि रोपाई सक्नुभयो कि बाँकी छ?
1: बाँकी छ नि दाई,
0: बाँकी छ। ए ल, ठिक छ। सबैजनालाई मिठो सम्झना, मिठो माया। अहिले केबाट साथ दिने हुनुहुन्छ?
1: म फेसबुक लाइभबाट है।
0: लाइभबाट ल, धेरै सम्झना माया छ। अब बज्ने भाका तपाईँकै रोजाइमा छ, कुन रोज्नु हुन्छ?
1: हुन्छ, मलाई रोजिसकेको छु, बजाइदिनुहुन्छ पारिमित्र।
0: सम्झिनुहोस् त साथीहरूलाई।
1: हुन्छ, फर्स्ट मजुरको लागि अब बस्ने गीत सुनाउन चाहन्छु, सानो मिठो माया सम्झना भन्न चाहन्छु। अनि पार्वजिकमा बस्नुहुने मित्रको लागि पनि अब बस्ने बाका सुनाउन चाहन्छु। अनि प्यारा दादा हुनुहुन्छ है, चन्द्रमणि गौतम दादाको लागि पनि अब बस्ने बाका सुनाउन चाहन्छु। अनि साथीहरू धेरै हुनुहुन्छ है, अनि आज खातबारीदेखि घरसम्मको यात्रा हुनुहुन्छ, भुनु भाइहरूलाई शुभयात्रा, राम्रोसँग आउनु है भन्न चाहन्छु। अनि मलाई राजकला राइनी भनेर चिन्ने सबैलाई अब बस्ने बाका सुनाउन चाहन्छु। अनि इन्द्रेणी कार्यक्रम सुनेर बस्नुहुने सबैको लागि भन्दै छुटिन्छु, बाबाई।
0: हस्, धन्यवाद, नमस्कार। हामीलाई सम्झिँदै शंकर सभाबाट राइनी राजकला राई हुनुहुन्थ्यो, धेरै धेरै धन्यवाद। सपना खड्काले दाई नमस्कार, कार्यक्रम सुन्दैछु, सन्चै हुनुहुन्छ, खाना खानु भयो? म सुन्दैछु बानेश्वरबाट सपना खड्का। अब बज्ने गीत मेरा सम्पूर्ण साथीहरूलाई, हजुरलाई अनि मलाई सपना भनेर चिने नचिन्ने सबैलाई सुनाउन चाहन्छु भन्नुभएको छ। मानबहादुर तामाङले दाई नमस्कार, म पनि सुन्दैछु भोजपुरबाट, मिठो सम्झना मिठो माया भन्नुभएको छ। अनि थानेश्वर खड्काले नमस्कार सम्पूर्णमा, म हाल भारतको कर्नाटक राज्यको बेंगलोरबाट कार्यक्रम इन्द्रेणी सुन्दै र हेर्दैछु भन्नुभएको छ। अन नीता सुरेशले पनि नमस्ते, नमस्कार सुरेश, म सुरेश, अहिले चाहिँ कार्यक्रम सुन्दैछु, म पनि सुन्दैछु कपनबाट भन्नुभएको छ। मिलन घायल मुटुले गुड मर्निङ, अब बज्ने भाका सबै साथीहरूलाई सुनाउन चाहन्छु, म दुहा कतारबाट कार्यक्रम सुन्दैछु भनेर लेख्नु भएको छ। थमन परियारले भारतको चेन्नईबाट कार्यक्रम सुन्दैछु, सबैलाई सम्झना भन्नुभएको छ। काली कमला बनेमले मिठो सम्झना, ह्याप्पी बर्थडे टु यू, अभागी सृजना भन्नुभएको छ, जन्मदिनको लाखौं लाख शुभकामना भनेर काली कमला बनेमले जन्मदिनको शुभकामना दिनुभएको छ। ताप्लेजुङ घर भई हाल कुवेतबाट हामीलाई सम्झिरहनु भएको छ। अर्को छ हरिकुमारले मिठो सम्झना सबैलाई भनेर लेख्नु भएको छ। लाइनमा कोही मित्र हुनुहुन्छ? नमस्ते।
2: नमस्ते दाजु,
0: शुभ नाम?
2: म यता सुन्दर नगरपालिका सुदूरपश्चिमबाट गोपाल धामी बोल्दैछु है दाजु।
0: गोपालजी, अहिले कुन जिल्ला भन्नुभयो?
2: बझाङ जिल्ला।
0: बझाङ जिल्लाबाट कुन रेडियो सुन्दै हुनुहुन्छ?
2: म अहिले हाम्रो बुङ्गल एफएम सुनिरहेको छु दाजु।
0: बुङ्गल एफएम मार्फत हामीलाई साथ दिने बझाङ आसपासका क्षेत्रमा धेरैजना मित्र हुनुहुन्छ, सबैजनालाई मिठो सम्झना मिठो माया छ। गोपालजी,
2: हजुर,
0: आज कतिपटक हामी बोल्दैछौ? पहिलो पटक हो?
2: म आज पहिलो पटक हो दाजु।
0: त्यस्तै लागिरहेको छ। इन्द्रेणी कार्यक्रम नियमित रूपमा सुन्ने गर्नुहुन्छ?
2: म नियमित सुन्छु भन्नुपर्छ दाजु, अफिस टाइम भन्दा बाहेकका दिनहरू नियमित सुनिरहेको हुन्छु।
0: हिजो अस्ति अफिस के होला, आज शनिबार बिदाको दिन होइन?
2: हजुर।
0: ल, सबैलाई आरामै छ?
2: एकदम मंगल कुशल छु भन्नुपर्छ दाजु, सबै
0: ल, हामीलाई पनि सबै मंगल कुशल मंगलै छौ, सबै राम्रो छ। अब मनपर्ने गीत मार्फत साथीलाई सम्झिनुहोस्।
2: गीत प्रश्न हजुर दाजुलाई सम्झे, अनि भर्खर मलाई मिस कल गर्दै हुनुहुन्छ भाइ गोरखपुरहरूलाई सम्झे, त्यसपछि मलाई ज जसले गोपाल ढाङी भनेर चिन्नुहुने समस्त रेडियो पारखी मनहरूलाई एकमुष्ट सम्झदै बिदा हुन्छ दाजु, नमस्ते।
0: हस्त, धन्यवाद, नमस्कार। बझाङको मित्र हामीलाई गोपाल डाङीले फोन गर्दै हुनुहुन्थ्यो, यहाँसँग मिठो कुराकानीको साथमा हामी छुटेका छौं। मंगोलियन आयुषाले नमस्ते दाई सुन्दैछु, दोलखाको साथी हाल रोमानियाबाट सबैलाई सम्झना भन्नुभएको छ। रोशन गौतमले गुड मर्निङ दाजु, सबैलाई सम्झेको छु, म सिमता गाउँपालिका सुर्खेतबाट हो, सबैलाई सम्झना मिठो माया कार्यक्रम मनपर्छ, नियमित रूपमा सुन्ने गर्छु भनेर लेख्नु भएको छ। लाइनमा कोही हुनुहुन्छ भने कुराकानी गरौं, हुनुहुन्न भने एउटा गीत सुनौ। यहाँहरू सबैले रोज्नु भएको गीत हामी यति बेला प्रस्तुत गर्दैछौ। यो कार्यक्रम इन्द्रणी साताको सातै दिन तपाईँको साथमा आउँछ। आइतबारदेखि शुक्रबारसम्म आदरणीय चन्द्रमणि गौतम दाईले प्रस्तुत गर्ने कार्यक्रमलाई हरेक शनिबार बिहानमा सरोज लामिछाने आउने गर्छु। यहाँको साथमा छु, यहाँसँगै छु, सुनौ अर्को एउटा भाका।

0: मनमिल्ने मान्छेसँग चिना मिलेन, मेरो भाग्य रेखा उनलाई दिनै मिलेन। शान्तिश्री परियार र कुशल बेलवासेको अर्को एउटा गीत यहाँको लागि प्रस्तुत गरौं। चिना मिलेनबाट यहाँको रोजाई थियो। हामी रेडियो काठमाडौँद्वारा उत्पादित कार्यक्रम इन्द्रिणीको साथमा तपाईँ हामी सँगै छौं। देशभरबाट धेरै रेडियो मार्फत हामीलाई गाउँ बस्ती उकाली ओह्रालीमा सुन्दै हुनुहुन्छ। बर्खा लागेको छ, आज शनिबार, शनिबार छुट्टी मनाउन यहाँ सँगै हुनुहुन्छ। जहाँ भए पनि हामीलाई साथ दिइरहनु भएको छ। यति बेला लाइनमा आउने मित्रलाई स्वागत गरौं। नमस्ते।
1: नमस्ते दाई।

0: नाइँ हुँदैन रोपाइँ।
1: ए ए बारी चाहिँ छ?
0: हजुर अँ छ, त्यो त छ।
1: ए ए ल ठिक छ, भौगोलिक भूगोल अनुसार फरक फरक हुन सक्छ, कतै खेत हुन्छ कतै बारी हुन्छ है?
0: हजुर हजुर,
1: कतै दुइटै हुँदैन कतै दुइटै हुन्छ, त्यस्तै छ। धन्यवाद हामीलाई सम्झिनु भएकोमा। भाका कुन सुन्नुहुन्छ?
0: भाका मैले प्रविधिको मित्रलाई भनिसकेँ दाइ।
1: ल साथीहरूलाई सम्झिनुहोस्।
0: साथीहरूलाई सम्झाउनु पर्दाखेरि स्पष्ट हजुरलाई सम्झाउन चाहन्छु, रेडियो काठमाडौँ एफएमलाई सम्झाउन चाहन्छु है, अनि पछि रेडियो बुङ्गल एफएमबाट प्राविधिकमा साथ दिनुहुने अम्बरा धामी र सपना खातीजीलाई पनि मिठो माया मिठो सम्झना भन्न चाहन्छु, अनि भर्खरै आउनुभएको त्यो गोपाल धामी दाईलाई सम्झाउन चाहन्छु। उहाँ चाहिँ धामी हो है दाई, तपाईँले डाँकी भन्नुभएको थियो, धामी हो उहाँ चाहिँ।
1: ए धामी हो, डाँकी भनेको सुने मैले।
0: हजुर धामी हुनुहुन्छ, उहाँलाई सम्झन चाहन्छु, उहाँको घर परिवारलाई, अनि मलाई जसले पनि गोरख भनेर चिन्ने नचिन्ने सम्पूर्णलाई, र रेडियो बुङ्गल एफएम सुनेर बसिराख्नु भएका सबैलाई सम्झिन्छु, छुट्टिन्छु है।
1: हस् धन्यवाद, जय होस्। यहाँसँग पनि हामी छुटेका छौँ। रोशन गौतमले नमस्ते गुड मर्निङ, म कार्यक्रम सुन्दैछु भन्नुभएको छ, मैले अघि यहाँको कमेन्ट पढेँ। जीवन थापा जन नमस्कार दाजु, म सिमसिम पानी सँगै कार्यक्रम सुन्दैछु डोटी काजरी घरकै प्रवासबाट। जीवन थापा जलन भन्नुभएको छ। रामकृष्ण गहतराजले लेख्नु भएको छ, सरोसर नमस्कार, म पनि आएँ सिन्धुपाल्चोकको मित्र चौतारा साँगाचोक नगरपालिका ठूलो सिरिवारीको मान्छे, हाल भने प्रवास साउदी अरबबाट कार्यक्रम सुन्दैछु। आज मेरो जन्मदिन, बुवा आमालाई धेरै धन्यवाद सम्झना, रेडियो काठमाडौँ परिवारलाई र मलाई रामकृष्ण भनेर चिने नचिने सबैलाई अब बज्ने भाका सुनाउन चाहन्छु भन्नुभएको छ। रामकृष्णजीको आज जन्मदिन रहेछ। जन्मदिनको सुखद उपलक्ष्यमा सुख शान्ति र समृद्धिसहित यहाँलाई हार्दिक मंगलमय शुभकामना व्यक्त गर्छु। एकदम सुस्वास्थ्य र दीर्घायुको कामना, सूचीको आँटेको कुराहरू सफलतापूर्वक सम्पन्न होस्। सुन्दर सुन्दासलाई दादा कार्यक्रम हेर्दैछु भन्नुभएको छ। मेष खतिवडाली गुड मर्निङ, सबैलाई सम्झना भन्नुभएको छ। विजय थापाले कार्यक्रम मार्फत सबैलाई सम्झना शुभ बिहानी भन्नुभएको छ। सुरेश घतानीले कार्यक्रम सुन्दैछु सबैलाई सम्झना मिठो माया कपनबाट भन्नुभएको छ। सुन्दास सुन्दरले लेख्नुभएको छ, नमस्कार दादा, म बुल्गेरियाबाट सुन्दैछु कार्यक्रम। काठमाडौँ बस्ने मेरो परिवार अनि दोलखामा बस्नुहुने मेरो आफन्त घर परिवारलाई मिठो सम्झना भन्नुभएको छ। लाइनमा आउने मित्रलाई स्वागत गरौं, को हुनुहुन्छ? नमस्ते।
2: नमस्ते,
1: शुभ नाम।
2: म काठमाडौँ बौद्धबाट वीरेन्द्र स्याङ्बु लामा बोल्दैछु सर।
1: वीरेन्द्रजी आराम हुनुहुन्छ?
2: आरामै छु सर, आज शनिबारको बसाइ हो, मजाले सुरुदेखि नै कमेन्ट गर्दै फोन डायल गर्दै भन्नुभएको छ है।
1: खानपिन भयो?
2: खानपिन भइसक्यो सर, खानपिन भएर पनि हाम्रो इन्द्रेणीको साथमा तपाईँको आवाजको साथमा छु है त।
1: ल खुसी लाग्यो हामीलाई सम्झिनु भएकोमा, अनि मनपर्ने गीत मार्फत साथीलाई सम्झिनुहोस्।
2: हुन्छ, मन परेको गीत मार्फत सम्झिनु पर्दा हाम्रो सर सरको लागि पनि सम्झिन चाहे, अनि प्राविधिकमा बसेर सहयोग गर्ने सर सरको लागि पनि सम्झिन चाहे, अनि यति बेला हाम्रो बागमती प्रदेशको 92.1 रेडियो इन्द्रिणी सुन्दै हुनुहुन्छ साथीहरू सम्झिनु पर्दा बालकुमार रामा, सानमया श्रेष्ठ, अनि सबर्ण खड्का, मन्जु थापा, अनि कमला मुखिया, मुना मुखिया, सिर्जना मुखिया, अनि हर्बल रोशनी भन्दै सुन्छ। नमस्ते।
1: हस् धन्यवाद, नमस्कार। हामी यहाँसँग छुट्यौं। वीरेन्द्र स्याङ्बु लामा काठमाडौँको बौद्धबाट हुनुहुन्थ्यो। अब एउटा गीत सुनाऊ, गीत पछाडि हामी फेरि आउँछौ। लाइनमा कोही हुनुहुन्छ? एकजना मित्र पछि हामी गीत सुन्छौ। नमस्ते।
3: म त्यहाँ फेरि खाटमाथि उफ्रिनेको म।
1: हजुर नमस्ते।
4: गुड मर्निङ। नमस्ते।
1: गुड मर्निङ नमस्ते। अनि फोन गर्दाखेरि खाटमाथि उफ्रिनु पर्छ त?
4: बच्चाहरूलाई गाली गरेको।
1: ए गाली गरेको, म त फोन गर्दै खाटमाथि उफ्रिरहेको छु भनेको सुने, अनि गीत बजेको बेलामा चाहिँ नाचिरहनु भएको छ कि भनेको।
4: होइन, कल चाहिँ गर्यो, यता बच्चाहरूलाई उफ्रिरहेको सक्त गर्दैछ र गाली गरेको थियो,
1: फोन उठेको थाहै भएन, बच्चालाई चाहिँ गाली दिएको थिएँ होइन,
4: त्यस्तै पो भन्नु पर्ला रे।
1: बच्चा पाउने पनि गाली पनि गर्ने?
4: गाली त गर्नु पर्यो
1: हो। ल ठिक छ, कहाँबाट को बोल्दै हुनुहुन्छ?
4: म ललितपुरबाट भूमिका राई।
1: भूमिकाजी
4: हजुर
1: के छ, सन्चै हुनुहुन्छ, सुन्दै हुनुहुन्छ?
4: हजुर एकदमै ज्यानलाई ठिकै छ, आराममै छु। जे तपाईँहरूलाई कल चाहिँ गर्दै यहाँ बच्चाहरूलाई गाली गर्दै थिएँ,
1: जे जे भए पनि हामीलाई सम्झिनु भयो, खुसी लाग्यो। बच्चाहरूलाई धेरै गाली नगर्नु होला है।
4: हस्
1: ल, मनपर्ने गीत रोज्नुहोस्।
4: मलाई मन परेको फुल खासे छ भने बजाइदिनु ल,
1: साथीहरूलाई सम्झिनुहोस्। अघिल्लो मित्रले पनि रोजेको हुन सक्छ है गीत चाहिँ।
4: ए हस् हुन्छ, फर्स्ट अफ अल त हजुरको लागि, एफएम इन्टरटेन परिवारको लागि, अनि साथीहरू पछि जन्मदिन मनाउँदै हुनुहुन्छ निमा शेर्पालाई जन्मदिनको अग्रिम शुभकामना, अनि साथीहरू हुनुहुन्छ पूर्वेली आकाश राई, आशिष नायन बस्ने, बोबिश्री मगर, लक्ष्मी छेत्री, एकचन विराज, प्रवीण मगर, निमा शेर्पा, वरुण चन्दले, ढकाल धर्मदा, राजले मगर, कुमार पर्दा, रन्जित राई, तीर्थ राई, सुरत राई, समीर सहयोगी, अनि टिकाराम सुनवार, घायल अभिमा सुनवार लगायत धेरै साथीहरू जान्छ। दिदी बिमला भुजेललाई सम्झिँदै छुट्टिन्छु।
1: धन्यवाद। भूमिका राई ललितपुरबाट हुनुहुन्थ्यो। अब एउटा गीत सुनाउँछौ, मैले अघि भनेको छु यहाँले रोज्नु भएको

0: तिम्रै भरमा परिरहन्छु, तिमीले वास्ता गर या नगर म चाहिँ माया गरिरहन्छु। विष्णु माझी र खुमन अधिकारीको स्वरलाई यहाँको माझमा प्रस्तुत गर्यौं। तपाईँले रोज्नु भएको थियो, तपाईँले आफैले रोजेको भाका सुन्दा कति मजा आउँछ। कहिलेकाहीँ फोन नलाग्दा फोन प्रेस गरिन्छ, प्रेस गर्दा गर्दै कहिलेकाहीँ फोन अचानक लाग्छ, कहिलेकाहीँ फोन गर्दा गर्दै लाग्दैन, निराश भइन्छ। तर हामी जहाँ भए पनि हामी प्रयास गरिरहन्छौँ, जुन कुरा सफलतासम्म पुग्न सक्दैनौँ त्यो बेलासम्म हामी प्रयास गरिरहन्छौँ। अनि कहिलेकाहीँ आफूले रोजेको गीत अरूलाई सुनाउँदा, अरूले रोजेको गीत आफूले सुन्दा छुट्टै मजा आउँछ, आनन्द लाग्छ। यस्तै तपाईँका रोजाएका भाका सुन्न पाउँदा र सुनाउन पाउँदा मलाई पनि खुसी लागेको छ। अब असार, यो असारको मध्यमध्ये भाग छ। धेरै मित्रहरू असारको यो चटारोमा हुनुहुन्छ। मानु रोप्ने मुरी फलाउने यो असारको विशेषता हो। मैले अघि पनि भने यसको आफ्नै छुट्टै विशेषता छ। जहाँ भए पनि असारे भाका सुन्दा, असारे गीत गाउँदा, असारे गीतमा आनन्द लिँदा छुट्टै खालको एउटा आभास हुन्छ। किनभने खेतीपाती नगरिकन जीविकोपार्जन गर्न सकिँदैन। बारी लाउनु पर्ने बेलामा बारी लाउनै पर्यो, भित्राउनु पर्ने बेलामा भित्राउनै पर्यो, काम गर्नै पर्छ। काम नगरिकन त्यसको प्रतिफल आउँदैन, मेहनत गर्नुपर्छ, परिश्रम गर्नुपर्छ। अझ कृषि प्रधान देश, हाम्रा धेरै किसानहरूको आफ्नो बाध्यता छन्, आफ्नो पीड़ाहरू छन्, आफ्नो विशेषताहरू छन्, धेरैको आफ्नो आफ्नो समस्याहरू होलान्, तर यो बावजुद पनि हामी असारलाई असाध्यै रमाइलो तरिकाले मनाउनुपर्छ, मनाउँदैछौं। अब यति बेला चाहिँ असारको भाका एउटा प्रस्तुत गर्दैछौ। असार 16 शीर्षकको भाका प्रस्तुत हुँदैछ। राजेश ढकालको युट्युब च्यानलबाट बजारमा आएको गीत हो। यसमा सरू गौतम, राजेश ढकाल, म आफै र कुपिला तामाङ वाइबाको स्वर यहाँका लागि राख्छौ।
1: मेलो सर पानी नपर बेलै मारो पाइसकेर जान पाइयो कर लौ केटी हो गाउँ रोप्न सुरु गरे है मैले त तिमीहरू पनि आओ छिटो छिटो
2: गाउँका सिमे भूमि चारै नारायण भूमि दर्शन पशुपतिको असारको छोरा सँगै जाने हो र दर्शन पशुपतिको मेला पाता धा

0: सुरु गरे तर मार्ने होइन, यी लाठेहरू के हेरेर बस्छन् भने जिग्न घाँसे जुवारी।
1: म गाउँ छोडेर विदेश गएको भएर मलाई छेट्र हाने जस्तो छ। म भन्छु ल, पख ल, यसको जवाफ मलाई आइसक्यो।

यो मौलिक असारे भाका असारे स्वर शीर्षकको गीत यहाँको लागि प्रस्तुत गर्यौं। हरेक वर्ष असार आउने बित्तिकै असारका मौलिक गीत, असारका घाँसे गीतहरू, खेती किसानीको प्रतिनिधित्व गर्ने, खेती किसानीलाई ऊर्जा दिने, हौसला दिने, प्रेरणा दिने यस्ता गीतहरू र नेपाली कला संस्कृतिको झलकको दिने यस्ता मौलिक परम्परालाई जोगाइराख्न, मौलिक परम्परालाई सधैँभरि निरन्तरता दिइरहन राष्ट्रकालको योगदान उल्लेखनीय छ। त्यसै अन्तर्गतको निरन्तरता यस पटक बजारमा आएको असार स्वर शीर्षकको असार गीत यहाँको लागि प्रस्तुत गर्यौं, जसमा म पनि सौभाग्यले जोडिने अवसर प्राप्त गरेको छु। यो प्रयास हो, त्यति राम्रो चित्तबुद्ध त भएको छैन, तर पनि यो प्रयासलाई यहाँले अवश्य पनि माया गर्नुहुनेछ। शरण मगाई लोकप्रिय संचारकर्मी कलाकार जय असार स्वर लेख्नुभएको छ। विशेष धन्यवाद आदरणीय दाईलाई, कार्यक्रम हेर्दै हुनुहुन्छ। अनि कमा प्रिय केसी संगीत लेख्नु भएको छ। लवै दर्शन नमस्ते, के छ हजुरको खबर? सन्चै हुनुहुन्छ? यता भारतको हिमाचलबाट कार्यक्रम सुन्दैछु, तुलसीपुर घर मेरो, मजाले कार्यक्रम सुन्दैछु, यो कार्यक्रम मार्फत सबैलाई सम्झेको छु भन्नुभएको छ। पूर्ण बहादुर मगरले गुड मर्निङ, सबैलाई मिठो सम्झना अब बज्ने भाका मार्फत सुनाउन चाहन्छु भन्ने लेख्नु भएको छ। सिम्पल एक साथ हामीले पनि नमस्ते दाजु, कार्यक्रम सुन्दैछ, खाना खानुभयो त, म रामेछापबाट है भन्नुभएको छ। वीरेन्द्र स्याङ्बो लामालाई धेरै सम्झना धेरै माया भनेर लेख्नु भएको छ। वीरेन्द्र लामालाई धेरै सम्झना धेरै माया लेख्नु भएको छ। सत्यकलाले लेख्नु भएको छ, मिठो सम्झना सबैलाई, पूर्णमाया डंगोले पनि कार्यक्रम हेर्दैछु, सबैलाई सम्झेको छु भन्नुभएको छ। अनि सहयात्री उमेश अञ्जानले पनि मिठो सम्झना सबैलाई, सहयात्री उमेश अञ्जान राई खोटाङबाट अबज्ने भाका मार्फत सबैलाई सम्झिन्छु भन्नुभएको छ। निमु शेर्पाले पनि गुड मर्निङ नमस्कार भन्नुभएको छ। अघि एकजना मित्र निमुको जन्मदिनको उपलक्ष्यमा शुभकामना दिँदै हुनुहुन्थ्यो, यदि तपाईँको जन्मदिन हो भने जन्मदिनको तपाईँलाई पनि हाम्रो तर्फबाट लाखौं करोड़ शुभकामना शुभेच्छा प्रकट गर्दछौ। 4591 3 सय 4591 4 सय मध्य लाइनमा कोही हुनुहुन्छ, हामी स्वागत गर्छौ। नत्र एउटा गीत सुनाउन मन लाग्यो फेरि, राजु परियार त्यसै गरेर मीना नेपालको स्वरमा पछिल्लो समय बजारमा आएको अर्को एउटा गीत छ, मलाई त धेरै मन पर्यो, मैले चाहिँ सुने, सायद यहाँलाई पनि मन पर्यो होला, मन पर्छ होला। गीतको नाम चाहिँ के छ भन्दा जीवन के हो शीर्षकको गीत रहेको छ। जीवन के हो शीर्षकको गीत राजु परियार र मीना नेपालको स्वर छ भने, राजु परियार र मीना नेपाल पछिल्लो समय फेरि लाइभ दोरीमा असाध्य उत्कृष्ट कलाकारको रूपमा स्थापित छन्। मीना नेपालले थुप्रै लाइभ दोरी राजु परियारसँग पनि गाउनु भएको छ। राजु परियार फेरि लाइभ दोरीका लागि किङ नै मानिन्छ। त्यसैमाथि स्वर सम्राटको उपाधि पाएका राजु परियारको स्वर अनि उहाँको प्रस्तुतिकरणको त झन प्रशंसा नगरी बस्नै सकिँदैन। राजु परियार मीना नेपालको स्वर अनि म्युजिक विष्णु खत्रीको छ अनि शब्द मीना नेपालको रहेको छ। पछिल्लो समय बजारमा आएको नयाँ गीत हामीले सुनाउँछौ। अब यो गीत सुनाउँदै बिदा लिने बेला हो कि भएको हो कि भन्ने पनि लागेको छ। हामीलाई एक घण्टासम्म साथ दिनुभएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। तपाईँहरूको सदैं सुस्वास्थ्य, दीर्घायु, उन्नति, प्रगतिको कामना। कार्यक्रम इन्द्रणीलाई यसै गरी नियमित रूपमा साथ दिँदै जानुहोला, हामी तपाईँको सधैँभरि आशीर्वादको अपेक्षा गर्छौं। अरू त केही दिन नसके पनि भेट्दाखेरि हाँस्न पाइयोस्, बोल्न पाइयोस्, मिठो बोली वचन मिसाउन पाइयोस्, के छ भनेर सोध्न पाइयोस्, सन्चै छ भनेर जवाफ दिन पाइयोस्। जिन्दगी आज हो कि भोलि हो, कहिले मरिन्छ टुङ्गो छैन, जन्मेपछि मर्नुपर्छ, जन्मनु मर्नु यो हामीले जन्मसिद्ध हो, लेखेरै ल्याएको कुरा हो, त्यसैले यसलाई न टार्न सकिन्छ न मेट्न सकिन्छ। समय आइसकेपछि न आफन्त, न इष्टमित्र, न घर परिवार, न श्रीमती, न छोराछोरी, न धन सम्पत्ति, न घर गाड़ी, यसको कुनै प्रवाह हुँदैन, त्यसैले समय आएपछि जानै पर्छ। बाचुन्जेल कसैसँग राम्रो व्यवहार गरेर, मिठो बोली बोलेर, मिठो व्यवहार गरेर खुशीले हाँस्न बाँच्न सकौं, समाजमा उदाहरणीय पात्र बन्न सकौं, सबैलाई राम्रो गर्न नसके पनि, सबैको राम्रो हुन नसके पनि, कोही कसैको राम्रो हुन र कोही कसैलाई राम्रो गर्न सकौं, यति मात्रै हाम्रो चाहना हो। यहाँहरू सबैको जय होस्। आजलाई इन्द्रणीबाट बिदा हुन्छु। प्रविधि कक्षमा साथ दिने सबैप्रति आभार प्रकट गर्दै स्वदेश विदेशमा रहेका सबै नेपाली मनहरूमा मिठो माया सम्झना, यति भन्दै सरोज बिदा हुन्छ। नमस्ते।

0: ओखती साबुन को अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक तेल लामो अनुसंधान पछि आविष्कार भएको रुगा खोकी नाकबन्द जिउ दुखेको आदि सबैका लागि एकमात्र अचूक तेल जडीबुटीको शक्ति ओखती आयुर्वेदिक ती मात्र रु 50 मा
1: कुराहीको लागि आधिकारिक विक्रेता भुसाल स्टोर हस्पिटल रोड कुराहीदाङ फोन नम्बर 082-561-210 थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि निरज स्टोर सब्जी मण्डी नजिक र प्रवेश श्रृंगार दूरसञ्चार देखि पश्चिम तर्फ
2: एक हप्तादेखि यो दाँत दुखेको देखि छ फेरि छोरा छोरीको दाँत पनि किराले खाएर फाल्ने भएको छ अब यसको उपचारको लागि कहाँ जाने होला
3: यी सबै समस्या समाधानका लागि अब बीएनबी डेन्टल क्लिनिकमा डाक्टर आयुष गौतम सिनियर डेन्टल सर्जनद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ
2: डाक्टरद्वारा दिने सेवाहरू
4: दाँत सफा गर्ने तथा निशुल्क चेक जाँचको सुविधा
2: बाङ्गा टिङ्गा दाँत मिलाउने
4: शल्यक्रिया गरेर दाँत निकाल्ने
2: खाली ठाउँमा दाँत भर्ने
4: दुखेको दाँतलाई नदुखाई जरैबाट निकालिने
2: मुखमा घाउ खटिरा आउने गिजाबाट रगत आउने श्वास गनाउने दाँत तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याको सफल उपचारको लागि हामीलाई सम्झनुहोस्
4: सम्पर्क बीएनबी डेन्टल क्लिनिक घोराही 15 हस्पिटल रोड निमाहल कुमारी बैंक अगाडि घोराही दान सम्पर्क फोन नम्बर 082-595-350 र सम्पर्क मोबाइल नम्बर 98578-43-123
3: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको भर्ना सम्बन्धी सूचना
5: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम तथा विषयतर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीन बीच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएद्वारा पुरस्कृत नेपालको उत्कृष्ट आईएसओ प्राप्त राप्ती इन्जिनियरिङ कलेज गोराही दाङमा बीबीए बीसीए बीई कम्प्युटर बीई सिभिल कार्यक्रममा नयाँ भर्ना खुलेकाले इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला
3: प्रवेश परीक्षा मिति 2083 यही असार 27 गते
5: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज गोराही दाङ
3: सम्पर्क फोन नम्बर 082-562-601 सम्पर्क मोबाइल नम्बर 98578-35-990 98578-31-684 र 98578-30-270
5: तीन वर्ष डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले सम्पर्क गर्नुहोला
6: मध्यपश्चिम ट्राङ्क्याक यति बेला बिहानको 11 बजेको छ

0: बिहान 11 बजेको मध्यपश्चिम हाइलाइट्सबाट देवा भसालको नमस्कार। बाँकेको ग्रामीण क्षेत्रमा अझै पनि स्वास्थ्य सम्बन्धी शैक्षिक योग्यता र कानूनी अनुमति बिना अयोग्य व्यक्तिबाट बिरामी जाँच हुँदै आएको पाइएको छ। नेपालगंज स्थित औषधि व्यवस्था विभाग शाखा कार्यालयले गरेको अनुगमनका क्रममा जानकी गाउँपालिकामा डेढ़ दशकदेखि स्वास्थ्य सम्बन्धी शैक्षिक योग्यता र कानूनी अनुमति बिना घरभित्र संचालन हुँदै आएको अवैध औषधि पसल फेला परेको छ। औषधि बिक्री मात्र नभई बिरामीको उपचार समेत गर्दै आएका जानकी गाउँपालिका एक जोगाउ गाउँका 63 वर्षीय पञ्चलाल भुजुवालाई औषधि व्यवस्था विभाग नेपालगंज र सुरक्षाकर्मीको टोलीले पक्राउ गरेको छ। औषधि व्यवस्था विभाग नेपालगंजका फार्मेसी अधिकृत निरीक्षक दिपेन्द्र कुमार शाहका अनुसार भुजुवासँग स्वास्थ्य सम्बन्धी कुनै पनि मान्यता प्राप्त शैक्षिक योग्यता नरहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। आफ्नै घरलाई औषधि पसलमा परिणत गर्दै भुजुवाले करिब 15 वर्षदेखि लुकीछिपी औषधि बिक्री र बिरामीको उपचार गर्दै आएको खुलेको हो। घरभित्र संचालित अवैध औषधि पसलबाट करिब 40 प्रकारका औषधि रहेका 3 कार्टुन बरामद गरिएको छ। नेपाल प्रहरीले झण्डै 1.5 करोड़को अवैध अभौतिक मुद्रा क्रिप्टो करेन्सीको कारोबार गरेको आरोपमा एकजनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले सामाजिक सञ्जालको प्रयोग गरी मानिसलाई विभिन्न प्रलोभन देखाइ ठगी गर्ने र रकमलाई अभौतिक मुद्रामा साटेर अवैध कारोबार गरेको आरोपमा भक्तपुर मध्यपुर थिमी 5 का मुकेश प्रजापतिलाई पक्राउ गरेको हो। जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक पवन कुमार भट्टराईले पक्राउ प्रजापतिले अहिलेसम्म 1.48 करोड़ बराबरको अभौतिक मुद्राको कारोबार गरेको अनुसन्धानमा खुलेको जानकारी दिनुभएको छ। प्रजापतिलाई जिल्ला अदालत काठमाडौँबाट 5 दिन म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। नेपालमा क्रिप्टो करेन्सीको कारोबार गैर कानूनी मानिँदै आएको छ। पछिल्लो 24 घण्टामा 2000 जना सवारी चालक सवारी नियम उल्लंघनको कार्यवाहीमा परेका छन्। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार उक्त कार्यवाहीबाट राज्य कोषमा ₹20,04,014 राजस्व दाखिला भएको छ। प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरेका 61, नियम विपरीत राइड सेयरिङ गरेका 129, संकेत बत्ती उल्लंघनकर्ता 61 र तीव्र गतिमा सवारी साधन हुइकाएका 113 जनालाई कार्यवाही गरिएको हो। यसै गरी लेन अनुशासन पालना नगर्ने 107, निषेधित क्षेत्रमा हर्न बजाउने 84, सड़क पेटीमा सवारी साधन पार्किङ गर्ने 93, एकतर्फी सड़कमा सवारी चलाउने 96 र अन्य सवारी नियम पालना नगरेका 1,256 गरी कुल 2,000 जनालाई कार्यवाही गरिएको हो। र यस वर्ष वर्षा शुरू भएपछि वैशाख 1 गतेदेखि यता विपदजन्य घटनामा 127 जना नागरिकले ज्यान गुमाएका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकी प्रवक्ता शान्ति महतका अनुसार सो अवधिमा भएका कुल 2,721 विपदजन्य घटनामा 127 को मृत्यु भएको तथा 773 जना घाइते भएका छन्। ती विपदमा 3,722 परिवार प्रभावित भएको छ। सबैभन्दा बढ़ी सर्पदंशका 398 घटनामा परेर 23 जनाको मृत्यु भएको छ भने 375 जना घाइते भएका छन्। यस्तै लेक लागेका 54 घटनामा 21 जनाको मृत्यु भएको र 34 जना घाइते तथा चट्याङका 25 घटनामा 19 जनाको मृत्यु र 98 जना घाइते भएका छन्। यस्तै सबैभन्दा बढ़ी घटना भने आगलागीका भएका छन्। आगलागीका 830 घटनामा 17 जनाको मृत्यु भएको छ भने 100 जना घाइते भएका छन्। जनावरको आक्रमणबाट 147 घटनामा 14 को मृत्यु र 82 जना घाइते भएका छन्। हावाहुरीका 474 घटना भएका र ती घटनामा परेर 13 जनाको मृत्यु भएको तथा 67 जना घाइते भएका पनि प्राधिकरणले जानकारी दिएको छ। प्रवक्ता महतका अनुसार पछिल्लो 24 घण्टामा मात्रै विभिन्न 27 जिल्लामा 31 वटा विपदका घटना भएको र ती विपदमा परेर 1 जनाको मृत्यु भएको तथा 15 जना घाइते भएका छन्। हस्त बिहान 11 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौ। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।
1: 91 थुप्लो 4 मेगाहर्जमा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
2: वाउ राज, कस्तो राम्रो जुत्ता लगाएको।
3: मेड इन दंगाली हो नि त, राम्रो त भइहाल्छ नि।
2: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है, सिधै भन न, कहाँबाट ल्यायौ यो जुत्ता?
3: मैले सिधै कुरा गरेको छु, तिमी कुरो बुझ्दैनौ। दंगाली सु मेटेरियल सेन्टरबाट ल्याएको।
2: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो, कति टिक्दैन भने।
3: एकपटक दंगालीबाट किनेर हेर न।
2: लौ त म दंगाली सु मेटेरियल सेन्टरतिर गइहाले है।
4: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल।
3: स्कूल जुत्ता, अफिस जुत्ता, कन्भर्स, स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ।
5: अब दंगाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दंगाली गार्मेन्ट एन्ड स्कूल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता, टाई, बेल्ट, ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
6: दंगाली सु मेटेरियल सेन्टर, एकता टोल अल्फा बोर्डिङ सँगै सटीको घरमा।
3: प्रोप्राइटर सोमराज रैदास।
7: सम्पर्क फोन नम्बर 0825367775।
3: सम्पर्क नम्बर 98478273।
8: हजुर, हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एक पटकमा। आएर त हेर्नुहोस् दंगाली सु मेटेरियल सेन्टरमा।
9: यार, यो दाँत दुखेर मर्नु भयो।
6: दाँत छोपेर बसिराख, औषधि गर्न जानु भनेको मान्ने होइन।
9: अय्या, अस्ति भर्खर त औषधि गरेको, 20 को 19 भएको होइन।
6: जहाँ पाए त्यही औषधि गरेपछि त्यस्तै त हुन्छ।
9: आफूले यहाँ दुखेर मर्नु भइसक्यो, तिमी भन न कहाँ जाउँ म?
6: कोराहीको हस्पिटल रोडमा रहेको सगरमाथा डेन्टल क्लिनिकमा जानु न, अनि चाँडै निको हुन्छ।
4: हप्ताको सातै दिन दन्तरोग विशेषज्ञद्वारा सेवा प्रदान गर्दै आएको सगरमाथा डेन्टल क्लिनिक।
5: दन्तरोग तथा मुख सम्बन्धी समस्याको लागि बाहिर जानै नपर्ने जनस्वास्थ्य कार्यालय दाङद्वारा सूचीकृत क्लिनिक।
10: सगरमाथा डेन्टल क्लिनिकमा लामो समय अनुभव प्राप्त गर्नुभएका डाक्टर मोनिका थापा छेत्री, CMCTU डेन्टल सर्जनद्वारा प्रत्येक दिन बिरामी जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ।
11: मुखको शल्यक्रिया, दाँतको एक्सरे सेवा, दाँत सफा गर्ने र टल्काउने, नमिलेको बाङ्गटिङ्गा दाँत मिलाउने, दाँत नभएको ठाउँमा कृत्रिम दाँत राख्ने, बनाउने, भाँचिएको दाँतमा झिक्नु नपर्ने गरी दाँत लगाउने, किराले खाएको दाँत भर्ने, दाँतको रङ भर्ने, चाँदी भर्ने, दाँत निकाल्ने, मुखमा घाउ खटेर आउने, गिजाबाट रगत आउने, गिजा सुन्निने, मुख गन्नाउने, मुखमा सेतो गब्बा आउने लगायतका समस्याहरूको भरपर्दो उपचारका लागि हामीलाई सम्झनुहोस्।
5: सगरमाथा डेन्टल क्लिनिक, हस्पिटल रोड, घोराई दाङ। सम्पर्क फोन नम्बर 082-63-0-27, 98-41-68-47-46। नियमित रूपले दन्त परीक्षण गराउनुहोस् र दिनको 2 पटक अनिवार्य ब्रश गरी सधैँ स्वस्थ रहनुहोस्। सगरमाथा डेन्टल क्लिनिकद्वारा जनहितमा जारी सन्देश।
12: भर्ना खुल्यो।
6: असल संस्कार र पूर्ण मातृत्व प्रेमका साथमा मन्टेसोरी रीतिबाट पठन पाठन गराइने उद्देश्यले 2063 सालमा महिलाहरूद्वारा स्थापना गरिएको।
12: हाम्रा विशेषताहरू:
6: 1.5 वर्षदेखि माथिका उमेरका नानी बाबुहरूलाई भर्ना गराइने, शुद्ध तथा स्वच्छ पिउने पानीको व्यवस्था भएको,
12: विभिन्न आधुनिक खेल सामग्रीहरूको व्यवस्था भएको,
6: शान्त तथा पारिवारिक वातावरण भएको,
12: स्टेडियम, प्रार्थना जस्ता अतिरिक्त क्रियाकलापहरू गराइने,
6: तिहार सुसारको राम्रो व्यवस्था भएको,
12: योगी शिक्षिकाहरूद्वारा अध्ययन गराइने,
6: घरको जस्तै माया पाउने,
13: खेल्दै रमाउँदै जान्ने हुने, साथै स्वस्थकर खाना तथा खाजाको व्यवस्था।
14: सम्पर्क शिशु आदर्शिला प्राइमरी इङ्ग्लिस स्कुल, खुवाई उपमा नगरपालिका 15 दाङ, सही गेटदेखि 10 मिटर भित्र पश्चिमपट्टि।
13: सम्पर्क फोन नम्बर 082-65-63-387, सम्पर्क मोबाइल नम्बर 98-69-86-303 र 98-62-35-183।
15: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरू सँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 98-43-00-88-04, 98-43-00-88-04, www.pashupatiicare.com।

0: 6.9 को शानदार डिस्प्ले, AI powered camera, 2 वर्ष को वारंटी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh powerful battery को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार।
1: खुल्यो खुल्यो खुल्यो परीक्षित फार्मेसी घोराही दाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङमा खुल्यो।
2: काठमाडौँ मेडिकल कलेजमा कार्यरत वरिष्ठ बाथरोग युरिक एसिड लुप्स तथा प्रतिरक्षा रोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा दिइने सेवाहरू।
1: बिस्तारै जोर्नीहरू र औलाहरू बाङ्गिँदै जाने,
2: हात खुट्टाका जोर्नीहरू सुन्निने र दुख्ने,
1: हात खुट्टा तथा पाइताला झमझम गर्ने पोल्ने,
2: छालामा दागहरू आउने कपाल झर्ने,
1: शरीर फुल्ने र चिलाउने, हड्डी खिएमा खोक्रो भई बारम्बार भाँचिएमा,
2: औलाहरू निलो भएमा धेरै कालो भई कुहिन खोजेमा,
1: बारम्बार गर्भपतन भएमा,
2: कपाल धेरै झरेमा, मुख तथा आँखामा सुक्खापन भएमा,
1: लामो समयदेखि कमजोरी र शरीर फतक्क गल्ने भएमा,
2: बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा,
1: बिना कारण शरीरको तौल घटेमा,
2: ढाड दुखेमा, कम्मर दुखेमा,
1: गाउट तथा युरिक एसिडको समस्या,
2: बारम्बार आँखा रातो भएमा,
1: फोक्सोमा बारम्बार पानी भरिएमा, आईएलडी दम भएमा,
2: बारम्बार लामो समयसम्म ज्वरो आएमा,
1: छालामा दाग अल्सर सोरियासिसको दाग भएमा,
2: लामो समयदेखि छाला कडा भएमा,
1: लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाइ भएमा,
2: युवा अवस्थामा पक्षघात भएमा,
1: मृगौला फेल भएको कारण बाथरोग हुन सक्छ,
2: एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा,
1: कम उमेरमा हृदयघात मुटु रोग भएमा,
2: सबै समस्याको समाधान हुन्छ। आउनुहोस्
1: बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङमा।
2: डाक्टर आउने समय प्रत्येक महिनाको तेस्रो शनिबार।
1: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
2: फोन नम्बर 0825916770,
1: मोबाइल नम्बर 98578343173। परीक्षित फार्मेसी दाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली।

छ तराईमा मेरो खाना पाक्छ सुनेको कराईमा मेरो पाँच तारे होटल सहरैमा हेलिकप्टर लिन आउँछ घरैमा मेरो लाख बिघा जमिन छ तराईमा मेरो खाना पाक्छ सुनेको कराईमा मेरो पाँच तारे होटल सहरैमा हेलिकप्टर लिन आउँछ घरैमा जिन्दगी चल्दैछ ऐसामा म त सुतेर उठेको पैसामा जिन्दगी चल्दैछ ऐसामा म त सुतेर उठेको पैसामा छैन मनमा चोट सुकिलो छ कोट मेरो घरको करेतामा पैसाको बोट रकेट चढेर हिँड्दिन्छ म त अन्त

0: सम्बन्धमा गोर्खा पब्लिक हस्पिटल प्रालीको राइदान बिरामी भए गोर्खा हस्पिटल दाम फोनमा टिप्नुहोस् 082-563-414।
1: नेपालगंज मेडिकल कलेज नेपालगंजमा कार्यरत मानसिक नशा डिप्रेसन मिर्गी लागु पदार्थ रोग विशेषज्ञ डाक्टर मोहम्मद एनुद्दीन बागवान अब घोराही 15 तुलसीपुर चौक स्थित पल्लवी स्वास्थ्य क्लिनिकमा।
2: डाक्टर मोहम्मद अनुद्दीन बागवान द्वारा दिइने सेवाहरू
3: मानसिक तथा नशा सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
4: छारे रोग मिर्गी निन्द्रा नलाग्ने रिङ्गटा लाग्ने समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
3: युनिच्छामा कमी शरीर काट्ने तथा पागलपन सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
4: लागु तथा मादक पदार्थ सेवन गर्ने समस्या भएकाहरूको जाँचको व्यवस्था,
5: अन्य थप विशेषज्ञ डाक्टरी सेवाहरू नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर शिव रेग्मी, मुटु रोग विशेषज्ञ डाक्टर कृष्ण चन्द्र अधिकारी, सुगर थाइराइड हर्मोन बाजोपन रोग विशेषज्ञ डाक्टर सिमोन सिमथडा।
6: सम्पर्क पल्लवी स्वास्थ्य क्लिनिक कोराही 15 तुलसीपुर चोक दाङ। सम्पर्क फोन नम्बर 082-561-683 र सम्पर्क मोबाइल नम्बर 98479-25700।
1: नाक कान तथा घाँटी रोगको उपचार सेवा अब सुवर्ण मेडिकल हल घोराही दाङमा।
7: नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर सुवर्ण बुढामगरद्वारा प्रत्येक दिन बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क गरी आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
1: अन्य सेवाहरू
2: हाट जोर्नी तथा नशा रोग विशेषज्ञ डाक्टर कृष्ण तिमिल सिन्हाद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
8: सुगर थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर एसएन यादवद्वारा प्रत्येक महिनाको दोस्रो शुक्रबार बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
2: बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेलद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
1: प्रत्येक दिन डाक्टर नवराज केसीद्वारा बिरामीहरूको चेक जाँच तथा उपचार सेवा।
9: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
1: सम्पर्क सुवर्ण मेडिकल हल घोराही 14 आर्मी रोड। सम्पर्क फोन नम्बर 082-561-694। सम्पर्क मोबाइल नम्बरहरू 98578-30145, 98478-30153 र 98649-41944।
10: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
11: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
10: अरे केटा, उमेर जो जाँगर छदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके, पछि पछुताउला छै बाबु।
11: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
10: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो घरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ त्यसले।
11: ल ल काका, गइहाले म।
12: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
13: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौँ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
12: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र, मोबाइल नम्बर 98498-87741।

0: यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ट्ज।
1: मध्य पश्चिम टाइम चेक, यति बेला मध्याह्नको 12 बजेको छ।
2: सड़क सुरक्षा अन्तर्गतका कामहरूमा क्यानाडाबाट युक्रेनलाई व्यापक सहयोगको प्रतिबद्धता, अर्को हप्ता टर्किएको अंगारामा गठबन्धनको शिखर सम्मेलन हुने र विश्वकप फुटबलको प्री क्वार्टर फाइनल समीकरण पूरा। पहिलो खेलमा आज राति सहआयोजक क्यानाडा र मोरक्कोले खेल्दै। नेपाल खबरमा अब पूरा खबर। राहदानी सेवा असार 24 गतेदेखि केही दिन बन्द हुने भएको छ। परराष्ट्र मन्त्रालय अन्तर्गतको राहदानी विभागले अहिलेको प्रणालीबाट राहदानी सेवालाई नयाँ प्रणालीमा लैजान लागेको जनाएको छ। विभागले सूचना निकालेर हालको प्रणालीबाट नयाँ प्रणालीमा जाँदा जिल्ला इलाका प्रशासन कार्यालय तथा विदेशी स्थित नेपाली नियोगबाट प्रदान गरिने राहदानी सेवा र विभागबाट प्रदान गरिने सेवा केही दिन बन्द हुने जनाएको हो। जिल्ला इलाका प्रशासन कार्यालय र विदेशी स्थित नेपाली नियोगबाट प्रदान गरिने राहदानी सेवा असार 24 देखि 26 गतेसम्म 3 दिन बन्द हुनेछ। त्यसै गरी राहदानी विभागबाट प्रदान गरिने राहदानी सेवा असार 25 र 26 गते 2 दिनसम्म बन्द हुनेछ। साथै यही असार 29 गतेदेखि नयाँ प्रणाली मार्फत राहदानी सेवा नियमित रूपमा शुरू हुने विभागले जानकारी दिएको छ। कर्णाली नदीमा हराइरहेको मिनीबस र यात्रु खोजीका लागि चितवन कुरिनटारबाट सोनार क्यामेरा र म्याग्नेट सहित खटिएको टोली पुगेको छ। दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका साथ साङ्गे टाढाबाट अस्ति बिहिबार कर्णाली नदीमा खसेको मिनीबस र यात्रु अहिलेसम्म भेटिएका छैनन्। थप खोजी कार्यको लागि सशस्त्र प्रहरीबल नेपाल विपद व्यवस्थापन तालिम शिक्षालय कुरिनटारबाट समेत गोताखोरको टोली खटिएको हो। सशस्त्र प्रहरी निरीक्षक प्रेमबहादुर तामाङको कमाण्डमा 4 जना गोताखोर सहितको टोली हिजो त्यसतर्फ गएको थियो। यो टोलीले पानीमुनि तथा पानीको भेलमा खोज्नको लागि प्रयोग हुने सोनार क्यामेरा र म्याग्नेट लगायतका उपकरण लिएर गएको छ। ती उपकरणको सहयोगमा आज थप खोजी कार्य हुनेछ। नदीमा खसेको मिनीबसमा रहेका 5 जनाको शनाखत भएको छ। जिल्ला प्रहरी कार्यालय दैलेखले विज्ञप्ति मार्फत चालक तुलाराम सुवेदी र सहचालक रामप्रसाद सुवेदी सहित सिर्जना खड्का, मेखे तिरुवा र जोखे तिरुवाको पहिचान सार्वजनिक गरेको हो। दुर्घटनामा ज्यान गुमाएका जोखेको सफ आफन्तले पनि शनाखत गरिसकेका छन्। जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख प्रहरी नायब उपरीक्षक डीएसपी श्रवण कुमार विकका अनुसार अरू 4 जना सहित गाड़ीको खोजी भइरहेको छ। शनाखत भएका 5 जना बाहेक अरू यात्रु थिए वा थिएनन् भन्ने अझै खुलिसकेको छैन। कर्णाली प्रदेश 02-001-1055 नम्बरको मिनीबस अस्ति बिहिबार कर्णाली नदीमा खसेको थियो। बाढ़ी पूर्वानुमान महाशाखाका अनुसार आज काठमाण्डौ उपत्यका सहित देशका 16 जिल्लामा बाढ़ीको जोखिम छ। आज काठमाण्डौ, भक्तपुर र ललितपुर सहित बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, डडेलधुरा, बैतडी, बझाङ, अछाम, दैलेख, जाजरकोट, सुर्खेत, संखुवासभा, तेह्रथुम र आसपासका जिल्ला भई बहने साना नदीमा पानीको बहाव उल्लेख्य बढ़ने र आकस्मिक बाढ़ीको मध्यम जोखिमको सम्भावना रहेको महाशाखाले जनाएको छ। आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाड़ी भेगका केही ठाउँ तथा कोशी र बागमती प्रदेशको पहाड़ी भेगका थोरै ठाउँमा मेघगर्जन चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ। राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाड़ी र तराई भेगका 1-2 ठाउँमा ठूलो पानी पर्न सक्ने सम्भावना छ। नारायणगढ़ बुटवल सड़क विस्तार आयोजनाको पूर्वी खण्डमा मुख्य सड़कको सम्पूर्ण कालोपत्री तथा ढलान सड़क निर्माण सम्पन्न भएको छ। आयोजनाको पूर्वी खण्ड अन्तर्गत अन्तिम कालोपत्री र ढलान सड़कको सम्पूर्ण निर्माण सम्पन्न भएको नारायणगढ़ बुटवल सड़क आयोजना पूर्वी खण्डका सूचना अधिकारी एवं इन्जिनियर शिव खनालले जानकारी दिनुभयो। अब सड़क सुरक्षा अन्तर्गतका कामहरू मात्रै बाँकी छन्। योसँगै सड़क आयोजनाको पूर्वी खण्डको समष्टिगत भौतिक प्रगति 92.38% पुगेको छ। एसियाली विकास बैंक एडीबीको सहुलियतपूर्ण ऋण सहयोगमा निर्माण भइरहेको 113 किलोमिटर लामो नारायणगढ़ बुटवल सड़क आयोजना 2 खण्डमा विभाजन गरी कार्यान्वयन भइरहेको छ। गैंडाकोटदेखि दाउनेसम्म झण्डै 65 किलोमिटर पूर्वी खण्ड र दाउनेदेखि बुटवलसम्म झण्डै 48 किलोमिटर पश्चिमी खण्ड निर्माणाधीन छन्। सूचना अधिकारी खनालले बाँकी रहेका सड़क सुरक्षा तथा सौन्दर्यकरणसँग सम्बन्धित काम पनि क्रमशः सम्पन्न गरी आयोजना पूर्ण रूपमा हस्तान्तरण गर्ने तयारी भइरहेको जानकारी दिनुभयो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा वैशाखेता विपदजन्य घटनामा 127 जनाको ज्यान गयो, 773 जना घाइते लगायतका खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सीधा कुरा प्रस्तुत विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। यतिन्जेल हामीले राहदानी सेवा असार 24 देखि केही दिन बन्द हुने असार 29 देखि नयाँ प्रणालीबाट सेवा सञ्चालन गर्ने तयारी कर्णालीमा हराइरहेको मिनी बस र यात्रु खोज्न सोनार क्यामेरा र म्याग्नेट सहितको टोली पुग्यो लगायतका खबरहरू प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। यस वर्ष वैशाख यता हिजोसम्म विपदजन्य घटनामा 127 जना नागरिकले ज्यान गुमाएका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार यो अवधिमा भएका कुल 2721 विपदजन्य घटनामा 127 जनाको ज्यान गएको तथा 773 जना घाइते भएको तथ्याङ्क छ। ती विपदजन्य घटनामा 3722 परिवार प्रभावित भएको पनि प्राधिकरणले जनाएको छ। सबैभन्दा धेरै सर्पदंशका 398 घटनामा 23 जनाले ज्यान गुमाएका छन् भने 375 जना घाइते भएका छन्। त्यस्तै लेक लागेर 54 घटनामा 21 जनाको ज्यान गएको छ, 34 जना घाइते भएका छन्। चट्याङ लागेर 19 जनाको ज्यान गएको छ भने 98 जना घाइते भएका छन्। अरू आग लागि, जनावरको आक्रमण, हावाहुरी, बाढ़ी पहिरो लगायतका घटना समावेश रहेको प्राधिकरणले जानकारी दिएको छ। अब विदेशको खबर। नेटोका युरोपेली सदस्य देशहरू र क्यानाडाले युक्रेनलाई व्यापक सहयोगको घोषणा गर्ने भएका छन्। अर्को हप्ता टर्किएको अंगारामा हुने गठबन्धनको शिखर सम्मेलनमा उनीहरूले युक्रेनलाई यो वर्ष र आउँदो वर्ष 70 अर्ब युरो अर्थात 80 अर्ब अमेरिकी डलरका दरले सैन्य सहयोग दिने प्रतिबद्धता जनाउने भएका कूटनीतिज्ञले बताएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। सम्मेलनको अन्तिममा घोषणा पत्रमा समावेश हुने यो प्रतिबद्धतामा हरेक वर्ष ईयू ऋणबाट 30 अर्ब युरो र विभिन्न देशहरूले पहिले नै प्रतिबद्धता गरेको रकम समावेश छ। यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनलाई अमेरिकी सहयोग रोक्ने घोषणा गर्नुभएको थियो। सन् 2022 शुरू भएको रूस युक्रेन युद्ध अझै रोकिएको छैन। अब खेल खबर। फिफा विश्वकप फुटबलमा प्री क्वार्टर फाइनल समीकरण पूरा भएको छ। नकआउट चरणको अन्तिम खेलमा आज बिहान घानालाई 1 गोलले हराउँदै कोलम्बिया अन्तिम 16मा प्रवेश गरेसँगै अन्तिम 16को समीकरण पूरा भएको हो। चार पटकको पूर्व विजेता जर्मनीसहित क्रोएसिया, नेदरल्याण्डस, जापान, सेनेगल, नवप्रवेशी केप भडे जस्ता टोली नकआउट चरणबाटै बाहिरिएका छन्। अब प्री क्वार्टर फाइनलमा क्यानाडा र मोरक्को, पाराग्वे र फ्रान्स, अमेरिका र बेल्जियम, पोर्चुगल र स्पेन, ब्राजिल र नर्वे, मेक्सिको र इंग्ल्याण्ड, अर्जेन्टिना र इजिप्ट तथा स्विजरल्याण्ड र कोलम्बियाले खेल्ने भएका छन्। प्री क्वार्टर फाइनलको पहिलो खेलमा आज राति नेपाली समयअनुसार पाउने 11 बजे सह आयोजक क्यानाडा र मोरक्को तथा भोलि बिहान पाउने 3 बजे पाराग्वे र फ्रान्स बीच खेल हुनेछ। त्यस्तै ब्राजिल र नर्वे बीच आइतबार मध्यराती पाउने 2 बजे खेल हुनेछ। सोमबार बिहान पाउने 6 बजे मेक्सिको र इंग्ल्याण्डले खेल्नेछन्। सोमबार मध्यराती पाउने 1 बजे पोर्चुगल र स्पेनले खेल्दा मंगलबार बिहान पाउने 6 बजे आयोजक अमेरिका र बेल्जियम बीच खेल हुनेछ। त्यस्तै मंगलबार रातको पाउने 10 बजे अर्जेन्टिना र इजिप्ट तथा मध्यराती पाउने 2 बजे स्विजरल्याण्ड र कोलम्बियाले खेल्ने भएका छन्। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। राहदानी सेवा असार 24 देखि केही दिन बन्द हुने, असार 29 देखि नयाँ प्रणालीबाट सेवा सञ्चालन गर्ने तयारी। कर्णालीमा हराइरहेको मिनी बस र यात्रु खोज्न सोनार क्यामेरा र म्याग्नेट सहितको टोली पुग्यो आज काठमाडौँ उपत्यका सहित देशका 16 जिल्लामा बाढ़ीको जोखिम। नारायणगढ़ बुटवल सड़क पूर्वी खण्डमा कालो पत्रे र ढलान सम्पन्न, अब सड़क सुरक्षा अन्तर्गतका कामहरू मात्रै बाँकी। नेटो सदस्य देश र क्यानाडाबाट युक्रेनलाई व्यापक सहयोगको प्रतिबद्धता। अर्को हप्ता टर्किएको अंगारामा गठबन्धनको शिखर सम्मेलन हुने र विश्वकप फुटबलको प्री क्वार्टर फाइनल समीकरण पूरा। पहिलो खेलमा आज राति सहआयोजक क्यानाडा र मोरक्कोले खेल्दै दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौ।
2: तपाईँहरू सुन्दै हुनुहुन्छ रेडियो नोबेल मेडिकल कलेज विराटनगरबाट अनुभव प्राप्त वरिष्ठ फिजिसियन डाक्टर अभ्यास पोखरेल अब बुद्ध इन्टरनेशनल हस्पिटल प्राली घोराही दाङमा
3: डाक्टर अभ्यास पोखरेलद्वारा दिइने सेवाहरू
4: मेडिकल आईसीयू लगायत सुगर प्रेसर थाइराइडको चेकजाँच तथा उपचार सेवा
5: छाती मुटु दम क्षयरोग सम्बन्धी बिरामीको चेकजाँच तथा उपचार
6: मृगौला र कलेजो सम्बन्धी दीर्घकालीन रोगहरूको चेकजाँच तथा उपचार
5: डेंगु मलेरिया निमोनिया टाइफाइड साथै विभिन्न रोगहरूको चेकजाँच तथा उपचार सेवा
6: अन्य विशेषज्ञ सेवाहरू
5: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर विमला तिवारीद्वारा चेकजाँच तथा अपरेशन सेवा
7: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्माद्वारा बिरामी चेकजाँच तथा उपचार सेवा
6: वरिष्ठ सर्जन डाक्टर रमेश बस्नेतद्वारा बिरामी चेकजाँच तथा अपरेशन सेवा
7: वरिष्ठ बाल रोग विशेषज्ञ डाक्टर विज्ञान केसीद्वारा बिरामीको चेकजाँच तथा उपचार सेवा
6: वरिष्ठ हात जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल यादवद्वारा बिरामीको चेकजाँच तथा अपरेशन सेवा
7: वरिष्ठ रेडियोलोजिस्ट डाक्टर अनिश आचार्यद्वारा भिडियो एक्सरे सेवा
6: साथै इन्डोस्कोपी कोलोनोस्कोपी सिस्टोस्कोपी इको कल्पोस्कोपी सिटीजी लगायतका अत्याधुनिक प्रविधिका सेवाहरू
8: सम्पर्क बुद्ध इन्टरनेशनल हस्पिटल प्राली सड़क विभाग ओह्रालो घोराई दाङ फोन नम्बर 0825562018
9: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको यस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ
10: नियमित विशेषज्ञ डाक्टरी सेवाहरू मेडिसिन वरिष्ठ फिजिसियन डाक्टर जितनारायण यादव प्रसूति तथा स्त्री रोग वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव
11: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य
12: हारजोडनी नसारोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी
13: भिडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा
10: साथै ईसीजी पीएफटी मुटुको भिडियो एक्सरे इको
6: इन्डोस्कोपी सेवा
10: प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्
14: नोट यस शिव मेडिकलमा अब महिलाहरूको भिडियो एक्सरे का लागि कन्सल्टेन्ट रेडियोलोजिस्ट महिला डाक्टर दृष्टि लामी छानेद्वारा भिडियो एक्सरे सेवा भइरहेको सहर्ष जानकारी गराउँदछौ
10: सम्पर्क शिव मेडिकल हल हस्पिटल रोड घोराईदाङ फोन नम्बर 0825607334 र 0825601038
15: सूचना न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओह्रालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ नभुल्नुहोला हाम्रो कुनै शाखाहरू छैनन् एमबीबीएस एमडी न्यूरोसाइकाट्रिक टाउको नसा मन यौन तथा दुर्व्यसन सम्बन्धी विशेषज्ञ डाक्टर अरविन्द भूषाल अब सड़क विभाग अगाडि रहेको दिव्य फार्मेसी घोराही दाङमा आउँदै हुनुहुन्छ
16: सम्बन्धित रोगका बिरामीहरूले समयमै नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्
15: डाक्टरद्वारा दिइने सेवाहरू
16: टाउको नसा मन यौन तथा दुर्व्यसन सम्बन्धी
15: टाउको दुख्ने पोल्ने सिल्का हान्ने एवं गरुङ्गो हुने लगायत रोगको उपचार
16: मन आत्तिने डराउने तर्सिने मन उदास हुने धेरै शंका लाग्ने एकान्तमा बस्न मन पराउने कानमा केही आवाज आए जस्तो महसुस हुने बारम्बार आत्महत्याको विचार आउने
15: छारे रोग वास्तविकता भन्दा बाहिरको कुरा गर्ने बहकिने रिसाउने दोष लगाउने अनावश्यक रुने कराउने लगायत बिरामीको सफल उपचार
16: जाँड रक्सी चुरोट गाँजा लगायत अन्य कडा लागू औषध छुटाउने सम्बन्धी काउन्सिलिङ तथा उपचार सेवा
7: बिरामी जाँच्ने मिति यही श्रावण 9 गते शनिबार
17: सम्पर्क दिव्य फार्मेसी घोराई 15 सड़क विभाग रोड दाङ फोन नम्बर 0825904010 मोबाइल नम्बर 98478893 र 98095128371
18: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ
6: वरिष्ठ कन्सल्टेन्ट सर्जन डाक्टर रमेश बस्नेतद्वारा दूरबीन र लेजर प्रविधिबाट किडनी पिसाब नली र पिसाब थैलीको पत्थरीको अपरेशन सेवा बुद्ध इन्टरनेशनल हस्पिटल प्राली घोराही दाङमा
5: डाक्टर रमेश बस्नेतद्वारा दिइने अन्य सेवाहरू
19: दूरबीन विधिद्वारा पित्त थैलीको पत्थरी प्रोस्टेटको अपरेशन सेवा साथै हर्निया एपेन्डिसाइटिस पाइल फिस्टुला फिसर स्तनमा आएको गाँठा गुठीको अपरेशन खुट्टाको नसा फुलिएको आदिको चेकजाँच तथा अपरेशन सेवा
6: अन्य
4: विशेषज्ञ सेवाहरू,
3: वरिष्ठ फिजिसियन डाक्टर अभ्यास पोखरेलद्वारा बिरामी चेक जाँच सेवा,
7: वरिष्ठ बाल रोग विशेषज्ञ डाक्टर विज्ञान केसीद्वारा बिरामीको चेक जाँच तथा उपचार सेवा,
4: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर विमला तिवारीद्वारा चेक जाँच तथा अपरेशन सेवा,
7: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्माद्वारा बिरामी चेक जाँच तथा उपचार सेवा,
5: वरिष्ठ हार जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल यादवद्वारा बिरामीको चेक जाँच तथा अपरेशन सेवा,
7: वरिष्ठ रेडियोलोजिस्ट डाक्टर अनिश आचार्यद्वारा भिडियो एक्सरे सेवा,
4: साथै इन्डोस्कोपी, कोलोनोस्कोपी, सिस्टोस्कोपी, इको, कल्पोस्कोपी, सिटिजी लगायतका अत्याधुनिक प्रविधिका सेवाहरू।
8: सम्पर्क बुद्ध इन्टरनेशनल हस्पिटल प्राली, सडक विभाग ओह्रालो, घोराई जाँच। फोन नम्बर 0825362018।
7: राप्ती इन्जिनियरिङ कलेज घोराई दाङको भर्ना सम्बन्धी सूचना।
5: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बिसिए तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीन बीच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएद्वारा पुरस्कृत नेपालकी उत्कृष्ट आईएसओ प्राप्त राप्ती इन्जिनियरिङ कलेज गोराही दाङमा बीबीए, बीसीए, बीई कम्प्युटर, बीई सिभिल कार्यक्रममा नयाँ भर्ना खुलेकाले इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला।
7: प्रवेश परीक्षा मिति 2083 यही असार 27 गते।
5: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज गोराही दाङ।
7: सम्पर्क फोन नम्बर 0825562601, सम्पर्क मोबाइल नम्बर 9858735990, 9858131684 र 9858332077।
5: 3 वर्ष डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले सम्पर्क गर्नुहोला।
7: नाक, कान र घाँटी सम्बन्धी वरिष्ठ डाक्टर आउने बारे सूचना।
4: कोहलपुर मेडिकल कलेजका वरिष्ठ नाक, कान, घाँटी रोग विशेषज्ञ सर्जन डाक्टर सुभाष जाहाल अभिषेक मेडिकल स्टोर्स घोराईमा आउँदै हुनुहुन्छ। नयाँ पुराना सबै रोगीहरूले सम्पर्क राख्नुहोला।
7: डाक्टरद्वारा दिइने सेवाहरू:
4: नाक बुझिने, सिँगान आइरहने, पहेँलो गनाउने सिँगान आउने, हाच्छिउ आइरहने, गन्ध थाहा नपाउने, नाकभित्र मास्क पलाएको, नाक माङ्गो भएको, नाक बज्ने,
7: कान दुख्ने, कान पटक पटक पाकिरहने, पानी वा पिप बग्ने, कान कराउने, कम सुनिने वा बहिरोपन, कानको जाली वा पर्दा फाटेको,
4: थाइराइड, घाँटी दुख्ने, केही अड्केको जस्तो हुने, स्वर फेरिएको वा घाँटी बसेको, घाँटीभित्र मासु पलाएको वा गिर्खा तथा डल्ला डल्ली आएको, घाँटीको क्यान्सर, जिब्रो चेप्टिएको, सफा र स्पष्ट उच्चारण नहुने, सफा बोली नफुट्ने, तङसिल आइरहने,
7: साथै नाक, कान र घाँटी सम्बन्धी सबै खाले रोगहरूको उपचार तथा अपरेशन गरिन्छ।
4: नोट: धेरै ठाउँ जताएर पनि निको नभएका नाक, कान, घाँटीका रोगीहरूले एकपटक अवश्य सम्पर्क गर्नुहोला।
7: बिरामी जाँच्ने मिति यही असार 27 गते शनिबार,
4: समय बिहान 10 बजेदेखि।
7: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
4: नोट: कन्सल्टेन्ट फिजिसियनद्वारा मेडिसिन सम्बन्धित सबै रोगहरूको दैनिक उपचार गरिन्छ।
7: सम्पर्क अभिषेक मेडिकल स्टोर्स घोराई 15 बाल मन्दिर चोक दाङ। सम्पर्क फोन नम्बर 9847571193 र 9818899028।

इन्ट्रेस्टिङ प्रोग्राम टिफिन टाइममा तपाईँ सम्पूर्णलाई अब करिब 1 बजीसम्म तपाईँ अफ इयरमा फोन गरेर आफूलाई मनपर्ने गीत अन इयरमा सुन्न सक्नुहुनेछ। 082568054 मा गीत रिक्वेस्ट गर्दै गर्नुहोस्। अहिले भने हाम्रो रोजाइको यो गीत तपाईँको लागि

तपाईं यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम ट्रिपिङ टाइम। यदि तपाईँ पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5584 नम्बर डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ।

तपाईं यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम ट्रेसिङ टाइम। यदि तपाईँ पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5784594 डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ।

तपाईं यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम ट्रिपिल टाइम। यदि तपाईँ पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5584 नम्बर डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ।

0: वाउ राज, कस्तो राम्रो जुत्ता लगाएको।
1: मेड इन दङ्गाली हो नि त, राम्रो त भइहाल्छ नि।
0: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है, सिधै भन न, कहाँबाट ल्यायौ यो जुत्ता?
1: मैले सिधै कुरा गरेको छु, तिमी कुरो बुझ्दैनौ। दङ्गाली सु मेटेरियल सेन्टरबाट ल्याएको।
0: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो, कति टिक्दैन भने।
1: एकपटक दङ्गालीबाट किनेर हेर न।
0: लौ त म दङ्गाली सु मेटेरियल सेन्टरतिर गइहाले है।
2: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल।
1: स्कुल जुत्ता, अफिस जुत्ता, कन्भर्स, स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ।
3: अब दङ्गाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दङ्गाली गार्मेन्ट एन्ड स्कुल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता, टाई, बेल्ट, ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
4: दङ्गाली सु मेटेरियल सेन्टर, एकता टोल अल्फा बोर्डिङ सँगै साथीको घरमा।
1: प्रोप्राइटर सोमराज रैदास।
5: सम्पर्क फोन नम्बर 0825367775।
1: सम्पर्क नम्बर 98478-26873।
6: हजुर, हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एक पटकमा। हेर्नुहोस् दङ्गाली सु मेटेरियल सेन्टरमा।

0: बाय नेटको बाय वन गिफ्ट वन फ्री अफरमा तीन महिनाको 125 एमबीपीएस इन्टरनेट र 2700 खरिद गर्दा सोही इन्टरनेट प्याकेज नयाँ जडानको लागि गिफ्ट गर्ने मौका सफल रेफरलमा आफ्नो लागि एक महिना फ्री इन्टरनेट बाय नेट अब सबै कनेक्टेड
1: तपाईँ यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम ट्रिपिङ टाइम यदि तपाईँ पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5884954 डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ

तपाईं यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम ट्रिप इन टाइम। यदि तपाईँ पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5785954 डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ।

तपाईँ यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम टेस्टिङ टाइम। यदि तपाईँ पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5584954 डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ।

0: तीनजेलसम्म हामीलाई साथ दिनुभयो तपाईँ सम्पूर्णलाई हटले थ्याङ्क्स भन्दै बिदा हुन्छौ नमस्कार।
1: दाँत गिजा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा हरेक दिन अब घुराईमै।
2: त्रिभुवन विश्वविद्यालयबाट एमडीएस गर्नुभएका वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा बाङ्गोटिङ्गो छिचरो भएको उछुटिएको र नमिलेको दाँतको सफल उपचार भइरहेको कुरा जानकारी गराउँदछौ। साथै यस डेन्टल क्लिनिकमा दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार भइरहेको छ।
3: डाक्टरद्वारा दिइने सेवाहरू
4: दाँत मुख तथा अनुहारको शल्य चिकित्सा सेवा,
3: अनुहार हड्डी भाँचिएको जोड्ने,
4: दाँतको एक्सरे सेवा,
3: सामान्य तथा जटिल दाँत निकाल्ने,
4: फिक्स तथा झिक्न मिल्ने नक्कली दाँत राख्ने सुविधा,
3: अत्याधुनिक मेसिनद्वारा दाँतको सफाई,
4: मेसिनबाट जरेदेखि दाँत भरिने,
3: दाँतको पोस्ट तथा कोल प्रविधिद्वारा उपचार,
4: किराले खाएको दाँतको विभिन्न पद्धतिद्वारा उपचार,
3: बालबालिकाको दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार।
4: साथै
2: वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा दैनिक रूपमा
4: बाङ्गोटिङ्गो दाँत तार बाँधेर मिलाउने सुविधा।
0: सम्पर्क डी नोभा डेन्टल क्लिनिक, ट्राफिक रोड घोराहीदान, दीपज्योति अस्पतालको 20 मिटर माथि। फोन 082562707।
5: हेलो पिङ्की,
6: बोल दिन।
5: एलइडी टिभी किन्न नजाने?
6: जान्न।
5: फ्रिज डिप फ्रिज किन्न जाउन भने होइन?
6: जान्न।
5: घरमा एसी कुलर पंखा चाहियो भने होइन त?
6: जान्न।
5: किन?
6: मलाई सामान किन्न 17 ठाउँ डुल्नु परेको छैन के?
5: अनि यतिका सामान एउटै ठाउँमा पाइनु पनि त पर्यो नि।
6: पाइने भएर त जान लाग्यो नि।
5: हो र, कहाँ
6: भन्दिन के?
5: सत्य भन्दिनौ।
6: आई लभ यु पिङ्कुली भनेको
5: हो। एसी कुलर पंखा फ्रिज डिप फ्रिज रेफ्रिजरेटर भ्याकुम क्लिनर लगायत सम्पूर्ण घरायसी तथा किचन आइटमको लागि सम्झिने पर्ने एउटै नाम
6: बन्जारे इलेक्ट्रोनिक्स घुराईदाङ।
5: अब धेरै ठाउँमा मन डुलाउनै पर्दैन। सुपथ मूल्य तथा ब्रान्डेड सामानको लागि सदा सम्झिनुहोस्
1: सिजी तथा एलजी ब्रान्डको आधिकारिक विक्रेता
6: बन्जारे इलेक्ट्रोनिक्स घुराईदाङ।
5: फोन नम्बर
6: 082562452
5: 082562452। पुनश्च अब बन्जारे इलेक्ट्रोनिक्स न्यू रोडबाट शहीद उमेश मार्गमा सरेको जानकारी गराउँदछौ।
7: नशा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्मा अब सिभिल फर्मा घोराहीदाङमा।
8: डाक्टर सुबोध कुमार शर्माद्वारा दैनिक रूपमा सिभिल फर्मा घोराही 15 दाङमा बिरामी चेकजाँच तथा उपचार गरिने भएको हुँदा सम्बन्धित रोगका बिरामीले विशेषज्ञ सेवाको लाभ लिनुहोस्।
7: डाक्टरद्वारा दिइने सेवाहरू
8: लामो समयसम्म टाउको दुख्ने, मुटुको ढुकढुकी बढ्ने, तर्सने वा डराउने, हात खुट्टा झमझम गर्ने वा पोल्ने, काम्ने, बेहोस हुने, धेरै रक्सी खाने, लागु पदार्थ सेवन गर्ने, जिउ दुख्ने, निद्रा र भोक नलाग्ने, यौन इच्छामा कमी हुने, बच्चाको मानसिक तथा शारीरिक विकासमा ढिलाइ, आत्महत्याको इच्छा वा प्रयास गर्ने आदि।
7: नोट, अशक्त वृद्ध र अति विपन्न वर्गका लागि डाक्टरहरूद्वारा दैनिक रूपमा निशुल्क परामर्श सेवा।
8: सम्पर्क मोबाइल नम्बर 985-78-44-722 985-78-35-060। सम्पर्क सिभिल फर्मा घुराही 15 सडक विभाग रोड दान
9: मध्य पश्चिम ट्राङ च्याक। यति बेला दिउँसोको 1 बजेको छ।

दिउँसो एक बजेको मध्यपश्चिम हाइलाइट्सबाट शान्त कुमार बुढा मगरको नमस्कार। दाङ जिल्ला फोटोग्राफर एसोसिएशन कार्यालयले आज घोराईमा एक कार्यक्रमका बीच उद्घाटन गरिएको छ। 2057 सालमा स्थापना भएको एसोसिएशनले दुई दशकभन्दा बढ़ी समयपछि आफ्नै कार्यालय स्थापना गरेको हो। एसोसिएशनका अध्यक्ष लक्ष्मण न्यौपानीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि संस्थापक उपाध्यक्ष एवं वरिष्ठ फोटोग्राफर मधुसूदन जोशीले कार्यालय स्थापना संस्थाको इतिहासमा महत्वपूर्ण उपलब्धि भएको बताउनुभयो। उहाँले लामो समयदेखि सपना साकार भएको उल्लेख गर्दै कार्यालयले स्थापनाको संस्थाको पहिचान गरिमा र विश्वसनीयतालाई थप उचाइमा पुर्याउने विश्वास व्यक्त गर्नुभयो। संस्थाको एकता, सक्रियता र निरन्तरताले मात्रै कार्यालयको महत्व अझ बढ़ने उहाँको भनाई थियो। विशिष्ट अतिथि दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष एवं नेपाल फोटोग्राफर महासंघका उपाध्यक्ष वसन्त जोशीले स्थापना भएको संस्था लामो समयसम्म स्थायी कार्यालयविहीन अवस्थामा सञ्चालन हुँदै आएको स्मरण गर्दै अहिले कार्यालय स्थापना हुनुलाई संस्थाको नयाँ यात्राको शुरूआतको रूपमा चित्रण गर्नुभयो। उहाँले अबको लक्ष्य आफ्नै जग्गा खरिद गरी सुविधा सम्पन्न भवन निर्माण गर्ने हुनुपर्ने बताउनुभयो। त्यसका लागि सम्पूर्ण फोटोग्राफर समुदाय, पूर्व पदाधिकारी र शुभेच्छुकहरू एकजुट भएर आर्थिक तथा नैतिक रूपमा सहयोग गर्नुपर्ने उहाँको जोड़ थियो। कार्यक्रममा नेपाल फोटोग्राफर महासंघका सचिव गणेश जंगाल, सदस्य नारायण खनाल, दाङ जिल्ला फोटोग्राफर एसोसिएशनका पूर्व अध्यक्ष वसन्त न्यौपाने, पूर्व सचिव लवली थापा, लुम्बिनी प्रदेश उपाध्यक्ष दुर्गा प्रसाद चौधरी, प्रदेश सदस्य कृष्ण पन्थी तथा तुलसीपुर शाखा अध्यक्ष मीनराज ओली लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो। उपाध्यक्ष होम रेग्मीको स्वागत मन्तव्यबाट शुरू भएको कार्यक्रमको सहजीकरण महासचिव एम बहादुर आरसीले गर्नुभएको थियो। कानूनको विवादमा परेका बालबालिकालाई दण्डमुखी दृष्टिकोणबाट नभई सुधार, पुनर्स्थापना र सर्वोत्तम हितको सिद्धान्त अनुसार व्यवहार गर्नुपर्ने आवश्यकता औलाउँदै बाँकेको नवस्था बाल सुधार गृहमा कानूनी साक्षरता तथा मनोसामाजिक परामर्श कार्यक्रम सञ्चालन गरिएको छ। सुधार गृहमा रहेका कानूनको विवादमा परेका बालकलाई न्याय प्रणाली, न्यायिक प्रक्रिया, कानूनी सहायता तथा कानून बमोजिम प्राप्त गर्न सक्ने अधिकारका विषयमा जानकारी प्रदान गरिएको थियो। कार्यक्रममा एडभोकेसी फोरम नेपाल लुम्बिनी प्रदेशका संयोजक अधिवक्ता वसन्त गौतम तथा उच्च अदालत तुल्सीपुर नेपालगंज इजलासकी वैतनी कानून व्यवसायी सरिता पौडेलले सहजीकरण गर्नुभएको थियो। बाल सुधार गृह नवस्था प्रमुख श्याम बहादुर राणाले कानूनको विवादमा परेका बालकलाई आफ्ना मुद्दाको अवस्था, न्यायिक प्रक्रिया तथा उपलब्ध कानूनी सहायता बारे जानकारी गराई उनीहरूको अधिकार सुनिश्चित गर्ने उद्देश्यले कानूनी साक्षरता कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो। कार्यक्रममा सहभागी बालकहरूले कानूनको अज्ञानताका कारण विवादमा परे पनि आफूहरूमाथि आपराधिक सरह व्यवहार हुने गरेको अनुभव सुनाएका थिए। उनीहरूले बाल न्याय प्रणालीले अंगीकार गरेको सुधारात्मक न्यायको अवधारणा अनुसार व्यवहार हुनुपर्ने, मुद्दाको शीघ्र न्याय निरूपण हुनुपर्ने तथा बालमन्त्री न्यायिक प्रक्रिया सुनिश्चित गर्नुपर्नेमा जोड़ दिएको अधिवक्ता गौतमले जानकारी दिनुभयो। पछिल्लो समय अदालतबाट न्याय सम्बन्धी सकारात्मक निर्णय आउन थालेको उल्लेख गर्दै ती निर्णयको प्रभावकारी कार्यान्वयनमा सबै निकाय संवेदनशील बन्नुपर्ने आवश्यकता रहेको अधिवक्ता गौतमले बताउनुभयो। हाल बाल सुधार गृह नवस्थामा कानूनको विवादमा परेका 140 जना बालक रहेका छन्। हाल सुधार गृहमा कुनै पनि बालिका छैनन्। बालिकालाई भक्तपुर स्थित बाल सुधार गृहमा राख्ने व्यवस्था रहेको छ। कैलालीमा आफ्नै घरको सिँढीमा युवती मृत भेटिएका छन्। कैलारी गाउँपालिका पाँच परेवाकी अन्दाजी 35 वर्षीय सजिना माझे आफ्नै घरको सिँढीमा मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार शुक्रबार राति उनी घरको सिँढीमा मृत अवस्थामा भेटिएकी हुन्। घटनाको जानकारी प्राप्त भएपछि प्रहरी टोली घटनास्थल पुगेर आवश्यक अनुसन्धान शुरू गरेको जनाएको छ। मृत्युको कारण भने खुलेको छैन। र बाढ़ी पूर्वानुमान महाशाखाका अनुसार आज काठमाण्डु उपत्यका सहित देशका 16 जिल्लामा बाढ़ीको जोखिम रहेको छ। आज काठमाण्डु, भक्तपुर र ललितपुर सहित बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, डडेलधुरा, बैतडी, बझाङ, आछाम, दैलेख, जाजरकोट, सुर्खेत, सङ्खुवासभा, तेह्रथुम र आसपासका जिल्ला भई बहने ससाना नदीमा पानीको भाव उल्लेख्य बढ़ने र आकस्मिक बाढ़ीको जोखिम
मध्यम जोखिमको सम्भावना रहेको महाशाखाले जनाएको छ। गएराती काठमाडौँ उपत्यका सहित देशका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको थियो। त्यस्तै आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाड़ी भेगमा केही ठाउँमा, कोशी र बागमती प्रदेशका पहाड़ी भेगमा थोरै ठाउँमा मेघगर्जन र चट्याङ सहित मध्यमसम्म वर्षाको सम्भावना छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भागमा भने थोरै ठाउँमा तथा मधेश प्रदेशका साथै कोशी, बागमती र गण्डकी प्रदेशका तराई भेगका एक दुई ठाउँमा मेघगर्जन र चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। महाशाखाका अनुसार राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी तथा तराई भेगमा एक दुई ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको छ। हवस् त, दिउँसो एक बजेको मध्य पश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबर सँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्य पश्चिम। नमस्कार।

0: 94.4 मेगाहर्जमा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम
1: नमस्ते दाई भाउजू, होइन घरमा तालै ठोकेर कता हिँड्न लाग्नु भएको?
2: नमस्ते नमस्ते,
3: कता हिँड्नु नि बाबु? बजारतिर नि
4: अङ्कल, मलाई साइकल किन्न, मैले बाबुलाई बसालेर स्कुल जाने।
1: के गर्ने बाबु, छोराले साइकल साइकल भनेर हैरान पारेछ। न त लाइसेन्स चाहिने, न त पेट्रोल बन्द, न त चक्का जामले नै अप्ठ्यारो पार्ने। फेरि थोरै सामान लिन पनि मै बुढो नै जोतिनु पर्ने। त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
5: लौ हेर, किन नहुनु दाई, हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला। बाहिरै साइकल देखिन्छ जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ, त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
1: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जान।
6: साथै हामी कहाँ सुपथ मूल्यमा मोपेड इलेक्ट्रिक साइकल पनि बिक्री वितरण भइरहेको सहर्ष जानकारी गराउँदछौ।
7: फेरि एक पटक न्यू कालिका साइकल स्टोर, पुरानो राप्तीसल रोड, छोराही दाङ,
8: दीपक स्ट्रीट। सम्पर्क मोबाइल 98 4 77 27 977
9: र 98 5 78 30 6 8 9।

0: हाल्नु, लेट्स गो।
1: 6.9 इन्चको शानदार डिस्प्ले, AI पावर्ड क्यामेरा, 2 वर्षको वारेन्टी सहित रेडमी A7 मा 5200 mAh तथा रेडमी A7 Pro मा 6000 mAh पावरफुल ब्याट्रीको साथ थप अत्याधुनिक विशेषताहरूले तपाईँको मन जित्छ बारम्बार।
2: सीता के भयो तिमीलाई, गुम्सेर बसेछौ
3: के हुनु नि? बिहे भएको छ वर्ष भइसक्यो, बच्चा बच्चीको लागि कति ठाउँ देखाए कति ठाउँ, तर केही सिप चलेन, अब त आश्रै मरिसक्यो।
2: के कुरा गर्छ निले, हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त, त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ, त्यसै आत्तेर हुन्छ। कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ, त्यही भएर ढुक्क भएर त्यही जाऊ।
3: ए ठिकै छ, म जानु त धेरै ठाउँ गई, अब तिमीले भनिहाल्यौ, त्यही पनि अब शिशु क्लिनिक नै जान्छौ।
4: शिशु फर्टिलिटी एन्ड आइबीएफ सेन्टर चितवनको शाखा अब घोराहाईको दिति चोकबाट, सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर होइन, उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आजै आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
5: नोट, पहिलो परामर्श निशुल्क दिइनेछ, समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
4: शिशु क्लिनिक फर्टिलिटी डिटिचोक खोराहाइदाङ, सड़क विभागको अगाडि एभरेस्ट बैंक भएको भवनमा। सम्पर्क मोबाइल 9848723572।
6: नेपाली जुत्ता घर,
7: राप्ती अञ्चलकै सबैभन्दा ठुलो जुत्ता चप्पलको शानदार घर,
6: नेपाली जुत्ता घर। हामी कहाँ नेपालका 10 भन्दा बढी ब्रान्डका आकर्षक जुत्ता चप्पलहरू, सीमित अवधिका लागि 10%-50% सम्म बम्पर छुट।
7: अब ढिला नगर्नुहोस्, आफूलाई मन पर्ने जुत्ता आफै छान्नुहोस्।
6: स्वदेशी उत्पादनको प्रवर्धन गरौ। स्थान सिटी प्लाजा होटलको उत्तर पट्टी, थारू गल्ली, घुराही दाङ।
7: सम्पर्क मोबाइल नम्बर 9857771546।

0: प्रोडक्टहरु कोकोनट चोकोनट भिटा मिल्क बटर फ्राइड क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोदोको डाइजेस्टिव र कुकी छ है नाइस अड्गुरी
2: भर्ना खुल्यो
3: प्राविधिक शिक्षा क्षेत्रमा आफ्नो अलगै र विशिष्ट पहिचान बनाउन सफल अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट सीओईएम नेपालगंजमा शैक्षिक सत्र 2083-84 लागि 4 वर्षे ब्याचलर अफ सिभिल इन्जिनियरिङ विषय 13 ब्याजमा र ब्याचलर अफ आईटी इन्जिनियरिङ 6 ब्याजमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
4: प्लस टू वा डिप्लोमा इन इन्जिनियरिङ प्राविधिक धार वा विज्ञान संकाय गणित वा बायोलोजीमा जीपीए प्रणाली अनुसार कम्तीमा सी ग्रेड वा 45% उत्तीर्ण सम्पूर्ण इच्छुक विद्यार्थीहरूले यथाशीघ्र सम्पर्क राख्नुहोला। साथै स्थानीय तहबाट सिफारिश आएका गरीब तथा जेहेन्दार विद्यार्थीहरूलाई 40% छात्रवृत्ति उपलब्ध गराइनेछ।
3: हाम्रा विशेषताहरू
4: उत्कृष्ट शैक्षिक वातावरण
3: अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा पठन पाठन गराइने
4: व्यवस्थित पुस्तकालय प्रयोगशाला र इन्टरनेट पहुँच
3: उपयुक्त शैक्षिक एवं रोजगार परामर्श
5: विस्तृत जानकारीका लागि कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्ट नेपालगंज 10 चितल नगर बाँकी जिल्ला वन कार्यालयको पूर्वपट्टि सुर्खेत रोड
6: सम्पर्क फोन 081-536-086
4: र मोबाइल नम्बर 98480-96600 98580-36086 र 98481-72073।

नमस्ते नमस्कार अनि सांगीतिक अभिवादन तपाई सम्पूर्ण सम्पूर्ण रेडियो प्रेमी श्रोता मनहरुमा आवाजको आवाज स्वस्थ नेपालको आवाज रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्जको आफ्नै दीर्घकालीन प्रस्तुति र सांगीतिक आवाजको संगालो रेडियो कार्यक्रम म्युजिक कलेक्सनको पर्खाईमा जति पनि रेडियो प्रेमी श्रोता मन हुनुहुन्छ यहाँहरू सबै सबैलाई र प्राविधिक मित्र प्रदीप अधिकारीसँगै तपाईँहरूकै सांगीतिक आवाजका गीत संगीतको सारथी म नारायण जीको तर्फबाट हजुर श्रोता आज के गरिराख्नु भएको छ होइन यो न्यानो मौसम सँगसँगै कति बेला त गर्मी गर्छ कति बेला भने अलिकता शीतलताको महसुस पनि भइराखेको हुन्छ बादल पनि गरेको हुन्छ ठिकै छ आज के कस्तो अवस्थामा हुनुहुन्छ कहाँ हुनुहुन्छ होइन रमाइलो बलाकुसारी गर्नेछौ आज शनिबार आइपुगेको छ हामी शनिबारै बसाएमा छौ हामी हरेक साता यो शनिबारको दिन दिउँसो एक बजेको मध्यपश्चिम हाइलाइट सकेपछि आउने गर्छौं र करिब करिब दुई बजेसम्म तपाईँहरूसँगै रमाइलो बलाकुसारी गर्दै तपाईँहरूको मिठो मिठो रमाइलो गपगप गर्दै तपाईँहरूको मिठा मिठा तपाईँहरूका रोजाईका विधाहरू प्रस्तुत गर्दै यहाँ रहने गर्छौ त्यही क्रममा आजको यो सुन्दर श्रृंखला रेडियो कार्यक्रम म्युजिक कलेक्सनको यो शनिबार श्रृंखला शनिबार बसाई लिएर आइसकेका छौं आज पनि यो बसाई निकै भन्दा निकै निकै रमाइलो यात्रा हुनेछ तपाईँ आउन सक्नुहुनेछ 082-585-854 को बाटो भएर तपाईँहरूले रोज्ने विधा भने आज पनि तीनै पुरानै रहेका छन् सांगीतिक आवाजका गीत संगीतका होइन लोक पप आधुनिक फिल्मी गरी यिनी चारवटा विधाहरू राखेका छौ यिनी चारवटा विधा मध्ये एउटा विधा रोज्न पाउनुहुनेछ अनि त्यसपछि भने हामी यति बेला गुनगुनाउँदैछौ तपाईँहरू माझ 91.4 मेगाहर्जबाट र तपाईँहरू भने सुन्न सक्नुहुनेछ लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका क्षेत्रहरूमा 91.4 मेगाहर्जबाट भने मोबाइल एप्लिकेशन हाम्रो पात्रोबाट पनि सुन्न सक्नुहुनेछ तपाईँ जान सक्नुहुनेछ हाम्रो पात्रोमा रेडियो मध्यपश्चिम एफएम भनेर सर्च गर्नुभयो भने पाउनुहुनेछ अनि त्यसपछि हाम्रो वेबसाइट पनि रहेको छ www.radiomb.org लगइन गरेर पनि सुन्न सक्नुहुनेछ अनि त्यसपछि सामाजिक सञ्जाल फेसबुक तपाईँहरू फेसबुकको माध्यमबाट पनि सुन्न सक्नुहुनेछ तपाईँहरूसँग हामी बलाकुसारी गर्छौं तपाईँहरूलाई जुन माध्यमबाट सहज हुन्छ त्यही माध्यमबाट सुन्न सक्नुहुनेछ सुन्नुहोला आफूलाई जुन माध्यमबाट सहज हुने हो त्यही माध्यमबाट सुन्ने हो मिठो मिठो रमाइलो कुराकानी गर्नै पर्यो क्यारे होइन प्रविधि संयोजनबाट पनि मलाई प्रविधिजीले साथ दिँदै हुनुहुन्छ हाम्रो ह्यान्डसम सर यहाँको साथ मिल्दैछ अवश्य पनि रमाइलो यात्रा हुनेछ अन्तिमसम्म आज पनि अब हामी एउटा गीत राख्छौ तपाईँहरूमा छ अनि त्यसपछि भने तपाईँहरूसँग भलाकुसारी गर्न तपाईँका रोजाईका विधाहरू प्रस्तुत गर्न सुनाउन फेरि पनि यहाँ उपस्थित हुनेछौ यति बेला त हामीले एउटा गीत सुनाउँछौ अब तपाईँहरूमा के छ प्रदीपजी हामी एउटा गीत प्रस्तुत गरौं अनि त्यसपछि कोही सहभागी मित्र आउनुभयो भने चाहिँ यता सहभागी पनि बनाउनु होला यहाँसँग पनि रमाइलो भलाकुसारी त गर्नै पर्यो क्यारे यति बेला पनि अब हामी तपाईँहरूमा गीत सुनाउँछौ यति बेला सुन्दै गर्नुहोस् यो गीत भने तपाईँहरूको लागि यति बेला

0: कार्यक्रमको श्राद्ध बाबुले ये मिठो गीत राखिसक्यौ होइन, सँगै जिउने सँगसँगै मर्ने बाचा कसम खाएको होइन र होइन, यस्तै यस्तै के भन्दै थियो क्या अरे होइन, सुनियो भने के गरिराख्नु भएको छ। अब पालो तपाईँको हो, जति पनि रेडियो प्रेमी श्रोता हुनुहुन्छ यहाँहरू सबैजनालाई मिठो माया छ, मिठो सम्झना छ, अवश्य पनि सुनेरै साथ दिँदै हुनुहुन्छ भन्ने कुरा मैले आशा राखेको छु होइन। केको माध्यमबाट सुन्दै हुनुहुन्छ, के गरिराख्नु भएको छ होइन, कतै जाने क्रममा हुनुहुन्छ, कतै यात्रा गर्ने क्रममा हुनुहुन्छ, ठिकै छ, आउनुहोला। 082-85-88-54 तपाईँको लागि यो बाटो खुल्ला छोडेका छौ। के छ प्रदीपजी, कोही साथी हुनुहुन्छ, आउने क्रममै हुनुहुन्छ जस्तो लागिराखेको छ मलाई, उहाँ आउनुभयो भने कुराकानी गर्नेछौ आजको यो बसाईमा। अति रमाइलो कुराकानी गर्दै बलाकुसारी गर्दै अगाडि बढ्छौ ग्यारे। कोही साथी हुनुहुन्छ टेलिफोनमा, कुराकानी गर्छौ। नमस्ते हजुर।
1: नमस्ते दादा।
0: नमस्ते, नमस्कार हजुर। तपाईँको नाम, शुभ नाम के नाम रे तपाईँको, कता कता सुने जस्तो पनि लागिरहेछ। अलि सुने जस्तो लागिरहेछ, कन्फ्युज भयो, गेस गर्न सकेन हजुर। कमला पुन मगराई घुराई 1900 गाबाट। कमला जी सन्चै हुनुहुन्छ? रुगाले सताइरहेको छैन, हाम्रो कमलाजीलाई धेरै माया गर्दो रहेछ कि क्या हो यो रुगा खोकीले। अनि हाम्रो कमलाजी होइन यति बेला के को माध्यमबाट सुन्दै हुनुहुन्छ हामीलाई? रेडियोबाटै सुन्नु भएको छैन? ल ठिकै छ कमलाजी, आज पहिलो सहभागी पनि तपाईँ हुनुहुन्छ, आज कुन विधा रोज्नुहुन्छ? चलचित्र विधा, फिल्मी विधा भन्नुभयो है। ल ठिकै छ त, तपाईँको रोजाईको विधा पनि हामी एकैछिनमा प्रस्तुत गरौंला, अन्तिम अन्तिमसम्म पनि सुनेर साथ दिँदै गर्नुहोला। यति बेला भने अब तपाईँ हामी छुट्टिनुपर्छ, हजुरको यो मिठो रोजाईको विधा सँगसँगै अब साथीभाइ सम्झना गर्नुहोस् है त। ओके बाबाई, हाम्रो कमलापुन मगर ग्राई 1900 गाबाट अब पालो तपाईँको। यदि अब हामीसँग भलाकुसारी गर्न चाहनुहुन्छ, आफ्नो साथीभाइलाई सम्झन चाहनुहुन्छ भने टेलिफोन गर्न सक्नुहुन्छ है त। सुन्नु भयो 082-85-88-54 पालो तपाईँको हो, आज त कुराकानी गर्नै पर्यो ग्यारे होइन, तपाईँसँग पनि रमाइलो कुराकानी भलाकुसारी त गर्नै पर्यो। के कस्तो अवस्थामा हुनुहुन्छ, पक्कै पनि खेतीपातीमा तल्लीन व्यस्त हुनुहुन्छ, कामकाजमा तल्लीन व्यस्त हुनुहुन्छ भन्ने कुरा मलाई लागिराखेको छ है। यस्तै यस्तै कामकाजमा हुनुहुन्छ होला आजको यो बसाईमा। कोही साथी हुनुहुन्छ फेरि पनि यहाँसँग कुराकानी गरौँ होइन। नमस्ते हजुर।
2: नमस्ते हजुर। नमस्ते, के छ हजुर?
0: एकदम ठिक छ हजुर, कहाँबाट को बोल्नु भयो? शुभ नाम
2: ठ्याक्क गेस गर्नुहोस् त आज फेरि।
0: मलाई त अप्ठ्यारोमा भयो पार्नु भयो त,
2: साह्रै
0: अप्ठ्यारोमा पार्नु भयो नि, म त गेस गर्नै सकिरहेको छैन, आवाज भने सुने सुने जस्तो पनि लाग्छ। सुनिरहेको छु मैले
2: हजुर, सुनिरहनुहुन्छ, कुरा पनि भइरहन्छ फेरि।
0: खै त है, सधैँभरि सुनिराखेको जस्तो त लाग्दैन, कता आवाजभरि सुने सुने जस्तो लाग्छ। के नाम तपाईँको, हजुरकै आवाजबाट एकपल्ट भनिदिनु न।
2: चौधरी।
0: चौधरी मात्रै?
2: हजुर।
0: चौधरी
2: भनेपछि
0: हाम्रो कृष्णजी हुनुहुन्छ कि क्या है?
2: हो, त्यही त गेस गर्नु भने त ठ्याक्कै पार्नु भयो कि, त्यही त भन्दैछु सर। कहिले फेरि अब ज्योतिष बन्नु ला छैन, अब ज्योतिषभरि बन्नेछ, ज्योतिषभरि गरिरहेको छु भन्नुहुन्छ, त्यही फेरि त गेस गर्नु भने त।
0: कहिले काहीँ चाहिँ अप्ठ्यारो अप्ठ्यारो पनि पर्छ हाम्रो कृष्णजी।
2: हजुर हजुर, त्यही त अप्ठ्यारो त पर्छ पर्छ नि त, खाल्टोमा भने नजानुलाई।
0: केही गर्ने, तपाईँले अप्ठ्यारो पारिदिनुहुन्छ भन्दै भन्नुहुन्न क्या तपाईँले, फेरि यस्तै त हो
2: अब, कहिले ठ्याक्क पार्नुहुन्छ, फेरि धेरै दिनको कुरा भएपछि ठ्याक्क चिन्नु त अब दिनदिनै हप्ताको एकचोटि कुरा गरेर फेरि चिन्नुहुन्न गेज गर्न
0: सक्नुहुन्न। ठिकै छ कृष्णजी।
2: हजुर हजुर।
0: आज कार्यक्रममा त आउनुभयो है, के गर्ने त विदा चाहिँ हाम्रो कमलाजीले रोजिसक्नु भएको छ।
2: रोजिसक्नु भएको त्यही भएर सहभागी हुँ भनेर मात्रै।
0: ठिकै छ त, अब भने हामी छुट्टिनुपर्छ है, अन्य साथीलाई पनि पालो दिनुपर्छ, अब के गरौँ त साथीभाइ सम्झना गर्छ है।
2: हजुर, अबदेखि ग्यास नगरे ठ्याक्क हाम्रो कृष्णजी भन्नुलाई अर्को चोटि आएपछि क्या।
0: लौ त यसो सकेसम्म प्रयास गरौँला कृष्णजी।
2: हजुर हजुर, त्यही त अब सबैलाई सम्झिँदै छुट्टिन्छ त
0: यति बेला चाहिँ साथीभाइ सम्झना गर्नुहोस्। अब हामी छुट्यौँ
2: छुट्टी अर्को चोटि जोडिदिउँला है त
0: जोडिहाल्नुला है कहिले काहीँ।
2: ल भाइ।
0: ओके, अब पालो तपाईँको कुराकानी गरौँला होइन, रमाइलो कुराकानी त गर्नै पर्छ। यस्तै यो भलाकुसारी गर्दै तपाईँ हामी अगाडि बढ्छौँ, निकै भन्दा निकै रमाइलो यात्रा हुन्छ। बर्खा लागिसक्यो होइन, तपाईँहरू खेतीपातीमा धान रोपाइमा चाहिँ एकदम तल्लीन व्यस्त हुनुहुन्छ भन्ने मलाई लागिराखेको छ। खेतीपातीमा होइन, हिलो माटोसँगै कुटो कोदालोसँगै खेल्ने दिन रमाइराख्नु भएको छ। हिलो माटोसँगै पानीसँग, पानीलाई पानी नभनी होइन, चिसोलाई चिसो नभनी कामकाजमा खेतबारीमा तल्लीन व्यस्त हुनुहुन्छ। पानी पर्ला जस्तो गरिराखेको छ, आज पनि पानी पर्न सक्छ है, बादल गरेको छ। कतै जाने क्रममा हुनुहुन्छ, कतै यात्रा गर्ने क्रममा हुनुहुन्छ भने एकपटक सोचेर मात्रै यात्रा गर्नुहोला। तपाईँकोतिर मौसमको अवस्था के कस्तो छ? हाम्रोतिर चाहिँ आज बादल पनि गरिराखेको छ, यस्तै हो, कहिले काहीँ बादल हुन्छ, कहिले काहीँ पानी पर्छ। आज भोलि यो त्यही त हो, पहाड़तिर होइन पहिरो जाने, ढुङ्गा माटो खस्ने होइन, यो भिरहरूमा यो घाँस दाउरा वनपाखा गर्दा गर्दै कहिले काहीँ चिप्लेर पनि लड्डिन्छ, यस्तै यस्तै समस्या हुन्छ होइन। अलिकता आफू आफ्नो धेरै केयर गर्नु होला आज यति बेला। अब के छ, कोही साथी हुनुहुन्छ या हामी हाम्रो कमलाजीको रोजाईको विधा प्रसङ्ग प्रदीपजी कोही साथी हुनुहुन्न भने यति बेला हामी अब कमलाजीको रोजाईको विधा प्रसङ्ग छौँ, उहाँको रोजाईमा पर्ने एउटा मिठो गीत प्रसङ्ग छौँ। ठिकै छ, तपाईँ पनि टेलिफोन गर्दै गर्नुहोला, भलाकुसारी गर्नुहोला यति बेला।

0: साह्रै साह्रै मिठो मिठो गीतहरू हामीले सुनाइराखेका छौँ। मैले बाचा कसम खाइसके यस्तै यस्तै के भन्दै थियो क्यारे। ठिकै छ, अब पालो तपाईँको हो, तपाईँ आउन सक्नुहुन्छ। सुन्ने भयो 8584 तपाईँको लागि यो बाटो खुल्ला छोडेका छौ। तपाईँहरूसँग पनि रमाइलो भला कुसारी गर्नै पर्यो क्यारे। है, 0825 8854 टेलिफोन गर्न सक्नुहुनेछ, आउनुहोला, कुराकानी गरौंला, अनि त्यसपछि तपाईँको रोजाईको विधा पनि प्रस्तुत गरौंला, आउँदै गर्नुहोला। आजको यो बसाई पनि निकै भन्दा निकै रमाइलो हुँदैछ। आजको यो मौसममा होइन, यति बेला तपाईँ के गरिराख्नु भएको छ, हामीलाई के को माध्यमबाट सुनिराख्नु भएको छ, है त कुराकानी पनि हुन्छन्, तपाईँ आउनुहुन्छ, निकै भन्दा निकै रमाइलो यात्रा हुन्छ। तपाईँहरूलाई मैले बारम्बार जानकारी गराइराख्ने गर्छु। हाम्रो रेडियोको टेलिफोन नम्बर 0825 8854 तपाईँको लागि आजको यो बसाईमा खुल्ला रहेको छ। होइन, आज मिठो मिठो गीत संगीतहरू सुन्दै भलाकुसारी गर्दै यात्रा गरिराखेका छौ। मलाई प्रविधि संयोजनबाट पनि हाम्रो ह्यान्डसम सर प्रदीपजीले साथ दिँदै हुनुहुन्छ, यहाँको साथ मिलिराखेको छ। यतिजेलसम्म मिठा मिठा होइन, तपाईँहरूका मिठा, तपाईँहरूकै आवाजका गीत संगीतहरू हामी सुनाउँछौ। यति बेला भने तपाईँ सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम एफएमबाट प्रसारित भइरहेको छ रेडियो कार्यक्रम म्युजिक कलेक्सन। अनि त्यसपछि भने तपाईँहरूकै मिठा मिठा गीत संगीतका सांगीतिक आवाजका गीत संगीतहरू भने 91.4 मेगाहर्जबाट पनि गुनगुनाउँदै हुनुहुन्छ। फेरि पनि कोही साथी आउने क्रमै हुनुहुन्छ, उहाँसँग पनि कुराकानी गर्नै पर्यो क्यारे। उहाँसँग पनि कुराकानी गर्छौ। यति बेला साथी आउँदै हुनुहुन्छ, आउँदै हुनुहुन्छ भन्दा भन्दै पनि यहाँ आइसक्नु भएको छ। नमस्ते हजुर।
1: नमस्ते,
0: नमस्कार हजुर, गुड आफ्टरनुन हजुर, कहाँबाट को बोल्नु भयो? सुभना

0: जी, आज आउनु भएको छ कार्यक्रममा, कुन विधा रोज्नुहुन्छ?
1: मैले लोकपाल विधा भन्छु।
0: लोकपाल विधा है? ल ठिकै छ त, तपाईँको रोजाईको विधा पनि प्रस्तुत गरौँला। हाम्रो नवराजले खाजा खानु भएको छ कि छैन?
1: एकछिनपछि
0: खाने है। ठिकै छ, मिठो मिठो बनाउनु होला, खानु होला क्यारे हाम्रो नवराजले। यति बेला भने अब हामी अन्य साथीलाई पनि पालो दिनुपर्छ, हामीसँग समय चाहिँ एकदम कम छ। हजुरको मिठो रोजाईको विधा सँगसँगै अब साथीभाइ सम्झना गर्नुहोस् है त।
1: सर्वप्रथम हजुरलाई अनि हाम्रो टेक्निसियन प्राविधिक सरलाई अनि मलाई नवराज सावत चिन्ने नचिन्ने सम्पूर्णलाई भन्दै चाहन्छु।
0: ओके बाबा, हाम्रो नवराज सावत होइन, कुराकानी गर्छौँ सदाको बुसाईमा, यहाँले टेलिफोन गर्नुभएको हुन्छ होइन, आफूले टेलिफोन गर्नुहुन्छ, भलाकुसारी गर्छौँ। आफूलाई जति बेला सहज हुन्छ होइन, जति बेला मौका मिल्छ त्यति बेला नै टेलिफोन गर्नुभएको हुन्छ। ठिकै छ त, अब आउने पालो तपाईँको है त, भलाकुसारी गर्ने पालो तपाईँको। टेलिफोन 082-585-854 तपाईँहरूलाई मैले बारम्बार जानकारी गराइराख्ने गर्छु, अबको यो थप बसाईमा पनि गराउनेछु। आउँदै गर्नु होला है त हाम्रो नवराज चौधरी जीले लोकपाल विधा रोजिसक्नु भएको छ। यो बसाई, आजको यो बसाईमा यति रमाइलो भइराखेको छ आज होइन, हाम्रो प्रदीपजीले साथ दिइराख्नु भएको छ प्रविधि संयोजनबाट भने। आजको यो बसाई होइन, कतिपय खाजा खाने क्रममा पनि हुनुहुन्छ होला आजको यो शनिबारको दिनमा भने, तपाईँहरू घरमा तलिन व्यस्त कामकाजमा अति काम गर्दै हुनुहुन्छ होइन, आजभोलि अब खेतीपातीमा तलिन व्यस्त धेरैभन्दा धेरै, अनि त्यसपछि भने गाई भैँसी चराउन गोठालो पनि जानुभएको छ होला कतिपय साथीभाइ, अनि कर्मचारी साथीभाइ भनौँ भने आफ्नो घरमा व्यस्तै हुनुहुन्छ होला, कामकाजमै तलिन व्यस्त हुनुहुन्छ होला। के छ प्रदीपजी, एउटा गीत प्रस्तुत गरौँ भन्ने मलाई लागिराखेको छ, हाम्रो नवराज साउदजीको रोजाईको विधा, अनि त्यसपछि पनि कोही सहभागी मित्र आउनुभयो भने कुराकानी गर्नुपर्छ। हाम्रो नवराज साउदजीको रोजाईको विधा प्रस्तुत गर्छौँ तपाईँको लागि, सुन्दै गर्नुहोस्।

0: दुश्मन हरेको हरे होइन कुराकानी गर्छौँ अब तपाईँ आउन सक्नुहुन्छ होइन यस्तै चाहिँ गीत सङ्गीतहरू हामीले सुनाइराखेका छौँ तपाईँहरूमा छ अब भने आउन सक्नुहुन्छ है त तपाईँ आउनुभयो भने कुराकानी गर्छौँ हामीसँग समय एकदम थोरै थोरै मात्रै छ कुराकानीमा जोडिनको लागि 08562854 तपाईँहरूको लागि यो बाटो खुल्ला छोडेका छौँ आजको यो बसाई भने यस्तै रमाइलो कुराकानी गर्दै गीत संगीतहरू सुनाउँदै सुन्दै अगाडि बढ्ने दिन हो रहेको छ आजको बसाईमा भने अब पालो कसको होला त 08562854 तपाईँहरू यो नम्बरको सहारा लिएर सहभागिता जनाउन सक्नुहुन्छ है त तपाईँहरूलाई मैले एकदम बारम्बार जानकारी गराइराख्ने गरेको छु यो बसाईमा आजको यो दिनमा होइन भलाकुसारी गर्नको लागि रमाइलो कुराकानी गर्नको लागि अनि त्यसपछि भने के छ तपाईँहरू के को माध्यमबाट सुनिराख्नु भएको छ होइन एकदमै तपाईँहरू सुनेर साथ दिँदै हुनुहुन्छ भन्ने कुरा मैले आशा राखिराखेको छु अहिलेसम्म तपाईँहरू सुनेर साथ दिँदै हुनुहुन्छ होला पक्कै पनि अन्तिम अन्तिमसम्म पनि सुन्दै हुनुहुन्छ सुनेर साथ दिनुहुन्छ भन्ने कुरा मलाई लागिराखेको छ अवश्य पनि आजको यो व्यवसाय होइन कुराकानीमा जोडिँदै अब फेरि पनि हामी थोरै थोरै समय मात्रै बाँकी छ एउटा गीत सुनाउनेछौ अवश्य पनि अन्तिममा चाहिँ अनि त्यसपछि भने सायद बिदा माग्ने पनि हुन्छ होला तपाईँहरू भने टेलिफोन पनि गर्दै गर्नुहोला हामीसँग एकदम एकदम कम छ समय होइन तपाईँको लागि हामीले बाटो खुल्ला छोडिसकेका छौँ सुन्नुभयो 08562854 फेरि पनि कोही साथी आउने क्रममै हुनुहुन्छ उहाँसँग पनि कुराकानी गर्छौँ अनि त्यसपछि भने सायद हामीले बिदा माग्नु पर्ने हुन्छ होला कोही साथी टेलिफोनमा आउने क्रममा त हुनुहुन्छ उहाँसँग कुराकानी गऱ्यौँ भने सायद हाम्रो होइन अन्तिम फोन कल तपाईँको यही नै हुन सक्छ किनकि हामीसँग समय एकदम थोरै छ समयले साथ दियो छ भने तपाईँसँग भलाकुसारी गरेर नै टेलिफोन लिनेछौँ यदि दिएन भने त के नै गर्नुपर्ने क्यारे होइन कोही साथी हुनुहुन्छ टेलिफोनमा कुराकानी गर्छौँ नमस्ते हजुर
1: नमस्ते हजुर
0: नमस्ते नमस्कार हजुर कहाँबाट को बोल्नु भयो शुभ नाम
1: हजुर म प्रकाश केसी रोजनाबाट
0: प्रकाश केसी रोजनाबाट प्रकाश जी सन्चिहारमै हुनुहुन्छ
1: ठिकै छ बाँचेकै छ हजुर
0: बाँचेकै छ है हाम्रो प्रकाशजीले यति बेला के गर्दै हुनुहुन्छ आज हाम्रो पहिलो दिन फोन कल है पहिलो पहिलो जस्तो लाग्यो अनि हाम्रो प्रकाशजीले खाजा खानुभयो कि भएन
1: खाजा भर्खरै खाजा साजा खाइयो सर अब रोपाईको चटारो चल्याएको छ
0: रोपाईको चटारो चलिरहेछ रोप्नु भएको छैन अझै धान है
1: हजुर रुपियाँ छैन सर यस्तै छ मौसमले पनि त्यस्तै तपाईँलाई के भन्ने धेरै छ किसानको
0: तपाईँको तिर अझै पानी परेको छैन
1: अब पानी त पर्यो तर परे पनि खोलामा पानी छैन के भन्ने हो
0: खोलाले पानी
1: आकाशकोले मात्रै नहुँदो रहेछ
0: खोलामा पानी आउन सकेका छैन खोलाको पानीले तपाईँलाई धेरै अलि अप्ठ्यारो पारे है
1: हजुर म मात्रै होइन म जस्ता थुप्रै साथीहरू अप्ठ्यारो
0: ठिकै छ प्रकाशजी आज तपाईँसँग भलाकुसारी गर्न पाइयो आज सबैभन्दा अन्तिममा तपाईँ आउनुभएको छ कुन विधा रोज्नुहुन्छ
1: विधा मैले लोकगीतको भनेको थिएँ त्यो चाहिँ अलि छैन भन्नुभयो अब त्यहीँबाटै चाहिँ अलि राम्रो केही बजाइदिनुहोस् अनि अब अरू त के भनौँ ठ्याक्कै मैले चाहिँ पप गीतको केही पनि ख्याल राखेन लोकगीतको अलि पारसी भावनाले हजुर
0: ल ठिकै छ त सकेसम्म हामीले तपाईँलाई मनपर्ने गीत हामी सुनाउनेछौँ अहिलेलाई चाहिँ अब हामी छुट्टिनुपर्छ अहिले चाहिँ अब साथीभाइ सम्झना गर्नुहोस् है त अब के गर्ने त समय चाहिँ सकिसकेको छ नेटवर्क काट्नलाई
1: हजुरलाई हजुरलाई अनि सँगै रहनुभएका प्राविधिक साथीहरूलाई लगायत म प्रकाश भनेर चिन्ने नचिन्ने अनि यो रेडियो सुनेर बस्नुहुने सम्पूर्ण साथीभाइलाई सम्झिन चाहन्छु। हवस् धन्यवाद।
0: ओके बाबाई। हाम्रो प्रकाशजी, प्रकाशजीसँग पहिलो दिन कुराकानी गर्यौं। सबैलाई अलिकता खेतीपातीमा होइन धान रोप्नको लागि असहज भइराखेको छ। आकाशबाट पानी आएर पनि के गर्ने, होइन खोलामा पानी नआएपछि अलिकति समस्या नै हुन्छ, के गर्ने त। आज समयले नेटो काटिसकेको छ। आजको यो बसाईमा चाहिँ अब हाम्रो प्रकाशजीलाई एउटा मनपर्ने गीत हामी प्रस्तुत गर्छौ कि के छ प्रदीपजी, छ भने एउटा हामी यहाँबाट बजाइदिउ प्रस्तुत गरौं आजको यो बसाईबाट भने। अब के गर्ने त, म पनि विदा माग्ने बेला भइसकेको छ। तपाईँहरू के कस्तो अवस्थामा हुनुहुन्छ, कहाँ हुनुहुन्छ, रमाइलो कुराकानी भइराखेको थियो आजको यो बसाईमा। जति पनि रेडियो प्रेमी श्रोता मन हुनुहुन्छ, हाम्रो तर्फबाट मिठो माया मिठो सम्झना छ। सहभागी जनाउने सहभागी मित्रहरूलाई पनि मिठो माया मिठो सम्झना छ। ठिकै छ, के गर्ने त, आजको यो दिनमा अब तपाईँसँग भलाखुसारी मात्रै गरौं भने पनि मात्र नहुने क्यारे। आजको यो बसाईबाट पनि अब विदा माग्नुपर्ने हुन्छ। एउटा मिठो गीत प्रस्तुत गर्दै आजको यो बसाईबाट पनि म कार्यक्रम प्रस्तुता नारायण ऋषि पनि आउँदो बसाईसम्मको लागि विदा हुन चाहन्छु। रेडियो मध्यपश्चिम एफएम सुन्दै गर्नुहोला। नमस्कार।

0: सूचना न्यू मनोकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नु होला, हाम्रो कुनै शाखाहरू छैनन्।
1: हामी जन्मदात्री शिकारी हुँ, शिकारी
2: पुरै दैलेख मलाई चाहियो।
3: VFX सिनेमाज कुराही दस नारायण पुरसौडी कुला दाङमा एक्शन नायक विराज भट्टद्वारा अभिनीत भव्य प्रदर्शन भइरहेको छ नेपाली कथानक चलचित्र राम नाम सत्य।
4: हेलो फ्रम अमेरिका वाक वाका वाशिंगटन डीसी जस्ट डब्लु बस हेलो हेलो हेलो।
3: त्यसै गरी भव्य प्रदर्शन भइरहेको छ नेपाली कथानक चलचित्र पहाड।
2: एक जबरदस्त कहानी है।
5: और टाइटल क्या है फिल्म का?
2: वेलकम टू द जंगल।
6: स्वर्गद्वारी चलचित्र मन्दिर भराई दाङमा भव्य प्रदर्शन भइरहेको छ हिन्दी कथानक चलचित्र वेलकम टू द जंगल।
2: हमें जाने दो मालिक, हम तो फांड है, रोजी रोटी के लिए काम करते हैं।
7: तेरी शक्ल कहीं देखी हुई है।
2: आप फ्लॉप फिल्म में भी देखते हो?
6: खुशी को खबर।
3: यसरी उत्तीर्ण गरी प्राविधिक शिक्षा मार्फत उज्जवल भविष्य निर्माण गर्न चाहनुहुन्छ? यदि त्यसो हो भने दाङको प्रतिष्ठित रजना टेक्निकल कलेजमा शैक्षिक सत्र 2083-84 लागि सीसीभीटी अन्तर्गत सञ्चालन हुने 3 वर्षे डिप्लोमा इन सिभिल इन्जिनियरिङ तथा डिप्लोमा इन जियोमेट्रिक्स इन्जिनियरिङ कार्यक्रमहरूमा भर्ना खुलिसकेको छ।
6: हाम्रा विशेषताहरू:
8: आधुनिक प्रयोगशाला,
6: अत्याधुनिक सर्वेक्षण उपकरण,
8: अनुभवी प्रशिक्षक,
6: व्यवहारिक तथा परियोजना आधारित सिकाइ,
8: नियमित फिल्ड भिजिट र रोजगारी मुखी शिक्षा सहित अध्ययन गराइने
6: सुनौलो अवसर अब तपाईँको पहुँचमा छ। सिभिल इन्जिनियरिङ मार्फत भवन, सड़क, पुल, खानेपानी तथा अन्य पूर्वाधार विकास क्षेत्रमा दक्ष प्राविधिक बन्न चाहनुहुन्छ भने जियोमेट्रिक्स इन्जिनियरिङ मार्फत सर्वेक्षण, जीआईएस, जीपीएस, डिजिटल म्यापिङ तथा भू स्थानिक प्रविधिको क्षेत्रमा आकर्षक करियर निर्माण गर्नुहोस्।
8: सीमित सिट तथा छात्रवृत्तिको अवसर उपलब्ध भएकाले ढिला नगर्नुहोस्।
6: आजै रजना टेक्निकल कलेज घुराए 18 दाङमा सम्पर्क गरी आफ्नो सिट सुरक्षित गर्नुहोस्।
3: साथै कक्षा 11 विज्ञान, व्यवस्थापन, शिक्षा र कानून संकायमा धमाधम भर्ना लिइरहेको जानकारी गराउँदछौ। सम्पर्क श्री मावी रजना टेक्निकल कलेज घोराई 18 रजना दाङ।
6: सम्पर्क फोन नम्बर 082-562-204,
3: सम्पर्क मोबाइल नम्बर 98578-30672 र 98699-64848।
9: रजना टेक्निकल कलेज गुणस्तरीय प्राविधिक शिक्षा, सिविक्त जनशक्ति र सफल भविष्यको आधार।
10: मध्यपश्चिम टाइम चेक, यति बेला दिउँसोको 2 बजेको छ।

दिउँसो 2 बजेको मध्यपश्चिम हाइलाइट्सबाट शान्त कुमार बुढा मगरको नमस्कार। महिलालाई सिप रोजगारी र आत्मनिर्भरतासँग जोड्ने उद्देश्यले लमई नगरपालिकाले सञ्चालन गर्दै आएको लघु उद्यम प्रवर्धन कार्यक्रम अन्तर्गत उद्यमी महिलालाई प्रविधि मैत्री सामग्री हस्तान्तरण गरिएको छ। गरीबी निवारणका लागि लघु उद्यम विकास शाखा मार्फत सञ्चालन हुँदै आएको कार्यक्रम अन्तर्गत विभिन्न सिपमूलक तालिम पूरा गरेका महिला उद्यमीलाई व्यवसाय विस्तारमा सहयोग पुग्ने गरी आवश्यक उपकरण उपलब्ध गराइएको हो। लमई नगरपालिकाले विगतका वर्षदेखि नै महिला विभिन्न सिपमूलक तालिम प्रदान गर्दै आएको छ। तालिमपछि उनीहरूलाई व्यवसाय सञ्चालन गर्न आवश्यक औजार तथा उपकरण उपलब्ध गराउँदै आएको नगरपालिकाले यस वर्ष पनि थप प्रविधि हस्तान्तरण कार्यक्रमलाई निरन्तरता दिएको हो। नगरपालिकाले सिप सिकाउने मात्र नभई सिकेको सिपलाई व्यवहारमा उतारेर आय आर्जन गर्न सक्ने वातावरण निर्माण गर्ने उद्देश्यले गरीबी निवारणका लागि लघु उद्यम विकास शाखा मार्फत विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ। लघु उद्यम विकास शाखाकी उद्यम विकास सहजकर्ता रितापुन मगरका अनुसार लमई नगरपालिका 3 मा कपडाको झोला उत्पादन गर्ने उद्यमी समूहलाई 1 थान इलेक्ट्रोनिक ओभरलक मेसिन, 2 थान इलेक्ट्रोनिक सिलाई मेसिन तथा 1 थान टेबल हस्तान्तरण गरिएको छ। त्यसै गरी वडा नम्बर 6 मा नयाँ उद्यम शुरू गरेका लेडीज चप्पल उत्पादन गर्ने उद्यमीलाई 1 थान अम्ब्रेला सिलाई मेसिन र 1 थान स्टुल वितरण गरिएको छ। नगरपालिकाले यस्ता उपकरण उपलब्ध गराएपछि उद्यमी महिलाले उत्पादनको गुणस्तर सुधार गर्न, उत्पादन क्षमता वृद्धि गर्न तथा बजारको माग अनुसार सामान उत्पादन गर्न सहज हुने विश्वास लिएको छ। कार्यक्रममा सहभागी उद्यमी महिलाहरूले नगरपालिकाबाट प्राप्त उपकरणले आफ्नो व्यवसाय सञ्चालन गर्न ठूलो सहयोग पुगेको प्रतिक्रिया दिएका छन्। उनीहरूले अब उत्पादन बढ़ाउने, गुणस्तरीय सामग्री तयार गर्ने र आफ्ना उत्पादनलाई बजारसम्म पुर्याउने लक्ष्यका साथ अझ मेहनत गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। भारतीय उच्च सुरक्षा अधिकारीले नेपाल भारत सीमा नाकाको अनुगमन तथा निरीक्षण गर्नुभएको छ। सीमावर्ती भारतीय क्षेत्र डेबी पाटन रेन्जका डीआईजी अशोक कुमार सहितको टोलीले नेपाल भारत सीमाको जमुना नाका तथा भारततर्फको रूपरिया नाकाको निरीक्षण गर्दै सुरक्षा व्यवस्थाबारे जानकारी लिनुभएको हो। सो अवसरमा उहाँले रूपरिया स्थित भारतीय प्रहरी थानाका अधिकारी, सशस्त्र सीमा बल चेकपोस्टका अधिकारी तथा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालका अधिकृतसँग भेट गरी सीमा सुरक्षालाई थप प्रभावकारी बनाउन आवश्यक सुझाव दिनुभएको रूपरिया प्रहरी थानाका प्रमुख प्रहरी निरीक्षक रमेश कुमार रावतले बताउनुभयो। उहाँका अनुसार डीआईजी कुमारले दुवै देशका सुरक्षा निकायबीच समन्वय र सहकारलाई अझ प्रभावकारी बनाउनु पर्नेमा जोड़ दिँदै नागरिकको आवागमन सहज बनाउने, आपराधिक गतिविधि नियन्त्रण गर्ने तथा लागू औषध ओसार पसार रोक्न विशेष ध्यान दिन निर्देशन दिनुभयो। कर्णाली नदीमा हराइरहेको मिनीबस र यात्रु खोजीका लागि चितवन कुरिन्टारबाट सोनार क्यामेरा र म्याग्नेट सहित खटिएको टोली पुगेको छ। दैलेखको चन्द्रबिन्द्रा सैनी नगरपालिका साथ साङ्गेताडामा अस्ति बिहिबार कर्णाली नदीमा खसेको मिनीबस र यात्रु अहिलेसम्म भेटिएका छैनन्। थप खोजी कार्यको लागि सशस्त्र प्रहरी बल नेपाल विपद व्यवस्थापन तालिम शिक्षालय कुरिन्टारबाट समेत गोताखोरको टोली खतिएको हो। सशस्त्र प्रहरी निरीक्षक प्रेमबहादुर तामाङको कमाण्डमा 4 जना गोताखोर सहितको टोली हिजो त्यसतर्फ गएको थियो। यो टोलीले पानीमुनि तथा पानीको भेलमा खोज्नको लागि प्रयोग हुने सोनार क्यामेरा र म्याग्नेट लगायतका उपकरण प्रयोग गरेको छ। ती उपकरणको सहायताबाट आज थप खोजी कार्य हुनेछ। नदीमा खसेको मिनीबसमा रहेका 5 जनाको शनाखत भएको छ। र दाङ जिल्ला फोटोग्राफर एसोसिएशनको कार्यालय आज घोराईमा एक कार्यक्रमका बीच उद्घाटन गरेको छ। 2057 सालमा स्थापना भएको एसोसिएशनले 2 दशक भन्दा बढ़ी समयपछि आफ्नै कार्यालय स्थापना गरेको हो। एसोसिएशनका अध्यक्ष लक्ष्मण न्यौपानीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि संस्थापक उपाध्यक्ष एवं वरिष्ठ फोटोग्राफर मधुसूदन जोशीले कार्यालय स्थापना संस्थाको इतिहासमा महत्वपूर्ण उपलब्धि भएको बताउनुभयो। त्यस्तै विशिष्ट अतिथि दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष एवं नेपाल फोटोग्राफर महासंघका उपाध्यक्ष वसन्त जोशीले स्थापना भएको संस्था लामो समयसम्म स्थायी कार्यालय विहीन
अवस्थामा सञ्चालन हुँदै आएको स्मरण गर्दै अहिले कार्यालय स्थापना हुनलाई संस्थाको नयाँ यात्राको शुरूआतको रूपमा चित्रण गर्नुभयो। कार्यालयमा नेपाल फोटोग्राफर महासंघका सचिव गणेश दंगाल, सदस्य नारायण खनाल, दाङ जिल्ला फोटोग्राफर एसोसिएशनका पूर्व अध्यक्ष वसन्त नेपानी, पूर्व सचिव लवली थापा, लुम्बिनी प्रदेश उपाध्यक्ष दुर्गा प्रसाद चौधरी, प्रदेश सदस्य कृष्ण पन्थी तथा तुलसीपुर शाखा अध्यक्ष मेनराज ओली लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो। उपाध्यक्ष हुम रेग्मीको स्वागत मन्तव्यबाट शुरू भएको कार्यक्रमको सहजीकरण महासचिव एम बहादुर आरसीले गर्नुभएको थियो। हवस् त दिउँसो दुई बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: 91.4 मेगाहर्जमा तपाईहरू सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: के तपाईलाई हिमपात वा पुल चाहिएको छ?
2: यदि चाहिएको छ भने विकास निर्माणमा स्थानीय स्तरबाट सेवा पुर्याउने उद्देश्यले श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रीज प्रणालीद्वारा उत्पादन शुरू गरिएका अन्तर्राष्ट्रिय मापदण्ड अनुसार उच्च गुणस्तरीय ह्युम पाइप तथा पोलहरू हाम्रै नारायणपुरको अम्रेमा उत्पादन भइरहेकोले आजै सम्पर्क गरी विकास निर्माणलाई पूर्णता दिनुहोस्।
1: हाम्रा विशेषताहरू:
2: विभिन्न साइजमा पोल तथा ह्युम पाइपको उत्पादन,
1: उच्च गुणस्तरीय तथा उच्च क्वालिटीको,
2: अर्डर गरिएको 24 घण्टामै डेलिभरी दिन सकिने,
3: साथै हामी कहाँ अत्याधुनिक मेसिनको प्रयोग गरी बनाइएको ब्लक इटा ग्यारेन्टीका साथ सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
1: श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रीज प्रणाली, जीबी रोड, खोराहिदाङ।
4: फोन 562-521।
1: सम्पर्क मोबाइल
3: 98-578-32-819 र 98-578-32-223।

0: छकत्र नो इट लाइक प्रो राशि थापा फ्रम टू एन्ड फ्रो साथ यसमा हाम्रो पात्र नेपालमा सर्वाधिक डाउनलोड गरिएको हाम्रो पात्र एप तपाईका लागि सधैं सजिलो सबै सजिलो तपाई पनि डाउनलोड गर्नुहोस् किनकि यसमा सबै छ
1: महासेवन दीर्घ जीवन दैनिक रूपमा मह सेवन गर्ने बानीले शक्ति स्फूर्ति र जाँगर बढ्नुको साथै रोग प्रतिरोधात्मक क्षमता बढाउँछ
2: दम र कफ हटाउन उच्च रक्तचाप नियन्त्रण गर्न मुटु सम्बन्धी रोगबाट जोगाउन रक्त शुद्धिकरण गर्न पाचन प्रणाली मजबुत बनाउन आन्द्रा र मृगौला स्वस्थ राख्न भोकलाई नियन्त्रणमा राख्न तौल घटाउन पोतो डन्डी फोर हटाउन अनुहारमा चमक ल्याउन समेत मह सेवन अनिवार्य छ
1: हरेक बिहान मनतातो पानीमा मह सेवन गरेर खाँदा यी सबै लाभहरू पाइन्छ महमा 84 व्यञ्जन मध्ये फ्याट बाहेक सबै तत्त्वहरू पाइन्छ
3: शुद्ध महका लागि कहाँ जाने त
4: ल घोराही 16 सरा चौकमा रहेको दाङ हनीमा जाने नि
3: हजुर हामी कहाँ महको शुद्धताको ग्यारेन्टीका साथै प्रत्येक वर्ष खाद्य परीक्षण गरिन्छ प्रशोधित मह उपलब्ध हुनुका साथै सहुलियत दरमा मह प्राप्त गर्न सकिन्छ
5: शुद्ध मह तथा मौरी जन्ने सामग्री पाइने एकमात्र स्थान दाङ हनी प्रोडक्सन सेन्टर घोराईश्वर सर्राचो सम्पर्क व्यक्ति रामहरि शर्मा
6: सम्पर्क मोबाइल नम्बर 9857831840 र 9948720440
5: 100% शुद्धता नै हाम्रो प्रतिबद्धता हो

0: 6.9 inch को शानदार डिस्प्ले, AI powered camera, 2 वर्ष को वारंटी सहित Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh powerful battery को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार।
1: मेरुदण्डको नसा च्यापिएको विशिष्टीकृत उपचार तथा पुनर्स्थापना अब घोराई दाङमा। यदि तपाईको ढाड कम्मर तथा गर्दनको नसा च्यापिएर दैनिक क्रियाकलाप गर्न समस्या भइरहेको छ भने हामी नवीनतम प्रविधि र एकीकृत स्वास्थ्य पुनर्स्थापना माध्यमबाट ढाड कम्मर र गर्दनको दुखाई, लामो समयदेखि नसा च्यापिएर हात खुट्टा झमझम्याउने, सिल्का हान्ने, पोल्ने र लाटो हुने इत्यादि समस्याहरूको सफल उपचार गर्दछौ। थप जानकारीका लागि नयाँ बजार हाट जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र, घोराई 14 नयाँ बजार दाङ, शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि। फोन 0825635509 र मोबाइल 9843530653।

स्वास्थ्य क्षेत्रमा विश्वासिलो ठाउँ, कोही कसैलाई रोग लागे गोर्खा अस्पताल जाउँ। सर्जन, फिजिसियन, हाड जोड्ने, नसा, प्रस्तुति, रेडियोलोजी, एनेस्थेसिया, बाल रोग, थाइराइड, प्रेसर, सुगर, छाती, मुटु, नाक, कान, घाँटी, टाउको, ग्यास्ट्रिक अल्सर, फिजियोथेरापी, दूरबीन विधिबाट अपरेसन।

0: नम्बर गोर्खा पब्लिक हस्पिटल प्राली घोराई दाङ बिरामी भए गोर्खा हस्पिटल दाङ फोन नम्बर टिप्नुहोस् 082-563-414।
1: के तपाईँ दाँत तथा गिजा सम्बन्धी कुनै पनि समस्याबाट पीड़ित हुनुहुन्छ? यदि हुनुहुन्छ भने दाङ घोराई न्यू रोड स्थित गणेश चित्रालयको अगाडि रहेको डायनामिक डेन्टल क्लिनिकमा विगत लामो समयदेखि काम गरी अनुभव सँगाल्नु भएका सिनियर डेन्टल सर्जन डाक्टर रश्मिता बस्नेत र सिनियर डेन्टल सर्जन डाक्टर रञ्जना खनालद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
2: हिराले खाएको दाँत निकाल्ने,
3: शल्यक्रिया गरेर जटिल दाँतहरू निकाल्ने,
2: खाली ठाउँमा दाँत राख्ने,
3: दाँतको जरीदेखि उपचार गर्ने,
2: भएको दाँतमा खुल राख्ने, दाँत सफा गर्ने, तार बाँध्ने, दाँत र गिजा सम्बन्धी मुख भित्रको सबै रोगको उपचार सेवा।
3: लेजर विधिद्वारा किराले खाएको दाँतमा सिमेन्ट भरिनुका साथै चाँदी र सिसा पनि भरिन्छ।
4: सम्पर्क डायनामिक डेन्टल क्लिनिक घोराई न्यू रोड गणेश चित्रालयको अगाडि।
1: सम्पर्क फोन नम्बर 082-595-466 98-29-81-50-53।
5: होइन हो साथी, आज निकै तनावमा छौ त, के भयो भने?
6: के भयो भनौ, अहिले नै साथीको बिहेमा जानु पर्ने, सुट नै छैन, के लगाएर जाने होला भनेर सोचिरहेको छु नि।
5: नारायणी टेलर छँदैछ नि, त्यहाँ त हरेक साइजमा रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल पाइन्छ नि, चिन्ता मान्ने कुरै छैन।
6: ए हो र, त्यसो भए म अहिले नै गइहाले।
7: हजुर, विगत 3 दशकदेखि तपाईँहरूकै सेवामा समर्पित नारायणी टेलर्समा ब्रान्डेड सटिङ सुटिङका कपडाहरू पाइनुका साथै रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल 10-15% छुटमा पाइन्छ र सम्पूर्ण कपडाहरू अत्याधुनिक मेसिनको प्रयोग गरी मजबुत र ग्यारेन्टीका साथ सिलाइन्छ।
8: नारायणी टेलर्स, सहित उमेश मार्ग, रेडियो मध्यपश्चिमदेखि उत्तरतर्फ घोराई दाङ।
6: सम्पर्क मोबाइल नम्बर 98-22-9-22-64।
9: तपाईँको व्यक्तित्व हाम्रो प्रतिष्ठा, तपाईँको सन्तुष्टि हाम्रो प्रतिबद्धता।
10: होइन, कसलाई के भयो?
11: हजुर बुबा अलि सिरियस हुनुभयो, आइसियू चाहिन्छ रे, त्यसैले नेपालगञ्ज लैजान हिँडेको।
10: कहाँ नेपालगञ्ज दौडाउन लागेको? हाम्रै दाङ घोराईको सञ्जीवनी टिचिङ हस्पिटलमा 60 सयको भेन्टिलेटर सहितका आइसियूहरू छन् नि, अनि किन कुरै नबुझी दौडेको?
11: ल ल, एम्बुलेन्सलाई घोराही गोगली भानपुरतिर मोड्नुहोस् त, यही यस्तो आइसियू सेवा भएको थाहा नभएर धन्न हजुर बुबाको ज्यान, समय र पैसा बर्बाद भएको।
10: घोराहीको सञ्जीवनी टिचिङ हस्पिटलमा नवजात शिशुको लागि एनआइसियू, बच्चाका लागि पीआईसीयू लगायत 60 आइसियू सहित सम्पूर्ण विशेषज्ञ सहितका सेवाहरू रहेका छन्।
11: सम्पर्क सञ्जीवनी टिचिङ हस्पिटल घोराही बरगदुवा दाङ। सम्पर्क फोन नम्बर 082-595-101 र मोबाइल नम्बर 97-090-65-255।
12: सीता, के भयो तिमीलाई, घुम्सेर बसेछौ?
13: के हुनु नि, बिहे भएको 6 वर्ष भइसक्यो, बच्चा बच्चेको लागि कतै ठाउँ देखाए कतै ठाउँ, तर केही सिप चलेन, अब त आशै मरिसक्यो।
12: के कुरा गर्छ निले, हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त, त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ, त्यसै आत्तेर हुन्छ, कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ, त्यही भएर ढुक्क भएर त्यही जाऊ।
13: ए ठिकै छ, म जानु त धेरै ठाउँ गई, अब तिमीले भनिहाल्यौ, त्यही पनि अब शिशु क्लिनिक नै जान्छु।
14: शिशु फर्टिलिटी एन्ड आइबीएफ सेन्टर चितवनको शाखा अब घोराहीको बिति चोकबाट, सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर होइन, उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आजै आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
15: नोट, पहिलो परामर्श निशुल्क दिइनेछ, समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
14: शिशु क्लिनिक फर्टिलिटी बिचोक खोराई दाङ, सड़क विभागको अगाडि एड्रेस बैंक भएको भवनमा। सम्पर्क मोबाइल 98-478-23-572।

0: खबर। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका वरिष्ठ नेता वारेन्द्र शाह नेतृत्वको सरकारले आज आफ्नो 100 दिने उपलब्धि सार्वजनिक गर्दैछ। प्रधानमन्त्रीको सचिवालयका अनुसार केही बेरमा सिंहदरबारबाट सरकारका 100 दिनका कार्य प्रगति सार्वजनिक गरिनेछ। गएको चैत 13 गते गठन भएको यस सरकारले सुशासन र पारदर्शितालाई प्राथमिकतामा राख्दै आफ्नो उपलब्धिका रूपमा थुप्रै काम अघि सारेको छ। सरकारको उपलब्धिमा उच्च पदस्थको सम्पत्ति छानबिन आयोग गठन, राजनीतिक नियुक्ति खारेजी, कर्मचारी ट्रेड युनियन र सोभियो खारेजी, सहकारी समस्या समाधानको पहल जस्ता विषय समेटिएका छन्। यसैगरी मन्त्रालय संख्या घटाउने प्रयास, सेवा प्रवाह सुधार, 100 भन्दा बढ़ी कानून संशोधनको गृह कार्य र कर्मचारी सरूवामा पहिलो पटक अनलाइन प्रणाली लागू गर्नेलाई पनि सरकारले आफ्ना उपलब्धिमा समावेश गरेको छ। सरकारले 100 दिनभित्रै सम्पन्न गर्ने भनी 100 बुँदे कार्यसूची ल्याएको थियो। 100 बुँदामध्ये 20 बुँदा मात्र पूर्ण रूपमा कार्यान्वयन भएका छन्, जसमा मुख्यतया नीतिगत निर्णय र अध्यादेशहरू पर्दछन्। 33 बुँदामा उल्लेख्य प्रगति भए पनि नतिजा आउन भने समय लाग्ने देखिन्छ। 31 बुँदामा काम शुरू भए पनि प्रगति आंशिक छ भने बाँकी 16 बुँदामा अहिलेसम्म कुनै प्रगति भएको छैन। कृषि क्षेत्रमा सरकारको प्रदर्शन सबैभन्दा कमजोर रहेको छ। सरकारले विकल्प विनै सुकुम्बासी हटाउने, व्यवसायलाई प्रमाण विनै दुःख दिने, विपक्षी दलका नेता कार्यकर्तामाथि प्रतिशोध साध्ने, महँगी नियन्त्रण गर्न नसक्ने लगायतका आलोचना पनि खेप्दै आएको छ। हरेक सरकारको पहिलो 100 दिनको अवधिलाई सामान्यतया आलोचना रहित हनीमून पीरियड भनिन्छ। संसदहरूले देशको समसामयिक अवस्था, विकास निर्माणमा देखिएका अवरोध र सुशासनका सवालमा सरकारको ध्यान आकर्षण गराएका छन्। राष्ट्रिय सभाको आज बसेको बैठकमा शून्य समयमा बोल्दै सांसदहरूले बर्खायाममा कर्णालीको सड़क समस्या, गाड़ी दुर्घटना, मल खरीदमा देखिएको अनियमितता र शिक्षा स्वास्थ्यको क्षेत्रमा रहेका व्यतिथिका विषयमा आवाज उठाएका हुन्। बैठकमा सांसद दुर्गा गुरूङले बर्खायाम शुरू भएसँगै कर्णाली प्रदेशका नागरिकले भोग्नु परेको विकराल सड़क समस्याका बारेमा सदनलाई जानकारी गराउनुभयो। बाढ़ी र पहिरोका कारण सड़क अवरूद्ध हुँदा दैनिक उपभोगी वस्तुको आपूर्ति, स्वास्थ्य सेवा र आपतकालीन उद्धारमा गम्भीर असर पुगेको उल्लेख गर्दै उहाँले दिगो सड़क पूर्वाधार निर्माण र प्रभावकारी मरम्मत सम्भारका लागि माग गर्नुभयो। सांसद नरबहादुर विष्टले सम्भावित बाढ़ी पहिरोको जोखिम न्यूनीकरणका लागि गृह मन्त्रालयको पूर्व तयारीबारे सदनलाई जानकारी गराउन सरकारको ध्यान आकर्षण गराउनुभयो। मल खरीदमा भएको सम्भावित भ्रष्टाचारको विषय उठाउँदै सांसद नारायण दत्त मिश्रले भारत र नेपालको खरीद मूल्यमा देखिएको ठूलो अन्तरबारे प्रश्न गर्नुभयो र खरिद प्रक्रियामा प्रतिस्पर्धा र पारदर्शिता भए नभएको बारे छानबिन गर्न सरकारसँग माग गर्नुभयो। आजको बैठकमा विभिन्न 4 विधेयक प्रस्तुत गर्ने कार्यसूची छ। जलवायु परिवर्तन र वायु प्रदूषणको असरले गर्भवती महिला तथा नवजात शिशुको स्वास्थ्यमा गम्भीर असर पर्न थालेको सरकारवालाहरूले बताएका छन्। जलवायु परिवर्तनले बालबालिकामा पारेको प्रभाव विषयको अन्तर्क्रिया कार्यक्रममा बोल्दै स्वास्थ्य सेवा विभागकी नर्सिङ अधिकृत उमा कुमारी रिजालले समय नपुगी बच्चा जन्मने र कम तौलका शिशु जन्मने समस्या बढ़दै गएको बताउनुभयो। सामान्यतया 2.5 किलो भन्दा माथि हुनुपर्ने शिशुको तौल अहिले 1.5 देखि 2 किलोसम्म मात्र हुने गरेको र 7 महिनामा नै सुत्केरी हुने अवस्था देखिएको उहाँको भनाइ छ। यसका साथै बालबालिकामा छाला रोग, संक्रमण र क्यान्सर जस्ता जोखिम समेत बढ़ेको उहाँले चेतावनी दिनुभयो। रिजालले गाड़ीको धुवा, औद्योगिक उत्सर्जन र कृषिमा प्रयोग हुने विषादीलाई प्रदूषणका प्रमुख स्रोत भएको बताउनुभयो। विषादीको अत्यधिक प्रयोगले एन्टी माइक्रोबियल रेजिस्टेन्सको समस्या निम्त्याई भविष्यमा औषधले काम नगर्ने जोखिम बढ़ेको चेतावनी दिनुभयो। वायु प्रदूषणले श्वास प्रश्वास सम्बन्धी रोग र फोक्सोको क्यान्सरसम्मको जोखिम बढ़ाइरहेको उहाँको भनाइ छ। रिजालले नियमित पैदल यात्रा गर्न, भस्त्रिका प्राणायाम गर्न, ऊर्जाको मितव्ययी प्रयोग गर्न, सार्वजनिक गाड़ीको प्रयोग र फोहोर व्यवस्थापनमा नागरिकको जिम्मेवारीमा जोड़ दिनुभयो। नेपालका लागि चिनिया राजदूत झ्याङ माओमिङले नेपाल चीन सम्बन्ध सुदृढ़ बनाउन 4 बुँदे प्रस्ताव अघि सार्नु भएको छ। चिनिया कम्युनिष्ट पार्टीको 105 स्थापना दिवसको अवसरमा काठमाण्डुमा आयोजित विचार गोष्ठीमा बोल्दै उहाँले गरीबी निवारण, आर्थिक विकास र पार्टी निर्माणको अनुभव आदान प्रदान गर्नुपर्ने, ट्रान्स हिमालयन कनेक्टिभिटी नेटवर्कलाई तीव्रता दिनुपर्ने, राष्ट्रपति शी जिनपिङका ग्लोबल इनिसिएटिभ्स कार्यान्वयनमा सहकार्य गर्नुपर्ने र युवा तथा सांस्कृतिक आदान प्रदान बढ़ाउनुपर्ने बताउनुभयो। राजदूतले सीपीसी विश्वकै ठूलो सत्तारूढ़ दल रहेको र यसका सत्यखोजी, जनमुखी दृष्टिकोण लगायत 6 विशेषता रहेको बताउनुभयो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
2: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
3: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको टाउको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
2: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
4: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
5: फोन 0556943333 4935555।
0: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। नेपाल खबरमा अब थप खबरहरू। महालेखा नियन्त्रक कार्यालयले सेवानिवृत्त हुने राष्ट्र सेवक कर्मचारीको सुविधा बाबतको रकम असार 25 गतेसम्म निकास गरी भुक्तानी गर्न गराउन सबै कोष तथा लेखा नियन्त्रक कार्यालयलाई निर्देशन दिएको छ। महालेखा नियन्त्रक कार्यालयका लेखा अधिकृत सुभाष चन्द्र अरियालले पत्रचार गरेर सेवानिवृत्त कर्मचारीको सुविधा मध्ये उपदान, संचित विदा र औषधि उपचार बाबत पाउने रकम भुक्तानी गर्न गराउन अनुरोध गरेको बताउनुभयो। यसअघि कार्यालयले 20 गतेसम्म मात्रै भुक्तानी तथा निकास गर्ने भने पनि केही समयको लागि अवधि बढ़ाएको जनाएको छ। विदेशको खबर, इरानले दिवंगत सर्वोच्च नेता आयतोल्लाह अली खामेनीको सार्वजनिक अन्त्येष्टि समारोहको औपचारिक शुरूआत गरेको छ। सरकारी टेलिभिजनका अनुसार अन्त्येष्टि अघि 6 दिनसम्म सार्वजनिक श्रद्धांजलि कार्यक्रम सञ्चालन हुनेछ। खामेनीको शव राखेको बाकस समारोह स्थलमा ल्याउनु अघि नै हजारौं शोकाकुल नागरिक तेहरानमा रहेको ग्रान्ड मोसाल्लाहको प्रांगणमा भेला भएका एएफपीले जनाएको छ। उनीहरूले अमेरिका विरूद्ध नारा लगाएका थिए भने बदलाको प्रतीक मानिने रातो ब्यानर पनि प्रदर्शन गरेका थिए। इरानी सरकारी संचार माध्यमका अनुसार अन्त्येष्टि जुलाई 9 खामेनीको गृह शहर मसहदमा समापन हुनेछ। गएको फेब्रुअरी 28 इजरायल र अमेरिकाले इरानमाथि गरेको हवाई आक्रमणमा 86 खामेनीको ज्यान गएको थियो। अमेरिका इजरायलको आक्रमणमा खामेनीकी श्रीमती लगायत परिवारका अरू सदस्यको पनि ज्यान गएको थियो भने छोरा मोजतबा घाइते हुनुभएको थियो। अहिले मोजतबा खामेनी इरानको नयाँ सर्वोच्च नेता बन्नुभएको छ। खामेनीले आफ्नो कार्यकालमा इरानलाई अमेरिका विरोधी शक्तिका रूपमा स्थापित गर्दै हिजबुल्लाह जस्ता समूह मार्फत क्षेत्रीय प्रभाव गर्नुभएको थियो। खामेनीले 36 वर्षसम्म इरानको नेतृत्व गर्नुभएको थियो। अब खेल खबर, फिफा विश्वकप फुटबलमा प्री क्वार्टर फाइनलका खेल आजदेखि शुरू हुँदैछन्। प्री क्वार्टर फाइनलको पहिलो खेलमा आज राति नेपाली समय अनुसार 11:15 सह आयोजक क्यानाडा र मोरक्को तथा भोलि बिहान 3:00 पाराग्वे र फ्रान्स बीच खेल हुनेछ। स्पटकको विश्वकपको प्री क्वार्टर फाइनलमा क्यानाडा र मोरक्को, पाराग्वे र फ्रान्स, अमेरिका र बेल्जियम, पोर्चुगल र स्पेन, ब्राजिल र नर्वे, मेक्सिको र इंग्ल्याण्ड, अर्जेन्टिना र इजिप्ट तथा स्विजरल्याण्ड र कोलम्बियालाई खेल्ने भएका छन्। नकआउट चरणको अन्तिम खेलमा आज बिहान घानालाई 1 गोलले हराउँदै कोलम्बिया अन्तिम स्वरमा प्रवेश गरेसँगै अन्तिम स्वरको समीकरण पूरा भएको हो। 4 पटकको पूर्व विजेता जर्मनी सहित क्रोएसिया, नेदरल्याण्ड्स, जापान, सेनेगल, नवप्रवेशी केप भर्डे जस्ता टोली नक आउट चरणबाटै बाहिरिएका छन्। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। सरकारले 100 दिने उपलब्धि सार्वजनिक गर्दै सुशासनसँगै राज्य प्रणालीमा सुधार गरेको दावी। सुकुम्बासी र व्यवसायीमाथि अत्याचार गरेको भन्दै सरकारको आलोचना। विकास, निर्माण, प्राकृतिक प्रकोप र सुशासनका मुद्दामा सरकारलाई राष्ट्रिय सभाका सांसदहरूको ध्यानाकर्षण। सांसदले उठाएका मुद्दालाई सम्बोधन गर्नुपर्नेमा जोड़। जलवायु परिवर्तनको असरले समय अगावै शिशु जन्मन थालेका विज्ञहरूको दावी जनस्वास्थ्यमा गम्भीर संकटहरू आउन थालेका भनाई। इरानका दिवंगत सर्वोच्च नेता खामेनीको सार्वजनिक अन्त्येष्टि समारोह शुरू। अन्त्येष्टि अघि छ दिनसम्म सार्वजनिक श्रद्धांजलि कार्यक्रम सञ्चालन गर्ने। र विश्वकप फुटबलमा आजदेखि प्री क्वार्टर फाइनलका खेल शुरू हुँदै पहिलो खेलमा आज राति पाउने 11 बजे क्यानाडा र मोरक्को खेल्ने।
5: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा

0: 94.4 MHz मा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: नोबेल मेडिकल कलेज विराटनगरबाट अनुभव प्राप्त वरिष्ठ फिजिसियन डाक्टर अभ्यास पोखरेल अब बुद्ध इन्टरनेशनल हस्पिटल प्रणाली खोराही दाङमा।
2: डाक्टर अभ्यास पोखरेलद्वारा दिइने सेवाहरू
3: मेडिकल आईसीयू लगायत सुगर प्रेसर थाइराइडको चेकजाँच तथा उपचार सेवा,
4: छाती मुटु दम क्षयरोग सम्बन्धी बिरामीको चेकजाँच तथा उपचार,
3: मृगौला र कलेजो सम्बन्धी दीर्घकालीन रोगहरूको चेकजाँच तथा उपचार,
4: डेंगु मलेरिया निमोनिया टाइफाइड साथै विभिन्न रोगहरूको चेकजाँच तथा उपचार सेवा,
3: अन्य विशेषज्ञ सेवाहरू,
4: वरिष्ठ स्थिति तथा प्रसूति रोग विशेषज्ञ डाक्टर विमला तिवारीद्वारा चेक जाँच तथा अपरेशन सेवा,
5: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्माद्वारा बिरामी चेक जाँच तथा उपचार सेवा,
3: वरिष्ठ सर्जन डाक्टर रमेश बस्नेतद्वारा बिरामी चेक जाँच तथा अपरेशन सेवा,
5: वरिष्ठ बाल रोग विशेषज्ञ डाक्टर विज्ञान केसीद्वारा बिरामीको चेक जाँच तथा उपचार सेवा,
3: वरिष्ठ हात जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल यादवद्वारा बिरामीको चेक जाँच तथा अपरेशन सेवा,
5: वरिष्ठ रेडियोलोजिस्ट डाक्टर अनिश आचार्यद्वारा भिडियो एक्सरे सेवा,
3: साथै इन्डोस्कोपी कोलोनोस्कोपी सिस्टोस्कोपी इको कल्पोस्कोपी सिटीजी लगायतका अत्याधुनिक प्रविधिका सेवाहरू।
6: सम्पर्क बुद्ध इन्टरनेशनल हस्पिटल प्राली सडक विभाग ओह्रालो घोराई दाङ। फोन नम्बर 0825 63 218।
7: कस्तो राम्रो जुत्ता लगाएको
8: मेड इन दङ्गाली हो नि त, राम्रो त भइहाल्छ नि।
7: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है, सिधै भन न कहाँबाट ल्यायो यो जुत्ता?
8: मैले सिधै कुरा गरेको छु, तिमी कुरो बुझ्दैनौ। दङ्गाली सु मेटेरियल सेन्टरबाट ल्याएको।
7: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो, कति टिक्दैन भने
8: एकपटक दङ्गालीबाट किनेर हेर न।
7: लौ त म दङ्गाली सु मेटेरियल सेन्टरतिर गइहाले है।
9: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल।
8: स्कुल जुत्ता, अफिस जुत्ता, कन्भर्स, स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ।
10: अब दङ्गाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दङ्गाली गार्मेन्ट एन्ड स्कुल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता, टाई, बेल्ट, ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
11: दङ्गाली सु मेटेरियल सेन्टर एकता टोल अल्फा बोर्डिङ सँगै साथीको घरमा।
8: प्रोप्राइटर सोमराज रैदास।
12: सम्पर्क फोन नम्बर 0825 63 775।
8: सम्पर्क नम्बर 98 4 78 26 873।
13: हजुर, हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एक पटकमा। आएर त हेर्नुहोस् दङ्गाली सु मेटेरियल सेन्टरमा।
14: सूचना: न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओह्रालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला, हाम्रो कुनै शाखाहरू छैनन्।
15: आया, मम्मी मम्मी दाँत दुख्यो।
16: मम्मी मेरो दाँत बाङ्गो आयो, साथीहरू सधैँ जिस्काइरहन्छन्, स्कुलमा जान लाज लाग्ने भइसक्यो।
17: हेलो श्रीमानज्यू, मेरो पनि दाँत गिजाको समस्या समाधान गर्नु पर्यो क्या?
18: तिमीलाई थाहा छैन र अन्तर्राष्ट्रिय जर्मन प्रविधिको ओपिजी एक्सरे सहित सस्तो र सुलभ उपचार गर्ने बिआर डेन्टलमा गए भइहाल्यो नि। लौ हिँड।
16: राप्ती अञ्चलको सुविधा सम्पन्न अत्याधुनिक प्रविधिको विकास सँगै सुरु गरिएको बिआर डेन्टल खोराईमा
18: दाँत गिजा, मुख तथा अनुहारका हाडहरू भाँचिएमा वा उपचार गर्नु परेमा सम्पर्क गर्नु होला।
14: लामो समय फिलिपिन्स, बंगलादेशका विभिन्न अस्पतालमा अनुभव प्राप्त वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडोन्टिक डाक्टर विपिन भूषाल, सीएमएस चितवनबाट डेन्टल सर्जन डाक्टर रचना घिमिरे, डेन्टल सर्जन डाक्टर आस्था खत्रीद्वारा बिरामीको दैनिक रूपमा जाँच तथा उपचार भइरहेको छ।
19: सावधान, उस्ता उस्तै नामबाट नझुकिनु होला है। बिआर डेन्टलमा दाँत मिलाउनका लागि सम्झनुहोस् डाक्टर विपिन भूषाल।
20: सम्पर्क बिआर डेन्टल न्यू रोड साझेदारी टोल यामाहा शोरूम नजिकै।
21: सम्पर्क फोन नम्बर 0825 90 222।
16: रोड सुटी पुकार खोइनी जस्ता सुटीजन्य पदार्थ सेवन नगरौ, क्यान्सरबाट बचौ। रेडियो मध्यपश्चिम र बिआर डेन्टलको सहकार्यमा जारी सन्देश।
14: MBBS MD न्यूरोसाइकाटिक टाउको नसा मन यौन तथा दुर्व्यसन सम्बन्धी विशेषज्ञ डाक्टर अरविन्द भूषाल अब सड़क विभाग अगाडि रहेको दिव्य फार्मेसी घोराही दाङमा आउँदै हुनुहुन्छ।
10: सम्बन्धित रोगका बिरामीहरूले समयमै नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
14: डाक्टरद्वारा दिइने सेवाहरू:
10: टाउको, नसा, मन, यौन तथा दुर्व्यसन सम्बन्धी,
14: टाउको दुख्ने, पोल्ने, सिल्का हान्ने एवं गरुङ्गो हुने लगायत रोगको उपचार,
10: मन आत्तिने, डराउने, आउने, तर्सिने, मन उदास हुने, धेरै शंका लाग्ने, एकान्तमा बस्न मन पराउने, कानमा केही आवाज आए जस्तो महसुस हुने, बारम्बार आत्महत्याको विचार आउने,
12: छारे रोग, वास्तविकता भन्दा बाहिरको कुरा गर्ने, बहकिने, रिसाउने, दोष लगाउने, अनावश्यक रुने कराउने लगायत बिरामीको सफल उपचार,
10: जाड, रक्सी, चुरोट, गाजा लगायत अन्य कडा लागु औषध छुटाउने सम्बन्धी काउन्सिलिङ तथा उपचार सेवा।
5: बिरामी जाँच्ने मिति यही श्रावण 9 गते शनिबार।
21: सम्पर्क दिव्य फार्मेसी घुराई 15 सड़क विभाग रोड दाङ। फोन नम्बर 0825904010, मोबाइल नम्बर 9848728913 र 9805912871।
22: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
23: एक हप्तादेखि यो दाँत दुखेको दुखेछ, फेरि छोरा छोरीको दाँत पनि किराले खाएर फाल्ने भएको छ। अब यसको उपचारको लागि कहाँ जाने होला?
5: यी सबै समस्या समाधानका लागि अब बीएनबी डेन्टल क्लिनिकमा डाक्टर आयुष गौतम सिनियर डेन्टल सर्जनद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
16: डाक्टरद्वारा दिइने सेवाहरू:
10: दाँत सफा गर्ने तथा निशुल्क चेक जाँचको सुविधा,
16: बाङ्गा टिङ्गा दाँत मिलाउने,
10: शल्यक्रिया गरेर दाँत निकाल्ने,
16: खाली ठाउँमा दाँत भर्ने,
10: दुखेको दाँतलाई नदुखाई जरैबाट निकालिने,
16: मुखमा घाउ खटेर आउने, गिजाबाट रगत आउने, श्वास गनाउने, दाँत तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याको सफल उपचारको लागि हामीलाई सम्झनुहोस्।
10: सम्पर्क बीएनबी डेन्टल क्लिनिक, घोराही 15 हस्पिटल रोड, निमाहल, कुमारी बैंक अगाडि, घोराही दान। सम्पर्क फोन नम्बर 0825903050 र सम्पर्क मोबाइल नम्बर 9857843123।
24: भर्ना खुल्यो।
25: प्राविधिक शिक्षा क्षेत्रमा आफ्नो अलगै र विशिष्ट पहिचान बनाउन सफल अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त एस कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट सीओईएम नेपालगंजमा शैक्षिक सत्र 2083-84 लागि 4 वर्षे ब्याचलर अफ सिभिल इन्जिनियरिङ विषय 13 ब्याजमा र ब्याचलर अफ आईटी इन्जिनियरिङ 6 ब्याजमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
24: प्लस टू वा डिप्लोमा इन इन्जिनियरिङ, प्राविधिक धार वा विज्ञान संकाय, गणित वा बायोलोजीमा जीपीए प्रणाली अनुसार कम्तीमा सी ग्रेड वा 45% उत्तीर्ण सम्पूर्ण इच्छुक विद्यार्थीहरूले यथाशीघ्र सम्पर्क राख्नुहोला। साथै स्थानीय तहबाट सिफारिश भई आएका गरीब तथा जेहेन्दार विद्यार्थीहरूलाई 40% छात्रवृत्ति उपलब्ध गराइनेछ।
5: हाम्रा विशेषताहरू:
24: उत्कृष्ट शैक्षिक वातावरण,
5: अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा पठन पाठन गराइने,
24: व्यवस्थित पुस्तकालय, प्रयोगशाला र इन्टरनेट पहुँच,
5: उपयुक्त शैक्षिक एवं रोजगार परामर्श।
26: विस्तृत जानकारीका लागि कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्ट, नेपालगंज 10 शीतल नगर बाँके, जिल्ला वन कार्यालयको पूर्वपट्टि, सुर्खेत रोड।
10: सम्पर्क फोन 081536086
24: र मोबाइल नम्बर 9840096600, 9580836086 र 9481-72273।
27: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 9843008804, 9843008804, www.pashupatiicare.com।
28: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ।
5: हाम्रा सेवाहरू:
28: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू:
5: छाती, दम, निमोनिया, खोकी, छेरो,
28: मुटु, उच्च रक्तचाप, ब्लड प्रेसर,
5: मधुमेह, सुगर, मृगौला रोग, पिसाब,
28: पेट, ग्यास्ट्रिक, कलेजो, लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
5: डाक्टर कृष्ण तिमल सिन्हाद्वारा दिइने सेवाहरू:
28: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यापिएको,
5: हाड जोर्नी भाँचिएको, प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने,
28: युरिक एसिड, बाथ भएको, हड्डी खिएको, ढाड कम्बर दुख्ने।
25: डाक्टर विप्लव रिमालद्वारा दिने सेवाहरू।
28: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी।
25: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने।
28: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श।
25: कान पाक्ने, कानबाट पिप बगिरहने, कान गड्ढा हुने,
28: घाँटी दुख्ने, घाँटीको एलर्जी, टन्सिल, घाँटीमा गिन्छाहरू आउने तथा थाइराइड।
25: नाक पाकेको, नाकले गन्ध थाहा नपाउने, पिनास, नाकमा मासु पलाएको, नाकको हड्डी बाँगिएको, नाकको एलर्जी।
0: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड खोराहीदाङ। सम्पर्क फोन नम्बर 082560196 र मोबाइल नम्बर 9848726001।

0: नमस्ते दाई भाउजू, होइन घरमा तालै ठोकेर कता हिँड्न लाग्नु भएको?
1: नमस्ते नमस्ते,
2: कता हिँड्नु नि बाबु? बजारतिर नि
3: अङ्कल, मलाई साइकल किन्न, मैले बाबुलाई बसालेर स्कुल जाने।
4: साइकल चढेर
5: के गर्ने बाबु?
6: छोराले साइकल साइकल भनेर हैरान पारेको छ। न त लाइसेन्स चाहिने, न त पेट्रोल बन्द, न त चक्का जामले नै अप्ठ्यारो पार्ने।
5: फेरि थोरै सामान लिन पनि मै बुढो नै जुटिनु पर्ने, त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
0: लौ हेर, किन नहुनु दाई, हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला, बाहिरै साइकल देखिन्छ जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ, त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
5: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जान्छ।
7: साथै हामी कहाँ सुपथ मूल्यमा मोपेड, इलेक्ट्रिक साइकल पनि बिक्री वितरण भइरहेको सहर्ष जानकारी गराउँदछौ।
8: फेरि एकपटक न्यू कालिका साइकल स्टोर, पुरानो राप्तीहल रोड, खोराही दाग,
9: प्रोप्राइटर दीपक श्रेष्ठ, सम्पर्क मोबाइल 9847779770
10: र 9857830689।
11: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्मा, अब सिभिल फर्मा घोराही दाङमा।
12: डाक्टर सुबोध कुमार शर्माद्वारा दैनिक रूपमा सिभिल फर्मा घोराही 15 दाङमा बिरामी चेक जाँच तथा उपचार गरिने भएको हुँदा सम्बन्धित रोगका बिरामीले विशेषज्ञ सेवाको लाभ लिनुहोस्।
11: डाक्टरद्वारा दिइने सेवाहरू:
12: लामो समयसम्म टाउको दुख्ने, मुटुको ढुकढुकी बढ्ने, तर्सने वा डराउने, हात खुट्टा झमझम गर्ने वा पोल्ने, कामने, बेहोस हुने, धेरै रक्सी खाने, लागु पदार्थ सेवन गर्ने, जिउ दुख्ने, निद्रा र भोक नलाग्ने, यौन इच्छामा कमी हुने, बच्चाको मानसिक तथा शारीरिक विकासमा ढिलाइ, आत्महत्याको इच्छा वा प्रयास गर्ने आदि।
11: नोट: अशक्त वृद्ध र अति विपन्न वर्गका लागि डाक्टरहरूद्वारा दैनिक रूपमा निशुल्क परामर्श सेवा।
12: सम्पर्क मोबाइल नम्बर 9857844722, 9857835060। सम्पर्क सिभिल फर्मा घुराही 15 सडक विभाग रोड दान।
13: होइन महिला, लखर लखर कहाँ हिँडिस्?
14: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
13: अरे केटा, उमेर जो जाँगर छँदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके, पछि पछुताउला छै बाबु।
14: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाऊ भनेर सोचेको थिए, भरपर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
13: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ त्यसले।
14: ल ल काका, गइहाले म।
15: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
14: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौँ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
15: नोट: हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजार भित्र, मोबाइल नम्बर 9849987741।
14: होइन के भयो दाई, किन झुक्राएर बस्नु भएको?
15: के हुनु र भाइ, आँखा दुखेर हैरान भएको छ।
14: ए त्यसो हो भने घोराई 15 सय गेटमा रहेको आराध्य चश्मा पसल तथा आँखा उपचार केन्द्र जानु न।
15: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका चश्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चश्मा तयार गरिन्छ।
14: नोट: यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ।
15: प्रोप्राइटर बसन्त कुमार पोखरेल, सम्पर्क मोबाइल नम्बर 9857834910।
14: आराध्य चश्मा पसल तथा आँखा उपचार केन्द्र, सिद्धार्थ बैंक बसेको घर, उत्सव ट्राभल सँगै सटेको घुराई 15 शहीद गेट दाङ।
16: मध्य पश्चिम टाइम चेक, यति बेला अपराह्नको 4 बजेको छ।

अपराह्न 4 बजेको मध्यपश्चिम हाइलाइट्सबाट शान्त कुमार बुढा मगरको नमस्कार। राप्ती गाउँपालिकामा कपडा बैंक स्थापना गरिएको छ। आज आयोजित एक कार्यक्रमका बीच राप्ती गाउँपालिका अध्यक्ष प्रकाश विष्टले कपडा बैंकको शुभारम्भ गर्नुभएको हो। राप्ती गाउँपालिकाको समन्वय तथा क्लोथ एण्ड फूड बैंक नेपालको आयोजनामा पुनः प्रयोग गर्न मिल्ने कपडाको व्यवस्थापन तथा आवश्यक व्यक्तिसम्म निशुल्क वितरण गर्ने उद्देश्यले गाउँपालिकाको कार्यालय परिसरमा कपडा बैंक स्थापना गरिएको हो। कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष प्रकाश विष्टले प्रयोग गर्न मिल्ने कपडा घरमा थन्क्याएर राख्नुभन्दा आवश्यक व्यक्तिसम्म पुर्याउनु मानवीय सेवाको उत्कृष्ट उदाहरण भएको बताउनुभयो। उहाँले कपडा बैंक मार्फत आर्थिक अवस्था कमजोर भएका विपन्न तथा आवश्यकतामा रहेका नागरिकले प्रत्यक्ष लाभ लिन सक्ने विश्वास व्यक्त गर्नुभयो। हुनेले दिने र नहुनेले लिने अवधारणामा आधारित कपडा बैंकले समाजमा सहयोग सद्भाव र साझेदारीको संस्कार विकास गर्ने उहाँको भनाइ थियो। कार्यक्रममा क्लोथ एण्ड फूड बैंक नेपालका अध्यक्ष कमल जीसीले देशव्यापी रूपमा कपडा बैंक स्थापना गर्ने अभियान सञ्चालन गरिरहेको जानकारी दिनुभयो। उहाँका अनुसार संस्थाले 2 वर्षको अवधिमा देशका 207 स्थानमा स्थानीय तहमा कपडा बैंक स्थापना गरिसकेको छ भने 27 जिल्लामा आफ्नो अभियान विस्तार गरेको छ। जीसीले हालसम्म संकलित कपडा मार्फत 2 लाख भन्दा बढी व्यक्तिलाई सहयोग गरिएको तथा करिब 60 करोड़ रूपियाँ बराबरको कपडा वितरण भइसकेको जानकारी दिनुभयो। उहाँले विपन्न वर्गका नागरिक मात्र नभई आवश्यक पर्ने जोसुकैले पनि कपडा बैंकबाट कपडा लिन सक्ने व्यवस्था रहेको बताउनुभयो। प्रयोग योग्य कपडाको पुनः प्रयोगले वातावरणमा पर्ने नकारात्मक असर न्यूनीकरण गर्न समेत मद्दत पुग्ने उहाँको भनाई थियो। महिलालाई सिप रोजगारी र आत्मनिर्भरतासँग जोड्ने उद्देश्यले लमै नगरपालिकाले सञ्चालन गर्दै आएको लघु उद्यम प्रवर्धन कार्यक्रम अन्तर्गत उद्यमी महिलालाई प्रविधि मैत्री सामग्री हस्तान्तरण गरेको छ। गरीबी निवारणका लागि लघु उद्यम विकास शाखा मार्फत सञ्चालन हुँदै आएको कार्यक्रम अन्तर्गत विभिन्न सिपमूलक तालिम पूरा गरेका महिला उद्यमीलाई व्यवसाय विस्तारमा सहयोग पुग्ने गरी आवश्यक उपकरण उपलब्ध गराइएको हो। लमै नगरपालिकाले विगतका वर्षदेखि नै महिलालाई विभिन्न सिपमूलक तालिम प्रदान गर्दै आएको छ। तालिमपछि उनीहरूलाई व्यवसाय सञ्चालन गर्न आवश्यक औजार तथा उपकरण उपलब्ध गराउँदै आएको नगरपालिकाले यस वर्ष पनि प्राविधिक हस्तान्तरण कार्यक्रमलाई निरन्तरता दिएको हो। नगरपालिकाले सिप सिकाउने मात्र नभई सिकेको सिपलाई व्यवहारमा उतारेर आय आर्जन गर्न सक्ने वातावरण निर्माण गर्ने उद्देश्यले गरीबी निवारणका लागि लघु उद्यम विकास शाखा मार्फत विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ। लघु उद्यम विकास शाखाकी उद्यम विकास सहजकर्ता रितापुन मगरका अनुसार लमै नगरपालिका 3 मा कपडाको झोला उत्पादन गर्ने उद्यमी समूहलाई 1 थान इलेक्ट्रोनिक ओभरलक मेसिन, 2 थान इलेक्ट्रोनिक सिलाई मेसिन तथा 1 थान टेबल हस्तान्तरण गरिएको छ। त्यसै गरी वडा नम्बर 6 मा नयाँ उद्यम शुरू गरेका लेडिज चप्पल उत्पादन गर्ने उद्यमीलाई 1 थान अम्ब्रेला सिलाई मेसिन र 1 थान स्टुल वितरण गरिएको छ। नगरपालिकाले यस्ता उपकरण उपलब्ध गराएपछि उद्यमी महिलाले उत्पादनको गुणस्तर सुधार गर्न, उत्पादन क्षमता वृद्धि गर्न तथा बजारको माग अनुसार सामान उत्पादन गर्न सहज हुने विश्वास लिएको छ। यस वर्ष शुरू भएपछि वैशाख 1 देखि असार 19 गतेसम्म विपदजन्य घटनामा 127 जना नागरिकले ज्यान गुमाएका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकी प्रवक्ता शान्ति महतका अनुसार सो अवधिमा भएका कुल 2721 विपदजन्य घटनामा 127 को मृत्यु भएको तथा 773 जना घाइते भएका छन्। ती विपदमा 3722 परिवार प्रभावित भएको पनि प्राधिकरणले आज सार्वजनिक गरेको विपद बुलेटिनमा उल्लेख छ। सबैभन्दा बढ़ी सर्पदंशका 398 घटनामा परेर 23 जनाको मृत्यु भएको छ भने 375 जना घाइते भएका छन्। यस्तै लेक लागेर 54 घटनामा 21 जनाको मृत्यु र 34 जना घाइते तथा चट्याङ 205 घटनामा 19 जनाको मृत्यु र 98 जना घाइते भएका छन्। त्यस्तै सबैभन्दा बढ़ी घटना भने आगलागीका भएका छन्। आगलागीका 830 घटनामा 17 जनाको मृत्यु भएको छ भने 100 जना घाइते भएका छन्। जनावरको आक्रमणका
147 घटनामा 14 को मृत्यु र 82 जना घाइते भएका छन्। हावाहुरीका कारण 474 घटना भएका र ती घटनामा परेर 13 जनाको मृत्यु तथा 67 जना घाइते भएका पनि प्राधिकरणले जानकारी दिएको छ। यस्तै बाढ़ी पहिरो भारी वर्षा ढुंगा पल्टिएर वन डढ़िलो तथा हिउँ पहिरोमा परेर मानवीय क्षति भएको पनि प्राधिकरणले जनाएको छ। प्रवक्ता महतका अनुसार पछिल्लो 24 घण्टामा मात्रै विभिन्न 27 जिल्लाका 31 विपदका घटना भएको र ती विपदमा परेर एकजनाको मृत्यु भएको तथा 15 जना घाइते भएका छन्। र दाङ जिल्ला फोटोग्राफर एसोसिएशनको कार्यालय आज घोराईमा एक कार्यक्रमका बीच उद्घाटन भएको छ। 2057 सालमा स्थापना भएको एसोसिएशनले 2 दशक भन्दा बढ़ी समयपछि आफ्नै कार्यालय स्थापना गरेको हो। एसोसिएशनका अध्यक्ष लक्ष्मण नेपानीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि संस्थापक उपाध्यक्ष एवं वरिष्ठ फोटोग्राफर मधुसूदन जोशीले कार्यालय स्थापना संस्थाको इतिहासमा महत्वपूर्ण उपलब्धि भएको बताउनुभयो। उहाँले लामो समयदेखिको सपना साकार भएको उल्लेख गर्दै कार्यालयले संस्थाको पहिचान गरिमा र विश्वसनीयतालाई थप उचाइमा पुर्याउने विश्वास व्यक्त गर्नुभयो। संस्थाको एकता सक्रियता र निरन्तरताले मात्रै कार्यालयको महत्व अझ बढ़ने उहाँको विश्वास थियो। कार्यक्रममा नेपाल फोटोग्राफर महासंघका सचिव गणेश ढंगाल, सदस्य नारायण खनाल, दाङ जिल्ला फोटोग्राफर एसोसिएशनका पूर्वाध्यक्ष वसन्त नेपानी, पूर्व सचिव लवली थापा, लुम्बिनी प्रदेश उपाध्यक्ष दुर्गा प्रसाद चौधरी, प्रदेश सदस्य कृष्ण पन्थी तथा तुलसीपुर शाखा अध्यक्ष मेनराज ओली लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो। उपाध्यक्ष होम रिग्मीको स्वागत मन्तव्यबाट शुरू भएको कार्यक्रमको सहजीकरण महासचिव एम बहादुर आरसीले गर्नुभएको थियो। हवस् त अपराह्न 4 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबर सँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: 91.4 MHz मा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: रिभर्स ओसमोसिस तथा यूवी स्टेरिलाइज एन्ड ओजोनाइज प्रविधिबाट प्रस्तुत राप्ती अञ्चलकै पहिलो ड्रिंकिंग वाटर
2: स्वर्गद्वारी ड्रिंकिंग वाटर
1: हाम्रा सेवाहरू
2: 1 लिटर र 20 लिटर जारको व्यवस्था
1: अर्डर अनुसार खाली बोतलको उत्पादन
2: 20 लिटर जारमा होम डेलिभरी सेवा
1: सम्पर्क स्वर्गद्वारी ड्रिंकिंग वाटर पुरानो बस पार्क प्रोप्राइटर धर्मेन्द्र केसी फोन नम्बर 082-563-021 र होटल दाङगारी नजिक जीवन चौधरी मोबाइल नम्बर 98478-62-375
2: शुद्ध पानी पिउनुहोस् स्वस्थ जीवन जिउनुहोस् विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्यपश्चिम पोलिक्लिनिक घोराईमा
3: विशेषज्ञ डाक्टरी सेवाहरू
2: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्ण हरि सुबेदीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेकजाँच तथा उपचार सेवा
3: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेकजाँच तथा उपचार सेवा
4: वरिष्ठ रेडियोलोजिस्ट MBBS MD डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा
3: नोट अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ
2: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ
3: सम्पर्क दाङ मध्यपश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराहिदाङ
2: सम्पर्क फोन 082-595-079 मोबाइल नम्बर 98478-10-03 र 98229-54555
5: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ
6: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुलासको पापड
5: हुलास फुड्सका उत्पादहरू हुलास आटा हुलास बासमती राइस जिरा मसिनो राइस
6: हुलासको कुरुम कुरुम चिउरा हुलासको इडली राइस
5: हुलासले बनाउँदैछ परिवार एक साथ
7: नेपाली जुत्ता घर
8: राप्ती अञ्चलकै सबैभन्दा ठुलो जुत्ता चप्पलको शानदार घर
7: नेपाली जुत्ता घर हामी कहाँ नेपालका 10-15 बढी ब्रान्डका आकर्षक जुत्ता चप्पलहरू सीमित अवधिका लागि 10%-50% सम्म बम्पर छुट
8: अब ढिला नगर्नुहोस् आफूलाई मन पर्ने जुत्ता आफै छान्नुहोस्
7: स्वदेशी उत्पादनको प्रवर्धन गरौं स्थान सिटी प्लाजा होटलको उत्तर पट्टि थारू गल्ली भुराही दाङ
8: सम्पर्क मोबाइल नम्बर 98577175046

0: बेस्ट प्रोडक्ट हरू कोकोनट सोकोनट विटा मिल्क बटर फ्राइड क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोदोको डाइजेस्टिव र कुकी छ है नाइस अड्गुरी
2: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको भर्ना सम्बन्धी सूचना
3: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा विषय तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीन बीच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युईद्वारा पुरस्कृत नेपालको उत्कृष्ट आईएसओ प्राप्त राप्ती इन्जिनियरिङ कलेज गोराही दाङमा बीबीए बीसीए बीई कम्प्युटर बीई सिभिल कार्यक्रममा नयाँ भर्ना खुलेकाले इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला।
2: प्रवेश परीक्षा मिति 2083 यही असार 27 गते।
3: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज गोराही दाङ।
2: सम्पर्क फोन नम्बर 0825562601। सम्पर्क मोबाइल नम्बर 9858735990 9858131684 र 9858303270।
3: 3 वर्ष डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले सम्पर्क गर्नुहोला।

0: छत्र नो इट लाइक प्रो राशिता फ्रम टू एन्ड फ्रो यसमा हाम्रो पात्र
1: नेपालमा सर्वाधिक डाउनलोड गरिएको हाम्रो पात्र एप तपाईँका लागि सधैँ सजिलो सबै सजिलो तपाईँ पनि डाउनलोड गर्नुहोस् किनकि यसमा सबै छ।

0: सम्बन्धहरू कहाँ गएर छुटे अनि कसरी छुटे त्यो फरक कुरा हो। जे कारणले छुट्यो जसरी छुट्यो तर मनमा साँच्चै पीडा दिएर छुट्यो। पाउनलाई गरेका ती सङ्घर्षहरू व्यर्थै भए। अन्जानमै देखेका सपनाहरू टुटे। सपना सजाउनु अनि आफ्नो सुस्नु जिन्दगीले ठूलो पुल गरायो। सहना अनेक थिए तर परिस्थितिले त्यो कुरा मन्जुर थिएन। भोग्नुपर्ने एउटा थियो अनि गर्नुपर्ने अर्को। आँखाभरि आँसु गराएर पनि मुस्कुराएको छु। आशीष शब्दहरू पनि रदा मुटु काम छ। मलाई विकास सम्झिनु छैन। मन हो कहिले काहीँ भक्कानिन्छ। परिस्थिति हो सुत्नुपर्छ। जिन्दगीको पानाहरूमा एउटा अधुरो पाना पनि रह्यो। सुन्न चाहेर पनि च्यात्नु पर्यो। च्यातेर फाले पनि सायद बाँकी केही छ। चले बारम्बार जस्काउँछ। म चाहदैन त्यो कुराले मलाई दुखी बनाओस् अनि म फेरि पनि दुखी हौ। कतिपय कुराहरू आफूले नचाहेर पनि भोग्नुपर्ने अनि सहनुपर्ने रहेछ। जिन्दगीको सबैभन्दा ठूलो कुरा नै मौनता हो जस्तो लाग्यो। अब कसैसँग बहस गरेर कसैलाई स्पष्टीकरण दिएर म कसैको नजरमा राम्रो हुनु छैन। मैले भोगेका दिन अनि मैले कटाएका ती नमिठा रातहरू रातभरि रहेर आकाश सुन्नाएर पनि आफ्नो अतीतलाई बिर्सेको छु। सम्बन्ध जोड्न सजिलो थियो तर तोड्न मेरो लागि गाह्रो थियो। तर मसँग कुनै विकल्पै थिएन। मायामा हारेको मान्छे, मायामा असफल भएको मान्छे सायद म मात्रै छैन होला। धेरैजना हुनुहुन्छ जसलाई सुख माया गरिन्छ, जसलाई आफ्नो सोचिन्छ। त्यो मान्छे कुनै दिन पनि आफ्नो हुँदैन। त्यसैले परिस्थिति अनि परिवेश जे छ त्यसैमा खुसी हुनुहोस्। बितेका अतीतलाई सम्झेर वर्तमान अनि भविष्य नबिगार्नुहोस्। समयसँगै सबै कुरा राम्रो हुनेछ। आज नराम्रो भएर के भयो त भोलि राम्रो हुनेछ। आफूलाई माया गर्नुहोस्। आफ्नो विगतलाई स्वीकार्नुहोस् अनि नयाँ गन्तव्य सुरु गर्नुहोस्।
1: नमस्कार। आवाज सिंहको आवाज, पश्चिम नेपालको आवाज, रेडियो मध्य पश्चिम एफएम 91.3 चार मेगाहर्जको आफ्नै प्रस्तुति रेडियो कार्यक्रम अभिनय तपाईँकोमा प्राविधिक मित्र प्रदीप अधिकारीसँगै म कार्यक्रम प्रस्तुता अमृता डागेको तर्फबाट। तपाई रेडियो कार्यक्रम अभिनय तपाईँको शनिबार यसै समय अर्थात अपरान्ह 7 बजेको मध्यपश्चिम हाइलाइट सके व्यापारिक विश्रामपछि करिब करिब 5 बजेसम्म रेडियो मध्यपश्चिम एफएम 91.3 चार मेघार्ज मार्फत लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका क्षेत्रहरूमा सुन्न सक्नुहुन्छ भने इन्टरनेटबाट www.radioampi.org लगइन गरेर पनि संसारभरिबाट एकैसाथ सुन्न सक्नुहुन्छ। त्यस्तै हाम्रो पात्रो र मोबाइल एप्लिकेशनबाट पनि हामीलाई सुन्न सक्नुहुन्छ। रेडियो कार्यक्रम अभिनय तपाईँकोमा हामीहरूले हजुरहरूसँगको कुराकानी र हजुरहरूकै अभिनयलाई सही स्थान दिनेछौं। तपाईँले दोहोरो अभिनय पनि गर्न सक्नुहुनेछ र एकल अभिनय पनि गर्न सक्नुहुनेछ। है दोहोरो अभिनय गर्ने साथीले चाहिँ 4 मिनटको समय पाउनुहुनेछ भने एकल अभिनय गर्ने साथीले चाहिँ 2 मिनटको समय पाउनुहुनेछ। विषयवस्तु चाहिँ हजुरहरूले आफै लिनुपर्ने हुन्छ। 082-5508-8054 को टेलिफोन नम्बर डायल गरेर आउँदै गर्नुहोस्। हामी कार्यक्रमको शुभारम्भ गर्छौं निकै नै मिठो सांगीतिक आवाजबाट।

अहो, एकदमै मिठो गीत तपाईँको माझमा प्रस्तुत गरेका थियौ। यो गीतपछि पुनः स्वागत छ रेडियो कार्यक्रम अभिनय तपाईँको माझ हौ। हामीलाई फ्रिक्वेन्सीबाट 91.4 MHz मार्फत लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका क्षेत्रहरूमा हामीलाई सुन्न सक्नुहुन्छ भने इन्टरनेटबाट www.radioampi.org लगइन गरेर पनि संसारभरिबाट एकैसाथ सुन्न सक्नुहुन्छ। त्यस्तै हाम्रो पात्र र मोबाइल एप्लिकेशनबाट पनि हामीलाई सुन्न सक्नुहुनेछ। मलाई टेक्निसियनबाट चाहिँ प्रदीप अधिकारीले साथ दिइराख्नु भएको छ भने यसरी आवाजबाट बोलिरहेको छु म कार्यक्रम प्रस्तुता अमृता डागी। बाँकी साथ तपाईँहरूको चाहिँ के गर्दै हुनुहुन्छ, कस्तो अवस्थामा हुनुहुन्छ, सबैजना साथीहरू आफ्नो काममा व्यस्त हुनुहुन्छ होला, हजुरहरू पनि जोडिनुहोस् अनि मिठो कुराकानी गरौला है। साथसाथै अभिनय पनि गर्नु पाउनुहुनेछ, हामीले अभिनयलाई पनि जोड्छौ है। यो कुरा चाहिँ तपाईँहरूको माझमा जानकारी गराउन चाहन्छु। तपाईँले दोहोरो अभिनय पनि गर्न सक्नुहुनेछ र एकल अभिनय पनि गर्न सक्नुहुनेछ है। दोहोरो अभिनय गर्ने साथीले चाहिँ 4 मिनटको समय पाउनुहुनेछ भने एकल अभिनय गर्ने साथीले चाहिँ 2 मिनटको समय पाउनुहुनेछ। विषयवस्तु हजुरहरूले आफै लिनुपर्ने हुन्छ। आफूलाई मन परेको विषयवस्तुमा चाहिँ तपाईँहरूले अभिनय गर्न सक्नुहुनेछ। आफ्नो दुःख पीड़ा संघर्ष भोगाईहरूलाई चाहिँ अभिनयको मार्फत चाहिँ प्रस्तुत गर्न सक्नुहुनेछ है। यो कुरा चाहिँ तपाईँलाई पक्कै पनि जानकारी छ। बाहिरतिर पानी पर्ला पठा जस्तो चाहिँ गरेको छ है। हजुरको हजुर कस्तो छ मौसम, आफ्नो ख्याल पनि गर्नु होला। यो बर्खाको सिजन है, छिनमै पानी छिनमै घाम चाहिँ गर्छ। सोध्य भएको भएर कोही यात्रा गर्दै हुनुहुन्छ कोही जाँदै हुनुहुन्छ भने आफ्नो ख्याल चाहिँ राख्नुहोला भन्न चाहन्छु। साथी आउनु भयो भने हामीले कुराकानीलाई जोड्नेछौ है। यदि आउनु भएन भने तपाईँको माझमा मिठा मिठा गीत संगीतहरू प्रस्तुत गर्नेछौ। यति बेला मिठो सांगीतिक आवाज हामी फेरि पनि प्रस्तुत गर्छौ, त्यस पछाडि आउने नै छौ। सुन्दै गर्नु

अहो, एकदमै मिठो गीत तपाईँको माझमा प्रस्तुत गरेका थियौ। यो गीतपछि पुनः स्वागत छ रेडियो कार्यक्रम अभिनय तपाईँको माझ हौ। मलाई टेक्निसियनबाट प्रदीप अधिकारीले साथ दिइराख्नु भएको छ भने श्री आवासबाट बोलिरहेको छु म। कार्यक्रम प्रस्तुता अमृता डागी बाँकी साथ तपाईँको छ। हामीलाई फ्रिक्वेन्सीबाट 91.4 मेगाहर्ज मार्फत लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका क्षेत्रहरूमा सुन्न सक्नुहुन्छ भने इन्टरनेटबाट www.radioampi.org लगइन गरेर पनि संसारभरिबाट एकैसाथ सुन्न सक्नुहुन्छ। त्यस्तै हाम्रो पात्रो र मोबाइल एप्लिकेशनबाट पनि हामीलाई सुन्न सक्नुहुनेछ। 4 बजेको मध्यपश्चिम हाइलाइट र केही व्यापारिक विश्रामपछि करिब करिब तपाईँको माझमा चाहिँ हामी 5 बजेसम्म रहनेछौ। तपाईँले अभिनय गर्न सक्नुहुनेछ, दोहोरो अभिनय पनि गर्न सक्नुहुनेछ र एकल अभिनय पनि गर्न सक्नुहुनेछ। है, दोहोरो अभिनय गर्ने साथीले चाहिँ 4 मिनटको समय पाउनुहुनेछ भने एकल अभिनय गर्ने साथीले चाहिँ 2 मिनटको समय पाउनुहुनेछ। विषयवस्तु हजुरहरूले आफै लिनुपर्ने हुन्छ। सो आज शनिबार अलिकति फुर्सदिलो समयमा पनि हुनुहुन्छ होला है धेरैजना साथीहरू। कतिपय साथीहरू त घुम्नतिर पनि जानुभएको छ होला किनकि आज छुट्टीको दिन, सो आफ्नो लागि छुटाउनु भएको छ होला भने कतिपय साथीहरू त गाई कोठालतिर पनि जानुहुन्छ, सुन्नुहुन्छ, खुसी लाग्छ। सो पानी पर्ला जस्तो चाहिँ गरिरहेको छ, अब त फर्किने टाइम पनि हुँदैछ होला है। सो यस्तै दिनचर्याहरू चाहिँ चलिरहेको छ होला। कोही साथीहरू त घरैसी काममा व्यस्त पनि हुनुहुन्छ होला। हजुरहरू जहाँ जे जस्तो अवस्थामा भए पनि सुनिराख्नु भएको छ, यदि सम्भव छ भने तपाईँहरू पनि जोडिन सक्नुहुनेछ। साथीहरू आउनुभयो भने पक्कै पनि हामी कुराकानीलाई चाहिँ जोड्नेछौ। यति बेला फेरि पनि मिठो सांगीतिक आवाज तपाईँहरूको माझमा प्रस्तुत गर्छौ। त्यस पछाडि आउनेछौ, सुन्दै गर्नुहोला।

सुनिरहेको लाग्ने गीत भजनमा थिए। पक्कै पनि हजुरहरूलाई मन पर्यो होला। एक दिवसै पुनः स्वागत छ रेडियो कार्यक्रम अभिनय तपाईँकोमा छु। हामीलाई फ्रिक्वेन्सीबाट 91.4 MHz मार्फत लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका क्षेत्रहरूमा सुनिराख्नु भएको छ भने इन्टरनेटबाट www.radioamphi.org लगइन गरेर पनि संसारभरिबाट एकैसाथ सुनिराख्नु भएको छ। त्यस्तै हाम्रो पात्र र मोबाइल एप्लिकेशनबाट पनि हामीलाई सुनिराख्नु भएको छ। मलाई टेक्निसियनबाट चाहिँ प्रदीप अधिकारीले मिठो साथ दिइराख्नु भएको छ भने श्री आवाजबाट बोलिरहेको छु म कार्यक्रम प्रस्तोता अमृता डागी। बाँकी साथ तपाईँहरूको छ, हजुरहरू पनि जोडिन चाहिँ सक्नुहुनेछ। साथी र आउनुभयो भने पक्कै पनि हामी कुराकानीलाई चाहिँ जोड्नेछौँ। यति बेला फेरि पनि मिठो सांगीतिक आवाज तपाईँहरूको माझमा प्रस्तुत गर्छौ। त्यस पछाडि आउने नै छौ, सुन्दै गर्नुहोला।

टू गीत तपाईँको माझमा प्रस्तुत गरेका थियौ। गीतपछि पुनः स्वागत छ रेडियो कार्यक्रममा विनय तपाईँको माझ हो है। मलाई टेक्निसियनबाट सही प्रदीप अधिकारीले साथ दिइराख्नु भएको छ भने श्रीवासबाट बोलिरहेको छु म कार्यक्रम प्रस्तुता अमृता डागी। बाँकी छ तपाईँको सही हामीलाई फ्रिक्वेन्सीबाट 91.4 MHz मार्फत लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका क्षेत्रहरूमा सुनिराख्नु भएको छ भने इन्टरनेटबाट www.radioampi.org लगइन गरेर पनि संसारभरिबाट एकैसाथ सुनिराख्नु भएको छ। त्यस्तै हाम्रो पात्र र मोबाइल एप्लिकेशनबाट पनि हामीलाई सुनिराख्नु भएको छ है। सो हजुरहरू पनि जोडिन सक्नुहुनेछ। शनिबार श्रृंखलामा छौं 4 बजेको मध्यपश्चिम हाइलाइट्स र केही व्यापारिक विश्राम पछि करिब करिब तपाईँको माझमा चाहिँ

पाँच बजेसम्म चाहिँ रहनेछ है, अझै पनि केही समय बाँकी छ। हजुरहरू जोडिन सक्नुहुनेछ, दोहोरो अभिनय पनि गर्न सक्नुहुनेछ र एकल अभिनय पनि गर्न सक्नुहुनेछ है। दोहोरो अभिनय गर्ने साथीले चाहिँ चार मिनटको समय पाउनुहुनेछ भने एकल अभिनय गर्ने साथीले चाहिँ दुई मिनटको समय पाउनुहुनेछ। विषयवस्तु हजुरहरूले आफै लिन पर्ने हुन्छ। साथी र आउनु भयो भने पक्कै पनि हामी कुराकानी चाहिँ जोड्नेछौ। यदि आउनु भएन भने तपाईँहरूको माझमा मिठा मिठा गीत संगीतहरू चाहिँ प्रस्तुत गर्नेछौ। यति बेला मिठो सांगीतिक आवाज हामी फेरि पनि प्रस्तुत गर्छौ, त्यस पछाडि आउनु नै छौ। सुन्दै गर्नुहोला।

अह एकदमै मिठो गीत तपाईँको माझमा प्रस्तुत गरेका थियो। गीत पछि पुनः स्वागत छ। रेडियो कार्यक्रम अभिनय तपाईँको अन्तिम चरणमा हामी आइसकेका छौं। यति दिनसम्म कार्यक्रम सुनेर साथ दिनुभयो तपाईँ सबै श्रोता साथीहरूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। र टेक्निसियनमा साथ दिनुहुने टेक्निसियन मित्र हुनुहुन्छ प्रदीप अधिकारीलाई पनि विशेष विशेष धन्यवाद भन्दै आजको श्रृंखला कस्तो लाग्यो, जस्तो लाग्यो त्यस्तै सल्लाह सुझाव पनि प्रतिक्रिया दिन नबिर्सनुला भन्दै आजको श्रृंखलाबाट म कार्यक्रम प्रस्तोता अमृता डागीलाई पनि विदा दिनुहोस्। नमस्कार।

0: दुख्यो
1: मम्मी मेरो दाँत भङ्ग आयो साथीले सधैँ जिस्काइरहन्छन् स्कुलमा जान लाज लाग्ने भइसक्यो
2: हेलो श्रीमानज्यू मेरो पनि दाँत गिजाको समस्या समाधान गर्नु पर्यो क्या
3: तिमीलाई थाहा छैन र अन्तर्राष्ट्रिय जर्मन प्रविधिको ओपिजी एक्सरे सहित सस्तो र सुलभ उपचार गर्ने बिआर डेन्टलमा गए भइहाल्यो नि लौ हिँड
1: राप्ती अञ्चलको सुविधा सम्पन्न अत्याधुनिक प्रविधिको विकास सँगै शुरू गरिएको बिआर डेन्टल होराईमा
3: दाँत गिजा मुख तथा अनुहारका हाडहरू भाँचिएमा वा उपचार गर्नु परेमा सम्पर्क गर्नुहोला
4: लामो समय फिलिपिन्स बंगलादेशका विभिन्न अस्पतालमा अनुभव प्राप्त वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडोन्टिक डाक्टर विपिन भूषाल सीएमएस चितवनबाट डेन्टल सर्जन डाक्टर रचना घिमिरे डेन्टल सर्जन डाक्टर आस्था खत्रीद्वारा बिरामीको दैनिक रूपमा जाँच तथा उपचार भइरहेको छ
5: सावधान उस्ता उस्तै नामबाट नझुक्किनुहोला है बिआर डेन्टलमा दाँत मिलाउनका लागि सम्झनुहोस् डाक्टर विपिन भूषाल
6: सम्पर्क बिआर डेन्टल न्यू रोड साझेदारी टोल यामाहा शोरूम नजिकै
3: सम्पर्क फोन नम्बर 0825902022
1: जुरोट सुटी पुकार खोइनी जस्ता सुटीजन्य पदार्थ सेवन नगरौ क्यान्सरबाट बचौ रेडियो मध्यपश्चिम र बिआर डेन्टलको सहकार्यमा जारी सन्देश
7: सीता के भयो तिमीलाई गुम्सेर बसेछौ
8: के हुनु नि बिहे भएको छ वर्ष भइसक्यो बच्चा बच्चेको लागि कतै ठाउँ देखाए कतै ठाउँ तर केही सिप चलेन अब त आश्रै मरिसक्यो
7: के कुरा गर्छ निनले हाम्रो घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ केसै आत्तेर हुन्छ कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ त्यही भएर ढुक्क भएर त्यही जाऊ
8: ए ठिकै छ म जान त धेरै ठाउँ गई अब तिमीले भनिहाल्यौ त्यही पनि अब शिशु क्लिनिक नै जान्छु
9: शिशु फर्टिलिटी एन्ड आईबीएफ सेन्टर चितवनको शाखा अब घोराहाको दिपी चोकबाट सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ समस्यालाई लुकाएर होइन उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ आजै आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्
10: नोट पहिलो परामर्श निशुल्क दिइनेछ समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्
9: शिशु क्लिनिक फर्टिलिटी बिपिचो खोराइदान सड़क विभागको अगाडि एड्रेस बैंक भएको भवनमा सम्पर्क मोबाइल 9847823572
11: मध्य पश्चिम ट्याङ्क यति बेला बेलुकीको 5 बजेको छ

बेलुकी 5 बजेको मध्यपश्चिम हाइलाइट्समा सुशीला ओलीको नमस्कार। नेपाल शिक्षक संघ दाङली संघका साधारण सदस्य स्वर्गीय रमेश पुरीको सम्झनामा आज शोक सभा गरेको छ। पुरीको निवास पश्चिम दाङको दंगेश्वरण गाउँपालिका 3 एकलीमा शोक सभा गरेको हो। नेपाल शिक्षक संघ दाङका अध्यक्ष प्रकाश डाङ्गेको सभापतित्व एवं संघका सल्लाहकार तथा नेपाल शिक्षक महासंघका जिल्ला अध्यक्ष युवराज बस्नेतको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो। शोक सभामा बोल्ने वक्ताहरूले दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै भावपूर्ण श्रद्धांजलि अर्पण गर्नुका साथै शोक सन्तप्त परिवारजनप्रति सम्वेदना व्यक्त गरेका थिए। कार्यक्रममा शिक्षक संघ दाङका निवर्तमान उपाध्यक्ष युगराज खत्री, संघका शान्तिनगरका सल्लाहकार खुमानन्द पौडेल लगायतकाले बोल्नु भएको थियो। कार्यक्रममा उपस्थितिलाई स्वर्गीय रमेश पुरीका दाजु नेपाल शिक्षक संघ घोराहीका अध्यक्ष खिम प्रसाद पुरीले धन्यवाद ज्ञापन गर्नुभएको थियो। कार्यक्रमको सहजीकरण नेपाल शिक्षक संघ दाङका सचिव सूर्य बहादुर बस्नेतले गर्नुभएको थियो। कार्यक्रममा नेपाल शिक्षक संघ दाङले आफ्ना सदस्यको निधन भएकोमा परिवारलाई आर्थिक सहयोग गरेको थियो। नेपाल शिक्षक संघ दाङका अध्यक्ष प्रकाश डाङ्गीले स्वर्गीय रमेश पुरीका बुबालाई सहयोग प्रदान गर्नुभएको थियो। शान्तिनगर 7 स्थित माध्यमिक विद्यालय तुलसीपुर धनौरीमा कार्यरत रमेश पुरीको 44 वर्षको उमेरमा असार 13 गते निधन भएको थियो। महिलाले सिप रोजगारी र आत्मनिर्भरतासँग जोड्ने उद्देश्यले लम्ही नगरपालिकाले सञ्चालन गर्दै आएको लघु उद्यम प्रवर्धन कार्यक्रम अन्तर्गत उद्यमी महिलाले प्रविधि मैत्री सामग्री हस्तान्तरण गरेको छ। गरीबी निवारणका लागि लघु उद्यम विकास शाखा मार्फत सञ्चालन हुँदै आएको कार्यक्रम अन्तर्गत विभिन्न सिपमूलक तालिम पूरा गरेका महिला उद्यमीलाई व्यवसाय विस्तारमा सहयोग पुग्ने गरी आवश्यक उपकरण उपलब्ध गराइएको हो। लम्ही नगरपालिकाले विगतका वर्षदेखि नै महिलालाई विभिन्न सिपमूलक तालिम प्रदान गर्दै आएको छ। तालिमपछि उनीहरूलाई व्यवसाय सञ्चालन गर्न आवश्यक औजार तथा उपकरण उपलब्ध गराउँदै आएको नगरपालिकाले यस वर्ष पनि प्रविधि हस्तान्तरण कार्यक्रमलाई निरन्तरता दिएको हो। नगरपालिकाले सिप सिकाउने मात्र नभई सिकेको सिपलाई व्यवहारमा उतारेर आय आर्जन गर्न सक्ने वातावरण निर्माण गर्ने उद्देश्यले गरीबी निवारणका लागि लघु उद्यम विकास शाखा मार्फत विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ। लघु उद्यम विकास शाखाकी उद्यम विकास सहजकर्ता रीता पुन मगरका अनुसार लम्ही नगरपालिका 3 मा कपड़ाको झोला उत्पादन गर्ने उद्यमी समूहलाई 1 थान इलेक्ट्रोनिक ओभरलक मेसिन, 2 थान इलेक्ट्रोनिक्स सिलाई मेसिन तथा 1 थान टेबल हस्तान्तरण गरिएको छ। त्यसै गरी वडा नम्बर 6 मा नयाँ उद्यम शुरू गरेका लेडी चप्पल उत्पादन गर्ने उद्यमीलाई 1 थान अब्रेला सिलाई मेसिन र 1 थान स्टुल वितरण गरिएको छ। नगरपालिकाले यस्ता उपकरण उपलब्ध गराएपछि उद्यमी महिलाले उत्पादनको गुणस्तर सुधार गर्न, उत्पादन क्षमता वृद्धि गर्न तथा बजारको माग अनुसार सामान उत्पादन गर्न सहज हुने विश्वास लिएको छ। यस वर्ष शुरू भएपछि वैशाख 1 गतेदेखि असार 19 गतेसम्म विपदजन्य घटनामा 127 नागरिकले ज्यान गुमाएका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार सो अवधिमा भएका कुल 2721 विपदजन्य घटनामा 127 को मृत्यु भएको तथा 773 जना घाइते भएका छन्। ती विपदमा 3722 परिवार प्रभावित भएको पनि प्राधिकरणले आज सार्वजनिक गरेको विपद बुलेटिनमा उल्लेख छ। सबैभन्दा बढ़ी सर्वदंशका 398 घटनामा परेर 23 जनाको मृत्यु भएको छ भने 375 जना घाइते भएका छन्। त्यस्तै लेक लागेका 54 घटनामा 21 जनाको मृत्यु र 34 जना घाइते तथा चट्याङले 205 घटनामा 19 जनाको मृत्यु र 98 जना घाइते भएका छन्। यस्तै सबैभन्दा बढ़ी घटना भने आगलागीका भएका छन्। आगलागीका 830 घटनामा 17 जनाको मृत्यु भएको छ भने 100 जना घाइते भएका छन्। जनावरको आक्रमणका कारण 147 घटनामा 14 जनाको मृत्यु र 82 जना घाइते भएका छन्।
दाङको राप्ती गाउँपालिकामा कपड़ा बैंक स्थापना गरिएको छ। आज आयोजित एक कार्यक्रमका बीच राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले कपड़ा बैंकको शुभारम्भ गर्नुभएको हो। राप्ती गाउँपालिकाको समन्वय तथा क्लोथ एण्ड फूड बैंक नेपालको आयोजनामा पुनः प्रयोग गर्न मिल्ने कपड़ाको व्यवस्थापन तथा आवश्यक व्यक्तिसम्म निशुल्क वितरण गर्ने उद्देश्यले गाउँपालिकाको कार्यालय परिसरमा कपड़ा बैंक स्थापना गरिएको हो। कार्यक्रममा बोल्दै गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले प्रयोग गर्न मिल्ने कपड़ा घरमा र थन्क्याएर राख्नुभन्दा आवश्यक व्यक्तिसम्म पुर्याउनु मानवीय सेवाको उत्कृष्ट उदाहरण भएको बताउनु भएको छ। र दाङ जिल्ला फोटोग्राफर एसोसिएशनको कार्यालयमा आज कोराईमा एक कार्यक्रमका बीच कार्यालय उद्घाटन गरिएको छ। 2057 सालमा स्थापना भएको एसोसिएशनले दुई दशकभन्दा बढ़ी समयपछि आफ्नै कार्यालय स्थापना गरेको हो। एसोसिएशनका अध्यक्ष लक्ष्मण न्यूपानीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि संस्थापक उपाध्यक्ष एवं वरिष्ठ फोटोग्राफर मधुसूदन जोशीले कार्यालय स्थापना संस्थाको इतिहासमा महत्वपूर्ण उपलब्धि भएको बताउनुभयो। उहाँले लामो समय देखिएको सपना साकार भएको उल्लेख गर्दै कार्यालयले संस्थाको पहिचान गरिमा र विश्वसनीयतालाई थप उचाइमा पुर्याउने विश्वास व्यक्त गर्नुभएको थियो। अवस्थ बेलुकी 5 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: 91 4 मेगाहर्जमा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: नमस्ते दाई भाउजू, होइन घरमा तालै ठोकेर कता हिँड्न लाग्नु भएको?
2: नमस्ते नमस्ते,
3: कता हिँड्नु नि बाबु, बजारतिर नि
4: अङ्कल, मलाई साइकल किन्न, मैले बाबुलाई बसालेर स्कुल जाने।
1: के गर्ने बाबु, छोराले साइकल साइकल भनेर हैरान पारेको छ, न त लाइसेन्स चाहिने, न त पेट्रोल बन्द, न त चक्का जामले नै अप्ठ्यारो पार्ने, फेरि थोरै सामान लिन पनि मै बुढो नै जुटिनु पर्ने, त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
5: लौ हेर, किन नहुनु दाई, हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला, बाहिरै साइकल देखिन्छ, जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
1: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जान्छ।
6: साथै हामी कहाँ सुपथ मूल्यमा मोपेड इलेक्ट्रिक साइकल पनि बिक्री वितरण भइरहेको सहर्ष जानकारी गराउँदछौ।
7: फेरि एकपटक न्यू कालिका साइकल स्टोर, पुरानो राखीहल रोड, खोराही दाग,
8: दीपक श्रेष्ठ, सम्पर्क मोबाइल 98 4 77 9 77
9: र 98 5 78 3 6 8 9।

0: बाय नेट को बाय वन गिफ्ट वन फ्री अफर में तीन महीना को 125 एमबीपीएस इंटरनेट रु 2700 में खरीद गर्दा सुई इंटरनेट पैकेज नया जडान को लागि गिफ्ट करने मौका सफल रेफरल में आफ्नो लागि एक महीना फ्री इंटरनेट बाय नेट अब सबै कनेक्टेड
1: स्त्री रोग विशेषज्ञ डाक्टर आउने बारे सूचना
2: वरिष्ठ स्त्री रोग विशेषज्ञ तथा महिला क्यान्सर रोग सर्जन बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल चितवनमा पूर्व कार्यरत डाक्टर प्रवीण योगीको हाई 15 सड़क विभाग रोडमा दिव्य फार्मेसीमा बिरामीको चेक जाँच गरिने हुँदा समयमै नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिनुहोस् र आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
1: विशेषज्ञ डाक्टरद्वारा दिइने सेवाहरू
3: महिनावारीमा समस्या, महिनावारी रोकिनु,
1: श्वेत पर्दर, पिसाब पोल्ने समस्या,
3: पाठेघरमा समस्या, पाठेघर खस्नेको समस्या,
1: पाठेघरमा मासु पलाउने,
3: निसन्तान महिलाको चेक जाँच,
1: स्तन क्यान्सर, पाठेघरमा क्यान्सर भए नभएको चेक जाँच लगायतका महिला सम्बन्धी सम्पूर्ण रोगहरूको आधुनिक मेसिनद्वारा चेक जाँच गरिनुका साथै उचित परामर्शका लागि सम्पर्क गर्नुहोला।
4: बिरामी जाँच निमिति यही असार 26 गते शुक्रबार
1: सम्पर्क दिव्य फार्मेसी घोराई 15 सड़क विभाग रोड दाङ। फोन नम्बर 082-595-410, मोबाइल नम्बर 98-478-28-913 र 98-095-12-871।
3: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
5: नेपाली जुत्ता घर
4: राप्ती अञ्चलकै सबैभन्दा ठूलो जुत्ता चप्पलको शानदार घर
5: नेपाली जुत्ता घर। हामी कहाँ नेपालका 10-15 बढी ब्रान्डका आकर्षक जुत्ता चप्पलहरू सीमित अवधिका लागि 10%देखि 50%सम्म बम्पर छुट।
4: अब ढिला नगर्नुहोस्, आफूलाई मन पर्ने जुत्ता आफै छान्नुहोस्।
5: स्वदेशी उत्पादनको प्रवर्धन गरौं। स्थान सिटी प्लाजा होटलको उत्तरपट्टि थारू गल्ली भुराही दाङ।
4: सम्पर्क मोबाइल नम्बर 98-577-71-546।

0: बेस्ट प्रोडक्ट हरू कोकोनट चोकोनट भिटा मिल्क बटर प्राइड क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोदोको डाइजेस्टिव र कुकी छ है नाइस
0: अड्गुरी
2: खुल्यो खुल्यो खुल्यो परिचित फार्मेसी घोराही दाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङमा खुल्यो
3: काठमाडौँ मेडिकल कलेजमा कार्यरत वरिष्ठ बाथरोग युरिक एसिड लुप्स तथा प्रतिरक्षा रोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा दिइने सेवाहरू
2: बिस्तारै जोर्नीहरू र औलाहरू बाँगिँदै जाने
3: हात खुट्टाका जोर्नीहरू सुन्निने र दुख्ने
2: हात खुट्टा तथा पाइताला झमझम गर्ने पोल्ने
3: छालामा दागहरू आउने कपाल झर्ने
2: शरीर फुल्ने र चिलाउने हड्डी खिएमा खोक्रो भई बारम्बार भाँचिएमा
3: औलाहरू निलो भएमा धेरै कालो भई कुहिन खोजेमा
2: बारम्बार गर्भपतन भएमा
3: कपाल धेरै झरेमा मुख तथा आँखामा सुक्खापन भएमा
2: लामो समयदेखि कमजोरी र शरीर फतक्क गल्ने भएमा
3: बिना कारण शरीरमा रातो सेतो रगतको कमी भएमा
2: बिना कारण शरीरको तौल घटेमा
3: ढाड दुखेमा कम्मर दुखेमा
2: गाउट तथा युरिक एसिडको समस्या
3: बारम्बार आँखा रातो भएमा
2: फोक्सोमा बारम्बार पानी भरिएमा आईएलडी दम भएमा
3: बारम्बार लामो समयसम्म ज्वरो आएमा
2: छालामा दाग अल्सर सोरियासिसको दाग भएमा
3: लामो समयदेखि छाला कडा भएमा
2: लामो समयदेखि मांसपेशीमा कमजोरी तथा दुखाइ भएमा
3: युवा अवस्थामा पक्षघात भएमा
2: मृगौला फेल भएको कारण बाथरोग हुन सक्छ
3: एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा
2: कम उमेरमा हृदयघात मुटु रोग भएमा
3: सबै समस्याको समाधान हुन्छ आउनुहोस्
2: बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङमा
3: डाक्टर आउने समय प्रत्येक महिनाको तेस्रो शनिबार
2: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ
3: फोन नम्बर 0825916770
2: मोबाइल नम्बर 98578443123 परीक्षित फार्मेसी दाङ बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली।

0: छकत्र नो इट लाइक प्रो राशिता पाउ फ्रम टू एन्ड फ्रो साथ यसमा हाम्रो पात्र
1: नेपालमा सर्वाधिक डाउनलोड गरिएको हाम्रो पात्र एप तपाईका लागि सधैं सजिलो सबै सजिलो तपाई पनि डाउनलोड गर्नुहोस् किनकि यसमा सबै छ
2: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ
3: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुलासको पापड
2: हुलास फुड्सका उत्पादहरू हुलास आटा हुलास बासमती राइस जिरा मसिनो राइस
3: हुलासको कुरुम कुरुम चिउरा हुलासको इडली राइस
2: हुलासले बनाउँदैछ परिवार एक साथ
4: भर्ना खुल्यो।
5: प्राविधिक शिक्षा क्षेत्रमा आफ्नो अलगै र विशिष्ट पहिचान बनाउन सफल अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट सीओईएम नेपालगंजमा शैक्षिक सत्र 2083-84 का लागि 4 वर्षे ब्याचलर अफ सिभिल इन्जिनियरिङ विषय 13 ब्याचमा र ब्याचलर अफ आईटी इन्जिनियरिङ 6 ब्याचमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ
4: प्लस टू वा डिप्लोमा इन इन्जिनियरिङ प्राविधिक धार वा विज्ञान संकाय गणित वा बायोलोजीमा जीपीए प्रणाली अनुसार कम्तीमा सी ग्रेड वा 45% उत्तीर्ण सम्पूर्ण इच्छुक विद्यार्थीहरूले यथाशीघ्र सम्पर्क राख्नुहोला साथै स्थानीय तहबाट सिफारिश भई आएका गरीब तथा जेहेन्दार विद्यार्थीहरूलाई 40% छात्रवृत्ति उपलब्ध गराइनेछ
5: हाम्रा विशेषताहरू
4: उत्कृष्ट शैक्षिक वातावरण
5: अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा पठन पाठन गराइने
4: व्यवस्थित पुस्तकालय प्रयोगशाला र इन्टरनेट पहुँच
5: उपयुक्त शैक्षिक एवं रोजगार परामर्श
6: विस्तृत जानकारीका लागि कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्ट नेपालगंज 10 शीतल नगर बाँकी जिल्ला वन कार्यालयको पूर्वपट्टि सुर्खेत रोड
7: सम्पर्क फोन 081-536-086
4: र मोबाइल नम्बर 9840-96-600 98-580-36-086 र 98-481-72-73

0: गोर्खा पब्लिक हस्पिटल प्राली घोराईदाङ बिरामी भए गोर्खा हस्पिटल दाङ फोनमा टिप्नुस 082-563-414।
1: के तपाईँ दाँत तथा गिजा सम्बन्धी कुनै पनि समस्याबाट पीड़ित हुनुहुन्छ? यदि हुनुहुन्छ भने दाङ घोराई न्यू रोड स्थित गणेश चित्रालयको अगाडि रहेको डायनामिक डेन्टल क्लिनिकमा विगत लामो समयदेखि काम गरी अनुभव सँगाल्नुभएका सिनियर डेन्टल सर्जन डाक्टर रश्मिता बस्नेत र सिनियर डेन्टल सर्जन डाक्टर रञ्जना खनालद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
2: किराले खाएको दाँत निकाल्ने,
3: शल्यक्रिया गरेर जटिल दाँतहरू निकाल्ने,
2: खाली ठाउँमा दाँत राख्ने,
3: दाँतको जरीदेखि उपचार गर्ने,
2: भएको दाँतमा खुलो राख्ने, दाँत सफा गर्ने, तार बाँध्ने, दाँत र गिजा सम्बन्धी मुख भित्रको सबै रोगको उपचार सेवा।
3: लेजर विधिद्वारा किराले खाएको दाँतमा सिमेन्ट भरिनुका साथै चाँदी र सिसा पनि भरिन्छ।
4: सम्पर्क डायनामिक डेन्टल क्लिनिक घोराई न्यू रोड गणेश चित्रालयको अगाडि।
1: सम्पर्क फोन नम्बर 082-590-466 98-29-81-50-53।
5: नेपालगंज मेडिकल कलेज नेपालगंजमा कार्यरत मानसिक नशा डिप्रेसन मिर्गी लागू पदार्थ रोग विशेषज्ञ डाक्टर मोहम्मद एनुद्दीन बागवान अब घोराही 15 तुलसीपुर चौक स्थित पल्लवी स्वास्थ्य क्लिनिकमा।
6: डाक्टर मोहम्मद अनुद्दीन बागवानद्वारा दिइने सेवाहरू:
7: मानसिक तथा नशा सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
8: छारे रोग मिर्गी निन्द्रा नलाग्ने रिङ्गटा लाग्ने समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
7: युनिच्छामा कमी शरीर काट्ने तथा पागलपन सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
8: लागु तथा मादक पदार्थ सेवन गर्ने समस्या भएकाहरूको जाँचको व्यवस्था।
9: बिरामी जाँच निमित्त यही श्रावण 9 गते शनिबार।
10: अन्य छप विशेषज्ञ डाक्टरी सेवाहरू: नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर शिव रेग्मी, मुटु रोग विशेषज्ञ डाक्टर कृष्ण चन्द्र अधिकारी, सुगर थाइराइड हर्मोन बाजोपन रोग विशेषज्ञ डाक्टर सिमोन सिमखडा।
11: सम्पर्क पल्लवी स्वास्थ्य क्लिनिक कोराही 15 तुलसीपुर चोक दाङ। सम्पर्क फोन नम्बर 082-561-6083 र सम्पर्क मोबाइल नम्बर 98-479-25-76।
12: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको यस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ।
13: नियमित विशेषज्ञ डाक्टरी सेवाहरू: मेडिसिन वरिष्ठ फिजिसियन डाक्टर जितनारायण यादव, प्रसूति तथा स्त्री रोग वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव,
14: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य,
15: हाड जोड्ने नसा रोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी,
16: भिडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा,
17: साथै ईसीजी पीएफटी मुटुको भिडियो एक्सरे इको
18: इन्डोस्कोपी सेवा
17: प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्।
1: नोट: यस शिव मेडिकलमा अब महिलाहरूको भिडियो एक्सरे का लागि कन्सल्टेन्ट रेडियोलोजिस्ट महिला डाक्टर दृष्टि लामी छानेद्वारा भिडियो एक्सरे सेवा भइरहेको सहर्ष जानकारी गराउँदछौ।
4: सम्पर्क शिव मेडिकल हल हस्पिटल रोड घोराईदान, फोन नम्बर 082-560-734 र 082-560-138।
19: विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्यपश्चिम पोलिक्लिनिक घोराईमा।
0: विशेषज्ञ डाक्टरी सेवाहरू

0: सहभाग चिकित्सक डाक्टर कृष्ण हरि सुवेदी द्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेक जाँच तथा उपचार सेवा।
1: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्मा द्वारा दैनिक चेक जाँच तथा उपचार सेवा।
2: वरिष्ठ रेडियोलोजिस्ट MBBS MD डाक्टर रामेश्वर देवकोटा द्वारा भिडियो एक्सरे सेवा।
1: नोट, अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ।
0: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
1: सम्पर्क दाङ मध्यपश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराहिदाङ।
0: सम्पर्क फोन 0825909079, मोबाइल नम्बर 4878010030 र 9829954555।
3: नाक कान तथा घाँटी रोगको उपचार सेवा अब सुवर्ण मेडिकल हल घोराही दाङमा।
4: नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर सुवर्ण बुढामगरद्वारा प्रत्येक दिन बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क गरी आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
3: अन्य सेवाहरू,
5: हात जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर कृष्ण तिमिल सिन्हाद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
6: सुगर, थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर SN यादवद्वारा प्रत्येक महिनाको दोस्रो शुक्रबार बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
5: बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेलद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
7: प्रत्येक दिन डाक्टर नवराज केसीद्वारा बिरामीहरूको चेक जाँच तथा उपचार सेवा।
0: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
2: सम्पर्क सुवर्ण मेडिकल हल, घोराही 14 आर्मी रोड। सम्पर्क फोन नम्बर 0825166994। सम्पर्क मोबाइल नम्बरहरू 9858730145, 9848030153 र 9649141944।
8: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 9843008804, 9843008804, www.pashupatiicare.com।
3: नाक कान र घाँटी सम्बन्धी वरिष्ठ डाक्टर आउने बारे सूचना।
9: कोहलपुर मेडिकल कलेजका वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ सर्जन डाक्टर सुभाष दाहाल अभिषेक मेडिकल स्टोर्स खोराईमा आउँदै हुनुहुन्छ। नयाँ पुराना सबै रोगीहरूले सम्पर्क राख्नुहोला।
3: डाक्टरद्वारा दिइने सेवाहरू,
9: नाक बुझिने, सिँगान आइरहने, पहेँलो गनाउने सिँगान आउने, हाच्छ्यु आइरहने, गन्धथा नपाउने, नाकभित्र मासु पलाएको, नाक माङ्गो भएको, नाक बज्ने,
3: कान दुख्ने, कान पटक पटक पाकिरहने, पानी वा पिप बग्ने, कान कराउने, कम सुनिने वा बहिरोपन, कानको जाली वा पर्दा फाटेको,
9: थाइराइड, घाँटी दुख्ने, केही अड्केको जस्तो हुने, स्वर फेरिएको वा घाँटी बसेको, घाँटीभित्र मासु पलाएको वा गिर्खा तथा डल्ला डल्ली आएको, घाँटीको क्यान्सर, जिब्रो चेप्टिएको, सफा र स्पष्ट उच्चारण नहुने, सफा बोली नफुट्ने, टङ्सिल आइरहने,
3: साथै नाक कान र घाँटी सम्बन्धी सबै खाले रोगहरूको उपचार तथा अपरेशन गरिन्छ।
1: नोट, धेरै ठाउँ जचाएर पनि निको नभएका नाक कान घाँटीका रोगीहरूले एकपटक अवश्य सम्पर्क गर्नुहोला।
3: बिरामी जाँच्ने मिति यही 27 गते शनिबार,
1: समय बिहान 10 बजेदेखि।
3: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
1: नोट, कन्सल्टेन्ट फिजिसियनद्वारा मेडिसिन सम्बन्धी सबै रोगहरूको दैनिक उपचार गरिन्छ।
3: सम्पर्क अभिषेक मेडिकल स्टोर्स, घोराई 15 बाल मन्दिर चोक दाङ। सम्पर्क फोन नम्बर 9847597193 र 9818899028।
10: भर्ना खुल्यो।
11: असल संस्कार र पूर्ण मातृत्व प्रेमका साथमा मन्टेसोरी रीतिबाट पठन पाठन गराइने उद्देश्यले 2063 सालमा महिलाहरूद्वारा स्थापना गरिएको।
10: हाम्रा विशेषताहरू,
11: 1.5 वर्षदेखि माथिका उमेरका नानी बाबुहरूलाई भर्ना गराइने, शुद्ध तथा स्वच्छ पिउने पानीको व्यवस्था भएको,
10: विभिन्न आधुनिक खेल सामग्रीहरूको व्यवस्था भएको,
11: शान्त तथा पारिवारिक वातावरण भएको
10: श्रेयाम प्रार्थना जस्ता अतिरिक्त क्रियाकलापहरू गराइने
11: तिहार सुसारको राम्रो व्यवस्था भएको
10: योग्य शिक्षिकाहरूद्वारा अध्ययन गराइने
11: घरको जस्तै माया पाउने
12: खेल्दै रमाउँदै जान्ने हुने साथै स्वस्थकर खाना तथा खाजाको व्यवस्था
0: सम्पर्क शिशु आदिशिला प्राइमरी इङ्ग्लिस स्कुल खुवाई उपमहानगरपालिका 15 दाङ चैक गेटदेखि 10 मिटर भित्र पश्चिमपट्टि
12: सम्पर्क फोन नम्बर 082-5-63-387 सम्पर्क मोबाइल नम्बर 98-69-86-303 र 98-62-25-183
13: खुसीको खबर
14: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ
13: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ सम्पर्क फोन नम्बर 082-5-90-847 082-5-90-847
15: सम्पूर्णलाई संजीवनी टिचिङ अस्पतालको सूचना 300 शैयाको संजीवनी टिचिङ अस्पताल अब तपाईँको सेवामा अब उपचारका लागि दाङ भन्दा बाहिर जान नपर्ने सामान्यदेखि जटिल सबै प्रकारका स्वास्थ्य उपचार सेवाको लागि यस अस्पताललाई सम्झनुहोस् हाम्रा सेवाहरू ओपीडी सेवा भर्ना सेवा सबै प्रकारका अपरेशन सेवा आईसीयू सेवा रेडियोलोजी सेवा र 24 घण्टा इमर्जेन्सी सेवा ल्याब र फार्मेसी सेवा सम्पर्क संजीवनी टिचिङ हस्पिटल घोराई उपमहानगरपालिका वडा नम्बर 3 वर्गदुवा दाङ सम्पर्क नम्बर 97090-65225 082-5-91-101 591-102 591-103 591-104 र 591-105
16: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराई दाङमा
17: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमएस र पेट छाती मुटु सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी एमबीबीएस एमडीद्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्
16: नोट हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खुवाही दाङ सम्पर्क फोन नम्बर 082-5-90-829 सम्पर्क मोबाइल नम्बर 97-4-92-64-643 र 98-5-78-53-825
18: होइन भाइला लखर लखर कहाँ हिँडिस्
19: कहाँ हुनु हो काका यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो टाइम पासको लागि निस्केको नि काका
18: अरे केटा उमेर जो जाँगर छँदा टाइम पास गरेर बस्दै गर आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु
19: के गर्नु त काका न त राम्रोसँग पढ्न सकियो विदेश जाउँ भनेर सोचेको थिए भर पर्दो मेन पावर पनि भेटेन यस्तै छ झोले जिन्दगी
18: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो राम्रो पैसा कमाइरहेछ त्यसले
19: ल ल काका गइहाले म
20: हामी कहाँ कुवेत बहराइन ओमन कतार साउदी दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला
19: हजुर हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौँ एकपटक सेवा गर्ने मौका दिनुहोस्
20: नोट हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र मोबाइल नम्बर 98-4-98-87-741
21: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ
22: हाम्रा सेवाहरू
21: डाक्टर हिमकर गेवाली द्वारा दिइने सेवाहरू
4: छाती दम निमोनिया खोकी छेरो
21: मुटु उच्च रक्तचाप ब्लड प्रेसर
4: मधुमेह सुगर मृगौला रोग पिसाब
21: पेट ग्यास्ट्रिक कलेजो लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
4: डाक्टर कृष्ण तिमल सिन्हाद्वारा दिइने सेवाहरू
21: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यापिएको
4: हाड जोर्नी भाँचिएको प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने
21: युरिक एसिड बाथ भएको हड्डी खिएको ढाड कम्बर दुख्ने
4: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू
21: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी
4: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने
21: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श
4: कान पाक्ने कानबाट पिप बगिरहने कान गड्ढा हुने
21: घाँटी दुख्ने घाँटीको एलर्जी टन्सिल घाँटीमा गिन्छाहरू आउने तथा थाइराइड
4: नाक पाकेको नाकले गन्ध थाहा नपाउने पिनास नाकमा मासु पलाएको नाकको हड्डी बाँगिएको नाकको एलर्जी
6: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड खोराहीदाङ सम्पर्क फोन नम्बर 082560196 र मोबाइल नम्बर 98478826001
22: होइन के भयो दाई किन झुक्राएर बस्नु भएको
23: के हुनु र भाइ आँखा दुखेर हैरान भएको छ
22: ए त्यसो हो भने घोराई 1500 गेटमा रहेको आराध्य चश्मा पसल तथा आँखा उपचार केन्द्र जानु न
23: हजुर हामी कहाँ विभिन्न ब्रान्डका चश्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चश्मा तयार गरिन्छ
22: नोट यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ
23: प्रोप्राइटर बसन्त कुमार पोखरेल सम्पर्क मोबाइल नम्बर 98578434910
22: आराध्या चश्मा पसल तथा आँखा उपचार केन्द्र सिद्धार्थ बैंक बसेको घर उत्सव ट्राभल सँगै सटेको घोराई 1500 सहित गेट डाङ

0: नमस्कार, यो मध्यपश्चिम समाचारको समय हो। बेलुकी 6 बजेको मध्यपश्चिम खबरमा सहकर्मी शान्त कुमार बुढा मगर सँगै म सुशीला ओलीको तपाईँलाई हार्दिक स्वागत छ।
1: हाम्रो प्रसारण सेवा लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा 91.4 MHz र इन्टरनेट अनलाइन मार्फत www.radioMP.org लगन गरेर पनि संसारभर सुन्न सकिन्छ।
0: यस्तै रेडियो मध्यपश्चिमको फेसबुक पेज रेडियो मध्यपश्चिम एफएमबाट पनि हामीलाई सुन्न सक्नुहुन्छ।
1: अहिलेसम्मका खबर शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
0: महिलालाई आत्मनिर्भर बनाउन लम्ही नगरपालिकाद्वारा प्रविधि हस्तान्तरण, बजारको माग अनुसार सामान उत्पादन गर्न सहज हुने विश्वास।
1: राप्ती गाउँपालिकामा कपड़ा बैंक स्थापना, दाङ जिल्ला फोटोग्राफर एसोसिएशन कार्यालयको आज उद्घाटन।
0: दाङमा पछिल्लो समय व्यावसायिक रूपमा मौरी पालन गर्ने किसानको संख्या बढ़दै यस व्यवसायमा विभिन्न समस्या भोग्नु परिरहेको किसानहरूको भनाई।
1: र यस वर्ष शुरू भए यता विपदजन्य घटनामा परि 127 को मृत्यु, 773 जना घाइते।
0: अब खबर विस्तारमा।
1: महिलालाई सिप रोजगारी र आत्मनिर्भरतासँग जोड्ने उद्देश्यले लमही नगरपालिकाले सञ्चालन गर्दै आएको लघु उद्यम प्रवर्धन कार्यक्रम अन्तर्गत उद्यमी महिलालाई प्रविधि मैत्री सामग्री हस्तान्तरण गरेको छ। गरीबी निवारणका लागि लघु उद्यम विकास शाखा मार्फत सञ्चालन हुँदै आएको कार्यक्रम अन्तर्गत विभिन्न सिपमूलक तालिम पूरा गरेका महिला उद्यमीलाई व्यवसाय विस्तारमा सहयोग पुग्ने गरी आवश्यक उपकरण उपलब्ध गराइएको हो। लमही नगरपालिकाले विगतका वर्षदेखि नै महिलालाई विभिन्न सिपमूलक तालिम प्रदान गर्दै आएको छ। तालिमपछि उनीहरूलाई व्यवसाय सञ्चालन गर्न आवश्यक औजार तथा उपकरण उपलब्ध गराउँदै आएको नगरपालिकाले यस वर्ष पनि प्रविधि हस्तान्तरण कार्यक्रम निरन्तरता दिएको हो। नगरपालिकाले सिप सिकाउने मात्र नभई सिकेको सिपलाई व्यवहारमा उतारेर आय आर्जन गर्न सक्ने वातावरण निर्माण गर्ने उद्देश्यले गरीबी निवारणका लागि लघु उद्यम विकास शाखा मार्फत विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ। लघु उद्यम विकास शाखाकी उद्यम विकास सहजकर्ता रितापुन मगरका अनुसार लमही नगरपालिका 3 मा कपड़ाको झोला उत्पादन गर्ने उद्यमी समूहलाई 1 थान इलेक्ट्रोनिक ओभरलक मेसिन, 2 थान इलेक्ट्रोनिक सिलाई मेसिन तथा 1 थान टेबल हस्तान्तरण गरिएको छ। त्यसै गरी ओडा नम्बर 6 मा नयाँ उद्यम शुरू गरेका लेडीज चप्पल उत्पादन गर्ने उद्यमीलाई 1 थान अम्ब्रेला सिलाई मेसिन र 1 थान टुल वितरण गरिएको छ। नगरपालिकाले यस्ता उपकरण उपलब्ध गराएपछि उद्यमी महिलाले उत्पादनको गुणस्तर सुधार गर्न, उत्पादन क्षमता वृद्धि गर्न तथा बजारको माग अनुसार सामान उत्पादन गर्न सहज हुने विश्वास लिएको छ।
0: दाङको राप्ती गाउँपालिकामा कपड़ा बैंक स्थापना गरिएको छ। आज आयोजित एक कार्यक्रमका बीच राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले कपड़ा बैंकको शुभारम्भ गर्नुभएको हो। राप्ती गाउँपालिकाको समन्वय तथा क्लोथ एण्ड फूड बैंक नेपालको आयोजनामा पुनः प्रयोग गर्न मिल्ने कपड़ाको व्यवस्थापन तथा आवश्यक व्यक्तिसम्म निशुल्क वितरण गर्ने उद्देश्यले गाउँपालिकाको कार्यालय परिसरमा कपड़ा बैंक स्थापना गरिएको हो। बोल्दै गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले प्रयोग गर्न मिल्ने कपड़ा घरमा थन्काएर राख्नुभन्दा आवश्यक व्यक्तिसम्म पुर्याउनु मानवीय सेवाको उत्कृष्ट उदाहरण भएको बताउनुभयो। उहाँले कपड़ा बैंक मार्फत आर्थिक अवस्था कमजोर भएका विपन्न तथा आवश्यकतामा रहेका नागरिकले प्रत्यक्ष लाभ लिन सक्ने विश्वास व्यक्त गर्नुभएको छ। हुनेले दिने र नहुनेले लिने अवधारणामा आधारित कपड़ा बैंकले समाजमा सहयोग, सद्भाव र साझेदारीको संस्कार विकास गर्ने उहाँको भनाइ थियो। कार्यक्रममा क्लोथ एण्ड फूड बैंक नेपालका अध्यक्ष कमल जीशीले देशव्यापी रूपमा कपड़ा बैंक स्थापना गर्ने अभियान सञ्चालन गरिरहेको जानकारी दिनुभयो। उहाँका अनुसार संस्थाले 2 वर्षको अवधिमा देशका 207 स्थानीय तहमा कपड़ा बैंक स्थापना गरिसकेको छ भने 27 जिल्लामा आफ्नो अभियान विस्तार गरेको छ। जीसीले हालसम्म संकलित कपड़ा मार्फत 2 लाख भन्दा बढ़ी व्यक्तिलाई सहयोग गरिएको तथा करिब 60 करोड़ रूपियाँ बराबरको कपड़ा वितरण भइसकेको जानकारी दिनुभएको छ। उहाँले विपन्न वर्गका नागरिक मात्र नभई आवश्यक पर्ने जोसुकैले पनि कपड़ा बैंकबाट कपड़ा लिन सक्ने व्यवस्था रहेको बताउनुभयो। प्रयोग योग्य कपड़ाको पुनः प्रयोगले वातावरणमा पर्ने नकारात्मक असर न्यूनीकरण गर्न समेत मद्दत पुग्ने उहाँको भनाइरहेको छ।
1: दाङ जिल्ला फोटोग्राफर एसोसिएशनको कार्यालय आज घराईमा एक कार्यक्रमका बीच उद्घाटन गरिएको छ। 2057 सालमा स्थापना भएको एसोसिएशनले दुई दशक भन्दा बढ़ी समयपछि आफ्नै कार्यालय स्थापना गरेको हो। एसोसिएशनका अध्यक्ष लक्ष्मण नेउपानीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि संस्थापक उपाध्यक्ष एवं वरिष्ठ फोटोग्राफर मधुसूदन जोशीले कार्यालय स्थापना संस्थाको इतिहासमा महत्वपूर्ण उपलब्धि भएको बताउनुभयो। उहाँले लामो समयको सपना साकार भएको उल्लेख गर्दै कार्यालयले संस्थाको पहिचान गरिमा र विश्वसनीयतालाई थप उचाइमा पुर्याउने विश्वास व्यक्त गर्नुभयो। संस्थाको एकता सक्रियता र निरन्तरताले मात्रै कार्यालयको महत्व अझ बढ़ने उहाँको भनाई थियो। विशिष्ट अतिथि दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष एवं नेपाल फोटोग्राफर महासंघका उपाध्यक्ष वसन्त जोशीले स्थापना भएको संस्था लामो समयसम्म स्थायी कार्यालय विहीन अवस्थामा सञ्चालन हुँदै आएको स्मरण गर्दै अहिले कार्यालय स्थापना हुनलाई संस्थाको नयाँ यात्राको शुरूआतको रूपमा चित्रण गर्नुभयो। उहाँले अबको लक्ष्य आफ्नै जग्गा खरिद गरी सुविधा सम्पन्न भवन निर्माण हुनुपर्ने बताउनुभयो। त्यसका लागि सम्पूर्ण फोटोग्राफर समुदाय, पूर्व पदाधिकारी र शुभेच्छुकहरू एकजुट भएर आर्थिक तथा नैतिक रूपमा सहयोग गर्नुपर्नेमा उहाँको जोड थियो। कार्यक्रममा नेपाल फोटोग्राफर महासंघका सचिव गणेश दंगाल, सदस्य नारायण खनाल, दाङ जिल्ला फोटोग्राफर एसोसिएशनका पूर्व अध्यक्ष वसन्त नेउपानी, पूर्व सचिव लवली थापा, लुम्बिनी प्रदेश उपाध्यक्ष दुर्गा प्रसाद चौधरी, प्रदेश सदस्य कृष्ण पन्थी तथा तुल्सीपुर शाखा अध्यक्ष मेनराज ओली लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो। उपाध्यक्ष हुम रेग्मीको स्वागत मन्तव्यबाट शुरू भएको कार्यक्रमको सहजीकरण महासचिव एम बहादुर आरसीले गर्नुभएको थियो।
0: नेपाल शिक्षक संघ दाङले संघका साधारण सदस्य स्वर्गीय रमेश पुरीको सम्झनामा आज शोक सभा गरेको छ। पुरीको निवास पश्चिम दाङको दंगीशरण गाउँपालिका 3 एकल्लीमा शोक सभा गरेको हो। नेपाल शिक्षक संघ दाङका अध्यक्ष प्रकाश डांगीको सभापतित्व एवं संघका सल्लाहकार तथा नेपाल शिक्षक महासंघका जिल्ला अध्यक्ष युवराज बस्नेतको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो। शोक सभामा बोल्ने वक्ताहरूले दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै भावपूर्ण श्रद्धांजलि अर्पण गर्नुका साथै शोक सन्तप्त परिवारजनप्रति सम्वेदना व्यक्त गर्नुभएको थियो। कार्यक्रममा शिक्षक संघ दाङका निवर्तमान उपाध्यक्ष योगराज खत्री, संघका शान्तिनगर सल्लाहकार खुमानन्द पौडेल लगायतकाले बोल्नु भएको थियो। कार्यक्रममा उपस्थितले स्वर्गीय रमेश पुरीका दाजु नेपाल शिक्षक संघ घुराईका अध्यक्ष खिम प्रकाश पुरीले धन्यवाद ज्ञापन गर्नुभएको थियो। कार्यक्रमको सहजीकरण नेपाल शिक्षक संघ दाङका सचिव सूर्य बहादुर बस्नेतले गर्नुभएको थियो। कार्यक्रममा नेपाल शिक्षक संघ दाङले आफ्ना सदस्यको निधन भएकोमा परिवारलाई आर्थिक सहयोग गरेको थियो। नेपाल शिक्षक संघ दाङका अध्यक्ष प्रकाश डांगीले स्वर्गीय रमेश पुरीका बुबालाई सहयोग प्रदान गर्नुभएको थियो। शान्तिनगर 7 स्थित माध्यमिक विद्यालय तुलसीपुर धनौरीमा कार्यरत रमेश पुरीको 44 वर्षको अल्प मई असार 13 गते निधन भएको थियो।
1: मध्यपश्चिम खबरमा अब जनताको विचारको पालो। दाङमा पछिल्लो समय व्यावसायिक रूपमा मौरी पालन गर्ने किसानको संख्या बढ़दै गएको छ। यसबाट आय आर्जन पनि राम्रो हुने भएकाले मौरी पालक किसानको संख्या बढ़दै गएको हो। तर पनि मौरी पालक किसानहरूले विभिन्न समस्या भोग्नु परेको बताउँछन्। बजार चरिचरण मूल्यमा एकरूपता नभएको लगायत समस्या हुने गरेको किसानको भनाइ छ। यसै विषयमा केन्द्रित रहेर आज हामीले केही मौरी पालक किसानहरूलाई यो व्यवसायमा आबद्ध भइरहँदा के कस्तो समस्या भोग्नु परेको छ भनेर सोधेका छौं।
2: मेरो नाम देवा भण्डारी, घर घराई 10 नारायणपुर, मौरी मनिष मौरी, बहुद्देश्य कृषि फर्म। शुरू गरेको मैले 63 सालदेखि, अहिले 14-15 वर्षै भयो। अहिले 100 घर छन्। समस्या चुनौतीहरू त थुप्रै छन्। अब रोगहरूको समस्या चुनौती त आफ्नो ठाउँमा भइहाल्यो। अरू यस्तै गाउँघरमा पनि अब कसैले मौरीले रस खाइदिन्छ, यहाँ मौरी चराउन ल्याउनुहुन्न, फूल खाइदिन्छ, हाम्रो तोरी फल्दैन भन्नुहुन्छ। कसैले हामीलाई टोक्छ, टोक्यो भने हाम्रो बच्चाहरूलाई बिरामी हुन्छन् भन्नुहुन्छ। चुनौतीहरू छन् गाउँहरूमा पनि त्यस्तै। अब कसैले विषादी सरिदिनुहुन्छ, एकदम मौरीलाई बर्खाभरि पाल्यो खोप, अब आइस्ता लिम्ला भन्ने बेला फुल फुल्ने बेलामा अब घरतिर राखेर हुँदैन, मौरीलाई एकदम हिँडाल्नु पर्छ, चाँदा फुल फुल्छ है, अनि त्यसमा विषादी सरिदिनुहुन्छ, त्यसमा पनि ठुलो समस्या छ। बिक्रीको हिसाबले बिघ्न चाहिँ अहिले बिगेको छ। अब त्यो त अरू कसलाई भनौँ र, हामी यो म व्यवसाय एकरूपता नभएर कसैले कतिमा बेच्नुहुन्छ, कसैले कतिमा बेच्नुहुन्छ, बेच्ने बिक्री रेट एउटै नभएर अलिकति समस्या छ। बिक्रीको हकमा योभन्दा 2 वर्ष पहिले एकदमै समस्या भएको थियो। अहिले महको उत्पादन पनि कमी नै छ। बिक्री भइसकेका छ अहिले खासै मह छैन।
3: मेरो नाम दिनेश ओली, नेपाल मौरी पालक महासंघ जिल्ला शाखा दाङको अध्यक्ष। मौरी पालनको क्षेत्रमा समस्या मह उत्पादनका आफ्नै खालका समस्याहरू छन् भने अब उत्पादित महलाई बिक्री वितरण र बजारीकरणका समस्याहरू भए, जलवायु परिवर्तन, अब कृषि क्षेत्रमा हुने अत्याधिक विषादी, चरण अभाव जस्ता पनि अहिले चाहिँ टर्का रूपमा देखेका मुख्य समस्याहरू हुन्। बजारको पनि समस्या छ, अब अहिले विदेशी ब्रान्डका महहरू बजारमा भेटिने भएको हुँदाखेरि, बिक्री वितरण भइराखेको हुँदाखेरि स्थानीय स्तरमा उत्पादन भएको महको बजारमा अलिकति समस्या चाहिँ छ। अहिले नेपाल सरकारले पनि विदेशी ब्रान्डका महलाई टेस्ट गर्दै यो गुणस्तरहीन भन्ने खालको कुरा पनि, यो गुणस्तर विभागले डाबरको मह खानयोग्य नभएको, गुणस्तरहीन र बजारबाट फिर्ता गर्नुपर्छ भन्ने समयको निर्देशन पनि आइरहेको छ। यस्तै खालका अन्य महहरू, पतञ्जलिका मह, यस्ता गुणस्तरहीन महहरू छन् र हाम्रो स्थानीय स्तरमा उत्पादन भएको मह जम्ने मह स्रोत अनुसार छिटो ढिलो जम्ने भएको र उपभोक्ताहरूले जम्ने मह गुणस्तरहीन हो कि भन्ने खालको एउटा भ्रम भएको हुँदा।
4: मेरो नाम पञ्चराम नेपाली, घर घोराई 18 मसिना पर्छ। म अहिले लगभग 15 वर्षदेखि मौरी पालनमा आबद्ध भएको छु। हाल 80 गोला मौरी छ। यो भन्दा पहिले 160 सम्म बनाएको थिएँ। अलिअलि बेच्दै गर्दा घट्ने बढ्ने क्रम चल्छ मौरीको। यो पेसाबाट जे भए म सन्तुष्ट छु। समस्या त अब के भनेपछि, अब माइग्रेसनको लागि नलग्ने हो भनेपछि मौरी चाहिँ बढ्दैन रहेछ, बढ्दैन। एकै ठाउँमा राखिरहँदाखेरि यिनी चाहिँ मौरी बढ्दैनन्। बाहिर लग्दाखेरि नयाँ ठाउँ हुने, अनि तिनी चरण स्रोतको पनि अब नयाँ ठाउँ भावनाले यिनीहरू चाँडै चाहिँ बस निक्लिने र त्यो ठाउँमा गएर यिनीहरूले चाहिँ बस नयाँ ठाउँ भएपछि खुसी लाग्दो रहेछ, मौरी पनि हरहरती बढ्छन्। त्यो छ मह बिक्रीको लागि त अब योभन्दा पहिले त हामीले भन्ने बाहिरबाट इन्डियाबाट मह आउने भावनाले अलिकति समस्या भएकै थियो। यो साल चाहिँ बस बाहिरबाट मह आइन, त्यस कारणले बिक्रीको लागि त्यतिका समस्या।
5: मेरो नाम माधव प्रसाद शर्मा, घोराई 4 लक्ष्मीपुर। व्यवसायमा सबभन्दा प्रतिस्पर्धामा मिलिराखेको छैन कि, कसैले 300, कसैले 400, कसैले 500, यो मूल्य आफ्नो आफ्नो मनको छ, यसले गर्दाखेरि कति मूल्य छैन। बजार त अहिलेसम्म ठिकै छ, हामी सानो व्यापारीहरूलाई ठिक छ, धेरै पाइन्छ, पहिलेको भन्दा अहिले त धेरै छ, अगाडि छ। हामी 500 खुद्रामा 500 बेच्छौँ।
1: अब बाँकी समाचार। यस वर्ष शुरू भएपछि वैशाख 1 देखि असार 19 गतेसम्म विपदजन्य घटनामा 127 जना नागरिकले ज्यान गुमाएका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकी प्रवक्ता शान्ति महतका अनुसार सो अवधिमा भएका कुल 2721 विपदजन्य घटनामा 127 मृत्यु भएको तथा 773 जना घाइते भएका छन्। ती विपदमा 3722 परिवार प्रभावित भएको पनि प्राधिकरणले आज सार्वजनिक गरेको विपद बुलेटिनमा उल्लेख छ। सबैभन्दा बढ़ी सर्पदंशका 398 घटनामा परे र 23 जनाको मृत्यु भएको छ भने 375 जना घाइते भएका छन्। यस्तै लेक लागेका 54 घटनामा 21 जनाको मृत्यु र 34 जना घाइते तथा चट्याङको घटनाबाट 205 घटनामा 19 जनाको मृत्यु र 98 जना घाइते भएका छन्। त्यस्तै सबैभन्दा बढ़ी घटना भने आगलागीको भएको छ। आगलागीका कारण 830 घटनामा 17 जनाको मृत्यु भएको छ भने 100 जना घाइते भएका छन्। जनावरको आक्रमणका 147 घटनामा 14 मृत्यु र 82 जना घाइते भएका छन्। हावाहुरीका 474 घटना भएका र ती घटनामा परेर 13 जनाको मृत्यु तथा 67 जना घाइते भएका पनि प्राधिकरणले जानकारी दिएको छ। यस्तै बाढ़ी पहिरो, भारी वर्षा, ढुंगा पल्टिएर वन डढ़ेलो तथा हिउँ पहिरोमा परेर मानवीय क्षति भएको पनि प्राधिकरणले जनाएको छ। प्रवक्ता महतका अनुसार पछिल्लो 24 घण्टामा मात्रै विभिन्न 27 जिल्लाका 31 विपदका घटना भएको र ती विपदमा परेर 1 जनाको मृत्यु भएको तथा 15 जना घाइते भएका छन्।
0: सल्यानको बाक्सर नगरपालिकामा 10 दैयाको अस्पताल भवनको शिलान्यास गरिएको छ। बाक्सर 2 को थारमारेमा 15 करोड़ रूपियाँको लागतमा अस्पताल भवनको निर्माण थालिएको हो। त्यहाँ 10 दैयाको आधारभूत अस्पताल बनाउने तयारी रहेको छ। एक समारोहका बीच नगर प्रमुख जनकराज गौतमले अस्पताल भवनको शिलान्यास गर्नुभएको हो। स्थानीय नागरिकलाई आफ्नै क्षेत्रमा सहज, सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले अस्पताल भवन निर्माण कार्य अघि बढ़ाइएको नगर प्रमुख गौतमले बताउनु भएको छ। भवन निर्माणको जिम्मा जनआदर्श भूमिराज लोकमणि जेवीले पाएको छ। नगर प्रमुख गौतमले निर्माण कम्पनीलाई तोकिएको समयभित्र गुणस्तरीय रूपमा निर्माण सम्पन्न गर्न निर्देशन दिनुभएको छ। नगरपालिकाले आवश्यक समन्वय र सहजीकरण गर्ने पनि प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
1: राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह नेतृत्वको सरकारले घोषणा गरेको शासकीय सुधार सम्बन्धी सय कार्यसूची कार्यान्वयनको प्रगति 87.2% रहेको छ। सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा आज सरकारको सय दिनको प्रमुख उपलब्धि सार्वजनिक गर्नुहुँदै शिक्षा तथा खेलकुद मन्त्री एवं सरकारका प्रवक्ता सस्मित पोखरेलले सय बुधे कार्यसूचीको 70 बुदा कार्यान्वयन भइसकेको जानकारी दिनुभयो। उहाँका अनुसार 17 बुदाको प्रगति 80% माथि छ भने 13 बुढाको प्रगति 60% भन्दा कम रहेको छ। वर्तमान सरकारले गत चैत 13 गते समग्र कार्य सम्पादनलाई नतिजामुखी प्रभावकारी मापन योग्य र जवाबदेही बनाउन तथा नागरिक जीवनमा प्रत्यक्ष सुधार ल्याउने उद्देश्य सहित नतिजामा आधारित शासकीय प्रबन्ध लागू गर्ने घोषणा गरेको थियो।
0: राष्ट्रिय सभाले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्तचार विधेयक स्वीकृत गरेको छ। आज बसेको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहका तर्फबाट कानून मन्त्री सविता गौतमले प्रस्तुत गरेको सार्वजनिक खरिद विधेयक 2083, अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले प्रस्तुत गर्नुभएको सम्पत्ति शुद्धिकरण विधेयक 2083, भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले प्रस्तुत गरेको सहकारी विधेयक 2083 र स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले प्रस्तुत गर्नुभएको स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक 2083 स्वीकृत भएका हुन्। विधेयक स्वीकृत गर्नु अघि छलफलका क्रममा सांसदहरूले उठाएको प्रश्नको जवाब पनि सम्बन्धित मन्त्रीहरूले आजै दिनुभएको छ। राष्ट्रिय सभाको अर्को बैठक असार 22 गते बोलाइएको छ।
1: बाँकेमा असार 12 गतेसम्म 0.5% मात्रै धान रोपाई भएकोमा एक सातापछि असार 19 गतेसम्म 18% पुगेको छ। कृषि ज्ञान केन्द्र बाँकेका अनुसार जिल्लामा आकाशै वर्षा भए पनि धान रोपाईमा वृद्धि भएको हो। कृषि ज्ञान केन्द्रले शुक्रबारसम्म जिल्लामा 6080.4 हेक्टर अर्थात कुल धान रोपाई क्षेत्रको 18% भूभागमा रोपाई सकिएको जनाएको छ। केन्द्रका प्रमुख डाक्टर विनोद घिमिरेले आकाशे वर्षा भएका कारण एक सातामा धान रोपाईको दर बढ़ेको जानकारी दिनुभयो। कार्यालयको तथ्याङ्क अनुसार असार 12 गतेसम्म जिल्लामा न्यून क्षेत्रफलमा मात्रै रोपाई भएको थियो। बाँकेमा कुल 55826 हेक्टर क्षेत्रफलमा खेती हुने गरेकोमा 33780 हेक्टरमा धान रोपाई हुने गर्दछ। यस वर्ष ढिलो गरी वर्षा शुरू भएका कारण रोपाई केही ढिलो भए पनि यहाँको रैथाने चलन अनुसार यो अवस्था सन्तोषजनक रहेको कृषि ज्ञान केन्द्रले जनाएको छ। बाँकेमा किसानहरूले सबैभन्दा पहिलो सातासम्म धान रोपाई गर्ने भएकाले अहिलेको गतिलाई स्वाभाविक मान्नुपर्ने कार्यालयको भनाइ छ। सिक्टा सिंचाई सुविधा उपलब्ध भएका क्षेत्र तथा पम्पसेट एवं मोटरको प्रयोग गरी धानको ब्याग राखेका किसानहरूले वर्षा हुनासाथ धान रोपाईलाई तीव्र पारेका छन्।
0: मध्यपश्चिम खबरमा अब देश बाहिरको समाचार। पाकिस्तानको दक्षिण पश्चिमी क्षेत्रमा यात्रु बस भीड़मा खस्दा कम्तीमा 40 जनाको ज्यान गएको छ। दुर्घटनामा 8 जना घाइते भएका छन्। हिजो क्वेटाबाट पेशावर हुँदै राजधानी इस्लामाबादका लागि छुटेको बस दानासार क्षेत्रमा दुर्घटना भएको स्थानीय अधिकारीलाई उद्धृत गर्दै चिनिया समाचार संस्था सिन्हुआले जनाएको छ। तीव्र गति र क्षमता भन्दा धेरै यात्रु बोकेको बसले नियन्त्रण गुमाउँदा गहिरो ढुंगै ढुंगा भएको भीड़मा खसेको प्रारम्भिक अनुमान छ। घटनास्थल बलुचिस्तान र खैबर पाख्तुनख्वा प्रान्तको सीमावर्ती दुर्गम पहाड़ी क्षेत्रमा पर्ने भएकाले उद्धार कार्यमा कठिनाई भएको थियो। घाइतेको उपचार भइरहेको छ।
1: अब खेल समाचार। फिफा विश्वकप फुटबलमा प्री क्वार्टर फाइनलका खेल आजदेखि शुरू हुँदैछ। प्री क्वार्टर फाइनलको पहिलो खेलमा आज राति नेपाली समय अनुसार पाउने 11 बजे सह आयोजक क्यानाडा र मोरक्को तथा भोलि बिहान पाउने 3 बजे पाराग्वे र फ्रान्स बीच खेल हुनेछ। यस पटकको विश्वकपको प्री क्वार्टर फाइनलमा क्यानाडा र मोरक्को, पाराग्वे र फ्रान्स, अमेरिका र बेल्जियम, पोर्चुगल र स्पेन, ब्राजिल र नर्वे, मेक्सिको र इंग्ल्याण्ड, अर्जेन्टिना र इजिप्ट तथा स्विजरल्याण्ड र कोलम्बियाले खेल्ने भएका छन्। नकआउट चरणको अन्तिम खेलमा आज बिहान घानालाई एक गोलले हराउँदै कोलम्बिया अन्तिम सोह्रमा प्रवेश गरेसँगै अन्तिम सोह्रको समीकरण पूरा भएको हो। चार पटकको पूर्व विजेता जर्मनी सहित क्रोएसिया, नेदरल्याण्ड, जापान, सेनेगल, नवप्रवेश के भर्गेट जस्ता टोली नकआउट चरणबाटै बाहिरिएका छन्।
0: र मध्यपश्चिम खबरको अन्त्यमा मौसम सम्बन्धी जानकारी। दाङको आजको अधिकतम तापक्रम 35.8 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 24.5 डिग्री सेल्सियस रहेको जल तथा मौसम विज्ञान कार्यालयको राहीले जनाएको छ। दाङमा बितेको 24 घण्टामा 8.9 मिलिमिटर पानी परेको छ। अहिलेको हावाको गति 0.5 मिटर प्रति सेकेण्ड रह्यो भने सापेक्षित आर्द्रता 93% रहेको मौसम कार्यालयकी प्रमुख श्रीयारी जालले जानकारी दिनुभएको छ।
1: यिनै खबरहरूसँगै हामी मध्यपश्चिम खबरको अन्त्यमा आइपुगेका छौं। समाचार सक्नु अघि अहिलेसम्मका मुख्य खबर शीर्षक फेरि एकपटक।
0: महिलालाई आत्मनिर्भर बनाउन लम्ही नगरपालिकाद्वारा प्रविधि हस्तान्तरण, बजारको माग अनुसार सामान उत्पादन गर्न सहज हुने विश्वास।
1: राप्ती गाउँपालिकामा कपड़ा ब्याङ्क स्थापना, दाङ जिल्ला फोटोग्राफर एसोसिएशन कार्यालयको आज उद्घाटन।
0: दाङमा पछिल्लो समय व्यावसायिक रूपमा मौरी पालन गर्ने किसानको संख्या बढ़दै यस व्यवसायमा विभिन्न समस्या भोग्नु परिरहेको किसानहरूको भनाई।
1: र यस वर्ष शुरू भए यता विपदजन्य घटनामा परि 127 को मृत्यु, 773 जना घाइते।
0: अवस्थ अहिलेलाई मध्यपश्चिम खबरको सिलसिला यति नै। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। तपाई हामीलाई लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा 91.4 मेगाहर्जमा र इन्टरनेट अनलाइन मार्फत www.radioempire.org लगन गरेर प्रदेश संसारभर सुन्न सक्नुहुन्छ।
1: तपाई हाम्रा समाचारहरू चाहेको समयमा पनि डाउनलोड गरेर पढ्न र सुन्न सक्नुहुन्छ। अहिलेलाई भने समाचार कक्षका सबै सहकर्मी, प्राविधिक मित्र अमृता डाँगी तथा तपाई श्रोतालाई पनि धन्यवाद दिँदै
0: म सुशीला ओली
1: अनि म शान्त कुमार बुढामगर पनि बिदा हुन्छौं। नमस्कार।

0: 94.4 मेगाहर्जमा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो
1: मध्यपश्चिम। सूचना, न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला, हाम्रो कुनै शाखाहरू छैनन्।
2: हेलो पिंकी,
3: बोल दिन।
2: एलईडी टीवी किन्न नजाने?
3: जान्न।
2: फ्रिज डिप फ्रिज किन्न जाउन भने हैन?
3: जान्न।
2: घरमा एसी कुलर पंखा चाहियो भने हैन त?
3: जान्न।
2: किन?
3: मलाई सामान किन्न 17 ठाउँ डुल्नु पर्या छैन के?
2: अनि यतिका सामान एउटै थलोमा पाइनु पनि छ पर्यो नि?
3: पाइने भएर त जान लाग्यो नि।
2: हो र? कहाँ?
3: भन्दिन के?
2: साथै भन्दिनौ।
3: आई लभ यु पिंकुली भनेको।
2: हो, एसी कुलर पंखा फ्रिज डिप फ्रिज रेफ्रिजरेटर भ्याकुम क्लीनर लगायत सम्पूर्ण घरायसी तथा किचन आइटमको लागि सम्झि नै पर्ने एउटै नाम
3: बन्जारे इलेक्ट्रोनिक घुराई दाङ।
2: अब धेरै ठाउँमा मन डुलाउनै पर्दैन। सुपथ मूल्य तथा ब्रान्डेड सामानको लागि सदा सम्झिनुहोस्
4: सिजी तथा एलजी ब्रान्डको आधिकारिक विक्रेता
3: बन्जारे इलेक्ट्रोनिक घुराई दाङ।
2: फोन नम्बर
3: 082562452
2: 082562452 पुनश अब बन्जारे इलेक्ट्रोनिक्स न्यू रोडबाट सहित उमेश मार्गमा सरेको जानकारी गराउँदछौ।
5: एक जबरदस्त कहानी है
6: और टाइटल क्या है फिल्म का?
5: वेलकम टू द जंगल।
7: स्वर्गद्वारी चलचित्र मन्दिर घोराईदाङमा भव्य प्रदर्शन भइरहेको छ हिन्दी कथानक चलचित्र वेलकम टू द जंगल।
8: हमें जाने दो मालिक, हम तो भांड है, रोजी रोटी के लिए काम करते हैं।
9: तेरी शक्ल कहीं देखी हुई है?
8: आप फ्लॉप फिल्म में भी देखते हो?
10: हम ही जन्मदार नहीं, शिकारी हूँ, शिकारी।
11: पूरे डायलॉग मलाई चाहिए।
12: भिएफएक्स सिनेमाज कुराही 10 नारायणपुर सौडीकुला दाङमा एक्शन नायक विराज भट्टद्वारा अभिनीत भव्य प्रदर्शन भइरहेको छ नेपाली कथानक चलचित्र राम नाम सत्य।
13: हेलो फ्रम अमेरिका वाक वाका वाशिंगटन डीसी जस्ट डब्लु बस हाल हाल हालो।
12: त्यसै गरी भव्य प्रदर्शन भइरहेको छ नेपाली कथानक चलचित्र पहाड।

0: 6.9 inch को शानदार डिस्प्ले, AI powered camera, 2 वर्ष को वारंटी सहित, Redmi A7 मा 5200 mAh तथा Redmi A7 Pro मा 6000 mAh powerful battery को साथ थप अत्याधुनिक विशेषताहरूले तपाईको मन जित्छ बारम्बार।
1: आया मम्मी मम्मी दाँत दुख्यो।
2: मम्मी मेरो दाँत बाङ्गो आयो। साथीहरू सधैँ जिस्किरहन्छन्। स्कुलमा जान लाज लाग्ने भइसक्यो।
3: हेलो श्रीमानज्यू, मेरो पनि दाँत गिजाको समस्या समाधान गर्नु पर्यो क्या?
4: तिमीलाई थाहा छैन र अन्तर्राष्ट्रिय जर्मन प्रविधिको ओपिजी एक्सरे सहित सस्तो र सुलभ उपचार गर्ने बिआर डेन्टलमा गए भइहाल्यो नि। लौ हिँड।
2: राप्ती अञ्चलको सुविधा सम्पन्न अत्याधुनिक प्रविधिको विकास सँगै सुरु गरिएको बिआर डेन्टल खोराईमा
4: दाँत गिजा मुख तथा अनुहारका हाडहरू भाँचिएमा वा उपचार गर्नु परेमा सम्पर्क गर्नुहोला।
5: लामो समय फिलिपिन्स बङ्गलादेशका विभिन्न अस्पतालमा अनुभव प्राप्त वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडोन्टिक डाक्टर विपिन भूषाल, CMS चितवनबाट डेन्टल सर्जन डाक्टर रचना घिमिरे, डेन्टल सर्जन डाक्टर आस्था खत्रीद्वारा बिरामीको दैनिक रूपमा जाँच तथा उपचार भइरहेको छ।
6: सावधान, उस्ता उस्तै नामबाट नझुकिनुहोला है। बिआर डेन्टलमा दाँत मिलाउनका लागि सम्झनुहोस् डाक्टर विपिन भूषाल।
7: सम्पर्क बिआर डेन्टल न्यू रोड साझेदारी टोल यामाहा शोरूम नजिकै।
4: सम्पर्क फोन नम्बर 0825902022।
2: सुरोट सुटी पुकार खोइनी जस्ता सुटीजन्य पदार्थ सेवन नगरौ, क्यान्सरबाट बचौ। रेडियो मध्यपश्चिम बिआर डेन्टलको सहकार्यमा जारी सन्देश।
8: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एकसाथ।
9: बुबालाई हुल्लास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात, खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुल्लासको पापड।
8: हुल्लास फुड्सका उत्पादहरू हुल्लास आटा, हुल्लास बासमती राइस, जिरा मसिनो राइस,
9: हुल्लासको कुरुम कुरुम चिउरा, हुल्लासको इडली राइस,
8: हुल्लासले बनाउँदैछ परिवार एकसाथ।
10: सीता के भयो तिमीलाई, गुम्सेर बसेछौ?
11: के हुनु नि, बिहे भएको 6 वर्ष भइसक्यो। बच्चा बच्चेको लागि कतै ठाउँ देखाए कतै ठाउँ, तर केही सिप चलेन। अब त आश्रय मरिसक्यो।
10: के कुरा गर्छिन् यिनले, हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त। त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ, त्यसै अत्यार हुन्छ। कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ, त्यही भएर ढुक्क भएर त्यही जाऊ।
11: ए ठिकै छ, म जान त धेरै ठाउँ गई, अब तिमीले भनिहाल्यौ त्यही पनि अब शिशु क्लिनिक नै जान्छु।
12: शिशु फर्टिलिटी एन्ड IVF सेन्टर चितवनको शाखा अब घोराहेको दिति चोकबाट। सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर होइन, उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आजै आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
13: नोट, पहिलो परामर्श निशुल्क दिइनेछ, समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
12: शिशु क्लिनिक फर्टिलिटी बिचोक खोराहिदान, सड़क विभागको अगाडि एभरेस्ट बैंक भएको भवनमा। सम्पर्क मोबाइल 98478423572।
14: आवाज पश्चिम नेपालको आवाज, आवाज हिन्दको आवाज, यो हो रेडियो मध्य पश्चिम FM 91.4 MHz।

0: आदरणीय श्रोता, दांग सूचना तथा संचार सहकारी संस्था लिमिटेड द्वारा संचालित आवाज हिन्दको आवाज पश्चिम नेपालको आवाज रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्जबाट उत्पादन भएर विभिन्न अन्य 11 साझेदारी रेडियोबाट प्रसारण हुने कार्यक्रम शैक्षिक डबलीबाट हामी बोलिरहेका छौ। हाम्रा साझेदारी रेडियोमा रेडियो नयाँ युग 107.3 मेगाहर्ज, रेडियो माया आवाज 98.6 मेगाहर्ज, रेडियो सुनसरी 101.5 मेगाहर्ज, रेडियो स्काई 90.4 मेगाहर्ज, रेडियो अर्घाखाँची 105.8 मेगाहर्ज, रेडियो पल्लवी 95.2 मेगाहर्ज, रेडियो राप्ती 98.4 मेगाहर्ज, रेडियो आपुरे 89.4 मेगाहर्ज, रेडियो पूर्वी रूकुम 103.2 मेगाहर्ज, रेडियो बंगलाचोली 91.7 मेगाहर्ज, रेडियो कृपालु 900 मेगाहर्जबाट कार्यक्रम प्रसारण हुने गर्दछन्। यसै गरी रेडियो मध्य पश्चिममा प्राविधिक शालिग्राम चौधरी र यो संचालक पद्म प्रसाद शर्माको तर्फबाट हाम्रा सम्पूर्ण श्रोतामा हामी हार्दिक अभिवादन टक्र्याउन चाहन्छौ। आदरणीय श्रोता, हाम्रो शैक्षिक कार्यक्रमको दैलो खुल्यो, हामी यहाँहरूको घर आँगनमा आइपुग्यौं। श्रोता, आज हामी 2083 12 श्रृंखलामा छौ भने सिंगो कार्यक्रमको 999 श्रृंखलामा छौ। अब हामी तत्कालै 1000 श्रृंखलामा प्रवेश गर्दैछौ, यो जानकारी गराए मैले। आज हामी समसामयिक कुराकानी गर्नेछौ। गत साता हामीले एकजना साहित्यकार, एकजना होनहार शिक्षक, होनहार साहित्यकार एम रेग्मीसँग संवाद गरेका थियौं र आज हामी थोरै विद्यालयको बारेमा कुरा गर्नेछौ। विद्यालय मध्येमा पनि आधारभूत विद्यालय सिमलताराको बारेमा केही संक्षिप्त कुराकानी गर्नेछौ। त्यसै गरेर त्यसको नजिकै रहेको महाआवि सिमलताराकै नजिकमा रहेको सिमलतारा गाउँकै मध्य भागमा पर्ने एउटा ऐतिहासिक स्थल छ, कतिलाई यसको बारेमा जानकारी छ, कतिलाई जानकारी छैन। त्यो ऐतिहासिक स्थल भनेको हाम्रो दाङको सन्दर्भमा भन्दाखेरि एउटा नदी जसलाई हामीले बबई नदी भन्छौ, अर्थात सरयू नदी भन्छौ, पवित्र नदी भनेर भन्ने गरिन्छ, त्यो पवित्र नदीको उद्गम स्थल सिमलतारा हो। आज हामी त्यो उद्गम स्थलका बारेमा पनि यहाँहरूलाई जानकारी गराउनेछौ र यो जानकारीका निम्ति आज हामीले दुईजना स्थानीय बासिन्दा स्थानीय मित्रहरूलाई रेडियोमा निम्ता गरेका छौं, जसमध्येमा आवि सिमलताराका शिक्षक अभिभावक संघका पूर्व अध्यक्ष हुनुहुन्छ गोकर्ण ओली र सोही ठाउँका समाजसेवी र मन्दिर व्यवस्थापन समिति सिमलतारामा रहेको मन्दिर व्यवस्थापन समितिका सल्लाहकार हुनुहुन्छ खेमराज खनाल। खेमराज सरलाई म कार्यक्रममा स्वागत गर्न चाहन्छु।
1: धन्यवाद छ सर।
0: आज म गोकर्ण सरलाई पनि स्वागत गर्न चाहन्छु।
2: धन्यवाद सर।
0: अब दुवैजना आरामै हुनुहुन्छ भन्ने लाग्यो मलाई।
1: हजुर, आरामै छ सर।
0: अब हामी विषयतिर प्रवेश गर्यौं। म थोरै गोकर्ण सरबाट यहाँ विद्यालयको एउटा शिक्षक अभिभावक संघको पूर्व अध्यक्ष पनि रहनु भएको हुनाले आज सिमलतारामा अहिले कति कक्षासम्म पढाइ सञ्चालन भइराखेको छ?
2: अहिले सिमलतारा आधारभूत विद्यालय सिमलतारामा 8 कक्षासम्मको पढाइ भइरहन्छ।
0: हजुर, एकदेखि शिशु कक्षादेखि 8 क्लास चलिराखेको छ। अनि गोकर्णजी, तपाईँ कति अवधि त्यहाँको शिक्षक अभिभावक संघको अध्यक्ष अथवा सदस्य भएर चाहिँ सेवा गर्नुभयो?
2: म अहिले एक अवधि मात्रै पूरा गरेको छु। यस शिक्षक यो अभिभावक संघको अध्यक्षमा एक अवधि पूरा गर्दै गर्दा हाल फेरि अहिले समिति फेरबदल भएको छ। यस आधारभूत विद्यालय सिमलताराको कुरा गर्दा शिक्षाको जो गुणस्तर शिक्षा त्यहाँको शिक्षकहरू जसबाट चाहिँ हाम्रा विद्यार्थीहरू हाम्रा बालबालिकाहरूका पढाइलाई अलि गुनासोपूर्वक पढाइमा गुणस्तर भएको पढाइन सक्ने सक्षम शिक्षक हुनुहुन्छ, सक्षम नभएको त होइन, तर विद्यालयको गुणस्तर पढाइलाई हेर्दाखेरि अलिकति चिन्ताजनक, पढाइका बालबच्चाहरू कमजोर अवस्थामा पाइरहेको अवस्थामा त्यहाँको चाहिँ अलिकति सिस्टम अलिक कम पाएको छु, त्यस्तो अनुभव भइरहेको छ।
0: हजुर, फेरि एकैछिन पछि म यहाँसँग आउला। खेमराजी
1: हजुर,
0: यहाँ त्यो विद्यालयमा सम्भवतः पढ्नुभयो होला, घर नजिक भएको हुनाले धेरै समय अगाडि चाहिँ विद्यालय स्थापना भयो। त्यहाँको कुनै समितिमा बसेर सेवा गर्ने अवसर मिल्यो कि मिलेन यहाँलाई?
1: धन्यवाद छ हाम्रो कार्यक्रम सञ्चालकज्यूलाई। अब उक्त विद्यालयमा मैले जो कक्षा एकदेखि पाँचसम्म स्वीकृति नेपाल सरकारबाट स्वीकृति प्राप्त गरिसकेपछि पहिलो ब्याचमा प्रथम श्रेणीमा अथवा त्यो विद्यालयको हामी 11 जनाको टिम थियौं, त्यो जनामाको पहिलो ब्याच को विद्यार्थी हो म। हालसाल मेरो शैक्षिक योग्यता भनेको ब्याचलर हो र मैले त्यो विद्यालयमा केही गरौं कि गर्नुपर्छ भन्ने होटुटी चाहिँ जागेर आइ नै रहन्छ र यो शिक्षा क्षेत्रमा पनि म पनि अप्रत्यक्ष रूपमा लागिरहेको अवस्था हो। तथापि नेपालको शिक्षा परिवेशमा अब यो राजनीति घोषपेस त गर्न मिलेन, तथापि यो राजनीतिर जाँदाखेरि त्यो विद्यालय आफूले पढेर प्रथम श्रेणीमा ब्याचलर पढ्दासम्म त्यसैको प्रसादले मैले स्कलरसिप, एउटा सानो परिवारमा हुर्केको मान्छेले स्कलरसिप पाएर पढ्न पाउनु भनेको गर्वको कुरा र त्यो विद्यालयलाई केही बनाऊ भन्ने लाग्दा लाग्दै पनि त्यस्तो किसिमको गर्ने मौका अवसर त मिलेको छैन समितिमा नभएर, तर पनि त्यहाँका स्थानीय अभिभावक अनि बुद्धिजीवी अनि विद्यालयमा चाहिँ कार्यरत शिक्षक शिक्षा कर्मचारी साथीहरूसँग समन्वय गरेर यसरी जानुपर्छ, युग सुँदो जानुपर्छ भन्ने चाहिँ मैले बेला बेलामा सल्लाह सुझाव दिने र आगामी दिनमा त्यस्तो अवसर मिलेको खण्डमा समितिमा नरहे पनि कुनै एउटा उसमा रहेर अथवा पहिलो ब्याच भएको हुँदा हाम्रा पूर्व हाम्रा साथीहरूसँग सँगसँगै बसेर एउटा पूर्व विद्यार्थीहरूको एउटा कन्सेप्ट सम्मेलन जस्तो राखेर त्यो विद्यालयलाई केही माथि शैक्षिक भौतिकतिर पनि लाग्नु लैजान पा हुन्थ्यो कि भन्ने एउटा लागेको थियो। जबकि त्यो विद्यालय निर्माण गर्ने क्रममा हामीले तत्कालीन हाम्रा मेरा गुरु मैले अहिले पनि मान्छु पूर्णबहादुर मल्ल त्यहाँको चाहिँ प्रह हुनुहुन्थ्यो, पूर्णबहादुर मल्लज्यूको लगायत हामी विद्यार्थीको टिमहरूले त्यहाँको नजिकै पर्ने जुन बबईको नजिकै पर्ने गौरे सोता खोलाबाट चाहिँ हामी ढुङ्गा जम्मा गरेर त्यो विद्यालय चाहिँ बनाएको निर्माण भएको हो।
0: कस्तो राम्रो कुरा गरिदिनु भयो, एउटा विद्यालय निर्माणको निम्ति खोलामा पुगेर ढुङ्गा समेत बोकेर ल्याएर चाहिँ विद्यालय भवन तयार गर्नुभयो।
1: हजुर, हामी विद्यार्थी लगायत सहयोग पुर्यायौं।
0: तपाईँहरूको पूर्णबहादुर मल्ललाई म राम्रोसँग चिन्दछु, अत्यन्त इमान्दार प्रधान अध्यापक हुनुहुन्थ्यो, लामो समयसम्म त्यहाँ अध्यापन गर्नुभयो, हाल सेवानिवृत्त हुनुहुन्छ। म एउटा इमान्दार शिक्षकको रूपमा पूर्णजीलाई म चिन्दछु। म एकैछिनपछि तपाईँ आउनेछु। अनि गोकर्णजी, तपाईँ यो सिमल तारामा रहेको मन्दिरको व्यवस्थापन समितिको अध्यक्ष हुनुहुन्छ अहिले,
2: हजुर,
0: त्यहाँ कुन कुन मन्दिरहरू छन्, के के का मन्दिरहरू छन्, कुन कुन देवदेवीका छन् मन्दिरहरू?
2: खास त त्यहाँ चाहिँ हाम्रो अयोध्याबाट अयोध्यामा रामको जन्म भएको कारणले अयोध्याको शिर त्यहाँको चाहिँ जुन महत्वसँग बोकेर आइसकेपछि 68 सालमा बनेको जो रामको मन्दिर छ, त्यहाँ रामको मन्दिर सँगसँगै पञ्चायन देवताका मन्दिर मध्ये शिव पञ्चायन हजुरको देवी देवी भनौँ गणेशदेखि लिएर सूर्य भगवानका मन्दिरहरू छन्। खास चाहिँ कहाँ रामको मन्दिर
0: हाम्रो चर्चित
2: छ, रामको मन्दिर भइसकेको कारणले गर्दाखेरि त्यहाँ नै हामीले चाहिँ 2019 सालमा हामीले महाज्ञ लगाए पश्चात हामीले चाहिँ ठूलो नेपालकै अग्लो हनुमानको मूर्ति तयार गरेका छौँ, जो 55 फिट अग्लो छ। हामीले त्यसको प्रारम्भता अझै भएको छैन, अब हामी त्यसको तयारीमा पनि छौँ। एकदमै महत्व बोकेको एकदमै चाहिँ धार्मिक क्षेत्रलाई एकदमै राम्रोसँग धर्मप्रति माया गर्ने र चाहिँ धर्मप्रतिको चाहिँ आस्था राख्ने व्यक्तिहरूले रामको मन्दिर भएको ठाउँमा
0: त्यहाँ
2: चाहियो भन्नको निमित्त हामीले एकदमै छाती खोलेर राम र सीताको चाहिँ छाती चिरेर मूर्ति सहित देखिने गरी मूर्ति बनाएका छौँ, जो सबै देश विदेशदेखि लिएर गाउँ समाज नेपाल चाहिँ जनस्तरबाट थोपा थोपाबाट चाहिँ समुद्र बन्छ भने जस्तै जनस्तरका पैसाबाट बनेको मूर्ति हो, जो कहानी लाग्दो छ, धेरै राम्रो छ।
0: हजुर, अनि यसैसँग अलिकति जोडौँ है त, तपाईँले यो हनुमानको मूर्ति 55 फिट अग्लो राम सीतालाई छातीमा राखेको चाहिँ देखाएको छ भनेर भन्ने कुरा गर्नुभयो नि,
2: हजुर,
0: यो साँच्चै भन्दा हेर्ने लायकको मूर्तिको कुरा तपाईँले चाहिँ गरिदिनु भयो, खुसी बडा खुसी लाग्यो मलाई। अनि अब भन्नुहोस्, यो स्थानीय नागरिकको मात्रै सहयोग हो अथवा त्यो महायज्ञबाट उठेको रकम हो अथवा नेपाल सरकारको पनि केही लगानी छ, कसरी तयार गर्नुभयो? 55 फिट भने त एउटा ऐतिहासिक नेपालकै ठुलो मूर्ति बनाइदिनु।
2: नेपालकै सबैभन्दा ठुलो जो हामीले मूर्ति बनाएका छौँ, त्यो हाम्रो महागीका पैसा पनि संकलन गर्दा हामीले चाहिँ जुन बचत थियो त्यो पनि हाम्रो त्यसमा प्रयोग भएको छ। सबैभन्दा त त्यहाँ जोस र जागर स्थानीयदेखि लिएर स्थानीयबाट मात्रै नभई यहाँ देश विदेशमा रहनुभएका, नेपालमा चाहिँ टाढा टाढा रहनुभएका भक्तजनहरूको पनि त्यहाँ थोपा थोपाका लगानीहरू पर्दै छ। सबैको लगानीबाट बनेको छ र सरकारको कुरा गर्दाखेरि सरकार लगानी भनेको भर्खरै मात्रै त्यहाँ पर्याप्त मात्रामा गत वर्षदेखि एउटा 5 लाख रुपियाँ योजनाबाट एउटा कुण्ड बनेको छ र अहिले प्रदेश पर्यटन मन्त्रालयदेखि त्यहाँ कम्पाउन्ड यानि वाल र गेटहरू अरे टोयलेट मतलब शौचालय तयार भएको छ जो सरकारको पैसा चाहिँ बनेको छ।
0: हजुर, अब तपाईँले त्यहाँ भएका मन्दिरहरू दर्शन गर्न बाहिरबाट कोही न कोही आइराख्नुहुन्छ,
1: हजुर
0: है, अब त्यसको एउटा नागी के रहेछ भनेपछि मैले बुझ्दाखेरि त्यो सरयूको उद्गम स्थलको कुरा अहिले भर्खरै राख्नुभयो नि,
1: हजुर,
0: त्यसको अलिकति ऐतिहासिक महत्वको बारेमा राखिदिनुहोस् र अहिले कुन अवस्थामा छ त्यो बबईको उद्गम स्थल सरयूको।
1: हजुर, धन्यवाद। यसको बारेमा पनि केही कुरा राख्ने जिज्ञासा दिनुभयो, यहाँलाई हृदयदेखि नै सम्मान व्यक्त गर्न चाहन्छु। अब खास गरी हामी छिमेकी मुलुक भारतमा एउटा सरयू सरयू भनेर हामी चाहिँ अयोध्यामा जाने गरेका छौं। अयोध्यामा पुगेको सरयू गंगा जसको उत्पत्ति उद्गम स्थल धेरै चाहिँ हाम्रा श्रोता विज्ञहरूलाई पनि थाहा नहुन सक्छ, खास गरी सरयू गंगाको उद्गम स्थल दाङ जिल्ला लुम्बिनी प्रदेश घोराई उपमहानगरपालिका 1 सिमलतारा स्थित, त्यो चाहिँ सिमलताराबाटै नै त्यसको उद्गम स्थल भएको हो र त्यसको खास उद्गम स्थलमा त्यहाँ माल झाँक्री सामुदायिक वन क्षेत्रभित्र रहेका सानातिना खोल्साहरू कर्मिक रूपले जहाँ हामीले अहिले हाम्रो अध्यक्षज्यूले एउटा जानकारी गराउनुभयो, जहाँ अहिले हाम्रो 55 फिट हनुमानजीको बजरंग बली हनुमानजीको मूर्ति चाहिँ स्थापना भएको छ, त्यसको सेरोफेरो हुँदै त्यहाँबाट शुरू हुँदै अहिले हाम्रो दाङको 7 नम्बर वार्डमा घोराई उपमालो सुकुवार भन्छ जहाँ त्यहाँ उत्तरवाहिनी भनेर चिनिन्छ, पुरन्दारामा पुगेर जाँदा त्यो ठूलो हुन्छ र बर्दियामा जाँदा बबई भनेर जहाँ हामी गोही डाइनोसरहरू समेत चाहिँ फेला पारेको अवस्था छ, त्यसको उद्गम स्थल मालझाँक्री सामुदायिक वन क्षेत्र जहाँ मालझाँक्रीको पनि यसैसँग जोड्दा ठूलो महिमा छ, त्यहाँ मालझाँक्री गुफाको पनि त्यहाँ एउटा ठूलो गुफा र त्यहाँ चाहिँ इष्ट देवता त्यहाँका स्थानीय देवताको हरेक वर्ष 2 पूर्णिमामा विशेष पूजा अर्चना गर्ने प्रचलन पनि छ र त्यहीको सेरोफेरो रहँदा हाम्रो बबईको उद्गम स्थल जसलाई हामी भारतमा सरयू गंगा हामी यहाँ बबईमा भन्छौ, त्यो बबईको उद्गम स्थलको सेरोफेरोमा जहाँसम्म किंवदन्ती र पुरानो भनाइअनुसार महाभारत

0: भारतमा गएर त्यो धेरै नालीको जलहरू विशाल रूपमा त्यो देख्दाखेरि शुद्ध भए तापनि अशुद्ध रूपमा देखिने, त्यो जलको चाहिँ त्यो घरमा ल्याउनु भन्दा त्यहाँ गएर जाने चाहने, जति पनि जहिले पनि यो रेडियोहरू सुनिरहनु भएको छ राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा, उहाँहरूलाई चाहिँ त्यहाँको हाम्रो जल ल्याएर चाहिँ घरमा राख्नु हो भने एउटा फलित हुने, एउटा पुण्य हुने, पुण्य हुने, हजुर हजुर हजुर पुण्य हुने, जबकि भारतको अयोध्याबाट ल्याएको त्यो दूषित खालको जल, जल त जलै हो, मैले त्यो धर्ममा त्यसलाई जान खोजेन, प्राण जाने मान्छेलाई पनि अप्ठ्यारो किसिमले चाहिँ त्यो देह त्याग भनौँ न, मृत मान्छे प्राण जाँदैछ भने त्यहाँको शुद्ध जल सायद खुवाइदियो भने सजिलै अझ राम्रोसँग अथवा अझै बाँच्ने अभिप्राय हुन्छ कि भनेर मैले यहाँको जल लिनको लागि आउनको लागि सबैलाई आमन्त्रण पनि गर्दछु। र त्यहाँ भएका भौतिक पूर्वाधारहरूको बारेमा त हाम्रो अध्यक्षज्यूले केही कुराहरू प्रष्ट पारिदिनु भयो, र त्यो बाहेक हामी भविष्यमा त्यसमा छेउमा रहेको मालझाँक्री सामुदायिक वनको अलिकति भागमा रहेकोलाई हामी नेपाल सरकार वन विभागसँग पनि सहकार्य गरेर एउटा धार्मिक वन बनायौं भने त्यो क्षेत्रमा जुन किमन्दन्तीमा रहेको वन विहार गर्ने जुन हाम्रो राम्रो लक्ष्मणजीको त्यसका चाहिँ पहिचानहरू त्यहाँ उत्खनन गर्ने कुराहरूलाई चाहिँ हामी लागि परिरहेका छौं। हाल हाम्रो पाञ्चायन देवताहरू र मन्दिरको चाहिँ एउटा व्यवस्थापन हुन सकेको छ, धेरैलाई थाहा नहुन सक्छ, अब एउटा पर्दा पछाडिको क्षेत्र भने चाहिँ अब श्रोता महानुभावहरू यो सुन्ने जति सुन्नु भएको छ उहाँहरूलाई चाहिँ एकपटक घोराई उपमहानगरपालिका एक घोराईदेखि करिब 12 किलोमिटर पूर्वमा रहेको सजिलै जान पनि सकिने पहुँच रहेको क्षेत्र छ, त्यसमा बीबी मार्गमा रहेको दक्षिण क्षेत्रमा सजिलै जान र आउन सकिने त्यो क्षेत्रमा चाहिँ एकचोटि अवलोकन गरेर पुण्यको मनको लागि पनि म हार्दिक चाहिँ आमन्त्रण पनि यो रेडियो मार्फत गर्न चाहन्छु र सत्यता पनि हो।
1: यसैसँग जोडौ न, मैले एउटा जिज्ञासा राखेका थिएँ, अहिले त्यो सरयुगको जुन उद्गम स्थल हो अथवा मूल हो अथवा जरुवा भनौँ न हाम्रो गाउँघरको भाषामा जरुवाकै आकारमा त हो नि पहिले उद्गम हुने भने,
0: हजुर
1: त्यसलाई कसरी संरक्षण गर्नु भएको छ? त्यहाँ ठक्क जाँदा बित्तिकै बोर्ड छ, त्यसलाई थाहा पाउन सकिन्छ के छ?
0: त्यसको लागि हामी कर्मिक रूपले एउटा त्यो भित्र छिर्ने ठाउँमा त अब गेट प्रवेशद्वार भइहाल्यो, त्यस पछाडि गइसकेपछि मुहानलाई हामीले कर्मिक रूपले एउटा कुण्डको रूपमा बनाउने तयारीमा छौं, ताकि मुहान फोहोर नहोस्, शुद्ध होस्। र अब उद्गम स्थल भनेको झट्ट हेर्दा भारतमा जाँदा पानी जहाजै चल्ने डुङ्गै चल्ने त्यत्रो छ, तर माथि जाँदा झन् कत्रो होला भन्ने परिकल्पना त होइन, सुक्खा सानो सानो अहिले हजुरले भने जस्तै जरुवाको रूपमा त्यसलाई चाहिँ अहिले तत्कालैले हामीले एउटा खाडल जस्तो चाहिँ बनाएका छौं र त्यसलाई संरक्षण गर्ने हाम्रो भविष्यमा योजना छ। हरेक माघ महिनामा माघ स्नान गर्ने क्रममा हामी त्यहाँ त्यो त्यसलाई सफाई गरेर माघको महिनामा चाहिँ त्यहाँ जियोस् जानकारी भएका थाहा पाउनुभएका श्रद्धालु भक्तजनहरू माघीमा जियोस् गत सालदेखि अलिकति भीड़भाड हुने नुहाएपछि पुण्य कमाइन्छ भन्ने नाचगान हरिकीर्तन भजन गर्ने त्यो कर्मिक रूपले बढ़ा छ र हामीलाई ऊर्जा पनि प्राप्त भएको छ।
1: एकदम कस्तो मिठो कुरा गरिदिनु भयो। अनि गोकर्णजी, त्यो तपाईँहरूले बनाएको हनुमानको मूर्ति एउटा ऐतिहासिक ठाउँ भयो, जस्तो हाम्रो पाण्डवेश्वरमा नेपालकै विश्वकै सबैभन्दा ठूलो त्रिशूल भनेर भनिन्छ नि, अब एउटा त्यसले आकर्षण गरिराखेको छ त्यहाँ, भनेपछि हाम्रो हनुमानको मूर्तिले पनि चाहिँ आकर्षण गर्न सक्छ। यो हनुमानको मूर्ति अनि त्यो उद्गम स्थल भनेर यो अवलोकनका निम्ति मान्छेहरू चाहिँ पक्का पनि आउने गर्नुहुन्छ, हाम्रो क्षमराजीले पनि भक्तजनहरू आउनुहुन्छ भन्ने कुरा गर्नुभयो। अहिले यहाँहरूलाई जानकारी भएसम्म कहाँ कहाँबाट त्यो अवलोकनका निम्ति आउने गर्नुहुन्छ?
2: हामीले यो घोराई उपमहानगरपालिका वडा नम्बर 1 यो सिमलतराको चाहिँ यो जुन अहिले जुन मिडिया मार्फत जुन यो जति पनि कसै कसैले सन्देशमा मार्फत जो जानकारी भएर आउने गर्नुभएको छ, अहिले अयोध्याबाटसम्म त्यहाँ भक्तजनहरू आएर दुई दिन पनि विश्राम गरेर जानुभएको अवस्था छ। बाँकी त नेपालका नेपालमा रहनुभएका भक्तजनहरू थुप्रै यो शनिबारदेखि आइतबार अहिले त झन् सरकारले जो दुई दिन बिदा दिनुभएको छ, त्यस कारणले पनि दुई दिन त हामीहरूले चाहिँ टन्नै भक्तजन देख्ने गरेका छौँ। हामीलाई धेरै खुसी लागेको छ, धेरै ऊर्जावान छौँ र हामी अझ भर्खरै अब त्यहाँ निर्माणका कुराहरू उहाँको निर्माण भएका कारणले गर्दाखेरि हामी केही बिरुवाहरू त्यहाँको चाहिँ अलिकति फलफुलहरू अलिकति अलिक राम्रो चाहिँ बनाउन हामी लागिरहेको छ र यो हुँदैछ। अहिले पनि राम्रो हामीले भक्तजनको त्यहाँ सेरोफेरोमा दर्शन गर्ने चाहिँ
1: त्यस्तो देखिराख्नु भएको छ, यो निरन्तर बढ्दै जाओस् हामी पनि यही कामना गर्यौं। र यसैसँग जोड्न मन लाग्यो, जस्तो टाढाबाट आएका भक्तजनहरूलाई दुईटा कुराको आवश्यक हुन्छ, एउटा भोजन र आवास।
2: हजुर,
1: के छ अब तपाईँहरूले त्यहाँ भोजन र आवास उहाँहरूले आफै पैसा

0: लगाएर आनन्दसँग खान पाउने सुत्न बस्न पाउने व्यवस्था छ कि छैन?
1: हामीहरूले अहिले मन्दिरकै हकमा कुरा गर्दाखेरि हामीसँग आवाजको व्यवस्था नभए तापनि हामी समिति हामी जो समितिमा भएका हामी टाढा छैनौ, नेरोफेरै घर भएका व्यक्तिहरू छन् जो हामी चाहिँ त्यहाँ मन्दिरमा पुजारी पनि रहने गर्नुभएको छ। हामीले त्यहाँ टाढाबाट चाहिँ एक दिन बसौं होइन, भोजन र चाहिँ आवासको व्यवस्था के छ भनेर भन्ने भक्तजन फेला पारेमा हामीले स्वयं आफै समिति मार्फत हामीले चाहिँ त्यस्तो व्यवस्था गर्न हामी तयार तत्पर छौं र गर्ने पनि छौं। र हामी चाहिँ अहिले मन्दिरको हकलाई कुरा गर्दाखेरि हामी चाहिँ केही स्थानीय सरकारबाट अथवा कहीँ प्रदेश पर्यटन क्षेत्रबाट बजेट कतै चाहिँ सहयोग पुग्यो भने हामीले यो यसको व्यवस्था गर्न हामीले एकदमै एकदमै छिटो खाँचो देखिरहेको छ। जो आवास हामीले चाहिँ जुन त्यहाँनिर निर्माण गर्न सक्यो, एउटा चाहिँ हल अथवा चाहिँ एउटा भवन सानो भए पनि सक्यो भने धेरै राम्रो हुन्थ्यो भन्ने लागिरहेको छ। र यही यो मध्यप्रसम रेडियो मार्फत यो जुन देश विदेशमा रहनुभएका सन्देश सुन्ने सबै भक्तजन र हाम्रो चाहिँ हाम्रो लागि त हामी चाहिँ मन्दिर मार्फत भक्तजन नै भन्न सबै समयमा यो सुन्ने सबैलाई धेरै यसको अझै प्रचार प्रसार पुर्याइदिनु भन्ने आशा गरेका छौँ।
0: अनि गोकर्णजी, अब जस्तो नि मैले अर्को कुरा जान्न चाहे आवासको कुरा गर्दाखेरि उहाँहरूलाई निशुल्क भन्दा पनि मैले उहाँहरूले आफूले पैसा तिरेर खाना बस्नको निम्ति भन्नु भनेको थिएँ, के होटलको व्यवस्था त्यस्तो छ कि छैन नजिकमा?
1: हामीसँग छ, हामीसँग त्यहाँनिर चाहिँ त्यो वरिपरि नेरोफेरो होटल जुनसुकै खानाको चाहिँ सहकारी अथवा चाहिँ अब भक्तजन त्यहाँ मन्दिरको फेरो भनेर सहकारीकै कुरा गरौं, अब बाँकी त हामीले त्यो खाने बस्ने व्यवस्था होटलका सुविधाहरू छन्, त्यस्तो समस्या छैन।
0: म एकैछिन खेमराजीतिर फर्किएँ है। यहाँहरूले भन्दै गर्दा म पनि त्यहाँ पुगु एकछिन पुगेर भक्तजन बनु म पनि, अनि नाचु त्यही भजन गाउँ कीर्तन गरू भन्न भन्ने एउटा हुटहुटी जागिरहेको छ मेरो मनमा है। अलिकति मलाई त्यसैसँग सँगसँगै जोडेर त्यहाँको प्राकृतिक एउटा छटा भन्छ नि प्राकृतिक बनोटलाई चाहिँ जान्न मन लाग्यो, कस्तो छ त्यहाँको प्राकृतिक भू बनोटको कुरा गर्दा?
2: भू बनोट भन्नुपर्दा अब दक्षिण साइडमा चुरेको अलिकति केही भाग र उत्तरतर्फ महाभारतको लेख जहाँ अघि मैले मालझाग्री गुफा भने, मनोरम दृश्य हरियाली जंगल विभिन्न वन्यजन्तु चराचुरुङ्गीहरू र मालझाग्री गुफाको सेरोफेरोमा विभिन्न धर्मप्रति अलिकति बढी आस्था राख्ने मान्छेहरूले पनि दुई दिन तीन दिन आएर चाहिँ एउटा चाहिँ नबिग्रिकन मौन ध्यानहरू गरेको र त्यो ध्यानबाट चाहिँ राम्रो छ भन्ने कुरा पनि उहाँहरूको मुखारविन्दुबाट हामीले चाहिँ सुनेको अवस्था छ, रमणीय छ। ठेउँछाउँमा त्योसँग नजिकै जोडिएका अर्को हजुर हामीले सुनेकै चरिङ्गे दह, भोटे दह, अनि हाम्रो एउटा कृत्रिम तालको रूपमा चेपे ताल जसलाई चाहिँ अहिले चाहिँ चर्चा परिचर्चामा आएको छ, त्यो छेउछेउमा सेरोफेरोमा रहँदा त्यो प्राकृतिक एउटा वन जंगलको नजिकै रहेको हुँदा र एउटा उद्गम स्थल नदीको किनारमा रहँदाखेरि आनन्द अनुभूति हुने, आफूलाई भएका मनमा भएका मानसिक तनाव पनि अलिकति कम दूर हुने चाहिँ महसुस आएका भक्तजनको ऊबाट हामी सुन्छौं र हामीले पनि लिएका छौं। अब यसै सन्दर्भलाई जोडेर अब म अलिकति नेपाल सरकारतिर पनि जान चाहे, यही रेडियो मार्फत नेपाल सरकार अझ विशेष गरी दाङ जिल्लाका सबै दाङभित्र रहेका दसवटा स्थानीय पालिका मध्ये धेरै केही पालिका यता हुनुहुन्छ भने सरकारले राज्यले केन्द्रबाट एउटा गुरु योजना बनाएर बबै सभ्यताको विकास गर्न सक्यो भने हाम्रो पाण्डवेश्वर महादेवको मन्दिर अनि त्यसै गरी हाम्रो यो सरयू राम मन्दिर जसलाई हामी उद्गम स्थल भन्छौं, उत्तर वाहिनी लगायत यो क्षेत्रको एउटा करिडोरको रूपमा विकास गर्न सक्यो भने अन्तर्राष्ट्रिय स्तरमा, राष्ट्रिय स्तरमा मात्रै होइन अन्तर्राष्ट्रिय स्तरमा छिमेकमा हाम्रो धर्मप्रति आस्था राख्ने भारतका हजारौं नभनौ करोड़ौं हिन्दू धर्मावलम्बीहरू अन्य धर्ममा आस्था राख्नेलाई पनि दाङमा भित्राएर चाहिँ एउटा ठूलो पर्यटनको विकास, सानो विकास होइन भन्दा सानो मान्नेला तर चाहिँ ठूलो विकासको रूपमा चाहिँ यो यसलाई चाहिँ अगाडि बढाएर यहाँको ठूलो दाङको विकास, दाङलाई चिनाउने ठूलो उ गर्न सकिन्छ। यसमा स्थानीय तह लगायत अरूको चाहिँ आँखा जाओस् भगवान श्री राम तथा बजरंग हनुमानजीले उहाँहरू पनि सद्बुद्धि चाहिँ प्रदान गरेर त्यहीँ सकारात्मक ऊर्जाको रूपमा बजेटका कुराहरू अध्यक्षज्यूले अघि चाहिँ हाम्रो एउटा भनौँ धर्मशाला जसरी हाम्रो सरोदरी पर्व महाराजको चाहिँ जुन माथि हाम्रो आश्रमभित्र चाहिँ होमकुण्डहरू जस्ता विभिन्न खालका धर्मशालाहरू छन् त्यस्तै किसिमको पनि भोलि हामीले गर्न सकियो भने र त्यसमा राज्यको आँखा गयो भने समग्र दाङ र हाम्रो यो कलियुगका भगवान श्री बजरंगबली हनुमानजीलाई चाहिँ मान्छेलाई साक्षात्कारको रूपमा देख्ने चाहिँ हुन्छ गुरु
0: कति मिठो कुरा गरिदिनु भयो क्षमराजीले कलियुगको एउटा साक्षात्कार भगवान बजरंगबलीलाई चाहिँ देख्न सकिने
2: हुन्छ
0: किनभने त्यो त मनले चित्तले देख्न
2: पर्छ चित्तले देख्न
0: अनि गोकर्णजी अब यहाँ अध्यक्ष भएको नाताले दैनिक रूपमा जानुहुन्छ पूजा आजा गरेको टीका प्रसाद लगाउनुहुन्छ अनि त्यहाँका भक्तजनसँग एकछिन भलाकुसारी गर्नुहुन्छ कहाँबाट आउनुभयो के छ हालखबर के छ सन्चो बिसन्चो हामीले केही सहयोग गर्नु पर्यो कि स्थानीय उसबाट चाहिँ केही टक्राउनु पर्यो कि भन्ने कुराहरू पनि गर्नुहुन्छ नि
2: हजुर
0: अनि त्यसमध्येमा हाम्रो यो सरकारी तहबाट जाने व्यक्ति व्यक्तित्वहरू त्यस्तो अहिलेसम्म भेट्नु भएको छ कि नै जस्तो प्रमुख जिल्ला अधिकारीको कुरा होइन हाम्रो जिल्ला समन्वय अधिकारीको कुरा यस्तै यस्तै व्यक्तिहरू त्यहाँ जाने भन्ने अथवा हाम्रो मेयर साहब अथवा अरू पालिकाको पालिका अध्यक्षहरू त्यहाँ जाने त्यो दर्शन गर्ने गरेको यहाँले भेट्नु भएको छ कि छैन
1: भेटेको छु मैले हजुरको यहाँका मुख्यमन्त्री सहित हामीले चाहिँ यो जुन नगरका प्रमुखहरू अनि चाहिँ टाइम टाइममा उता गएको अवस्थामा चाहिँ त्यहाँ समयलाई थाती राखेर थोरै एकछिन भए पनि पसेर चाहिँ आउने क्रम तपाईँ पर्यटनबाट चाहिँ मन्त्रीहरू त्यहाँ पुग्दा चाहिँ यहाँका जो अन्य पालिकाका चाहिँ कर्मचारीहरू पनि त्यहाँ पुगेर यो यस्तो राम्रो रहेछ यसमा ध्यान दियो भने राम्रो हुने रहेछ यो ठाउँको चाहिँ घोरैको महानगरपालिकाको एउटा चाहिँ एउटा राम्रो पहिचान हुने ठाउँ रहेछ भन्ने कुरा खालको चाहिँ सुनाइ चाहिँ हामीले सुन्छौँ हजुर भन्नुहुन्छ खुसी लाग्छ र चाहिँ ध्यान जान्छ र हाम्रो चाहिँ केही हुन्छ है छोटो समयमा त्यहाँसम्म पुगेको छ र अझै हामी लाग्यौँ भने सबैको ध्यान गयो भने धेरै राम्रो हुनेछ र हुन्छ भन्ने हाम्रो चाहिँ पूर्ण विश्वास छ
0: एकदम त्यहाँको विश्वास पूरा होस् हामीले यो कामना गर्यौं अनि म एकैछिन खेमरा सरतिर फर्किएँ छोटोमा कुरा राखिदिनु होला यो संचार माध्यमबाट यहाँहरूले के अपेक्षा गर्नुहुन्छ हामीले जो रेडियोबाट कुरा गरिरहेछौँ नि यो रेडियो मध्यपश्चिम अथवा यो शैक्षिक कार्यक्रमले त्यो ठाउँको उत्थानको निम्ति विकासको निम्ति के गरिदियो हुन्थ्यो जस्तो लाग्छ यहाँलाई
2: धन्यवाद छोटोमा अब संचार माध्यमहरूले जसरी आज एउटा हामीलाई हजुरहरूले एउटा बोलाएर केही कुरा राख्ने अवसर दिनुभयो समयवश मंगलबार भगवान श्री बजरंग हनुमानजीको बार त्यसमा पनि कस्तो संयोग पर्न गएछ र हामीले संचार माध्यमबाट म रेडियो मध्यपश्चिम मात्रै नभएर अन्य संचार माध्यमहरूबाट यसको खास जे यथार्थपूर्वक चाहिँ समाचारहरू विश्वभरि संप्रेषण गरेर प्रचार प्रसार गरिदिएर हाम्रा चाहिँ कोही चाहिँ आफूले आर्जन गरेको हाम्रो धर्मशास्त्र अनुसारको 10% रकम चाहिँ कहीँ दान पुण्य गर्नुपर्छ भन्ने त्यस्तो किसिमको भान जसलाई भएको छ उहाँहरूलाई पारदर्शी रूपमा हजुरहरूले आएर आफ्नो किसिमको एउटा धर्मशाला एक एक कुण्ड जे पनि बनाइदिन सक्नुहुन्छ उहाँको लागि बाटो खुल्ला छ यहाँहरूले सहयोग गर्नुहुनेछ भन्ने यो रेडियो मध्यपश्चिम लगायत अन्य संचारकर्मी चाहिँ हाम्रा लाग्नुभएका राज्यका प्रमुख अङ्गमध्ये पनि संचार हो यो रहोस् भन्ने चाहिँ हाम्रो अपेक्षा छ प्रचार प्रसारको लागि त्यो प्रचार प्रसार रह्यो भने हाम्रा श्रद्धालु भक्तजनबाट पनि हामी आर्थिक जो गरी यसलाई अगाडि बढाउन सक्नेछौँ भन्ने लागिरहेको छ
0: अब मैले यहाँसँग एउटा सानो कुरा के राखेँ भने दुवैजनालाई साक्षी राखेर म कुनै समयमा तपाईँहरूको त्यो मन्दिरमा सरयूको उद्गम स्थलमा त्यही आउनेछु त्यो दृश्य अवलोकन गर्दै एउटा फेरि कार्यक्रम त्यही तयार गराउनलाई है त
2: एकदम
0: यहाँलाई गर्न सक्ने सहयोगमा मैले यहाँहरूलाई साक्षी राखेर त्यही कुरा राखे एउटा फेरि अर्को कुनै दिन कार्यक्रम बन्नेछ हामीले श्रोताका माझमा पनि यही कुरा गर्यौं हामी अन्तमा पुग्यौं क्षमता सर अन्तमा भन्नै पर्ने छुट्या भएपछि एकदम आधा मिनटभित्र
2: भन्नुपर्ने त अब केही कुराहरू राखिसके फेरि त्यस्तो अवसर मिल्यो भने म पक्कै पनि राख्ने छु र अन्त्यमा यो रेडियो सुनिरहनुभएका मध्यपश्चिमको आवाज जहाँ जहाँ सुन्नु भएको छ उहाँहरूले यो बबई सभ्यताको विकास र सरयू गंगाको मन्दिरको दर्शन बजरंगबली हनुमानको दर्शन गर्नका लागि यहाँहरू यो आफ्नो समय आफ्नै लागि छुट्टाएर चाहिँ त्यहाँको दर्शन गर्न लागि आउनुहुनेछ भन्ने चाहिँ आशा र अपेक्षा राखेका छौं। सम्पूर्णमा अब श्रीराम भगवान तथा बजरंग बलिले यहाँ सम्पूर्ण श्रोताहरूको विश्वभरिका श्रोताहरूको कल्याण गरून्। जय श्रीराम।
0: गोकर्णजी हजुर, अन्तमा छोटो भनाइ केही छ, छुटेका कुराहरू भन्न मन लागेको?
1: ठिक छ, एकदमै। अब मैले भन्दा पनि हाम्रो सल्लाहकारजीले धेरै खुलाएर यस मन्दिरको विषयमा भनिसक्नु भएको छ। म धेरै खुसी छु यस मध्यपश्चिम रेडियोमा आज केही कुरा बोल्ने अवसर दिनुभएको पदम सरलाई धेरै धेरै धन्यवाद दिँदै, यस यो मन्दिरको जुन खालको चाहिँ देश विदेशमा सन्देश जाँदैछ जानेछ त्यस मार्फत सबै सबैमा यस मन्दिर यो प्रचार मार्फत यहाँ चाहिँ हाम्रो बबीको शिर घोरेको गाउँपालिका वडामा एक सिमन्ताराको जुन राम मन्दिरमा एक फेर अनिवार्य पुग्नु नै छ भन्दै बिदा चाहन्छु। हवस्, धन्यवाद।
0: मैले यो मिठो समय र सम्वादको निम्ति खेमराजीलाई धन्यवाद गरे।
2: ल, यहाँलाई पनि स्वागत। एकदम खुसी लाग्यो यो मौका दिनुभयो, यो अवसर दिनुभयो र आगामी दिनमा पनि हामी यसरी भेट्ने बाचा पनि गर्नेछौ।
0: गोकर्णजीलाई पनि म धन्यवाद गरे।
1: हवस्, धन्यवाद।
0: आदरणीय श्रोता, हामीले यतिन्जेल बडो मिठो सम्वाद गर्यौं, मलाई मिठो शब्द राख्न मन लाग्यो। आदि सिमल ताराका शिक्षक अभिभावक संघका पूर्व अध्यक्ष र वर्तमान मन्दिर व्यवस्थापन समितिका अध्यक्ष गोकर्ण ओली र सँगै सोही मन्दिर व्यवस्थापन समितिका सल्लाहकार यो आदि सिमल ताराको पहिलो ब्याचको विद्यार्थी भनेर भन्नुभएको छ, आफ्नो परिचय दिनुभएको छ। खेमराज खनालजीलाई पनि म यो बाह्रवटै रेडियोको तर्फबाट हार्दिक आभार व्यक्त गर्न चाहन्छु, धन्यवाद टक्र्याउन चाहन्छु र यतिन्जेल प्रविधिमा सघाउने प्राविधिक मित्र शालिग्राम चौधरीलाई धन्यवाद दिँदै, अन्य 11 रेडियोका प्राविधिकलाई पनि धन्यवाद दिँदै, हाम्रो कार्यक्रम सुनेर साथ दिनुहुने सम्पूर्ण श्रोतामा आभार बिसाउँदै, एकपटक सिमल तारा पुगौं, त्यहाँको दृश्य अवलोकन गरौं र पुण्य कमाऊ, यही कुरा राख्दै म बिदा चाहन्छु।
3: मध्य पश्चिम टाइम चेक, यति बेला बेलुकीको 7 बजेको छ।
4: ४४ मेगाहर्ट्जमा तपाईँहरू सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम।
5: राप्ती इंजीनियरिंग कलेज घोराई दांग को भर्ना संबंधी सूचना।
6: स्थापना को पहिलो ब्याचमै इंजीनियरिंग कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा द्वितीय तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीन बीच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा यूई द्वारा पुरस्कृत नेपालको उत्कृष्ट आईएसओ प्राप्त राप्ती इंजीनियरिंग कलेज गोराही दाङमा बीबीए बीसीए बीई कम्प्युटर बीई सिभिल कार्यक्रममा नयाँ भर्ना खुलेकाले इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला।
5: प्रवेश परीक्षा मिति 2083 यही असार 27 गते।
6: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज गोराही दाङ।
5: सम्पर्क फोन नम्बर 0825526601, सम्पर्क मोबाइल नम्बर 98578353990, 98578313684 र 98578332770।
6: 3 वर्ष डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले सम्पर्क गर्नुहोला।
7: खुल्यो खुल्यो खुल्यो परीक्षित फार्मेसी घोराही दाङ, बाथरोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोकदेखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङमा खुल्यो।
5: काठमाडौँ मेडिकल कलेजमा कार्यरत वरिष्ठ बाथरोग युरिक एसिड लुप्स तथा प्रतिरक्षा रोग विशेषज्ञ डाक्टर आविष्कार सुविधिद्वारा दिइने सेवाहरू।
7: बिस्तारै जोर्नीहरू र औलाहरू बाँगिँदै जाने,
5: हात खुट्टाका जोर्नीहरू सुन्निने र दुख्ने,
7: हात खुट्टा तथा पाइताला झमझम गर्ने पोल्ने,
5: छालामा बाघहरू आउने कपाल झर्ने,
7: शरीर फुल्ने र चिलाउने, हड्डी खिएमा खोक्रो भई बारम्बार भाँचिएमा,
5: औलाहरू निलो भएमा धेरै कालो भई कुहिन खोजेमा,
7: बारम्बार गर्भपतन भएमा,
5: कपाल धेरै झरेमा, मुख तथा आँखामा सुक्खापन भएमा,
7: लामो समयदेखि कमजोरी र शरीर फतक्क गल्ने भएमा,
5: बिना कारण शरीर में रातो सेतो रगत को कमी भए में
7: बिना कारण शरीर को तौल घटे में
5: ढाड दुखे में कमर दुखे में
7: गाउट तथा यूरिक एसिड को समस्या
5: बारम्बार आँखा रातो भए में
7: फोक्सो में बारम्बार पानी भरिए में आईएलडी दम भए में
5: बारम्बार लामो समय सम्म ज्वरो आए में
7: छाला में दाग अल्सर सोरियासिस को दाग भएमा
5: लामो समय देखि छाला कडा भएमा
7: लामो समय देखि मांसपेशी में कमजोरी तथा दुखाई भएमा
5: युवा अवस्था में पक्षघात भएमा
7: मृगौला फेल भएको कारण बाथ रोग हुन सक्छ
5: एलर्जी सम्बन्धी समस्या बारम्बार दोहोरिएमा
7: कम उमेरमा हृदयघात मुटु रोग भएमा
5: सबै समस्याको समाधान हुन्छ आउनुहोस्
7: बाथ रोग एन्ड स्किन केयर सेन्टर प्राली ट्राफिक चोक देखि 100 मिटर पश्चिम उकालो तर्फ घोराही दाङमा
5: डाक्टर आउने समय प्रत्येक महिनाको तेस्रो शनिबार
7: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ
5: फोन नम्बर 0825916770
7: मोबाइल नम्बर 98578343 परीक्षित फार्मेसी दाङ बाथ रोग एन्ड स्किन केयर सेन्टर प्राली
8: ओखती साबुन को अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक तेल लामो अनुसंधान पछि आविष्कार भएको रुगाखोकी नाकबन्द जिउ दुखेको आदि सबैका लागि एकमात्र अचूक तेल जडीबुटी को शक्ति ओखती आयुर्वेदिक तेल मात्र रु 50 मा
9: कुराहीको लागि आधिकारिक विक्रेता भुसाल स्टोर हस्पिटल रोड कुराहीदान फोन नम्बर 0825812010 थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि निरज स्टोर सब्जी मण्डी नजिक र प्रवेश श्रृंगार दूरसञ्चारदेखि पश्चिम तर्फ
10: सम्पूर्ण विशेषज्ञ सेवाहरू अब एउटै छाना मुनि
11: वरिष्ठ हार्ट जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल यादव बुद्ध इन्टरनेसनल हस्पिटल प्राली घोराहीमा
12: डाक्टर अनिल यादवद्वारा दिइने सेवाहरू
11: हात खुट्टा भाँचिएको हात खुट्टा झमझमाउने ढाड कम्मर दुख्ने हार्ट जोड्ने सम्बन्धी अपरेसन सेवा
13: अन्य विशेषज्ञ सेवाहरू
14: वरिष्ठ फिजिसियन डाक्टर अभ्यास पोखेलद्वारा बिरामी चेक जाँच सेवा
15: वरिष्ठ सर्जन डाक्टर रमेश बस्नेतद्वारा बिरामी चेक जाँच तथा अपरेसन सेवा
16: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्मा द्वारा बिरामी चेक जाँच तथा उपचार सेवा
17: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर विमला तिवारी द्वारा चेक जाँच तथा अपरेशन सेवा
18: वरिष्ठ बाल रोग विशेषज्ञ डाक्टर विज्ञान केसी द्वारा बिरामीको चेक जाँच तथा उपचार सेवा
19: वरिष्ठ रेडियोलोजिस्ट डाक्टर अनिश आचार्य द्वारा भिडियो एक्सरे सेवा
20: साथै इन्डोस्कोपी कोलोनोस्कोपी सिस्टोस्कोपी इको कल्पोस्कोपी सिटीजी लगायतका अत्याधुनिक प्रविधिका सेवाहरू
10: सम्पर्क बुद्ध इन्टरनेसनल हस्पिटल प्राली सडक विभाग ओडालो घोराई दाङ फोन नम्बर 0825362018

0: बाय नेट को बाय वन गिफ्ट वन फ्री अफर में तीन महीना को 125 एमबीपीएस इंटरनेट और 2700 में खरीद कर सोई इंटरनेट पैकेज नया जड़ान को लागि गिफ्ट करने मौका सफल रेफरल में आपको लागि एक महीना फ्री इंटरनेट बाय नेट अब सब कनेक्टेड
1: होइन हो साथी आज निकै तनावमा छौ त के भो भने
2: के भो भनौ अहिले नै साथीको बिहेमा जानु पर्ने सुट नै छैन के लगाएर जाने होला भनेर सोचिरहेछु नि
1: नारायणी टेलर छँदैछ नि त्यहाँ त हरेक साइजमा रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल पाइन्छ नि चिन्ता मान्ने कुरै छैन
2: ए हो र त्यसो भए म अहिले नै गइहालेँ
3: हजुर विगत तीन दशकदेखि तपाईहरुकै सेवामा समर्पित नारायणी टेलर्समा ब्रान्डेड सटिङ सुटिङका कपडाहरु पाइनुका साथै रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल 10-15% छुटमा पाइन्छ र सम्पूर्ण कपडाहरु अत्याधुनिक मेसिनको प्रयोग गरी मजबुत र ग्यारेन्टीका साथ सिलाइन्छ
4: नारायणी टेलर्स जयद उमेश मार्ग रेडियो मध्यपश्चिमदेखि उत्तरतर्फ घोराइदा
5: सम्पर्क मोबाइल नम्बर 9822964264
6: तपाईको व्यक्तित्व हाम्रो प्रतिष्ठा तपाईको सन्तुष्टि हाम्रो प्रतिबद्धता
7: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ यदि हुनुहुन्छ भने आउनुहोस् बंगलाचुली आयुर्वेद क्लिनिक घोराइदाङमा
8: उपचार हुने रोगहरू
7: पाइल्स फिस्टुला दिशा गर्दा रगत आउने पोल्ने दुख्ने कब्जियत
8: चाया पोतो डन्डीफोर दाग दुबी एलर्जी कपाल झर्ने
7: महिनावारी गडबडी सेतो पानी बग्ने योनी चिलाउने तल्लो पेट दुख्ने निसन्तानपन एवं पुरुषको यौन इच्छामा कमी शीघ्र स्खलन स्वप्नदोष एवं निसन्तानपन
8: हड्डी खिएको नसा च्यापिएको युरिक एसिड हात खुट्टा झमझमाउने पोल्ने सिल्का हान्ने तथा सबै किसिमका बाथरोग
7: ग्यास्ट्रिक गानागोला अल्सर पत्थरी जन्डिस दम खोकी पिनास पिसाब पोल्ने दुख्ने
8: सुगर प्रेसर थाइराइड प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा
7: हामी कहाँ फार्मेसी ल्याब पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ मुसा कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिसियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ
9: सम्पर्क बंगलाचुली आयुर्वेद क्लिनिक कोराई 15 बिपी चोक दाङ सम्पर्क फोन नम्बर 9686 61694

0: नमस्ते, म गायक जगदीश समाल, यहाँ सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम 91.4
1: मेगाहर्ट्ज।
2: नशा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्मा अब सिभिल फर्मा घोराहीटाङमा।
3: डाक्टर सुबोध कुमार शर्माद्वारा दैनिक रूपमा सिभिल फर्मा घोराही 15 दाङमा बिरामी चेकजाँच तथा उपचार गरिने भएको हुँदा सम्बन्धित रोगका बिरामीले विशेषज्ञ सेवाको लाभ लिनुहोस्।
2: डाक्टरद्वारा दिइने सेवाहरू:
3: लामो समयसम्म टाउको दुख्ने, मुटुको ढुकढुकी बढ्ने, तर्सने वा डराउने, हात खुट्टा झमझम गर्ने वा पोल्ने, कामने, बेहोस हुने, धेरै रक्सी खाने, लागू पदार्थ सेवन गर्ने, जीव दुख्ने, निद्रा र भोक नलाग्ने, यौन इच्छामा कमी हुने, बच्चाको मानसिक तथा शारीरिक विकासमा ढिलाइ, आत्महत्याको इच्छा वा प्रयास गर्ने आदि।
2: नोट: अशक्त वृद्ध र अति विपन्न वर्गका लागि डाक्टरहरूद्वारा दैनिक रूपमा निशुल्क परामर्श सेवा।
3: सम्पर्क मोबाइल नम्बर 9558744722, 9558735060। सम्पर्क सिभिल फर्मा घुराही 15 सड़क विभाग रोड दान।
4: नेपाली जुत्ता घर
5: राप्ती अञ्चलकै सबैभन्दा ठुलो जुत्ता चप्पलको शानदार घर
4: नेपाली जुत्ता घर। हामी कहाँ नेपालका 10-15 बढी ब्रान्डका आकर्षक जुत्ता चप्पलहरू सीमित अवधिका लागि 10%देखि 50%सम्म बम्पर छुट।
5: अब ढिला नगर्नुहोस्, आफूलाई मन पर्ने जुत्ता आफै छान्नुहोस्।
4: स्वदेशी उत्पादनको प्रवर्धन गरौं। स्थान सिटी प्लाजा होटलको उत्तर पट्टि थारू गल्ली घुराही दाङ।
5: सम्पर्क मोबाइल नम्बर 9857771546। खुशीको खबर।
6: यसरी उत्तीर्ण गरी प्राविधिक शिक्षा मार्फत उज्जवल भविष्य निर्माण गर्न चाहनुहुन्छ? यदि त्यसो हो भने दाङको प्रतिष्ठित रजना टेक्निकल कलेजमा शैक्षिक सत्र 2083-84 लागि सिटी भिटी अन्तर्गत सञ्चालन हुने 3 वर्षे डिप्लोमा इन सिभिल इन्जिनियरिङ तथा डिप्लोमा इन जियोमेट्रिक्स इन्जिनियरिङ कार्यक्रमहरूमा भर्ना खुलिसकेको छ।
5: हाम्रा विशेषताहरू:
7: आधुनिक प्रयोगशाला,
5: अत्याधुनिक सर्वेक्षण उपकरण,
7: अनुभवी प्रशिक्षक,
5: व्यवहारिक तथा परियोजना आधारित सिकाइ,
7: नियमित फिल्ड भिजिट र रोजगारी मुखी शिक्षा सहित अध्ययन गराइने
5: सुनौलो अवसर अब तपाईँको पहुँचमा छ। सिभिल इन्जिनियरिङ मार्फत भवन, सडक, पुल, खानेपानी तथा अन्य पूर्वाधार विकास क्षेत्रमा दक्ष प्राविधिक बन्न चाहनुहुन्छ भने जियोमेट्रिक्स इन्जिनियरिङ मार्फत सर्वेक्षण, जीआईएस, जीपीएस, डिजिटल म्यापिङ तथा भू स्थानिक प्रविधिको क्षेत्रमा आकर्षक करियर निर्माण गर्नुहोस्।
7: सीमित सिट तथा छात्रवृत्तिको अवसर उपलब्ध भएकाले ढिला नगर्नुहोस्।
5: आजै रजेना टेक्निकल कलेज घुराई 18 दाङमा सम्पर्क गरी आफ्नो सिट सुरक्षित गर्नुहोस्।
6: साथै कक्षा 11 विज्ञान, व्यवस्थापन, शिक्षा र कानून संकायमा धमाधम भर्ना लिइरहेको जानकारी गराउँदछौ। सम्पर्क श्री मावी रजेना टेक्निकल कलेज घोराई 18 रजेना दाङ।
5: सम्पर्क फोन नम्बर 0825602004।
6: सम्पर्क मोबाइल नम्बर 9558730672 र 9699964848।
8: रजेना टेक्निकल कलेज गुणस्तरीय प्राविधिक शिक्षा, संयुक्त जनशक्ति र सफल भविष्यको आधार।
5: नाक कान र घाँटी सम्बन्धी वरिष्ठ डाक्टर आउने बारे सूचना:
6: कोहलपुर मेडिकल कलेजका वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ सर्जन डाक्टर सुभाष दाहाल अभिषेक मेडिकल स्टोर्स घोराईमा आउँदै हुनुहुन्छ। नयाँ पुराना सबै रोगीहरूले सम्पर्क राख्नुहोला।
5: डाक्टरद्वारा दिइने सेवाहरू:
6: नाक बुझिने, सिँगान आइरहने, पहेँलो गनाउने सिँगान आउने, हाच्छ्यु आइरहने, गन्ध थाहा नपाउने, नाकभित्र मासु पलाएको, नाक माङ्गो भएको, नाक बज्ने,
5: कान दुख्ने, कान पटक पटक पाकिरहने, पानी वा पिप बग्ने, कान कराउने, कम सुनिने वा बहिरोपन, कानको जाली वा पर्दा फाटेको,
6: थाइराइड, घाँटी दुख्ने, केही अड्केको जस्तो हुने, स्वर फेरिएको वा घाँटी बसेको, घाँटीभित्र मासु पलाएको वा गिर्खा तथा डल्ला डल्ली आएको, घाँटीको क्यान्सर, जिब्रो चेप्टिएको, सफा र स्पष्ट उच्चारण नहुने, सफा बोली नफुट्ने, तङसिल आइरहने,
5: साथै नाक कान र घाँटी सम्बन्धी सबै खाले रोगहरूको उपचार तथा अपरेशन गरिन्छ।
6: नोट: धेरै ठाउँ जचाएर पनि निको नभएका नाक कान घाँटीका रोगीहरूले एकपटक अवश्य सम्पर्क गर्नुहोला।
5: बिरामी जाँच निमिति ए असार 27 गते शनिबार,
6: समय बिहान 10 बजेदेखि।
5: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
6: नोट: कन्सल्टेन्ट फिजिसियन द्वारा मेडिसिन सम्बन्धी सबै रोगहरूको दैनिक उपचार गरिन्छ।
5: सम्पर्क अभिषेक मेडिकल स्टोर्स घोराई 15 बालमन्दिर चोक दाङ। सम्पर्क फोन नम्बर 98479-57193 र 98128-89028। होइन के भयो दाई, किन झुक्राएर बस्नु भएको?
1: के हुनु र भाइ, आँखा दुखेर हैरान भएको छ।
5: ए त्यसो हो भने घोराई 15 सही गेटमा रहेको आराध्य चस्मा पसल तथा आँखा उपचार केन्द्र जानु न।
1: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका चस्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चस्मा तयार गरिन्छ।
5: नोट, यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ।
1: प्रोप्राइटर बसन्त कुमार पोखरेल, सम्पर्क मोबाइल नम्बर 98578-34910।
5: आराध्य चस्मा पसल तथा आँखा उपचार केन्द्र, सिद्धार्थ बैंक बसेको घर, उत्सव ट्राभल सँगै सटेको घोराई 15 सहित गेट दाङ।
9: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
5: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
9: अरे केटा, उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छ बाबु।
5: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
9: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो घरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ त्यसले।
5: ल ल काका, गइहाले म।
10: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
5: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौँ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
10: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजार भित्र, मोबाइल नम्बर 98498-87741।

0: सीआईएनको साझा खबरबाट सुशीला श्रेष्ठको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्यूब सीआईएन च्यानलबाट पनि सुन्न सकिन्छ। सम्पत्ति छानबिन आयोगमा 11,000 भन्दा बढ़ी उजुरी। सरकारको 100 दिने कार्यसूचीमा 87.2% प्रगति। कार्य सम्पादनमा सरकार असफल भएको विपक्षी दलको आरोप।
1: कसैले नढाले पनि आफै ढल्ने तत्त्वहरू त्यहाँ पैदा हुन्छन् अनि उसले ढल्दै जान्छ र अझ यो चटक्का भरमा आएको चटक्कै भरमा जान्छ।
0: सहकारी विधेयकमा एमालेको असन्तुष्टि। विस्तृत छलफलको माग। महँगो मल खरिदको छानबिन र संसदप्रति सरकारको जवाफदेहिताको माग। दुग्धजन्य पदार्थमा लगाइएको भ्याट हटाउन डेयरी उद्योगको आग्रह।
2: त्यसकारणले भ्याट हटायो भने सजिलो हुन्छ भनेर हामीले यो भ्याट हटाउनको लागि भनेका हो।
0: धरान औद्योगिक क्षेत्रमा 35 करोड़को नयाँ स्वदेशी लगानी। आज राति केही स्थानमा धेरै ठूलो पानी पर्ने सम्भावना। 17 जिल्लाका साना नदीमा आकस्मिक बाढ़ीको जोखिम। उच्च सतर्कता अपनाउन आग्रह।
3: मुख्य जोखिम बाढ़ी जोखिम भनेको चाहिँ मध्य क्षेत्रमा काठमाडौँ उपत्यका आसपासमा पनि आज राति पानी पर्ने र अलिकति बाढ़ीको जोखिम छ भने।
0: र फिफा विश्वकप फुटबलमा प्री क्वार्टर फाइनलका खेल आजदेखि शुरू हुँदै।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: सरकारले 100 दिनमा सुशासन, सेवा प्रवाह र प्रशासनिक सुधारका अनेक घोषणा गरे पनि त्यसको प्रत्यक्ष अनुभूति आम नागरिकले अझै गर्न सकेका छैनन्। सुधारका कार्यक्रम सफल मानिनु केवल नीतिगत घोषणा होइन, कार्यान्वयनको प्रभावबाट मापन गरिनुपर्छ। जनताले अपेक्षा गरेको पारदर्शिता, जवाफदेहिता र सहज सार्वजनिक सेवामा ठोस परिवर्तन देखिनु अब सरकारको मुख्य चुनौती हो। आगामी दिनमा परिणाममुखी काम मार्फत सरकारप्रतिको विश्वास बलियो बनाउने अवसर अझै बाँकी छ। अब खबर सन्तोष गन्धर्वबाट।
5: सरकारले घोषणा गरेको शासकीय सुधार सम्बन्धी 100 कार्यसूची मध्ये 70 वटा पूर्ण रूपमा कार्यान्वयन भएको जनाएको छ। सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलका अनुसार समग्र कार्यान्वयन प्रगति 87.2% पुगेको हो। उहाँका अनुसार 17 वटा कार्यसूची 80% भन्दा बढ़ी प्रगतिमा छन् भने 13 वटा कार्यसूची अझै 60% भन्दा कम अवस्थामा रहेको बताउनुभयो।
6: निर्णयमा थप पारदर्शी एवं स्वच्छता कायम गर्न सुशासनको प्रत्याभूति दिन हामीले सार्वजनिक खरिद दोस्रो संशोधन विधेयक 2083 पनि संघीय संसदमा हामीले पेश गरेका छौं। यसले मूलतः मल, औषधि र सूचना प्रविधि जस्ता अत्यावश्यक र संवेदनशील वस्तुका लागि विशेष कार्यविधि बनाएर खरिद गर्न सकिने एउटा लचिलो व्यवस्था गरेको यहाँलाई जानकारी गराउन चाहन्छु।
5: सरकारले नतिजामुखी, प्रभावकारी र जवाबदेह शासन प्रणाली मार्फत नागरिकलाई प्रत्यक्ष लाभ पुर्याउने लक्ष्यसहित ती कार्यक्रम अघि बढ़ाएको हो। यसैबीच सरकारले गठन गरेको सम्पत्ति छानबिन आयोगमा हालसम्म 11,000 भन्दा बढ़ी उजुरी परेको छ। सरकारका प्रवक्ता तथा शिक्षा खेलकुद मन्त्री पोखरेलले सरकारको 100 दिने उपलब्धि सार्वजनिक गर्दै उजुरीमाथि आवश्यक प्रक्रिया अघि बढ़ाएको समेत जानकारी दिनुभयो। सरकारले सार्वजनिक पदमा रहेका राजनैतिक नेतृत्व र उच्च पदस्थ कर्मचारीको सम्पत्ति छानबिन गर्न पूर्व न्यायाधीश राजेन्द्र कुमार भण्डारीको संयोजकत्वमा आयोग गठन गरेको छ। पहिलो चरणमा 2062-63 देखि 2082-83 सम्मको सम्पत्ति विवरण छानबिन गरिने सरकारको योजना छ। त्यस्तै सरकारले भूमिहीन सुकुमवासीलाई जग्गाधनी पूर्जा, लाल पूर्जा वितरण शुरू गरेको समेत जनाएको छ। सरकारका प्रवक्ता पोखरेलका अनुसार हालसम्म बर्दियाको बडैयाताल नगरपालिकाका 29 परिवारले लाल पूर्जा प्राप्त गरेका छन् भने विवरण अन्य क्षेत्रमा पनि वितरणको कार्य अन्य क्षेत्रमा पनि विस्तार गरिनेछ। सरकारले भूमिहीन, दलित र अव्यवस्थित बसोबासीका 12 लाख भन्दा बढ़ी आवेदन डिजिटल प्रणालीमा समावेश गरी लगत व्यवस्थापन गरी अघि पनि बढ़ाएको जनाएको छ। साथै काठमाडौँ उपत्यका जोखिमयुक्त बस्तीबाट व्यवस्थापित परिवारका लागि अस्थायी बसोबास, राहत र पुनस्थापनाको व्यवस्था पनि अगाडि बढ़ाएको सरकारले दावी गरेको छ। तर विपक्षी दलहरूले भने सय बुधे कार्य सूची कार्यान्वयनमा सरकार असफल भएको दावी गरेका छन्। नेपाली कांग्रेसले सरकार शासकीय सुधार सम्बन्धी 100 बुधे कार्य सूची प्रभावकारी रूपमा कार्यान्वयन गर्न असफल भएको निष्कर्ष निकालेको हो। संसदीय दलका नेता विष्णुराज आङदेम्बेको अध्यक्षतामा बसेको बैठकले सरकारको कार्य सम्पादन सन्तोषजनक नरहेको ठहर गर्दै कार्यसूची कार्यान्वयनमा कमजोर संसदमा सशक्त रूपमा उठाउने निर्णय समेत गरेको छ। त्यस्तै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भने बालेन शाह नेतृत्वको सरकार आफै ढल्ने दावी समेत गर्नुभएको छ। पार्टी मुख्यालय च्यासलमा आयोजित कार्यक्रममा वहाँले सरकारलाई कसैले ढाल्न नपर्ने भन्दै सरकार भित्रकै तत्वले अन्तत ढाल्ने टिप्पणी गर्नुभएको हो।
1: विकासवादी सिद्धान्त भनेर विकास त भइहाल्छ, परिवर्तन त भइहाल्छ। पहिलेको सरकार कसैले नढाले पनि आफै ढल्ने तत्वहरू त्यहाँ पैदा हुन्छन्, अनि उसले ढल्दै जान्छ र अझ यो चटक्का भरमा आएको चटक्कै भरमा जान्छ।
5: अध्यक्ष ओलीले वर्तमान सरकार चटकको भरमा आएको र त्यही चटक्कै भरमा जाने दावी गर्दै सरकारको निरन्तरताले लोकतन्त्र र देशलाई क्षति पुग्ने समेत आरोप लगाउनु भएको छ। आज राति लुम्बिनी कर्णाली र सुदूरपश्चिमका केही स्थानमा धेरै ठूलो पानी पर्ने सम्भावना रहेकाले सतर्क रहन आग्रह गरिएको छ। जल तथा मौसम विज्ञान विभागले हाल कोशी र बागमती प्रदेशका केही स्थान तथा अन्य प्रदेशका एक दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको जनाएको हो। उदयपुर राडरको पछिल्लो विवरण अनुसार भोजपुर, खोटाङ, ओखलढुङ्गा, रामेछाप, सिन्धुली र सर्लाहीका केही क्षेत्रमा छोटो समयमै धेरै पानी पर्न सक्ने सम्भावना रहेको छ। रातिको समयमा गण्डकी प्रदेशका एक दुई स्थानमा ठूलो पानी पर्ने अनुमान छ भने लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाड़ी तथा तराई क्षेत्रमा पनि भारीदेखि धेरै वर्षाको सम्भावना हुन सक्ने मौसमविद रोजन लामिछानेले बताउनुभयो।
7: बागमती गण्डकी प्रदेशको पहाड़ी भूभागको केही ठाउँहरू, त्यसै गरी लुम्बिनी प्रदेशको तराई भूभागको पनि एक दुई ठाउँहरू, त्यो सँगसँगै कर्णाली सुदूरपश्चिम प्रदेशको पनि पहाड़ी भूभागको थोरै ठाउँहरूमा चाहिँ अहिले मेघगर्जन चट्याङ सहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ र यो जुन पछिल्लो छ घण्टाको वर्षाको विवरण हेर्दाखेरि चाहिँ विशेष गरी गण्डकी प्रदेशको जुन लमजुङको जिल्लाहरू, त्यसै गरी दाङ आसपासको जिल्लाहरूमा चाहिँ अलिकति बढी वर्षा भएको देखिन्छ, भारी वर्षा भएको अवस्था देखिन्छ भने जुन काठमाडौँ उपत्यका, त्यसै गरी मकवानपुर र यो ओखलढुङ्गा आसपासको क्षेत्रहरूमा चाहिँ मध्यम वर्षा 20-30 मिलिमिटर जति पानी परिरहेको अवस्था छ। यो चाहिँ यो साँझ रातिको लागि कन्टिन्यू नै रहने देखिन्छ। आइसकेपछि ठाउँहरूमा चाहिँ पानी परिरहने मध्यम खालको छ भने धेरै जस्तो ठाउँहरूमा चाहिँ हल्का खालको पानी पर्ने र एक दुई ठाउँमा चाहिँ भारी वर्षा पनि हुने सम्भावना चाहिँ देखिन्छ।
5: यसैबीच देशका 17 जिल्लाका साना नदीमा आज आकस्मिक बाढ़ीको हल्का जोखिम रहेको छ। जल तथा मौसम विज्ञान विभागको बाढ़ी पूर्वानुमान शाखाले बाँकी, बर्दिया, कैलाली, कञ्चनपुर, डरेलधुरा, बैतडी, बझाङ, अछाम, दैलेख, झाजाकोट, सुर्खेत, काठमाडौँ, भक्तपुर, ललितपुर, सङ्खुवासभा, तेह्रथुम लगायतका जिल्लाका साना नदी तथा खोलामा बहाव उल्लेखनीय बढ़न सक्ने भएकाले नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ। सीआईएनसँग कुरा गर्दै शाखा प्रमुख विनोद पराजुली,
8: अब आगामी 24 घण्टामा देशमा मुख्य जोखिम बाढ़ी जोखिम भनेको चाहिँ मध्य क्षेत्रमा काठमाडौँ उपत्यका आसपासमा पनि आज राति पानी पर्ने र अलिकति बाढ़ीको जोखिम छ भने पश्चिमतर्फ चाहिँ लुम्बिनी प्रदेश, त्यस्तै कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको तराई र पहाड़को क्षेत्रमा सामान्य जोखिम देखिन्छ। अन्य त देशको अन्य भूभागमा त्यति ठूलो जोखिम चाहिँ छैन। अहिले तत्कालको अवस्थामा चाहिँ देशको समग्र भूभागमा खोलाहरूमा चाहिँ रूपन्देही आसपासमा अलिकति बाढ़ी बढ़िरहेको छ। त्यो बाहेक अन्यत्र जोखिमभन्दा माथि कतै पनि बाढ़ी छैन।
5: कोशी, नारायणी, बागमती, कर्णाली, महाकाली लगायतका ठूला नदीको बहाव भने हाल सतर्कता तह भन्दा तल रहेको जनाइएको छ। साथै आगामी दुई दिनसम्म सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र बागमती प्रदेशका साना नदीमा बाढ़ीको जोखिम कायम रहने पूर्वानुमान गरिएको छ। राष्ट्रिय सभामा सहकारी ऐन संशोधन विधेयकमाथि छलफलका क्रममा नेकपा एमाले सरकारले 1.5 करोड़ नागरिकसँग प्रत्यक्ष सरकार रहेको विषयमा अध्यादेश मार्फत कानून ल्याएको भन्दै असन्तुष्टि जनाएको छ। एमाले सांसद सम्झना देवकोटाले विधेयकमा 50 वटा संशोधन र 22 वटा नयाँ व्यवस्था समावेश भएकाले दफावार छलफल आवश्यक रहेको बताउनुभयो। छलफलमा सहभागी अन्य सांसदहरूले पनि बचतकर्ताको रकम सुरक्षित गर्ने, नियमनकारी निकायलाई प्रभावकारी बनाउने र सहकारी क्षेत्रको विश्वसनीय पुनर्स्थापित गर्न विधेयकलाई थप परिमार्जित सहित संसदीय समितिमा पठाउनु पर्नेमा जोर दिनुभएको छ। त्यस्तै बैठकमा सांसदहरूले महँगो मल खरिद, कर्णालीको सड़क समस्या, सवारी दुर्घटना, शिक्षा स्वास्थ्यका व्यतिथि र संसदप्रति सरकारको उदासीनताका विषयमा समेत सरकारको ध्यानकर्षण गराएका छन्। नेपाल डेयरी एसोसिएशनले दुग्धजन्य पदार्थमा लगाइएको मूल्य अभिवृद्धि कर भ्याट तत्काल हटाउन सरकारसँग माग गरेको छ। एसोसिएशनका अध्यक्ष प्रहलाद दाहालले दूध दैनिक उपभोगको अत्यावश्यक खाद्य वस्तु भएकाले यसमा भ्याट लगाउँदा उद्योग, किसान र उपभोक्ता सबै मारमा परेको बताउनुभयो। उत्पादन लागत बढ़दै जाँदा उद्योग सञ्चालन कठिन बनेको भन्दै सरकारले कर नीति पुनरावलोकन गर्नुपर्ने एसोसिएशनको माग रहेको समेत उहाँले सीआईएनसँग बताउनुभयो।
2: यस्तो छ कि नेपालमा दुध तथा दुग्ध पदार्थ उत्पादन लागत नै महँगो छ होइन, अब त्यो हुनालेखेरि हामीले चाहिँ यो झन् भ्याट पनि थप लागेपछि त हाम्रो उपभोक्तालाई त्यो थप महँगो हुने भयो र हाम्रो स्वदेशी खपत भन्दा आयातित वस्तुहरू चाहिँ बढी खपत हुने भयो। त्यस कारणले यो भ्याट हटायो भने जुन अहिले दुध बढी भइरहेको छ, हाम्रो मिल्क होलिडे अरू विभिन्न कुराहरू छ, त्यसले गर्दा स्वदेशी उत्पादन चाहिँ स्वदेशमै खपत हुने सम्भावना बढी हुन्छ। त्यस कारणले भ्याट हटायो भने सजिलो हुन्छ भनेर हामीले यो भ्याट हटाउनको लागि भनेका हो।
5: साझा खबरमा अब खेल खबर। फिफा विश्वकप फुटबलमा प्री क्वार्टर फाइनलका खेल आजदेखि शुरू हुँदैछन्। प्री क्वार्टर फाइनलको पहिलो खेलमा आज राति नेपाली समयअनुसार पाउने 11 बजे सह आयोजक क्यानाडा र मोरक्को तथा भोलि बिहान पाउने 3 बजे पारोगे र फ्रान्स बीच खेल हुनेछ। यस पटकको विश्वकपको प्री क्वार्टर फाइनलमा क्यानाडा र मोरक्को, पारोगे र फ्रान्स, अमेरिका र बेल्जियम, पोर्चुगल र स्पेन, ब्राजिल र नर्वे, मेक्सिको र इंग्ल्याण्ड, अर्जेन्टिना र इजिप्ट तथा स्विजरल्याण्ड र कोलम्बियाले खेल्नेछन्।
0: सरकार शासकीय सुधारको उपलब्धि गर्दै सर्वसाधारणको दैनिकी भने उस्तै
9: विगतको सरकारको पालामा जसरी उपभोक्तालाई दोस्रो दर्जामा राखेर काम गरिन्थ्यो अहिले पनि त्यही अवस्था सृजना भइराखेको अवस्था छ र आम उपभोक्ता अहिले चाहिँ महँगीको मारमा अत्यधिकमा

0: मुख तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार भइरहेको छ।
1: डाक्टर द्वारा दिइने सेवाहरू:
2: दाँत, मुख तथा अनुहारको शल्य चिकित्सा सेवा,
1: अनुहारका हड्डी भाँचिएको जोड्ने,
2: दाँतको एक्सरे सेवा,
1: सामान्य तथा जटिल दाँत निकाल्ने,
2: फिक्स तथा झिक्न मिल्ने नक्कली दाँत राख्ने सुविधा,
1: अत्याधुनिक मेसिनद्वारा दाँतको सफाई,
2: मेसिनबाट जडेदेखि दाँत फरिने,
1: दाँतको पोस्ट तथा कोल प्रविधिद्वारा उपचार,
2: किराले खाएको दाँतको विभिन्न पद्धतिद्वारा उपचार,
1: बालबालिकाको दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार,
2: साथै
0: वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा दैनिक रूपमा
2: बाङ्गोटिङ्गो दाँत तार बाँधेर मिलाउने सुविधा पनि छ।
3: सम्पर्क डी नोभा डेन्टल क्लिनिक, ट्राफिक रोड घोराहीदान, दीपज्योति अस्पतालको 20 मिटर माथि। फोन 082562707।

0: प्रोडक्टहरू कोकोनट, चोकोनट, भिटा मिल्क, बटर फ्राइड, क्रीम मिल्की बटर तथा डाइजेस्टिभ होल व्हीट बिस्किट।
1: हेर हेर हेर यो हो हाम्रो चोइस, कोटोको डाइजेस्टिभ र कुकी छ है नाइस।
0: अड्गुरी
2: उन्मुख भएको दावी गरिएको छ। पाँच नयाँ उद्योग मार्फत करिब 35 करोड़ रूपियाँ स्वदेशी लगानी भित्रिएको छ। हाल 202 रोपनी क्षेत्रफलमा फैलिएको औद्योगिक क्षेत्रमा 35 मध्ये 30 उद्योग संचालनमा छन्। करिब 1000 श्रमिक कार्यरत रहेको यस क्षेत्रमा बाँकी खाली स्थानमा पनि उत्पादनमुखी उद्योग स्थापना गर्ने प्रक्रिया अघि बढ़ाइएको कार्यालयले जनाएको छ। प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले 100 दिन पूरा गरेको छ। सरकारले 100 दिनमा 100 सुधारका एजेण्डा अघि बढ़ाएको दावी गरे पनि त्यसको प्रत्यक्ष प्रभाव आम नागरिकको दैनिकीमा अझै देखिन सकेको छैन। केही प्रशासनिक सुधार र डिजिटल सेवा विस्तारले प्रशंसा पाए पनि सुकुम्बासी व्यवस्थापन, बजार अनुगमन र महँगी नियन्त्रणमा सरकार कमजोर देखिएको टिप्पणी भइरहेको छ।
3: लामो समय बागमती किनार ओगटेर बसेका सुकुम्बासी हटाउन वर्तमान सरकार सफल भए पनि व्यवस्थापनमा चुकेको छ। बागमती किनारमा वर्षौं बसेका थाकथलो भत्किएपछि होल्डिङ सेन्टरको सहारामा पुगेका सुकुम्बासीलाई सोही क्षेत्र पनि छोड्न सरकारको परिपत्रमा 100 दिने शासकीय सुधारको कार्ययोजना फितलो हुने निश्चित छ। सरकारले 100 बुद्धे कार्यसूचीमा 60 दिनभित्र डिजिटल तथ्याङ्क संकलन गरी 1000 दिनभित्र वास्तविक सुकुम्बासीलाई चरणबद्ध रूपमा जग्गा र एकीकृत आश्वासन मार्फत पुनर्वासको व्यवस्था मिलाउने उल्लेख गरेको थियो। नदी किनारका सुकुम्बासी बस्तीमा डोजर चलाएको सरकारले बर्खामा सुकुम्बासीलाई आफ्नो व्यवस्था आफै गर्नु भन्ने उर्दीले सरकारको नियत प्रष्ट हुने भन्नुहुन्छ सुकुम्बासी अधिकारका क्षेत्रमा काम गर्ने अधिकार कर्मी भगवती अधिकारी।
4: अहिले पछिल्लो समयमा जुन खालको घटना भयो त्यो घटनालाई हेरिरहँदाखेरि चाहिँ अहिले पनि 300-600 परिवार होल्डिङ सेन्टरमा बसिराख्नु भएको छ र गभर्मेन्टले जुन खालको सपोर्ट गर्ने भनेको थियो, प्रमिस गरेको थियो, त्यो अनुसार नगरेको कारणले गर्दाखेरि हाम्रो हिसाबले हेर्दाखेरि चाहिँ 100 डेजलाई जसरी लैजानुपर्ने हो त्यो हिसाबले हुन सकेको छैन भन्ने नै लागेको छ। विशेष गरेर माइग्रेन्टलाइज फ्यामिलीहरूको लागि चाहिँ त्यो न्यायोचित छैन भन्ने लागेको छ।
3: यही बीचमा मध्यपूर्वको द्वन्द्वका कारण उपभोक्ताले अहिलेसम्मकै महँगोमा पेट्रोलियम पदार्थ उपभोग गर्न पर्यो। अहिले पनि सर्वसाधारणका भान्सामा भरि सिलिण्डर पुग्न सकेका छैनन्। आधा सिलिण्डर मात्रै बिक्री वितरण भइरहे पनि यसको उचित अनुगमन हुन सकेको छैन। महँगी कालोबजारी तथा सहज रूपमा उपभोग्य वस्तुहरू नपाएको गुनासो बढ्दा पनि सरकारले त्यसलाई अनदेखा गर्दा सर्वसाधारण आक्रोशित बने। यो वर्ष चामलको भाव महँगीको छ। दशैंसम्म थप महँगो देखिएपछि बजारमा अभाव हुने निश्चित छ। तर उपभोक्ताको आवश्यकता प्रति सरकारले सूक्ष्म तरिकाले काम गर्न सकेको छैन। उपभोक्ता अधिकार कर्मी तथा उपभोक्ता हित संरक्षण मञ्चका प्रेमलाल महर्जन भन्नुहुन्छ,
5: विगतको सरकारको पालामा जसरी उपभोक्तालाई दोस्रो दर्जामा राखेर काम गरिन्थ्यो अहिले पनि त्यही अवस्था सृजना भइराखेको अवस्था छ र आम उपभोक्ता अहिले चाहिँ महँगीको मारमा अत्यधिक मात्रामा पिसिएको अवस्था छ। अब भन्ने बेलामा सरकार आफैले के भनिएको छ भने कि खादीको युद्धले गर्दाखेरि यो महँगी भएको हो। खादीको युद्ध सकिएको पनि 1-2 हप्ता भइसक्यो र त्यसपछि पनि खादीको युद्धमा चाहिँ युद्धसँग सरकारै नभएका धेरै कुराहरूमा मूल्य वृद्धि भएको छ। जस्तो चामलको कुरामा, दाल तेलको कुरामा, बाजा तपाईँको माछा मासुको कुरामा, यो कुरामा तपाईँको खाद्य उत्पादन कुनै सरोकार छैन। अहिले अन्डाको मूल्य चाहिँ तपाईँको 1 क्रेडिटकै चाहिँ 6-7 सय पुगिसकेको अवस्था छ। बालेन सरकारले पनि विगतकै सरकारले गर्दै आएको व्यवहार जस्तै अहिले पनि उपभोक्तालाई दोस्रो दर्जाको नागरिकको हैसियतमा काम गर्न थालेको छ।

0: अत्यन्त विडम्बनापूर्ण छ।
1: प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले 100 दिन पूरा गरेको छ। 100 दिनमा 100 सुधारका एजेण्डा सार्वजनिक गरी सोही रफ्तारमा काम अघि बढ़ाएको शाह नेतृत्वको सरकारले यसबीचमा थुप्रै आलोचनासँगै केही प्रशंसा पनि बटुलेको छ। गत फागुन 21 गते सम्पन्न चुनावमा शक्तिशाली जनमतसँगै सदन प्रवेश गरेको राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाबाट प्रतिनिधित्व गर्दै सरकारको बागडोर सम्हाल्दै प्रधानमन्त्री शाहले गत चैत 13 गते पदभार ग्रहण गर्नुभएको थियो। संवैधानिक सवालमा केही महत्वपूर्ण निर्णय र सुधारको काम भए पनि यो 100 दिनमा सर्वसाधारणको जीवनस्तर सुधार गर्न बालेन्द्र सरकार चुकेको विश्लेषकहरू बताउँछन्। राजनीतिक विश्लेषक श्याम श्रेष्ठ,
2: जो बजेट पेश भयो त्यो बजेट चाहिँ गरीबमुखी बजेट छैन, त्यो उच्च मध्यम वर्गमुखी बजेट छ, मध्यम वर्गमुखी पनि बजेट छैन, त्यस्तो खालको बजेट आएको छ। अब यता शिक्षाको क्षेत्रमा जो आएको छ, शिक्षाको क्षेत्रमा बजेट घटेको छ, पहिले भन्दा बजेट घटेर आएको छ, जबकि प्रतिबद्धता पत्रमा चाहिँ शिक्षाको क्षेत्रमा विशेष ध्यान दिने, सार्वजनिक शिक्षालाई चाहिँ एकदम बलियो पार्ने भनेर भन्ने त्यसमा वचनबद्धता छ। यस्ता खालका कुराले के गर्छ त भन्नु भनेदेखि चाहिँ सरकारको जो आश्वासन हो त्यो आश्वासन प्रति आफै इमान्दार नभएको हो कि भनेर भन्ने खालको प्रश्न छ।
1: यसो भन्दै गर्दा सरकारले आफ्नो 100 दिनमा केही आशाका कामहरू अघि बढ़ाएका छन्। काठमाडौँमा हजारौं युवा पासपोर्टका लागि बस्नुपर्ने लाइनको अन्त्य भएको छ। केही महत्वपूर्ण कामहरू अनलाइनबाट सेवा प्रवाहको तिथि बसेको छ। शिक्षामा कर, स्वास्थ्यमा करले लगाएको भन्दै सरकारको आलोचना पनि बढ़िरहेको छ। सर्वसाधारणको दैनिकलाई सहज बनाउन वर्तमान सरकारले धेरै गर्नुपर्ने विश्लेषकहरू बताउँछन्। सन्तोषी रावल, सीआईएन, काठमाडौं।
3: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। अभिनयमा युवाको बढ़दो आकर्षण,
4: कलाकारलाई एउटा राम्रो दृष्टिकोणले हेरिँदैन गाउँघरतिर, त्यो कुरा मैले मान्छु। कुनै समय थियो त्यो पनि, जब अहिले बुझ्न थाल्नु भएको छ सबैजनाले, जहाँसम्म लाग्छ मलाई।
3: परिवार र समाजको साथ सहयोगले थप हौसला मिल्ने शनिवार विशेष सामग्री बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
5: दाङमै विशेषज्ञ सेवा एउटै छाना मुनि, सेवा सुलभ दरमा, प्रदेश नम्बर 5 कै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा,
6: काठमाडौँको पिपल्स डेन्टल तथा नेपालगंज मेडिकल कलेजमा लामो समय कार्य अनुभव प्राप्त गर्नुभएकी डाक्टर निवा बुढा थोकी म्याग्जिलो फेसियल द्वारा उच्च स्तरीय मेसिनबाट
5: दाँत सफा गरिने, सुरक्षा निकायमा भर्ना हुन दाँत कलरको फिलिङ, किरा लागेको दाँतको आरसीटी, दाँत तथा गिजाको अपरेशन, दाँत फुकाल्ने, बाङ्गो टिङ्गो दाँत मिलाउने, दाँत नभएको ठाउँमा स्थायी तथा अस्थायी रूपमा दाँत हाल्ने सुविधा पनि रहेको जानकारी गराउँछौ।
7: सम्पर्क स्थान घोराई चौध नयाँ बजार बाल विकास स्कुलको अगाडि,
8: फोन नम्बर 082-563-479,
7: मोबाइल नम्बर 98-494-67-487।
9: छाती मुटु पेट रोग विशेषज्ञ डाक्टर दाङको शंकर मेडिकल हलमा,
10: नेपालगंज नर्सिङ होम नेपालगंजमा कार्यरत छाती मुटु पेट रोग विशेषज्ञ डाक्टर सुभाष योगी दाङ घोराई हस्पिटल रोड स्थित शंकर मेडिकल हलमा आउनु हुने हुँदा आफ्ना सम्पूर्ण रोगहरूको चेक जाँच गराई स्वास्थ्य लाभ लिनुहुन अनुरोध गर्दछौ।
9: डाक्टरद्वारा दिइने सेवाहरू, ठूला मानिसमा देखिने खोकी, दम खकारमा रगत देखिने, छाती दुख्ने, ग्यास्ट्रिक, कानो गोला, बाद टाउको दुख्ने, चक्कर लाग्ने, हात खुट्टा झमझमाउने, गुलो हुने, प्यारालाइसिस आदि समस्याका लागि आउनुहोस्। रोगको निदान गरी समस्याको समाधान गर्नुहोस्।
11: बिरामी जाँच्ने मिति यही श्रावण 2 गते शनिवार।
12: वरिष्ठ अर्थोपेडिक सर्जन, हाड जोर्नी नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर रूपेश मान शेर्चन,
11: एमबीबीएस एमएस जनरल फिजिसियन एन्ड सर्जन डाक्टर राजीव ढकालद्वारा दैनिक चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ।
9: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ। सम्पर्क शंकर मेडिकल हल, निमहल रोड, गोराही दल, फोन नम्बर 082-562-5602, 98-478-1817 र 98-478-3543।

0: बाय नेट को बाई वन गिफ्ट वन फ्री अफर में तीन महीना को 125 एमबीपीएस इंटरनेट और 2700 में खरीद गर्दा सुई इंटरनेट पैकेज नया चरण को लागि गिफ्ट करने मौका सफल रेफरल में आपको लागि एक महीना फ्री इंटरनेट बाय नेट अब सब कनेक्टेड
1: आया म लोकसेवा तयारी गर्छु भनेर आएको थिएँ काठमाडौँमा छिरेको थिएँ अनि लोकसेवा पनि तयारी गरेँ मैले पहिलो वर्ष चाहिँ डिएससीआईमा कम्प्लिट गर्ने बित्तिकै म पढेको सिआइएमए अनि निस्केन नाम निस्केपछि ठिक छ त भन्ने भयो अनि एउटा म स्कुलतिर पढ्दाखेरि चाहिँ स्कुलमा पढ्दाखेरि चाहिँ यस्तै कार्यक्रम चलाउने प्रस्तुता गर्थे के अगाडि गएर उत्कोषक बन्न कोसिस गर्ने गर्थे त्यही रहरले चाहनाले गर्दा एकजना मेरो साथीले चाहिँ इन्टरभ्यू लिने काम गर्छौ त युट्युबमा भन्नुभयो ओहो त्यो त भिडियोमै देखिने हो नि त युट्युब भनेको त भन्ने भएर आफूले जानी नजानी भए पनि भिडियोमा देखिन्छु भनेर त्यो तरिकाले रिस्क मोलेर काम गरेको थिएँ मैले अनि त्यहीबाटै पहिलो म्युजिक भिडियो मैले साइड क्यारेक्टर गरेको छु के अधिकारीसँग दिदीसँग उहाँको इन्टरभ्यू लिन जान्छु भन्दाखेरि चाहिँ एउटा क्यारेक्टर छ गर्दै न भनेर दुई तिनवटा सिन चाहिँ खेलाउनु भएको थियो अनि त्यसरी नै मेरो कलाकारता क्षेत्र चाहिँ भयो अनि अप्ठ्यारा र त्यही अप्ठ्यारा कुराहरू भन्नुपर्दा चाहिँ कस्तो हुन्छ भने आउँदैन क्या कति दुःख त हुन्छ नि के हुन्छ कस्तो हुन्छ के सहनुपर्छ भन्ने त कति हुन्छ कति हुन्छ
2: तपाईँको पहिलो अनुभव सुनौ न जस्तो क्यामेरा अगाडि आफूलाई देख्दाखेरि होइन कस्तो भएको थियो तपाईँलाई चाहिँ
1: मैले क्यामेराको अगाडि त इन्टरभ्यू नै लिएँ होइन अन्तर्वार्ता नै लिएँ मैले त्यतिखेर त त्यस्तो केही पनि भएको थिएन ठिकै भएको थियो एकजना दाई हुनुहुन्थ्यो अर्को अहिले हामीले कुरा गरिरहेको छौँ नि त्यस्तै टाइपको भइरहेको थियो सिकाइराख्नु भएको थियो दाईले अनि त्यसपछि त्यति गाह्रो भएको थिएन जब म म्युजिक भिडियो गर्दाखेरि त्यहाँ पुगेँ नि भित्र कोठाभित्र गरेको जस्तो अभिनय त हुँदो रहेनछ क्यामेरा कता फर्केको छ होइन क्यामेरालाई कुन लुक दिने होइन कसरी दिने क्यामेरा फेसै गर्ने अप्ठ्यारो भएर त्यो साइड क्यारेक्टर हुँदाखेरि त्यति अप्ठ्यारो भएन म्यान क्यारेक्टर गरेर म त तिमीलाई भुल्ने मान्छे होइन भन्दाखेरि त मैले कति रोको छु भावरे मेरो लागि यो रहेनछ भन्ने सो भएको थिएँ म त्यतिखेर
2: तपाईँलाई सरस्वती खत्री भनेर चिनाउने गीत चाहिँ कुन हो नि
1: रेलकै बाटो
2: रेलको बाटो
1: हजुर
2: के थियो त्यसमा खास त्यो गीतको भाव के हो यो अति धेरै सुनिएको पनि हो कर्णाली प्रदेश सुदूरपश्चिमका रियल ग्रामीण क्षेत्रमा हुने गरे भएका त्यहाँ समस्याहरूलाई दर्शाइएको छ त्यो भिडियोमा होइन त्यसमा तपाईँले मेन क्यारेक्टरको रूपमा खेल्नु भएको छ खासमा त्यो त्यसको भाव चाहिँ के हो
1: भाव चाहिँ अब त्यहाँको अवस्थालाई देखाएको त्यहाँको अवस्था साँच्चीकै नै त्यतिखेरको अहिले अब कस्तो छ थाहा छैन होइन तर त्यहाँको अवस्था साँच्चीकै नाजुक थियो क्या होइन त्यहाँ बिरामी पर्यो भनेपछि छिटै हस्पिटल लिन नपिल्ने प्लानमै हेलिकप्टरमै लिनुपर्ने प्लान त त्यहाँ पुग्नलाई पनि लगभग हामी गएर सुटिङ गरेको ठाउँबाट प्लान चढ्नलाई आउनलाई धेरै टाइम लाग्थ्यो त्यहाँ आउँदासम्म मान्छे यति सिकिस्तै छ भने मृत्यु नै हुने हो क्या त्यही हो त्यहाँको दुर्दशालाई देखाएको हो त्यहाँको अवस्थालाई देखाएको हो त्यहाँ यति दुःख गर्छन् मान्छेहरू तर कति मान्छेहरू दुःख गर्दा गर्दा पनि धेरै नै सुखी हुनुहुन्छ त्यहाँ होइन खुसी हुनुहुन्छ त्यही रमाइलो छ उहाँहरूको लागि त्यो बिरामी हुँदाखेरि एउटा मान्छेले पाउनुपर्ने दुःख गरिबी मान्छेले पाउनुपर्ने दुःखलाई देखाएको
2: नेपाली समाजमा कस्तो छ भने एउटा छोरी मान्छेले अलिकति अगाडि बढ्यो भने होइन अझ म्युजिक भिडियोदेखि लिएर अगाडि बोल्न थाल्यो भने यस्ता सामाजिक कार्यमा हिँडिराख्ने यस्तो काम भयो भने अलिकति राम्रो मान्दैनन् होइन यो कुरालाई चाहिँ तपाईँले यो कुरालाई लिएर कतिको सुन्नुपर्छ नि
1: मैले धेरै नै सुन्थेँ होइन कलाकारलाई एउटा राम्रो दृष्टिकोणले हेरिँदैन गाउँघरतिर त्यो कुरा मैले मान्छु कुनै समय थियो त्यो पनि जब अहिले बुझ्न थाल्नु भएको छ सबैजनाले जहाँसम्म लाग्छ मलाई मै पनि घरबाट काठमाडौँ आउँछु है म पढ्नको लागि भनेर बुवा आमालाई भन्दाखेरि छोरी त्यो ठाउँमा जानु हुँदैन के अरे त्यो ठाउँ त बिग्रिने ठाउँ होइन त्यो को छ र जानु हुँदैन छोरी भनेर बुवाले भन्नुभएको थियो मेरो बुवा गाउँको अलिकति केही कुराहरूमा अग्रसर हुने बोल्ने टाइपको भएको भएर मैले चाहिँ तपाईँ जस्तो मान्छेले यस्तो भनेपछि बुवा अरूले के भन्छ अरूले कसले पठाउँछ काठमाडौँ पढ्नलाई कसले पठाउँछ केही गर भनेर कसले पठाउँछ छोरी मान्छेले जे पनि गर्न सक्छ भनेर सोच राख्नु न भनेर बुवालाई सम्झाएर म आएको काठमाडौँ
3: सम्पत्ति छानबिन आयोगमा 11,000 भन्दा बढ़ी उजुरी परेको छ। सरकारको 100 दिने कार्यसूचीमा 87.2% प्रगति भएको सरकारको दावी छ। कार्य सम्पादनमा सरकार असफल भएको विपक्षी दलको आरोप छ। सहकारी विधेयकमा एमालेको असन्तुष्टि, विस्तृत छलफलको माग छ। महँगो मल खरिदको छानबिन र संसदप्रति सरकारको जवाबदेहिताको माग गरिएको छ। दुग्धजन्य पदार्थमा लगाइएको कर हटाउन डेयरी उद्योगले आग्रह गरेको छ। धरान औद्योगिक क्षेत्रमा 35 करोड़को नयाँ स्वदेशी लगानी, आज राति केही स्थानमा धेरै ठूलो पानी पर्ने सम्भावना रहेको छ। 17 जिल्लाका साना नदीमा आकस्मिक बाढ़ीको जोखिम समेत रहेको छ। उच्च सतर्कता अपनाउन मौसमविदले आग्रह गरेका छन्। र फिफा विश्वकप फुटबलमा आजदेखि प्री क्वार्टर फाइनलका खेल शुरू हुँदैछन्।

0: यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज।
1: मध्य पश्चिम टाइम चेक, यति बेला रात्रिको 8 बजेको छ।

0: नमस्कार, थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेशमा अप्सरा बोहरासँगै जगत भण्डारीको स्वागत छ।
1: नेपाल परिवेश थाहा संचार नेटवर्कमा आबद्ध विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: नेपाल परिवेश शुरू गरौं मुख्य समाचारका शीर्षकहरूबाट।
1: सरकारको नजरमा सय कार्यसूची कार्यान्वयनको प्रगति 87%, विपक्षी भन्छन् पूरा असफल, मूल्यांकन गर्ने बेला भइ नसकेको विश्लेषकको तर्क।
0: संविधान संशोधन कार्यदलले असार मसान्तभित्र प्रतिवेदन बुझाउने, प्रधानमन्त्री शाह ओलीको बाटोमा हिँड्न खोजेको वरिष्ठ अधिवक्ता त्रिपाठीको टिप्पणी।
1: आज राति चार प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन विभागको आग्रह।
0: इरानी पूर्व सर्वोच्च नेता खामेनीको अन्त्येष्टि समारोहमा विशाल जनसहभागिता, अमेरिका विरूद्ध नाराबाजी, हत्याको बदला लिनुपर्नेमा जोड़।
1: र विश्वकप फुटबल अन्तर्गत प्री क्वार्टर फाइनलका खेल आजदेखि शुरू हुँदै पहिलो खेलमा क्यानाडा र मोरक्को भिड्दै।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अन्टाप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन्टाप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयाज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-171, 4780-724 वा हिमालयजवाटर.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश, समयको आवाज, समयको आवाज।
0: थाहा संचार नेटवर्कमा समाचार अब विस्तारमा। पहिलो मन्त्री परिषद बैठकले पारित गरेको शासकीय सुधार सम्बन्धी 100 कार्यसूची कार्यान्वयनको प्रगति 87.2% रहेको सरकारले दावी गरेको छ। प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वमा सरकार गठन भएको 100 दिन पुगेको अवसरमा आज सिंहदरबारमा पत्रकार सम्मेलन गरेर सरकारका प्रवक्ता सस्मित पोखरेलले 100 बुदे कार्यसूचीको 70 बुदा कार्यान्वयन भइसकेको दावी गर्नुभएको छ। उहाँका अनुसार 17 बुदाको प्रगति 80% माथि छ भने 13 बुदाको प्रगति 60% भन्दा कम रहेको छ। एक सामग्री सहकर्मी माधव तिमिल सेनाबाट।
3: वर्तमान सरकारले सबैभन्दा महत्वपूर्ण काम सुशासन भनेको छ, जसका लागि नीतिगत सुधारसँगै केही कानून संशोधनलाई पनि सरकारले प्राथमिकता दिएको छ। शिक्षा तथा खेलकुद मन्त्री समेत रहनुभएका पोखरेलले कानून निर्माण र सुशासनका लागि उसै गरी काम गरेको बताउनु भएको छ।
4: हामीले 17 कार्यविधि, 14 विधेयक तर्जुमा, 8 कार्ययोजना, 4 मार्गदर्शन, 14 मापदण्ड, 3 नीति लगायत हामीले 100 जति कानूनहरू हामीले 100 दिनभित्र हामीले तयार पार्न हामी सफल भएका छौँ। अब म सुशासनतिर म प्रवेश गर्न चाहे, हामीले सम्पत्ति छानबिन आयोग 2083 गठन गरेका छौँ। यसले लगभग 11,000 भन्दा बढी उजुरी प्राप्त गरिसकेको छ र त्यसको प्रक्रिया पनि अगाडि बढ़ाइसकेको मैले यहाँलाई जानकारी गराउन चाहे। त्यसै गरी सार्वजनिक जग्गा छानबिन एवं संरक्षण सम्बन्धी आयोग राहुल आयोगको बारेमा हामीले यसभन्दा अगाडि पनि जानकारी गराइ नै सकेका छौँ।
3: उहाँका अनुसार यस अवधिमा सरकारले 666 बिचौलिया नियन्त्रण गरेको छ। खर्च घटाउन चुनाव अघिको वाचापत्र अनुसार संघीय मन्त्रालय 25-18 झार्दा वार्षिक 20 अर्ब रूपियाँ बचत भएको उहाँले बताउनु भएको छ।
4: संघीय मन्त्रालयहरूको बोझिलो संरचना रहँदै आएको थियो, 25 मन्त्री हुने संरचना अगाडि रहिरहेकोमा हामीले हाम्रो वाचापत्रमा नै यसलाई घटाएर 18 संख्या पुर्याउँछौ भनेर भनेका थियौं। त्यो अनुरूप नै हामीले मन्त्रालयको संख्या 18 सीमित गरेका छौं। एउटा नयाँ मन्त्रालय विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्रालय हामीले नयाँ गठन गरेका छौं भने संवैधानिक व्यवस्था बमोजिम 25 मन्त्री परिषद गठन गर्ने भनेर लेखिए तापनि हामीले 17 मन्त्री परिषद चाहिँ हामीले गठन गरेको कुरा यहाँलाई अवगतैछ। यसो गर्दा यो संरचनात्मक सुधारले वार्षिक करिब 20 अर्ब व्यवहारिक बचत हुने हामीले चाहिँ अनुमान गरेका छौं।
3: राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछाने यसअघि सहकारी सम्बन्धी मुद्दामा परेकाले यो सरकारले सहकारीको बचत फिर्तालाई पनि प्राथमिकतामा राखेको छ। आज 100 दिने उपलब्धिमा सरकारका प्रवक्ता पोखरेलले आफूहरूको प्रतिबद्धता अनुसार हालसम्म 10 सहकारीबाट 2,63,00,000 रूपियाँ बचत फिर्ता गरेको बताउनुभयो।
4: सहकारी संस्थाका सदस्यको बचत फिर्ता र सोध भर्ना प्रक्रियालाई व्यवस्थित बनाउन कार्यविधि हामीले एउटा ल्याएका छौं 2083 पनि जारी भएको छ। हालसम्म 10 वटा सहकारी संस्थाबाट 1754 जना बचतकर्ताले 2,63,90,000 बचत फिर्ता पाउनु भएको छ।
3: त्यसै गरी 465 विस्थापित परिवारलाई प्रति परिवार 25,000 रुपियाँ राहत तथा 15,000 रोजगारी दिएको, 2,06,330 राहदानी हुलाक मार्फत जिल्ला प्रशासनमा पठाइएको, 5,728 राहदानी घरमै वितरण गरिएको र 30,75,181 चालक अनुमति पत्र छापिएको सरकारको उपलब्धिमा लेखिएको छ। यसै गरी 1,36,575 योगदानकर्ता सामाजिक सुरक्षा कोषमा आबद्ध भएको, 89,194.44 मेट्रिक टन रासायनिक मल वितरण गरिएको, दूध किसानलाई 41 करोड़ रूपियाँ भुक्तानी भएको र 14 संघीय अस्पतालमा जलन उपचारिका स्थापना गरिएको सरकारको उपलब्धिमा समेटिएको छ। सरकारले 7 प्रदेशमा अटिज्म विद्यालय स्थापना, सार्वजनिक सेवा डिजिटल विस्तार तथा स्वदेशमै रोजगारी सिर्जना गर्ने प्रतिबद्धता पनि दोहोर्याएको छ। त्यति मात्र होइन, सरकारले राजनीतिक नियुक्तिमा मेरिटोक्रेसीका आधारमा गर्न थालेको दावी गरिएको छ। सोही कार्यक्रममा प्रधानमन्त्री बालेन्द्र शाहका प्रमुख राजनीतिक सल्लाहकार एवं संविधान संशोधन बहसपत्र तयार गर्न गठित कार्यदलका संयोजक असीम शाहले यही असार मसान्तभित्र प्रधानमन्त्री समक्ष प्रतिवेदन बुझाउने तयारी भइरहेको जानकारी दिनुभएको छ।
1: प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले भने सरकारले सय बुँदे कार्यसूची प्रभावकारी रूपमा कार्यान्वयन गर्न नसकेको निष्कर्ष निकालेको छ। संसदीय दलका नेता भीष्मराज आङदिम्बेको अध्यक्षतामा आज दलको कार्यालय सिंहदरबारमा बसेको मन्त्रालयगत जिम्मेवारी पाएका संयोजकहरूको बैठकले सरकारले आफ्नै प्रतिबद्धता पूरा गर्न नसकेको निष्कर्ष निकालेको हो। मन्त्रालयगत प्रतिवेदनको समीक्षा गर्दै बैठकले आजको निष्कर्ष सशक्त रूपमा संसदमा उठाउने निर्णय गरेको छ। तर प्रमुख सचेतक वासना थापाले भने केही राम्रा कामको पनि शुरूआत भएकाले असफल नै भन्न नमिल्ने बताउनुभयो।
5: काम गरिरहनु भएको छ, अहिले असफलै छैन भनेर भनौ। अब यो महत्वाकांक्षी हावामा बोलेर हजुरको 100 दिनमा 100 काम गर्छु भनेर जुन एक किसिमको आएको थियो, 100 दिनमा 100 काम चाहिँ भएको छ। अब केही चिजहरू चाहिँ हिजोकै दिनमा रेडी भएको चिजहरू पास भएको पनि छ, राम्रो कामहरू पनि भएको छ। तर उहाँहरूले जसरी गर्छु भनेर जुन किसिमको एक्साइटमेन्ट हिजोको दिनमा थियो त्यो चाहिँ भएन।
0: नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भने अहिलेको सरकार आफै ढल्ने दावी गर्नुभएको छ। बागमती प्रदेशभित्रको पार्टी जागरण अभियानलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले चटकका भरमा आएको सरकार चटकै कारण ढल्ने बताउनु भएको हो। तर देश बिगारिसकेपछि सरकार ढालेर अर्थ नहुने भएकाले अहिलेदेखि नै लाग्नु पर्नेमा उहाँको जोड़ छ। आफै हुने परिवर्तन ढिला हुने भएकाले सकारात्मक कामका लागि आफैले परिवर्तनको प्रयास गर्नुपर्ने भन्दै त्यही नै क्रान्ति हो ओलीले भन्नुभयो।
6: अहिलेको सरकार कसैले नढाले पनि आफै ढल्ने तत्वहरू त्यहाँ पैदा हुन्छन्, अनेक हुन्छ, ढल्छ जान्छ। र अझ यो चटक्का भरमा आएको चटक्कै गर्न जान्छ। तर त्यो पर्खिएर हामी बस्यौँ भने त्यसले देश बर्बाद गरिसक्छ, लोकतन्त्र बर्बाद गरिसक्छ, हामीलाई बर्बाद गरिसक्छ, जनतालाई बर्बाद गरिसक्छ, अनि हामी पर्खिरहेका हुन्छौँ कहिले परिवर्तन। त्यस कारण परिवर्तन पर्खिने चिज होइन, परिवर्तन सचेत प्रयासबाट छिटो गरिने चिज रेगुलेसन भनेको थियो।
1: नेपाली कम्युनिष्ट पार्टी नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले पनि सरकारको असफल भएको टिप्पणी गर्नुभएको छ। लुम्बिनी प्रदेश स्तरीय पार्टीको शपथ ग्रहण तथा प्रशिक्षण कार्यक्रमका क्रममा बुटवल पुग्नुभएका पूर्व प्रधानमन्त्री प्रचण्डले जनतालाई दिइएको आश्वासन अनुसार बालिन सरकारले काम गर्न नसकेको बताउनुभयो।
7: जनतालाई जे आश्वासन र भ्रम दिएर सरकार बनाएको थियो त्यस अर्थमा यो 100 दिन पूर्ण त असफल भएको देख्छु म चाहिँ।
0: सरकारवालाहरूले पनि वर्तमान सरकारप्रति नागरिकको ठूलो आशा रहे पनि सरकारको 100 दिने कामले नागरिकमा आशा जगाउन नसकेको टिप्पणी गरेका छन्। सरकारको 100 दिनको समीक्षा गर्दै स्वतन्त्र नागरिक समाजले आज माइतीघर मण्डलामा आयोजना गरेको कार्यक्रममा वक्ताहरूले सरकारले अपेक्षित काम गर्न नसकेको बताएका हुन्। यद्यपि केही सुधारका कामको थालनी भने भएको उनीहरूको भनाई छ। एक सामग्री सहकर्मी कृष्ण शर्माबाट।
8: लोकतन्त्र र विधिको शासनका लागि सधैँ जसो आवाज उठाउँदै आउनुभएका वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले वर्तमान सरकारको यसरी समीक्षा गर्नुभएको छ। संविधानले लोक कल्याणकारी राज्यको परिकल्पना गरे पनि सरकारहरू ठिक उल्टो बाटो हिँडिरहेको उहाँले दावी गर्नुभएको हो।
9: अहिले जनता चाहिँ गरिबीको मागमा छ। यो जुन बजेट आएको छ त्यसले गाउँलाई कहीँ छोएको छैन, गरीबलाई कहीँ छोएको छैन। उहाँले भन्नुभएको थियो कि हामी गरीबलाई राहत दिन्छौ, तर आउने बित्तिकै के गर्यो भने सुकुमवासीका झोपडीमा चाहिँ के छ नि बुलडोजर हिँडाइयो। यो कुनै पनि लोकतन्त्रमा यस्तो हुँदैन, समाजवाद उन्मुख समाजमा कहीँ पनि यस्तो हुँदैन। र भ्रष्टाचारलाई समाप्त गर्ने भनियो, तर आज चाहिँ के छ भने त्यसमा पनि सेलेक्टिभ प्रसिक्युसन पिक एन्ड चुज देखिन्छ। उहाँका आफ्ना मान्छेहरू पनि भ्रष्टाचारमा संलग्न छन्, त्यहाँबाट अपरेसन शुरू गर्नु पर्यो। मुलुकलाई राहत चाहिएको छ, मुलुकलाई बेरोजगारीबाट मुक्ति चाहिएको छ। प्याकेजहरू ल्याउनु पर्यो जसले गरीबलाई राहत दिन सकोस्। तपाईँले चाहिँ सुशासनको नारा त दिनुभयो, तर खै त सुशासन हामीले कहीँ पनि देखिरहेको छैनौ।
8: वर्तमान प्रधानमन्त्री शाहले संसदलाई हेपेको भन्दै त्रिपाठीले तत्कालीन प्रधानमन्त्री ओलीको बाटोमा नहिँड्न चुनौती पनि दिनुभएको छ।
9: पालिनजी, तपाईँले ओलीको चाहिँ कपी गर्न नखोज्नुहोस्। ओलीजीले पनि संसदलाई भूमिका विहीन बनाउनु भएको थियो, ओलीजीले पनि संसद पटक पटक भङ्ग गर्नु भएको थियो। तपाईँले संसद त भङ्ग गर्न सक्नु भएको छैन, तर तपाईँले चाहिँ संसदलाई भूमिका विहीन बनाउनु भएको छ। 150 कानून तपाईँले अध्यादेशबाट संशोधन गर्न खोज्नु भएको छ। तपाईँले अध्यादेश ल्याउनु भएको छ संवैधानिक परिषद सम्बन्धी, त्यसले संविधानलाई नै संकुचित गर्ने गरी रूल अफ द गेम चेन्ज गर्न खोज्नु भएको छ। चौथो वरियताको व्यक्तिलाई तपाईँले चाहिँ प्रधान न्यायाधीश बनाउनु भएको छ। आज अदालतमाथि आक्रमण भएको छ, अदालतलाई शक्तिहीन बनाइएको छ, नागरिक स्वतन्त्रतालाई कुल्चिने काम भएको छ। आज सुकुमवासीहरूले आत्महत्या गरिरहेका छन् र यो मुलुकको लागि यो गम्भीर चिन्ताको विषय छ।
8: शिक्षा विज्ञ प्राध्यापक डाक्टर नारायण कोइरालाले शिक्षा क्षेत्रमा सरकारको प्रारम्भिक काम उत्साहजनक रहेको बताउनुभयो। पाठ्यक्रम निर्माणदेखि छात्रवृत्ति योजनासम्मलाई समेटेर ल्याएको बजेट र विश्वविद्यालय सुधारका योजना प्रशंसा योग्य रहेको उहाँले बताउनुभयो।
10: 44-12 क्लासको रिजल्ट यो सरकारले गरे, सम्भव जस्तो हामीलाई लाग्दैन थियो, कोसिस गर्दा हुँदो रहेछ। 29 दिनमा 10 क्लासको रिजल्ट गरे, पर्फेक्ट रिजल्ट गरे। मैले 12 रिजल्टमा अलिकति विवाद आयो, त्यसमा हेरेँ, मैले डेटाहरू एनालिसिस गरेँ, हेरेँ। मिसिङ केस भनेको त्यो नेचुरल फेनोमेना हो, त्यो भइहाल्छ। केटाकेटीले लेख्दाखेरि कहिले काहीँ रजिस्ट्रेसन नम्बर गलत लेख्छन्, कहिले के लेख्छन्, कहिले के लेख्छन्, त्यो मिसिङ गरेर एउटा साइडमा गएर कर्नरमा गएर बस्छ। ती चिजहरूबाट देखियाउँ, त्यसलाई टेक्निकल मान्छेहरूले सर्ट आउट गरिहाल्छ।
8: राजनीतिक विश्लेषक देवेश झाले भ्रष्टाचार विरूद्ध सरकारले शुरू गरेको अभियान सकारात्मक भए पनि थप समय हेर्न अझै बाँकी रहेको बताउनुभयो।
11: भर्खर हनीमुन पिरियड सकिएको छ, त्यसैले यसैलाई मानक मानेर यसलाई नम्बरिङ गर्ने स्थिति छैन। सरकार शुरूआतमा जनताको इच्छा अनुसार नै चलेको छ, शुरूआती काम यसको सकारात्मक छ, तर अबको कार्यक्रम, अबको गति यसको दैनिक जनजीविकासँग जोडिएको हुनुपर्छ, जसमा अपेक्षित रफ्तार लिन सकेको छैन।
0: नेपाल परिवेशमा बागमती प्रदेश सरकारको बजेट पारित, लगायतका थप समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
12: कर्जा सूचना सम्बन्धी व्यवस्थाबारे थाहा पाउनु भएको छ। ब्याङ्क तथा वित्तीय संस्थाले कर्जा सम्बन्धी निर्णय लिनु अघि ग्राहकले अन्य ब्याङ्क तथा वित्तीय संस्थाबाट कर्जा लिए नलिएको र लिएको भए सोको अवस्था के रहेछ भनेर कर्जा सूचना केन्द्रबाट लिने विवरणलाई कर्जा सूचना भनिन्छ। कर्जा सूचनामा ऋणीले लिएको कर्जा सीमा, बक्यौता, भाका नागेको भए सोको अवधि, सुरक्षामा राखेको धितोको विवरण, जवानीकर्ताको विवरण, कालो सूचीमा रहे नरहेको विवरण लगायतका विस्तृत जानकारी हुन्छन्। यस्तो सूचना कर्जाको पुनर्संरचना वा पुनर्तालिकीकरण गर्दा वा नियमित समीक्षा गर्दा समेत आवश्यक पर्दछ। सही सूचना, सुरक्षित कर्जा, वित्तीय चेतनाका निम्ति नेपाल राष्ट्र ब्याङ्कद्वारा जारी सन्देश। नेपाल राष्ट्र ब्याङ्क वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखा। फोन नम्बर 01-5719-605। गुनासो दर्ता गर्ने अनलाइन पोर्टल www.gunaso.nrb.org.np।
13: गुणस्तरीय प्लम्बिङको पर्पज म्याम
14: मार्बलका सीपीभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड, साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
15: सुरक्षा घरको साथ जीवन
2: यो हो थाह संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज। समयको आवाज
0: थाह संचार नेटवर्क काठमाडौँबाट प्रसारण भइरहेको नेपाल परिवेशमा अब बाँकी समाचार।
1: काठमाडौँ उपत्यका लगायत देशका बागमती गण्डकी लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानहरूमा अहिले हल्कादेखि मध्यम वर्षा भइरहेको छ। हाल देशैभर मनसून सक्रिय अवस्थामा रहेको र यो फैलिसकेकाले देशभर बादल लाग्ने र बेला बेलामा पानी पर्ने क्रम चलिरहने जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज राति देशभरि आंशिकदेखि सामान्य बदली रहनेछ। आज राति कोशी गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाका मौसमविद रोजन लामिछानेले जानकारी दिनुभएको छ। भारी वर्षाको सम्भावना भएका ठाउँका बासिन्दालाई सतर्कता अपनाउन विभागले आग्रह गरेको छ।
16: विशेष गरी यो गण्डकी लुम्बिनी सुदूरपश्चिम प्रदेशको तराई क्षेत्रमा केही ठाउँहरू त्यसै गरी यो पश्चिम बागमतीको पनि पहाडी भागहरूको थोरै ठाउँहरू मध्य प्रदेश लगायत कर्णाली सुदूरपश्चिम प्रदेशको यो पहाडी हिमाली भूभागहरूको चाहिँ थोरै ठाउँहरूमा चाहिँ यो हल्कादेखि मध्यम खालको वर्षा ती प्रदेश त्यसै गरी गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशको एक दुई ठाउँमा चाहिँ पहाडी पनि पर्ने सम्भावना छ।
0: राष्ट्रिय सभाले प्रतिनिधि सभा र सन्देश सहित प्राप्त चार विधेयक स्वीकृत गरेको छ। आज बसेको बैठकले प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त सार्वजनिक खरिद दोस्रो संशोधन विधेयक 2083, सम्पत्ति शुद्धिकरण तेस्रो संशोधन विधेयक 2083, सहकारी पहिलो संशोधन विधेयक 2083 र स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको राष्ट्रिय सभाको अर्को बैठक अब पर्सि बस्नेछ।
1: बागमती प्रदेश सरकारको आर्थिक वर्ष 2083-84 को बजेट बहुमतले पारित भएको छ। आज बसेको प्रदेश सभाको बैठकले विनियोजन विधेयक 2083 बहुमतले पारित गरेको हो। गत असार 16 गतेदेखि प्रदेश सभामा बजेटमाथि निरन्तर छलफल हुँदै आएको थियो। सांसदहरूले बजेटमाथिको छलफलमा राखेका धारणाबारे हिजो र आज विभागीय मन्त्रीहरूले जवाब दिएपछि आज पारित गरिएको हो।
0: प्रशासनिक सुधार र सेवा प्रवाहलाई चुस्त बनाउन निर्देशन दिनुभएको छ। आज जिल्ला प्रशासन कार्यालय मोरङको स्थलगत अनुगमनका क्रममा गृहमन्त्री गुरूङले सरकारी कर्मचारीको कार्यशैली र जनताले भोगिरहनु परेको समस्यालाई समाधान हुने गरी काम गर्न भन्नुभएको हो। सहकारीको प्रत्यक्ष मर्का बुझ्ने मुख्य जिम्मेवारी पाएका अधिकारीहरू अग्रभागमा नदेखिने र जिम्मेवारीबाट पन्छिने गरेको भन्दै उहाँले नेतृत्वदायी भूमिकामा रहेकाहरूले पछाडि बसेर मातहतका कर्मचारीको कामको अनुगमन गर्नुपर्ने बताउनुभयो।
1: नेपालमा विदेशी पर्यटकको आगमन बढ़ेको छ। नेपाल पर्यटन बोर्डका अनुसार गत वर्षको छ महिनाको तुलनामा यस वर्षको सोही अवधिमा विदेशी पर्यटकको आगमन बढ़ेको हो। बोर्डका अनुसार सन् 2025 को जनवरीदेखि जूनसम्म 577,689 विदेशी पर्यटक नेपाल भित्रिएकामा यस वर्षको सोही अवधिमा कुल 620,453 नेपाल आएका छन्। नेपाल पर्यटन बोर्डका अनुसार अन्तर्राष्ट्रिय हवाई उडान विस्तार लगायतका कारणले विदेशी पर्यटकको आगमन बढ़ेको हो। बोर्डका अनुसार सन् 2026 को जनवरीमा 92,573, फेब्रुअरीमा 105,441, मार्चमा 120,516, अप्रेलमा 107,934, मेमा 102,626 र जूनमा 91,363 पर्यटक नेपाल आएका छन्।
0: नेपाल नगरपालिका संघले सार्वजनिक गरेको विवरण अनुसार असार 10 गतेका लागि ऐनले तोकेको समयभित्र देशभर 14 नगरपालिकाले बजेट ल्याउन सकेका छैनन्। त्यसैमध्येको एक हो महोत्तरीको जलेश्वर नगरपालिका। आज हामीले जलेश्वर नगरपालिकाका नगर प्रमुख सुरेश शाह सुनारलाई बजेट अब कहिले ल्याउनुहुन्छ त भनेर सोधेका छौँ।
17: बजेट आउनु भोलि हुन्छ।
18: खास के कारणले विलम्ब भएको थियो यसबारे पनि बताइदिनुहोस् न।
17: संशोधन नभएर हो।
18: त्यसो भए भोलि सार्वजनिक हुने बजेटमा के कस्ता चाहिँ विषयहरू समेटिँदैछन्?
17: अब सबै क्षेत्रमा राख्ने बजेट फिल गर्ने रिङ रोडको बजेट छ, चारवटा हाम्रो पूर्वजको मन्दिरहरू
18: जस्तो अहिले चाहिँ बर्खाको सिजनमा विपदसँग जुत्नु पर्ने धेरै नागरिकहरूको पीड़ा छ विपदको क्षति पनि बेहोर्नु पर्ने विगतको तितो अनुभव छ विपद लक्षित त्यस्तो कुनै कार्यक्रम छ
17: हाम्रो यो सबभन्दा महोत्तरी जिल्लाको यो सदरमुकाम हो हामीले बाढी पहिरोले बढी भोग्न परेको छ हाम्रो 33-36 गाउँ छ हाम्रो पालिकामा मोटामोटी हरेक गाउँमा हाम्रो बाढीले प्रभाव पारे संघीय बजेटले हामी चल्ने हो हामीहरूको यहाँ सरकारले माननीयहरूलाई दिने बजेटहरू त्यो पनि अलिकता कटौती पनि भएको हो प्रधानमन्त्रीजीको गाउँ पनि परेछ यो पालिकाले बजेट दिनुभएको छ कमसे 20-25 करोड फाल्टु बजेट छ यो पालि धेरै राम्रो काम हुन्छ
0: नेपाल परिवेशमा अन्तर्राष्ट्रिय र खेलकुद सहितका समाचार बाँकी नै छन् सुन्दै गर्नुहोला
19: कस्तो राम्रो जुत्ता लगाएको
20: मेड इन दङ्गाली हो नि त राम्रो त भइहाल्छ नि
19: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है सिधै भन न कहाँबाट ल्यायो यो जुत्ता
20: मैले सिधै कुरा गरेको छु तिमी कुरो बुझ्दैनौ दङ्गाली सु मेटेरियल सेन्टरबाट ल्याएको
19: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो कति टिक्दैन भने
20: एकपटक दङ्गालीबाट किनेर हेर न
19: लौ त म दङ्गाली सु मेटेरियल सेन्टरतिर गइहाले है
21: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल
20: स्कुल जुत्ता अफिस जुत्ता कन्भर्स स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ
22: अब दङ्गाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दङ्गाली गार्मेन्ट एन्ड स्कुल युनिफर्म र सम्पूर्ण विद्यालयका जुत्ता टाई बेल्ट ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ
23: दङ्गाली सु मेटेरियल सेन्टर एकता टोल अल्फा बोर्डिङ सँगै साथीको घरमा
20: प्रोप्राइटर सोमराज रैदास
24: सम्पर्क फोन नम्बर 0825367775
20: सम्पर्क नम्बर 98-478-26873
25: हजुर हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एक पटकमा आएर त हेर्नुहोस् दङ्गाली सु मेटेरियल सेन्टरमा
26: सूचना न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ नभुल्नुहोला हाम्रो कुनै शाखाहरू छैनन्
27: मेरुदण्डको नसा च्यापिएको विशिष्टीकृत उपचार तथा पुनर्स्थापना अब घोराई दाङमा यदि तपाईँको ढाड कम्मर तथा गर्दनको नसा च्यापिएर दैनिक क्रियाकलाप गर्न समस्या भइरहेको छ भने हामी नवीनतम प्रविधि र एकीकृत स्वास्थ्य पुनर्स्थापना माध्यमबाट ढाड कम्मर र गर्दनको दुखाई लामो समयदेखि नसा च्यापिएर हातखुट्टा झमझम्याउने सिल्का हान्ने पोल्ने र लाटो हुने इत्यादि समस्याहरूको सफल उपचार गर्दछौ थप जानकारीका लागि नयाँ बजार हाट जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र घोराई 14 नयाँ बजार दाङ शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि फोन 0825-63-509 र मोबाइल 98-453-0653-23
1: इलाका प्रहरी कार्यालयले टाङका प्रहरी निरीक्षक सागर शाहले जानकारी दिनुभएको छ दुर्घटनामा सिटी सफारीमा सवार अन्य 3 जना घाइते भएका थिए उनीहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ सिटी सफारी चालकले टाङ चार निवासी 37 वर्षीय बीरबहादुर राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ
0: कञ्चनपुरको सुक्खा फाटा नगरपालिकालाई स्वच्छ सुन्दर हराभरा र वातावरण मन्त्री नगरका रूपमा विकास गर्ने उद्देश्यले शुक्लाफाटा उद्योग वाणिज्य संघले ग्रीन एण्ड क्लीन शुक्लाफाटा अभियान शुरू गरेको छ अभियान अन्तर्गत वातावरण संरक्षण सरसफाई सम्वर्धन प्रवर्धन तथा प्लास्टिक जन्ने फोहोर न्यूनीकरणका लागि सचेतनामूलक कार्यक्रमसँगै वृहत सरसफाई अभियान सञ्चालन गरिएको हो नगर प्रमुख रणबहादुर महराले एक समारोह बीच अभियानको उद्घाटन गर्दै उद्योग वाणिज्य संघको पहलमा नगरपालिकाले पूर्ण एकताबद्धता रहेको बताउनुभयो
1: गण्डकी प्रदेश सरकारको एक निर्वाचन क्षेत्र एक सड़क योजना अन्तर्गत मुस्ताङको घरबझुङ गाउँपालिकामा चक्रपथ निर्माण सम्पन्न भएको छ उक्त सड़क आयोजना 7 वर्षमा निर्माण सम्पन्न भएसँगै आवागमन सहज भएको स्थानीयले बताएका छन् पूर्वाधार विकास कार्यालय मुस्ताङबाट कार्यान्वयनमा आएको चक्रपथ सड़क सदमुकाम जोमसुम ठिनी ढुम्बा छैरो मार्फा हुँदै पुनः जोमसुम जोड्ने 10.5 किलोमिटर हालै निर्माण सम्पन्न भएको पूर्वाधार विकास कार्यालयका इन्जिनियर सुरेश पाण्डेले बताउनुभयो
0: म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरे बगरमा एक घर एक धारा सहितको खानेपानी योजना निर्माण भएको छ गण्डकी प्रदेश सरकारको विशेष अनुदान सहयोगमा अन्नपूर्ण गाउँपालिकाले वडा नम्बर 6 पर्ने पोखरे बगर र बैसरीमा खानेपानी सुविधा विस्तार गरेको हो
1: भोजपुरलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ। जिल्लाका दुई नगरपालिका र सातवटै स्थानीय तह पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा भएपछि जिल्लालाई औपचारिक रूपमा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको हो।
0: नेपाल परिवेशमा अब अन्तर्राष्ट्रिय समाचार। इरानको राजधानी तेहरानमा देशका पूर्व सर्वोच्च नेता अयतुल्लाह अली खामेनीको अन्त्येष्टिमा विशाल जनसहभागिता देखिएको छ। ठूलो भीड़का कारण तेहरानको मोसल्ला मस्जिदको उत्तरी ढोका खोलिएको बीबीसीले जनाएको छ। खामेनीको अन्त्येष्टि समारोह स्थलमा सहभागी भएकाहरूले अमेरिका विरूद्ध नाराबाजी गर्नुका साथै बदलाको प्रतीक मानिने रातो ब्यानर पनि प्रदर्शन गरेका छन्। उनीहरू खामेनीको हत्याको बदला लिनुपर्नेमा जोड़ दिइरहेका छन्। इरानी अधिकारीहरूले इरान र इराकका विभिन्न शहरमा छ दिनसम्म चल्ने अन्त्येष्टि समारोहमा 1,50,00,000 भन्दा देखि 2,00,00,000 मानिस उपस्थित हुने अपेक्षा गरिएको बताएका छन्। यसैबीच इराकी संचार माध्यमहरूले खामेनीको अन्त्येष्टिका लागि बुधबार देशको राजधानी बगदाद बन्द रहने जनाएका छन्। खामेनीको अन्त्येष्टि समारोह बिहिबार उहाँको गृहनगर मसहदमा हुनेछ। खामेनीको गत फेब्रुअरी 28 अमेरिका इजरायलको संयुक्त हवाई आक्रमणका क्रममा मृत्यु भएको थियो।
1: भेनेजुएलामा आएको शक्तिशाली भूकम्पमा मृत्यु हुनेको संख्या 2,645 पुगेको छ भने 12,666 जना घाइते भएका छन्। भेनेजुएलाको राष्ट्रिय सभाका अध्यक्ष तथा स्थायी शिविर व्यवस्थापनका लागि गठन गरिएको कमाण्ड सेन्टरका प्रमुख जोर्ज रोड्रिग्रेजले टेलिग्राफ मार्फत उक्त जानकारी दिनुभएको हो। वहाँका अनुसार हालसम्म 6,462 जनाको सकुशल उद्धार गरिएको छ भने 86,117 प्रभावित परिवारले राहत तथा आवश्यक सहायता उपलब्ध गराइएको छ। भूकम्पका कारण 885 भवनमा क्षति पुगेको छ भने 189 भवन पूर्ण रूपमा ध्वस्त भएका छन्। प्रभावित नागरिकले आश्रय उपलब्ध गराउन देशभर 59 अस्थायी शिविर संचालनमा ल्याइएको अधिकारीहरूले बताएका छन्। आपतकालीन उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउन 3,305 जना अन्तर्राष्ट्रिय उद्धारकर्मी र 29,567 जना आपतकालीन प्रतिक्रियाकर्मी देशका विभिन्न प्रभावित क्षेत्रमा परिचालन गरिएको रोड्रिग्रेजले बताउनुभयो।
0: नेपाल परिवेशमा अब खेल समाचार।
3: विश्वकप फुटबल विशेष।
4: फिफा विश्वकप फुटबलमा प्री क्वार्टर फाइनलका खेल आज रातीदेखि शुरू हुँदैछन्। सह आयोजक क्यानाडा र अफ्रिकी च्याम्पियन मोरक्को बीच पहिलो खेल हुन लागेको हो। टेक्सासको ह्युस्टनमा हुने यो खेलको विजेताले क्वार्टर फाइनलमा स्थान बनाउनेछ। दुई टोली बीचको खेल नेपाली समयअनुसार आज राति 11:15 शुरू हुनेछ। क्यानाडा पहिलो पटक विश्वकपको अन्तिम 16 पुगेको हो। दुवै टोली नाटकीय जीतसहित यस चरणमा पुगेकाले यो खेल प्रतियोगिताको सबैभन्दा रोचक मध्ये एक बन्ने अपेक्षा गरिएको छ। क्यानाडाले अन्तिम 32 दक्षिण अफ्रिका विरूद्ध इन्जुरी समयमा गोल गर्दै 1-0 को जीत निकालेको थियो। खेल अतिरिक्त समयमा जाने संकेत देखिएको बेला आएको गोलले क्यानाडालाई इतिहासमा पहिलो पटक विश्वकपको नकआउट चरणको खेल जित्ने टोली बनायो। मोरक्कोको यात्रा पनि सनसनीपूर्ण रहेको थियो। नेदरल्याण्ड्स विरूद्धको अन्तिम क्षणमा बराबरी गोल फर्काउँदै मोरक्कोले खेललाई अतिरिक्त समयमा पुर्याएको थियो। त्यसपछि पेनाल्टी सुटआउटमा उत्कृष्ट प्रदर्शन गर्दै मोरक्कोले प्री क्वार्टर फाइनलमा स्थान पक्का गरेको हो। मोरक्को पछिल्लो केही वर्ष यता अन्तर्राष्ट्रिय प्रतियोगितामा बलियो नकआउट टोलीका रूपमा स्थापित हुँदै आएको छ। विश्वकप र अफ्रिका कप अफ नेशन्सका पछिल्ला 8 नकआउट खेल मध्ये उसले 6 खेल जितेको छ, जसमा 3 जित पेनाल्टी सुटआउट मार्फत आएका छन्। सन् 2022 विश्वकपमा सेमी फाइनलमा पुगेर इतिहास रचेको मोरक्को अहिले झन सन्तुलित र परिपक्व टोलीका रूपमा देखिएको छ। यस संस्करणमा उसले प्रति खेल औसत 8.3 प्रहार मात्र सामना गरेको छ भने विपक्षीलाई औसत 0.8 अपेक्षित गोलमा सीमित राखेको छ। यो तथ्याङ्कले मोरक्कोको रक्षा पंक्ति प्रतियोगिताको उत्कृष्ट मध्ये एक रहेको संकेत गर्छ। क्यानाडाका लागि यो अहिलेसम्मकै सबैभन्दा कठिन परीक्षा हुने देखिएको छ। समूह चरणमा बलमाथि नियन्त्रण राख्ने शैली अपनाएको क्यानाडाले दक्षिण अफ्रिका विरूद्ध भने रणनीति परिवर्तन गर्दै प्रतिरक्षात्मक खेल प्रस्तुत गरेको थियो। मोरक्को विरूद्ध पनि प्रशिक्षकले यस्तै संयमित रणनीति अपनाउने सम्भावना देखिएको छ। यदि खेल पेनाल्टी सुटआउटसम्म पुग्यो भने मोरक्कोलाई स्पष्ट मनोवैज्ञानिक फाइदा हुनेछ। हेड टु हेड तथ्याङ्क पनि मोरक्कोकै पक्षमा देखिएको छ। दुई टोली बीच भएका 4 भेटमा क्यानाडाले एक पनि जित निकाल्न सकेको छैन भने मोरक्कोले 3 खेल जितेको छ भने एक खेल बराबरीमा रोकिएको थियो। अर्को खेलमा पूर्व उपविजेता फ्रान्स र पाराग्वे भोलि बिहान 2:45 भिड्ने भएका छन्।
1: र नेपाल प्रिमियर लीग एनपीएलको टोली जनकपुर बोल्ड्सले मार्की खेलाड़ीमा ललित राजवंशीको नाम घोषणा गरेको छ। जनकपुरले आज सामाजिक सञ्जाल मार्फत ललितलाई मार्की खेलाड़ी घोषणा गरेको हो। पहिलो संस्करणमा मार्की खेलाड़ीको रूपमा टोलीमा अनुबन्ध गराइएको आशय वस्तेकलाई रिलीज गरेसँगै रिक्त मार्की खेलाड़ीमा ललित चयन भएका हुन्। लामो समयबाट राष्ट्रिय टोलीको नियमित सदस्य रहेका ललित एनपीएलको पहिलो संस्करणबाटै जनकपुरमा आबद्ध रहेका छन्। आगामी सोमबार तेस्रो संस्करणका लागि नेपाली टोली छनौटका लागि अक्सन हुँदैछ। अक्सनका लागि 347 खेलाड़ीले नाम दर्ता गराएकामा अन्तिम नामावली भने घोषणा भएको छैन।
0: हामी नेपाल परिवेशको अन्त्यमा आइपुगेका छौं। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
1: सरकारको नजरमा 100 कार्यसूची कार्यान्वयनको प्रगति 87%। विपक्षी भन्छन् पूर्ण असफल। मूल्यांकन गर्ने बेला भइ नसकेको विश्लेषकको तर्क।
0: संविधान संशोधन कार्यदलले असार मशान्तभित्र प्रतिवेदन बुझाउने। प्रधानमन्त्री शाह ओलीको बाटोमा हिँड्न खोजेको टिप्पणी।
1: आज राति चार प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना। सतर्कता अपनाउन विभागको आग्रह।
0: इरानी पूर्व सर्वोच्च नेता खामेनीको अन्त्येष्टि समारोहमा विशाल जनसहभागिता। अमेरिका विरूद्ध नाराबाजी। हत्याको बदला लिनुपर्नेमा जोड़।
1: र विश्वकप फुटबल अन्तर्गत प्री क्वार्टर फाइनलका खेल आजदेखि शुरू हुँदै पहिलो खेलमा क्यानाडा र मोरक्को भेट्दै।
0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश सकियो। प्रविधिमा साथ दिने भीम विश्वकर्मालाई धन्यवाद। अप्सरा र जगत बिदा हुन्छौ। नमस्कार।

0: कलात्मक गीतकार संगीतकार राजकुमार बाबर तपाईं अहिले सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम 91.4
1: मेगाहर्ट्ज।
2: स्वास्थ्य क्षेत्रमा विश्वासिलो ठाउँ, कोही कसैलाई रोग लागे गोर्खा अस्पताल जाऊ। सर्जन, फिजिसियन, हाड जोड्ने, नसा, प्रश्न

0: नम्बर गोर्खा पब्लिक हस्पिटल प्रालीको राइदान बिरामी भए गोर्खा हस्पिटल जाम फोन नम्बर टिप्नुहोस् 082-5364-414
1: ओखती साबुनको अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक तेल लामो अनुसन्धान पछि आविष्कार भएको रुगाखोकी नाकबन्ध जिउ दुखेको आदि सबैका लागि एकमात्र अचूक तेल जडीबुटीको शक्ति ओखती आयुर्वेदिक तेल मात्र रु 50 मा
2: गोराहीको लागि आधिकारिक विक्रेता भूषाल स्टोर हस्पिटल रोड गोराहीदाङ फोन नम्बर 082-5161-210 थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि निरज स्टोर सब्जी मण्डी नजिक र प्रवेश श्रृङ्गार दूरसञ्चारदेखि पश्चिम तर्फ
3: सूचना न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल लिएर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला हाम्रो कुनै शाखाहरू छैनन्।
4: सीता के भयो तिमीलाई? घुम्सेर बसेछौ
5: के हुनु नि? बिहे भएको 6 वर्ष भइसक्यो। बच्चा बच्चीको लागि कतै ठाउँ देखायो कतै ठाउँ, तर केही सिप चलेन। अब त आश्रय मरिसक्यो।
4: के कुरा गर्छ निले? हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त। त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ, त्यसै आश्चर्य हुन्छ। कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ, त्यही भएर ढुक्क भएर त्यही जाऊ।
5: ए ठिकै छ, म जान त धेरै ठाउँ गई, अब तिमीले भनिहाल्यौ त्यही पनि अब शिशु क्लिनिक नै जान्छु।
6: शिशु फर्टिलिटी एन्ड आईबीएफ सेन्टर चितवनको शाखा अब घोराहेको दिति चोकबाट। सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर होइन, उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आजै आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
7: नोट, पहिलो परामर्श निशुल्क दिइनेछ। समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
6: शिशु क्लिनिक फर्टिलिटी खोराइदान सड़क विभागको अगाडि एड्रेस बैंक भएको भवनमा। सम्पर्क मोबाइल 98478-23572।
8: नेपालगंज मेडिकल कलेज नेपालगंजमा कार्यरत मानसिक नशा डिप्रेसन मिर्गी लागु पदार्थ रोग विशेषज्ञ डाक्टर मोहम्मद एनुद्दिन बागवान अब घोराही 15 तुलसीपुर चोक स्थित पल्लवी स्वास्थ्य क्लिनिकमा।
9: डाक्टर मोहम्मद अनुद्दिन बागवानद्वारा दिइने सेवाहरू:
10: मानसिक तथा नशा सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
11: छारे रोग मिर्गी निन्द्रा नलाग्ने रिङ्गटा लाग्ने समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
12: युनिच्छामा कमी शरीर काट्ने तथा पागलपन सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
13: लागु तथा मादक पदार्थ सेवन गर्ने समस्या भएकाहरूको जाँचको व्यवस्था।
14: बिरामी जाँच निमित्त यही श्रावण 9 गते शनिबार।
15: अन्य थप विशेषज्ञ डाक्टरी सेवाहरू: नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर शिव रेग्मी, मुटु रोग विशेषज्ञ डाक्टर कृष्ण चन्द्र अधिकारी, सुगर थाइराइड हर्मोन बाजोपन रोग विशेषज्ञ डाक्टर सिमोन सिमखडा।
16: सम्पर्क पल्लवी स्वास्थ्य क्लिनिक कुराही 15 तुलसीपुर चोक दाङ। सम्पर्क फोन नम्बर 082-5161-683 र सम्पर्क मोबाइल नम्बर 98479-35700।
17: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको यस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ।
18: नियमित विशेषज्ञ डाक्टरी सेवाहरू: मेडिसिन वरिष्ठ फिजिसियन डाक्टर जित नारायण यादव, प्रसूति तथा स्त्री रोग वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव,
19: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य,
20: हाड जोड्ने नशा रोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी,
21: भिडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा,
22: साथै ईसीजी पीएफटी मुटुको भिडियो एक्सरे इको
23: इन्डोस्कोपी सेवा
22: प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्।
19: नोट, यस शिव मेडिकलमा अब महिलाहरूको भिडियो एक्सरे का लागि कन्सल्टेन्ट रेडियोलोजिस्ट महिला डाक्टर दृष्टि लामी छानेद्वारा भिडियो एक्सरे सेवा भइरहेको सहर्ष जानकारी गराउँदछौ।
18: सम्पर्क शिव मेडिकल हल हस्पिटल रोड घोराईदान फोन नम्बर 082-5660-734 र 082-5660-138।
19: MBBS MD न्यूरोसाइकाट्रिक टाउको नशा मन यौन तथा दुर्व्यसन सम्बन्धी विशेषज्ञ डाक्टर अरविन्द भूषाल अब सड़क विभाग अगाडि रहेको
3: दिव्य फार्मेसी घुराही दाङमा आउँदै हुनुहुन्छ।
15: सम्बन्धित रोगका बिरामीहरूले समयमै नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
3: डाक्टरद्वारा दिइने सेवाहरू:
15: टाउको, नसा, मन, यौन तथा दुर्व्यसन सम्बन्धी,
3: टाउको दुख्ने, पोल्ने, सिल्का हान्ने एवं गरुङ्गो हुने लगायत रोगको उपचार,
15: मन आत्तिने, डराउने, तर्सिने, मन उदास हुने, धेरै शंका लाग्ने, एकान्तमा बस्न मन पराउने, कानमा केही आवाज आए जस्तो महसुस हुने, बारम्बार आत्महत्याको विचार आउने,
3: छारे रोग, वास्तविकता भन्दा बाहिरको कुरा गर्ने, बहकिने, रिसाउने, दोष लगाउने, अनावश्यक रुने कराउने लगायत बिरामीको सफल उपचार,
15: जाँड, रक्सी, चुरोट, गाँजा लगायत अन्य कडा लागू औषध छुटाउने सम्बन्धी काउन्सिलिङ तथा उपचार सेवा।
14: बिरामी जाँच निमिति यही श्रावण 9 गते शनिबार
4: सम्पर्क दिव्य फार्मेसी घोराई 15 सड़क विभाग रोड दाङ, फोन नम्बर 082-595-410, मोबाइल नम्बर 98-478-2893 र 98-095-12-871।
0: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
1: एक हप्तादेखि यो दाँत दुखेको देखिछ, फेरि छोरा छोरीको दाँत पनि किराले खाएर फाल्ने भएको छ। अब यसको उपचारको लागि कहाँ जाने होला?
14: यी सबै समस्या समाधानका लागि अब बीएनबी डेन्टल क्लिनिकमा डाक्टर आयुष गौतम सिनियर डेन्टल सर्जनद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
4: डाक्टरद्वारा दिइने सेवाहरू:
15: दाँत सफा गर्ने तथा निशुल्क चेक जाँचको सुविधा,
4: बाङ्गा टिङ्गा दाँत मिलाउने,
15: शल्यक्रिया गरेर दाँत निकाल्ने,
4: खाली ठाउँमा दाँत भर्ने,
15: दुखेको दाँतलाई नदुखाई ज्वरैबाट निकालिने,
4: मुखमा घाउ खटेर आउने, गिजाबाट रगत आउने, श्वास गनाउने, दाँत तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याको सफल उपचारको लागि हामीलाई सम्झनुहोस्।
15: सम्पर्क बीएनबी डेन्टल क्लिनिक, घोराही 15 हस्पिटल रोड, निमाहल, कुमारी बैंक अगाडि, घोराही दाङ। सम्पर्क फोन नम्बर 082-595-350 र सम्पर्क मोबाइल नम्बर 98-578-43-123।
21: नाक, कान तथा घाँटी रोगको उपचार सेवा अब सुवर्ण मेडिकल हल, घोराही दाङमा।
3: नाक, कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर सुवर्ण बुढामगरद्वारा प्रत्येक दिन बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क गरी आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
21: अन्य सेवाहरू:
14: हात जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर कृष्ण तिमिल सिन्हाद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
2: सुगर, थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर एसएन यादवद्वारा प्रत्येक महिनाको दोस्रो शुक्रबार बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
14: बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेलद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
21: प्रत्येक दिन डाक्टर नवराज केसीद्वारा बिरामीहरूको चेक जाँच तथा उपचार सेवा।
4: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
15: सम्पर्क सुवर्ण मेडिकल हल, घोराही 14 आर्मी रोड। सम्पर्क फोन नम्बर 082-585-694। सम्पर्क मोबाइल नम्बरहरू 98-578-3145, 98-478-3153 र 98-649-41944।
23: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 98-43-00-88-04, 98-43-00-88-04, www.pashupatiicare.com।
15: खुसीको खबर।
3: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
21: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली, हस्पिटल रोड, घोराही दाङ। सम्पर्क फोन नम्बर 082-595-847, 082-595-847।
3: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक, घोराही दाङमा।
5: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमएस र पेट छाती मुटु सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी एमबीबीएस एमडीद्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
6: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ। सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खोराहिदाङ। सम्पर्क फोन नम्बर 082-595-829। सम्पर्क मोबाइल नम्बर 97-4-92-64-643 र 98-578-53-825।
7: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
8: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
7: अरे केटा, उमेर जो जाँगर छँदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु।
8: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
7: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ त्यसले।
8: ल ल काका, गइहाले म।
24: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
25: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
24: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजार भित्र, मोबाइल नम्बर 98-4-98-87-741।
26: नमस्ते, म गायक जगदीश तमाल, यहाँ सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम 91.4।

राति 9 बजे को मध्यपश्चिम हाइलाइट्स बाट अमृता डागी को नमस्कार। दाङमा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन्। एकजनाको अवस्था गम्भीर रहेको छ। दाङको खुराही उपमहानगरपालिका 9 मछाहीमा खेतमा धान रोपाई गरिरहेका समयमा शनिबार बेलुका 6 बजे परेको चट्याङबाट दाङको बंगलासुली गाउँपालिका 2 मर्पेक्सकी 26 वर्षकी दीपा थापाको मृत्यु भएको दाङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिनुभएको छ। चट्याङबाट गम्भीर घाइते थापालाई उपचारका लागि खोराही स्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएकोमा चिकित्सकले मृत घोषणा गरेको थियो। अन्य दुईजना घाइते बंगलासुली गाउँपालिका 2 मर्पेसका 29 वर्षका कमला थापा र सुही ठाउँका 34 वर्षका सन्दीप विकको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ। घाइते मध्ये कमला थापाको अवस्था गम्भीर रहेको र सन्दीप विकको अवस्था मध्यम रहेको दाङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिनुभएको छ। दाङको राप्ती गाउँपालिकामा कपडा बैंक स्थापना गरिएको छ। आज आयोजित एक कार्यक्रमका बीच राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश पिष्टले कपडा बैंकको शुभारम्भ गर्नुभएको हो। राप्ती गाउँपालिकाको समन्वय तथा कोलोथेन फूड बैंक नेपालको आयोजनामा पुनः प्रयोग गर्न मिल्ने कपडाको व्यवस्थापन तथा आवश्यक व्यक्तिसँग निशुल्क वितरण गर्ने उद्देश्यले गाउँपालिकाको कार्यालय परिसरमा कपडा बैंक स्थापना गरिएको हो। कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष प्रकाश पिष्टले प्रयोग गर्न मिल्ने कपडा घरमा थन्काएर राख्नुभन्दा आवश्यक व्यक्तिसम्म पुर्याउन मानवीय सेवाको उत्कृष्ट उदाहरण भएको बताउनुभयो। उहाँले कपडा बैंक मार्फत आर्थिक अवस्था कमजोर भएका विपन्न तथा आवश्यकतामा रहेका नागरिकले प्रत्यक्ष लाभ लिन सक्ने विश्वास व्यक्त गर्नुभयो। हुनेले दिने र नहुनेले लिने अवधारणामा आधारित कपडा बैंकले समाजमा सहयोग सद्भाव र साझेदारीको संस्कार विकास गर्ने उहाँको भनाइ थियो। कार्यक्रममा क्लोथ एण्ड फूड बैंक नेपालका अध्यक्ष कमल जीशीले देशव्यापी रूपमा कपडा बैंक स्थापना गर्ने अभियान सञ्चालन गरिरहेको जानकारी दिनुभयो। उहाँका अनुसार संस्थाले 2 वर्षको अवधिमा देशका 207 स्थानीय तहमा कपडा बैंक स्थापना गरिसकेको छ भने 27 जिल्लामा आफ्नो अभियान विस्तार गरेको छ। जीशीले हालसम्म संकलित कपडा मार्फत 2 लाख भन्दा बढी व्यक्तिलाई सहयोग गरेको तथा करिब 60 करोड़ रूपियाँ बराबरको कपडा वितरण भइसकेको जानकारी दिनुभयो। उहाँले विभिन्न वर्गमा नागरिक मात्र नभई आवश्यक पर्ने जोसुकीले पनि कपडा बैंकबाट कपडा लिन सक्ने व्यवस्था रहेको बताउनुभयो। प्रयोगकी कपडाको पुनः प्रयोगले वातावरणमा पर्ने नकारात्मक असर न्यूनीकरण गर्न समेत मदत पुग्ने उहाँको भनाइ थियो। र दाङ जिल्ला फोटोग्राफर एसोसिएशनको कार्यालय आज खुराहीमा एक कार्यक्रमका बीच उद्घाटन गरिएको छ। 2057 सालमा स्थापना भएको एसोसिएशनले 2 दशक भन्दा बढी समयपछि आफ्नै कार्यालय स्थापना गरेको हो। एसोसिएशनका अध्यक्ष लक्ष्मण निपानेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि संस्थापक उपाध्यक्ष एवं वरिष्ठ फोटोग्राफर मधुसूदन जोशीले कार्यालय स्थापना संस्थाको इतिहासमा महत्वपूर्ण उपलब्धि भएको बताउनुभयो। उहाँले लामो समयदेखिको सपना साकार भएको उल्लेख गर्दै कार्यालयले संस्थाको पहिचान गरिमा र विश्वसनीयतालाई थप उचाइमा पुर्याउने विश्वास व्यक्त गर्नुभयो। संस्थाको एकता सक्रियता र निरन्तरताले मात्र कार्यालयको महत्व अझ बढ्ने उहाँको भनाइ थियो। विशिष्ट अतिथि दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष एवं नेपाल फोटोग्राफर महासंघका उपाध्यक्ष वसन्त जोशीले स्थापना भएको संस्था लामो समयसम्म स्थायी कार्यालय विहीन अवस्थामा सञ्चालन हुँदै आएको स्मरण गर्दै उहाँले कार्यालय स्थापना हुनुलाई संस्थाको नयाँ यात्राको शुरूआतको रूपमा चित्रण गर्नुभयो। उहाँले अबको लक्ष्य आफ्नै जग्गा खरिद गरी सुविधा सम्पन्न भवन निर्माण हुनुपर्ने बताउनुभयो। त्यसका लागि सम्पूर्ण फोटोग्राफर समुदाय पूर्व पदाधिकारी र शुभेच्छकहरू एकजुट भएर आर्थिक तथा नैतिक रूपमा सहयोग गर्नुपर्नेमा उहाँको जोड थियो। कार्यक्रममा नेपाल फोटोग्राफर महासंघका सचिव गणेश दंगाल, सदस्य नारायण खनाल, दाङ जिल्ला फोटोग्राफर एसोसिएसन
फेडरेशनका पूर्व अध्यक्ष वसन्त न्यूपानी, पूर्व सचिव लवली थापा, लुम्बिनी प्रदेश उपाध्यक्ष दुर्गा प्रसाद चौधरी, प्रदेश सदस्य कृष्ण पन्थी तथा तुलसीपुर शाखाका अध्यक्ष मिनराज ओली लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए। उपाध्यक्ष हुम रेग्मीको स्वागत मन्तव्यबाट शुरू भएको कार्यक्रमको सहजीकरण महासचिव एम बहादुर आरसीले गर्नु भएको थियो। हौसलीलाई राति 9 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा समाचारका साथ हामी तपाईँको साथमा छौ। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: 94.4 मेगाहर्जमा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: नमस्ते दाई भाउजू, होइन घरमा तालै ठोकेर कता हिँड्न लाग्नु भएको?
2: नमस्ते नमस्ते,
3: कता हिँड्नु नि बाबु? बजारतिर नि
4: अङ्कल, मलाई साइकल किन्न, मैले बाबुलाई बसालेर स्कुल जाने।
1: के गर्ने बाबु, छोराले साइकल साइकल भनेर हैरान पारेछ। न त लाइसेन्स चाहिने, न त पेट्रोल बन्द, न त चक्का जामले नै अप्ठ्यारो पार्ने। फेरि थोरै सामान लिन पनि मै बुढो नै जोतिनु पर्ने, त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
5: लौ हेर, किन नहुनु दाई, हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला, बाहिरै साइकल देखिन्छ जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ, त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
1: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जान।
6: साथै हामी कहाँ सुपथ मूल्यमा मोपेड इलेक्ट्रिक साइकल पनि बिक्री वितरण भइरहेको सहर्ष जानकारी गराउँदछौ।
7: फेरि एकपटक न्यू कालिका साइकल स्टोर, पुरानो राप्तीहल रोड, छोराही दाङ,
8: दीपक स्ट्रीट, सम्पर्क मोबाइल 98474727977
9: र 98578369।

0: वाय नेटको आई वन गिफ्ट वन फ्री अफरमा तीन महिनाको 125 एमबिपिएस इन्टरनेट र 2700 खरिद गर्दा फ्री इन्टरनेट प्याकेज नयाँ जडानको लागि गिफ्ट गर्ने मौका सफल रेफरलमा आफ्नो लागि एक महिना फ्री इन्टरनेट वाय नेट अब सबै कनेक्टेड
1: स्त्री रोग विशेषज्ञ डाक्टर आउने बारे सूचना
2: वरिष्ठ स्त्री रोग विशेषज्ञ तथा महिला क्यान्सर रोग सर्जन बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल चितवनमा पूर्व कार्यरत डाक्टर प्रवीण योगीको हाई 15 सड़क विभाग रोडमा दिव्य फार्मेसीमा बिरामीको चेक जाँच गरिने हुँदा समयमै नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिनुहोस् र आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
1: विशेषज्ञ डाक्टरद्वारा दिइने सेवाहरू
3: महिनावारीमा समस्या महिनावारी रोकिनु
1: स्वेत पर्दर पिसाब पोल्ने समस्या
3: पाठेघरमा समस्या पाठेघर खस्नेको समस्या
1: पाठेघरमा मासु पलाउने
3: निसन्तान महिलाको चेक जाँच
1: स्तन क्यान्सर पाठेघरमा क्यान्सर भए नभएको चेक जाँच लगायतका महिला सम्बन्धी सम्पूर्ण रोगहरूको आधुनिक मेसिनद्वारा चेक जाँच गरिनुका साथै उचित परामर्शका लागि सम्पर्क गर्नुहोला।
4: बिरामी जाँच निमिति यही असार 26 गते शुक्रबार
1: सम्पर्क दिव्य फार्मेसी घोराई 15 सड़क विभाग रोड दाङ फोन नम्बर 082-595-410 मोबाइल नम्बर 98-478-28913 र 98-095-12871
3: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
5: लामो समयदेखि घुँडा दुख्ने समस्या भएका बिरामीहरूको लागि खुसीको खबर तपाईँको उमेर 40 वर्ष भन्दा माथि भयो र तपाईँ घुँडा दुख्ने तन्क्याउन र खुम्च्याउन नमिल्ने घुँडा सुनिने जोड्नीमा तातो महसुस हुने भर्याङ चढ्न अनि ओर्लिन गाह्रो हुने घुँडाबाट बेला बेलामा आवाज जस्तो आउने इत्यादि लक्षण छन् भने घुँडाको जोड्नी खिएको समस्या हुन सक्छ। यस्तो समस्याको समयमै उचित निदान तथा उपचार गरेमा रोगको जटिलता कम भई गुणस्तरीय जीवन जिउन सकिन्छ। विशेषज्ञ परामर्श तथा उपचारको लागि सम्पर्क नयाँ बजार हार जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र घोराई 14 नयाँ बजार दाङ शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि फोन 082-568-509 र मोबाइल 98-453-0653-23।

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम एफएम 91.4
1: मेगाहर्ट्ज। यो दाँत दुखेर मर्नु भयो।
2: दाँत छोपेर बसिराख, औषधि गर्न जानु भनेको मान्ने होइन।
1: अस्ति भर्खर त औषधि गरेको, 20 को 19 भएको होइन।
2: जहाँ पाए त्यही औषधि गरेपछि त्यस्तै त हुन्छ।
1: आफूले यहाँ दुखेर मर्नु भइसक्यो, तिमी भन न कहाँ जाउँ। म
2: कोराहीको हस्पिटल रोडमा रहेको सगरमाथा डेन्टल क्लिनिकमा जानु न, अनि चाँडै निको हुन्छ।
3: हप्ताको सातै दिन दन्तरोग विशेषज्ञद्वारा सेवा प्रदान गर्दै आएको सगरमाथा डेन्टल क्लिनिक।
4: दन्तरोग तथा मुख सम्बन्धी समस्याको लागि बाहिर जानै नपर्ने जनस्वास्थ्य कार्यालय दाङद्वारा सूचीकृत क्लिनिक।
5: सगरमाथा डेन्टल क्लिनिकमा लामो समय अनुभव प्राप्त गर्नुभएका डाक्टर मोनिका थापा छेत्री सीएमसी टीयू डेन्टल सर्जनद्वारा प्रत्येक दिन बिरामी जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ।
6: मुखको शल्यक्रिया, दाँतको एक्सरे सेवा, दाँत सफा गर्ने र टल्काउने, नमिलेको बाँगाटिङ्गा दाँत मिलाउने, दाँत नभएको ठाउँमा कृत्रिम दाँत राख्ने, बनाउने, भाँचिएको दाँतमा झिक्नु नपर्ने गरी दाँत लगाउने, किराले खाएको दाँत भर्ने, दाँतको रङ भर्ने, चाँदी भर्ने, दाँत निकाल्ने, मुखमा घाउ खटेर आउने, गिजाबाट रगत आउने, गिजा सुन्निने, मुख गन्नाउने, मुखमा सेतो गब्बा आउने लगायतका समस्याहरूको भरपर्दो उपचारका लागि हामीलाई सम्झनुहोस्।
7: सगरमाथा डेन्टल क्लिनिक, हस्पिटल रोड, घोराई दाङ।
4: सम्पर्क फोन नम्बर 082-5-63-0-27,
7: 98-41-68-47-46।
4: नियमित रूपले दन्त परीक्षण गराउनुहोस् र दिनको 2 पटक अनिवार्य ब्रस गरी सधैँ स्वस्थ रहनुहोस्। सगरमाथा डेन्टल क्लिनिक द्वारा जनहितमा जारी सन्देश।
2: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
8: प्राविधिक शिक्षा क्षेत्रमा आफ्नो अलगै र विशिष्ट पहिचान बनाउन सफल अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त एस कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट सीओईएम नेपालगंजमा शैक्षिक सत्र 2083-84 लागि 4 वर्षे ब्याचलर अफ सिभिल इन्जिनियरिङ विषय 13 ब्याजमा र ब्याचलर अफ आईटी इन्जिनियरिङ 6 ब्याजमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
9: प्लस टू वा डिप्लोमा इन इन्जिनियरिङ, प्राविधिक धार वा विज्ञान संकाय, गणित वा बायोलोजीमा जीपीए प्रणाली अनुसार कम्तीमा सी ग्रेड वा 45% उत्तीर्ण सम्पूर्ण इच्छुक विद्यार्थीहरूले यथाशीघ्र सम्पर्क राख्नुहोला। साथै स्थानीय तहबाट सिफारिश भई आएका गरीब तथा जेहेन्दार विद्यार्थीहरूलाई 40% छात्रवृत्ति उपलब्ध गराइनेछ।
8: हाम्रा विशेषताहरू:
9: उत्कृष्ट शैक्षिक वातावरण,
8: अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा पठन पाठन गराइने,
9: व्यवस्थित पुस्तकालय, प्रयोगशाला र इन्टरनेट पहुँच,
8: उपयुक्त शैक्षिक एवं रोजगार परामर्श।
3: विस्तृत जानकारीका लागि कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्ट नेपालगंज 10 शीतल नगर बाँके, जिल्ला वन कार्यालयको पूर्वपट्टि, सुर्खेत रोड।
4: सम्पर्क फोन 081-536-086
9: र मोबाइल नम्बर 98-480-96-600, 98-580-36-086 र 98-481-72-273।
10: मध्यपश्चिम टाइम चेक, यति बेला रात्रिको 10 बजेको छ।

राति 10 बजेको मध्यपश्चिम हाइलाइट्सबाट अमृता डागीको नमस्कार। महिलालाई सिप रोजगारी र आत्मनिर्भरतासँग जोड्ने उद्देश्यले लमही नगरपालिकाले सञ्चालन गर्दै आएको लघु उद्यम प्रबन्धन कार्यक्रम अन्तर्गत उद्यमी महिलालाई प्रविधि मैत्री सामग्री हस्तान्तरण गरिएको छ। गरीबी निवारणका लागि लघु उद्यम विकास शाखा मार्फत सञ्चालन हुँदै आएको कार्यक्रम अन्तर्गत विभिन्न सिपमूलक तालिम पूरा गरेका महिला उद्यमीलाई व्यवसाय विस्तारमा सहयोग पुग्ने गरी आवश्यक उपकरण उपलब्ध गराएको हो। लमही नगरपालिकाले विगतका वर्षदेखि नै महिलालाई विभिन्न सिपमूलक तालिम प्रदान गर्दै आएको छ। तालिमपछि उनीहरूलाई व्यवसाय सञ्चालन गर्न आवश्यक औजार तथा उपकरण उपलब्ध गराउँदै आएको नगरपालिकाले यस वर्ष पनि प्रविधि हस्तान्तरण कार्यक्रमलाई निरन्तरता दिएको हो। नगरपालिकाले सिप जिकाउने मात्र नभई सिकेको सिपलाई विवादमा उतारेर आयोजन गर्न सक्ने वातावरण निर्माण गर्ने उद्देश्यले गरीबी निवारणका लागि लघु उद्यम विकास शाखा मार्फत विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको सुनाएको छ। लघु उद्यम विकास शाखा कि उद्यम विकास सहजकर्ता यता पुन मगरका अनुसार लमही नगरपालिका तीनका कपड़ाको झोला उत्पादन गर्ने उद्यमी समूहलाई एक थान इलेक्ट्रोनिक ओभरलक मेसिन, दुई थान इलेक्ट्रोनिक सिलाई मेसिन तथा एक थान टेबुल हस्तान्तरण गरिएको छ। त्यसै गरी वडा नम्बर 6 नयाँ उद्यम शुरू गरेका लेडिज चप्पल उत्पादन गर्ने उद्यमीलाई एक थान अम्ब्रेला सिलाई मेसिन र एक थान स्टुल वितरण गरिएको छ। नगरपालिकाले यस्तो उपकरण उपलब्ध गराएपछि उद्यमी महिलाले उत्पादनको गुणस्तर सुधार गर्न, उत्पादन क्षमता वृद्धि गर्न तथा बजारको माग अनुसार सामान उत्पादन गर्न सहज हुने विश्वास लिएको छ। यस वर्ष शुरू भएपछि वैशाख 1 गतेदेखि असार 19 गतेसम्म विपत्सने घटनामा 127 नागरिकले च्यान गुमाएका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकी प्रवक्ता शान्ति महतका अनुसार सो अवधिमा भएका कुल 2,721 विपत्सने घटनामा 127 मृत्यु भएको तथा 773 जना घाइते भएका छन्। ती विपदमा 3,722 परिवार प्रभावित भएको पनि प्राधिकरणले आज सार्वजनिक गरेको विपद बुलेटिनमा उल्लेख छ। सबैभन्दा बढी सर्पदंशका 398 घटनामा परेर 23 जनाको मृत्यु भएको छ भने 375 जना घाइते भएका छन्। त्यस्तै लेक लागेका 54 घटनामा 21 जनाको मृत्यु र 34 जना घाइते, त्यस्तै चट्याङ लागेर 205 घटनामा 19 जनाको मृत्यु र 98 जना घाइते भएका छन्। त्यस्तै सबैभन्दा बढी घटना भने आगो लागेका भएका छन्। आगो लागिमा 830 घटनामा 17 जनाको मृत्यु भएको छ भने 100 जना घाइते भएका छन्। जनावरको आक्रमणका 147 घटनामा 14 मृत्यु र 82 जना घाइते भएका छन्। हावाहुरीका 474 घटना भएका र ती घटनामा परेर 13 जनाको मृत्यु तथा 67 जना घाइते भएका पनि प्राधिकरणले जानकारी दिएको छ। यस्तै बाढ़ी, पहिरो, भारी वर्षा, डुंगा पल्टिएर वन डडेलो तथा हिउँ पहिरोमा परेर मानवीय क्षति भएको पनि प्राधिकरणले जानकारी दिएको छ। प्रवक्ता महतका अनुसार पछिल्लो 24 घण्टामा मात्रै पनि 27 जिल्लामा 31 विपदका घटना भएको र ती विपदमा परेर 1 जनाको मृत्यु भएको तथा 15 जना घाइते भएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह नेतृत्वको सरकारले घोषणा गरेको शासकीय सुधार सम्बन्धी 100 कार्य सूची कार्यान्वयनको प्रगति 87.2% रहेको छ। सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा आज सरकारको 100 दिनको प्रमुख उपलब्धि सार्वजनिक गर्नुहुँदै शिक्षा तथा खेलकुद मन्त्री एवं सरकारका प्रवक्ता सस्मित पोखरेलले 100 बुधे कार्यसूचीको 77 बुधा कार्यान्वयन भइसकेको जानकारी दिनुभयो। उहाँका अनुसार 17 बुधाको प्रगति 80% माथि छ भने 13 बुधाको प्रगति 60% भन्दा कम रहेको छ। वर्तमान सरकारले गत 13 गते समग्र कार्य सम्पादनलाई नतिजामुखी, प्रभावकारी, मापन योग्य र जवाफदेही बनाउन तथा नागरिक जीवनमा प्रत्यक्ष सुधार ल्याउने उद्देश्य सहित नतिजामा आधारित शासकीय प्रबन्धन लागू गर्ने घोषणा गरेको छ।
र बाँकीमा असार 12 गतेसम्म 0.5% मात्रै धान रोपाई भएकोमा एक सातापछि असार 19 गतेसम्म 18% पुगेको छ। कृषि ज्ञान केन्द्र बाँकीका अनुसार जिल्लामा आकाशीय वर्षा भएपछि धान रोपाईमा वृद्धि भएको हो। कृषि ज्ञान केन्द्रले शुक्रबारसम्म जिल्लामा 6,080.4 हेक्टर अर्थात कुल धान रोपाई हुने क्षेत्रफलको 18% भूभागमा रोपाई सकिएको सुनाएको छ। केन्द्रका प्रमुख डाक्टर विनोद खिमिरेले आकाशीय वर्षा भएका कारण एक सातामा धान रोपाईको दर बढेको जानकारी दिनुभयो। कार्यालयको तथ्याङ्क अनुसार असार 12 गतेसम्म जिल्लामा न्यून क्षेत्रफलमा मात्रै रोपाई भएको थियो। बाँकीमा कुल 55,826 हेक्टर क्षेत्रफलमा खेती हुने गरेकोमा 33,780 हेक्टरमा धान रोपाई हुने गर्दछ। यस वर्ष ढिलो गरी वर्षा शुरू भएका कारण रोपाई केही ढिलो भए पनि यहाँको रैथाने चलन अनुसार यो अवस्था सन्तोषजनक रहेको कृषि ज्ञान केन्द्रले सुनाएको छ। बाँकीमा किसानले भदौ पहिलो सातासम्म धान रोपाई गर्ने भएकाले अहिलेको गतिलाई स्वाभाविक मान्नुपर्ने कार्यालयको भनाइ छ। सिट्टा सिंचाई सुविधा उपलब्ध भएका क्षेत्र तथा पम्पसेट एवं मोटरको प्रयोग गरी धानको ब्याड राखेका किसानहरूले वर्षा हुनासाथ धान रोपाईलाई तीव्र पारेका छन्। हौस अहिलेलाई राति 10 बजेको मध्यपश्चिम हाइलाइट सकियो। यी हाइलाइटसँगै आजका लागि हाम्रा दिवा तथा रात्रिकालीन प्रसारण सेवा यही पूरा हुन्छ। हामीलाई दिनभर सुनेर साथ दिनुभयो तपाईँ सबै श्रोताहरूलाई धेरै धन्यवाद। भोलि बिहान 5 बजेको समयसँगै फेरि हामी आउने नै छौ। त्यही 3 जेलसम्मका लागि रेडियो मध्यपश्चिम परियालाई आज्ञा दिनुहोस्। नमस्कार, शुभरात्री।

शुभ प्रभात। दाङ सूचना तथा संचार सहकारी संस्था लिमिटेड द्वारा संचालित रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज बाट प्रभातकालीन नमस्कार। आदरणीय श्रोता हजुरहरुको आजको दिन सुखद र सार्थक रहोस् भन्ने हार्दिक कामना सहित आजको कार्यक्रमको शुभारम्भ गर्दछौं।

आकाश गंगाको अवतरण, हिमाली जलधाराको आकर्षण, जनदैलामा ज्ञान धाराको प्रसारण, कार्यक्रम त्रिवेणी, अन्वेषणका शिखरहरू, खोजका गल्छीहरू र यात्राका पाइलाहरू, कार्यक्रम त्रिवेणी।

0: लाउ कानै तिर भनी टिपिन गुर्सिनीले गुरास नेवारनीले मधुसुमनले जेल दिइन् केशपाश भोटेनीले मगमग बुकी फूल बाँधिन् तुनामा कोइली बोल्यो बन बन नया प्रीतिको सम्झनामा
1: वैशाख कवितामा राष्ट्र कवि माधव प्रसाद घिमिरे। नमस्कार, सार संकेत द्वार उघार तथा भाव प्रसार को कार्यक्रम त्रिवेणी में हामी सारा श्रोतालाई हार्दिक स्वागत गर्दछौं। आजको प्रसारमा हामी कपाल का बारे में केही बोल्नेछौं। शिर को केश पास बारे केही शब्दले सत्य संकेत को प्रयास गर्नेछौं। तर आरम्भमा भने कपाल को रम्य रमिता रमणीयता का संगीत ललिता श्रवण। कपाल कपाललाई केश भनिन्छ, बाल भनिन्छ, एक एकलाई रौं भनिन्छ, कपालको रौं अगणित छ, अथाह छ, कसका कपालमा कति केश छन् कसैलाई थाहा छैन, स्वयंलाई पनि ज्ञान छैन। यो अज्ञात आयाम आकाशको अंश हो, मानिसको शिरमा आकाशीय आगत छ, यही आगतको नाम नै कपाल हो। आकाश अनन्त छ, असीम छ, अव्ययी छ, अखण्ड छ, पूर्ण छ, सम्पूर्ण छ, यही आयामको बास केश बनेर कपाल बसेको छ। त्यसैले क्रान्तदर्शी कविहरू कपाललाई बादलसँग तुलना गर्छन्, घनघटासँग जटाको तुलना गर्छन्, महादेवको जटामा आकाशबाट गंगा अवतरणको बयान गर्छन्, खगोल जस्तो शिरगोलको सम्बन्ध ईश्वरसँग समीप रहेको समीक्षा गर्छन्, शिर सम्पदा शरीरको सबैभन्दा महत्वपूर्ण क्षेत्र भनेर सम्मान गर्छन्, शिरै माथि हात जोडेर ईश्वरको प्रार्थना गर्छन्, शिर खण्ड वदनको सबैभन्दा उत्तम अंग हो, बदनी सदनको छानो हो, मानव मन्दिरको गजूर हो, यो गजूरलाई गरिमामय बनाउन प्रकृतिले शिरमा पगरी जस्तो केश राशिको सिर्जना गरेको छ, कपाल उमारिदिएको छ, शिरको प्राकृत शोभा केश राशि हो, झपक्क परेको कपाल हो, सलक्क परेका केश केस्राहरू हुन्, टलक्क टल्किने रौं हुन्, मानिसलाई रौंले मयूरलाई प्वाकले झै, डाँफेलाई कल्कीले झै, परेवालाई भुवाले झै भव्य रम्य र सुन्दर बनाएको छ। मानिसलाई केशले देशको झण्डा जस्तो, वृक्षको फलफूल जस्तो, पर्वतको टुप्पामा देखिने उदयको रवि रश्मि जस्तो भएर शिरको शोभा बढाएको छ। केशकै आधारमा भगवानको परिचय छ। जटा पाल्ने शंकर, जटाधर सीधा रौं हुने ऋषिकेश, घुम्रे केश भएका कृष्ण, केशवमा केशकै परिवेश पाइन्छ। केश विन्यास, केश परिधान, केश श्रृंगार मानिसको युगौं पुरानो कला हो। केशमा लैंगिक भेद छैन, पुरूषको शिरमा पनि केश उम्रेकै छ, स्त्रीको शिरमा पनि पलाएकै छ। जन्मदै विकसित भएर पलाएर आउने यो केश शरीरको अन्य भागको रौं भन्दा विशेष छ। दारी पछि पलाउँछ, जुंगा पनि पछि नै पलाउँछन्, छातीको रौं पनि पछि नै उम्रन्छ, काखीको जैरी पनि बैंसको बेलामा देखिन्छ, औंलाका छुसी पनि पछि नै लम्बिन्छन्। तर शिरको केश भने गर्भैदेखिको आगत हो, प्रकृतिले पैदा गर्दा नै हरिदिएको सौभाग्य हो, शरीर बन्दा स्थापित भएको अलंकार हो। यो केश राशि र शरीरको अस्तित्व अन्योन्याश्रित जस्तो लाग्दछ। कपालका रौं मानिसको उत्पत्तिसँग सम्बन्धित छ, मानिस रहनुमा कपालको रौंको केही रहस्य छ, यी रौंले आकाशसँग सम्बन्ध गाँस्दा हुन्, खगोलसँग संवाद गर्दा हुन्, वा ईश्वरीय सत्तातर्फको केही संकेत इंगित गर्दा हुन्, यहाँबाट उतातिर केही संकेत सम्प्रेषण गर्दा हुन्। यसैले रौं रमाइला विषय मात्र होइनन्, यी रहस्यका रेशा पनि हुन्। तर मानिसले रौं प्रति त्यति रमितापूर्ण रहस्य देखेको छैन, गहिरिएर हेरेको छैन, यसको राज के हो बुझेको छैन। धेरै पशुको शिरमा सिंह पलाउँछ, जुरो पलाउँछ, सिउर आउँछ, तर ती पछि मात्र पलाएका हुन्। मानिसको शिरमा यी केश जन्मदै किन आवश्यक भयो, प्रकृति बताउलिन्। मानिसले शरीरका अन्य अंगको त केही अध्ययन गरेको छ, तर रौंको रहस्यबारे त्यति ध्यान दिएको छैन। भैरव अर्यालले टाउकाको बारेमा निबन्ध लेखे, मान्छे मोडल भनेर शिरमा रौंको सट्टा एन्टेना राख्ने व्यङ्ग्य गरे, तर केशका बारेमा त्यति भित्र पसेनन्। हृदय चन्द्र सिंहले जुंगा बारे लेख त लेखे, तर जटाको जरा जाल सञ्जालमा भने पसेनन्। सनातन सभ्यताले केशका बारेमा केही संस्कार संस्कृति स्थापित गरेको छ, यसमा यसमा लटा चुडा जटा पाल्ने केश मुण्डन गर्ने र केश श्रृंगार गर्ने तीन विधान पाइन्छन्। जन्मदै आएको केशलाई चुडा भनिन्छ। शिरमा झपक्क परेको केशले सम्पन्न वा जन्मदै रम्य केशले सुशोभित बाला वा किशोरको शोभालाई कपाललाई चुडामणी भनिन्छ। यसरी शिरमा पगरी जस्तै गरी झप्प गरी पलाएको केशलाई चुडामणी मानिन्छ र 32 लक्षण मध्येको एक पनि मान्ने चलन छ। जन्मजात केश काट्ने विधानलाई चुडाकर्म भन्ने परम्परा छ। व्रतबन्ध गर्नुभन्दा पहिला चुडाकर्म गर्ने चलन छ। चुडाकर्म गर्दा विधिपूर्वक बालकको टाउकोमा रहेको भुमरी हेरी टुपी राखेर केश मुण्डन गरिन्छ अनि व्रतबन्ध गरेर विद्या अध्ययन थाल्ने चलन छ भने किशोरीहरूको केश बाटेर दुई चुल्ठी बनाई पढ्न पठाउने चलन छ। व्रतबन्ध गरेको छोराले केशमाथि टोपी लगाउने, खाँदा पूजा गर्दा देव दर्शन गर्दा टोपी झिकी दर्शन गर्ने चलन छ। माता पिता र गुरुको निधन भएको खबर सुन्नासाथ टोपी झिक्नु पर्ने व्यवस्था छ। माता पिताको मृत्यु भएमा दाह संस्कार गर्न छोराले केश मुण्डन गर्ने चलन छ। श्राद्धादि कर्ममा समेत केश मुण्डन गर्ने प्रचलन रहेको छ। देशमा नरेशको निधन हुँदा समेत देशवासीले केश मुण्डन गरी शोक व्यक्त गर्ने चलन छ। तत्कालीन राजा वीरेन्द्रको निधनमा दुनियाँले केश मुण्डन गरी श्रद्धा प्रकट गरेका थिए। संस्कारको क्षेत्रमा मात्र नभई केशको कथा श्रृंगारमा व्यापक छ। विगतमा विश्वकर्माले बनाएको छुरा उद्याएर खोर्यात खोर्यात पारी सबै केश खौरेर शिर गोल बनाई केश सफा गर्ने चलनमा परिवर्तन आएको छ। आज त केश काट्ने कैंचीको चलन छ। सबै खौरनु पर्दैन, माथि माथि छाँटेर काटेर मिलाएर बाल बनाउने, जुल्पी पाल्ने, केशको कला देखाउने जमाना आएको छ। कोही केशले कान छोप्ने, कोही कान खोल्ने, कोही झ्याप्प पाल्ने, झ्याप्प झ्याप्प हल्लाउँदै हिँड्ने, हावामा केश झुलाएर नाच्ने, फिल्म चलचित्र नाटक इत्यादिमा हावा नचले पनि पंखाले हल्लाएर केश डोलाई सुन्दरता देखाउने चलन हामीले देखेकै छौ। केशमा पनि कोही सामान्य केश पाल्ने, कोही लटा पाल्ने, नाना तरहका केश कला देशमा भित्रिएका छन्। अर्काको केश हेरेर पनि केश कला अंगीकार गर्ने चलन आएको छ। शिवको जस्तो जटा बनाउने, कृष्णको जस्तो घुम्रे केश पाल्ने ऋषिको झैं, लटा पार्ने भिक्षुको झैं, सिनित्तै ख्वात्तै खौरेर मुडुलो बनाउने केशका परम्परागत शैली पनि छँदैछन्। कतिले पश्चिमी प्रसिद्ध पात्रको पनि केश शैली पछ्याएका छन्। अब बब मार्लेको जस्तो लामा लुडा पार्ने पेले, मेराडोना, रोनाल्डो, मेसी, काका, नाडा लगायतका खेल खेलाड़ीको जस्तो बाल बनाउने भारतीय हिरो अमिताभ, मिथुन, देवानन्द, डेनी, सनी, अक्षय, क्रिस, सलमान लगायतका हिरो वा तिनको भूमिका हेरी रजनीदेखि गजनीसम्मको हेयर स्टाइलमा आफू बनेर हिँड्ने नेपाली ठिटाहरूको केश परिधान देखिँदैछ। कोही शिरमा सिउर जस्तो पारेर केश थड्याउने, कोही चारपाटा खोल्यात्तै पार्ने तर माथि जुरो पाल्ने, कोही हर्स कट, कोही हुर्रे कट, कोही जापानी कट, कोही कोरियाली कट, कोही किम उन कट, देखे जतिका कट शिरमा सजाएर नेपाली युवा हिँडिरहेका छन्। खेलमा होस् कि फिल्ममा, गायनमा होस् कि नृत्यमा फरक शैलीको केश कर्तन देखियो भने त्यो शैली नेपाली युवाले टिपी हाल्छन्। धन्य ती हजामहरू, विश्वका हजार शैलीका केश काट्न, सजाउन, बनाउन जानेका छन्। जति शैली आए पनि युवाको चाहना पूरा गरेका छन्। एउटै हजाम हजार शैलीले केश काटिदिन्छन्। बुढा आए खौरिने, प्रौढ आए कान खोलेर छोटो पारिदिने, लाहोरे सिपाही आए आर्मी कटमा छाँटिदिने, युवा आए गजनीदेखि कोरियालीसम्म कट कला कर्तन सिप देखाई हजामले सेवा गरिरहेका छन्। केश काटेर मात्र हुन्छ र? कतिको केश छाँट्नु छ, कतिको केशमा रंग हान्नु छ, कतिको सोझ्याउनु छ, कतिको बाङ्गो पार्नु छ, कतिको ठड्याउनु छ, कतिको टिमिक्क अड्याउनु छ, यी सबै पारखमा सहयोगी छन् हाम्रा हजाम ठाकुर तथा बारबरहरू। बालमा आधारित यिनको व्यवसाय पनि ठूलै उद्योग सरह चलिरहेको छ। केश काटे पनि दाम, केश मिलाए पनि दाम, फेस वास गरे पनि दाम, रंगाए पनि दाम, सोझ्याए पनि दाम, गर्दा गर्दै काटेर खसेको फालेको रौं बेचेर समेत दाम कमाउने बेला आएको छ। केश कर्तनको व्यवसायमा अब कैंची पत्ती ब्लेड मात्र होइन, अनेक उपकरण आएका छन्। बिजुली जोड्यो कि मेसिन खर्र चल्यो, हर्र हलो जोते झैं कपाल फाँडेको छ, दुई नम्बर कि तीन नम्बर भनेर सोध्यो अनि बाल त बाली फाँडे झैं क्षणको क्षणमै खोरिया भएको छ। ला माथि थुम्कीको वन झैं थोरै बाल राखेको छ, धानको बिउ राखे झैं ठड्याएको छ, तल छङ्गाछुर भीर झैं खौरेको छ बालको कमाल। कोही केसमा रंग हाली गोर्खालीका छोरा गोरा भएर हिँडेका छन्, कोही टाटे पाटे बाघ झैं बाल बनाएर शहरमा डुलेका छन्, कोही पहेलै पारेर तोरी फुला जस्तो शिर बनाएर हिँडेका छन्, कोही बुढाहरू पनि फुलेको केसमा कालो मेहन्दी हालेर तन्नेरी बनेर हिँडेका छन्, तरूनी आकर्षित गर्ने रहर पालेका छन्। तर गालाको चमक च्याउरीले धोका दिदा बुढाहरू केसले मेसो पारे पनि पछि धोका पाएका छन्।
0: आकाश गंगाको अवतरण, हिमाली जलधाराको आकर्षण, जनदैलामा ज्ञान धाराको प्रसारण, कार्यक्रम त्रिवेणी, अन्वेषणका शिखरहरू, खोजका गल्छीहरू र यात्राका पाइलाहरू, कार्यक्रम त्रिवेणी।

0: दाँत गिजा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा हरेक दिन अब घुराईमै।
1: त्रिभुवन विश्वविद्यालयबाट एमडीएस गर्नुभएका वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा बाङ्गोटिङ्गो छिचरो भएको उछुटिएको र नमिलेको दाँतको सफल उपचार भइरहेको कुरा जानकारी गराउँदछौ। साथै यस डेन्टल क्लिनिकमा दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार भइरहेको छ।
0: डाक्टरद्वारा दिइने सेवाहरू
2: दाँत मुख तथा अनुहारको शल्य चिकित्सा सेवा,
0: अनुहारका हड्डी भाँचिएको जोड्ने,
2: दाँतको एक्सरे सेवा,
0: सामान्य तथा जटिल दाँत निकाल्ने,
2: फिक्स तथा झिक्न मिल्ने नक्कली दाँत राख्ने सुविधा,
0: अत्याधुनिक मेसिनद्वारा दाँतको सफाई,
2: मेसिनबाट जरेदेखि दाँत फरिने,
0: दाँतको पोस्ट तथा कोल प्रविधिद्वारा उपचार,
2: किराले खाएको दाँतको विभिन्न पद्धतिद्वारा उपचार,
0: बालबालिकाको दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार।
2: साथै
1: वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा दैनिक रूपमा
2: बाङ्गोटिङ्गो दाँत तार बाँधेर मिलाउने सुविधा पनि छ।
3: सम्पर्क डी नोभा डेन्टल क्लिनिक, ट्राफिक रोड घोराही दान, दीपज्योति अस्पतालको 20 मिटर माथि। फोन 082562707।
4: के तपाईँ दाँत तथा गिजा सम्बन्धी कुनै पनि समस्याबाट पीड़ित हुनुहुन्छ? यदि हुनुहुन्छ भने दाङ घोराई न्यू रोड स्थित गणेश चित्रालयको अगाडि रहेको डायनामिक डेन्टल क्लिनिकमा विगत लामो समयदेखि काम गरी अनुभव सङ्गाल्नु भएका सिनियर डेन्टल सर्जन डाक्टर रश्मिता बस्नेत र सिनियर डेन्टल सर्जन डाक्टर रञ्जना खनालद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
5: किराले खाएको दाँत निकाल्ने,
6: शल्यक्रिया गरेर जटिल दाँतहरू निकाल्ने,
5: खाली ठाउँमा दाँत राख्ने,
6: दाँतको जरैदेखि उपचार गर्ने,
5: भएको दाँतमा खुलो राख्ने, दाँत सफा गर्ने, तार बाँध्ने, दाँत र गिजा सम्बन्धी मुख भित्रको सबै रोगको उपचार सेवा,
6: लेजर विधिद्वारा किराले खाएको दाँतमा सिमेन्ट भरिनुका साथै चाँदी र सिसा पनि भरिन्छ।
4: सम्पर्क डायनामिक डेन्टल क्लिनिक घोराई न्यू रोड गणेश चित्रालयको अगाडि। सम्पर्क फोन नम्बर 082590466 98 29 81 50 53।
7: खुशीको खबर।
8: एसी उत्तीर्ण गरी प्राविधिक शिक्षा मार्फत उज्जवल भविष्य निर्माण गर्न चाहनुहुन्छ? यदि त्यस्तो हो भने दाङको प्रतिष्ठित रजना टेक्निकल कलेजमा शैक्षिक सत्र 2083-84 का लागि सीजीभीटी अन्तर्गत सञ्चालन हुने 3 वर्ष डिप्लोमा इन सिभिल इन्जिनियरिङ तथा डिप्लोमा इन जियोमेट्रिक्स इन्जिनियरिङ कार्यक्रमहरूमा भर्ना खुलिसकेको छ।
7: हाम्रा विशेषताहरू:
9: आधुनिक प्रयोगशाला,
7: अत्याधुनिक सर्वेक्षण उपकरण,
9: अनुभवी प्रशिक्षक,
7: व्यवहारिक तथा परियोजना आधारित सिकाइ,
9: नियमित फिल्ड भिजिट र रोजगारी मुखी शिक्षा सहित अध्ययन गराइने।
7: सुनौलो अवसर अब तपाईँको पहुँचमा छ। सिभिल इन्जिनियरिङ मार्फत भवन, सड़क, पुल, खानेपानी तथा अन्य पूर्वाधार विकास क्षेत्रमा दक्ष प्राविधिक बन्न चाहनुहुन्छ भने जियोमेट्रिक्स इन्जिनियरिङ मार्फत सर्वेक्षण, जीआईएस, जीपीएस, डिजिटल म्यापिङ तथा भू स्थानिक प्रविधिको क्षेत्रमा आकर्षक करियर निर्माण गर्नुहोस्।
9: सीमित सिट तथा छात्रवृत्तिको अवसर उपलब्ध भएकाले ढिला नगर्नुहोस्।
7: आजै रजना टेक्निकल कलेज घोराई 18 दाङमा सम्पर्क गरी आफ्नो सिट सुरक्षित गर्नुहोस्।
8: साथै कक्षा 11 विज्ञान, व्यवस्थापन, शिक्षा र कानून संकायमा धमाधम भर्ना लिइरहेको जानकारी गराउँदछौ। सम्पर्क श्री मावि रजना टेक्निकल कलेज घोराई 18 रजना दाङ।
7: सम्पर्क फोन नम्बर 082560204।
8: सम्पर्क मोबाइल नम्बर 98578306072 र 98699764848।
10: रजना टेक्निकल कलेज गुणस्तरीय प्राविधिक शिक्षा, सिविक्त जनशक्ति र सफल भविष्यको आधार।

0: प्रोडक्टहरू कोकोनट, चोकोनट, भिटा मिल्क, बटर प्राइड, क्रीम मिल्की बटर तथा डाइजेस्टिभ होल व्हीट बिस्किट।
1: हेर हेर हेर यो हो हाम्रो चोइस, कोदोको डाइजेस्टिभ र कुकिज छ है नाइस।
0: अड्गुरी
2: आकाश गंगाको अवतरण, हिमाली जलधाराको आकर्षण, जनदैलामा ज्ञान धाराको प्रसारण, कार्यक्रम त्रिवेणी, अन्वेषणका शिखरहरू, खोजका गल्छीहरू र यात्राका पाइलाहरू, कार्यक्रम त्रिवेणी।

केश कपाल को कलामा पुरुष को भन्दा नारी को दुनिया नौ गुना बड़ी छा आहा कपाल ले माला माल सानी छदा मेरी नानी कति राम्री भनेर आमाले दुई कुल्ठी बाटी दिएको कपालमा स्कूलले रिबन बाट्न सिकाउँछ। संस्कृतिले शिरमा फूल सिउरँदा राम्रो हुने देखाउँछ। दशैंमा जमरा लाउने बेला आउँछ। तिहारमा भाइले भाइ फूल केशमा सिउरी दिन्छन्। अब केशको देश कति सुन्दर, केश त सजाउने पो रहेछ। नानीहरूलाई रहर हुन्छ अनि अनेक छन्दमा केश बाट्न थाल्छन्। डोरा पार्ने, जेउरी बनाउने, कहिले शिरमाथि मुठो पार्ने, कहिले तल झार्ने, छेउमा चुल्ठी पार्ने, कहिले फेरै चुल्ठी घुमाउने, कहिले तल लड्काउने, कहिले माथि फर्काउने, ताल तालका तरेली केशमा देखिँदैछ। स्कूल पाठशाला पनि बाबुका लागि अलि बलियो देखिन्छ बालको सवालमा, तर नानीका लागि भने नरम छ। किशोरलाई केश पाल्न त्यहाँ छुट छैन, तर किशोरीहरूलाई पालेर बाटे पनि भो छाटे पनि भो, कोही बोइज कट, कोही थाई कट, कोही हर्सटेल, कोही घण्टे बेल शैलीमा बाल बनाई स्कूल जान पाइने, केशको परिवेश देखाउन पाइने, नानीहरूलाई केशका बारेमा स्कूलमा निश्चय छैन। नानीहरू जब स्कूलको पढ़ाई सकेर कलेजतर्फ लाग्छन् बालको बान्की नै फेरिन्छ। केश काटे पनि निधारमा एउटा लुरको छाड्ने, जुली पाल्ने, बोल्दा त्यही केश सारी रहने, हल्लाई रहने, मिलाई रहने, दाँतले टोक्ने गरी लीला देखाइरहेका हुन्छन्। कोही अगाडि पनि झ्याममा केश छाड्ने, आँखै छोप्ने गरी बाल पाल्ने, बोल्न परे त्यही बाल हल्लाउने, छड्काउने, फर्काउने, कस्तो बेला बाल भित्र आँखा लुकाएर चियाएर हेर्ने, यस बेलामा त एउटा आँखा त कामै छैन जस्तो पो लाग्छ। छड्के बालले ढाकिरहने, घरिघरि हातले कपाल सारेर हेर्ने, नत्र कालो बाल मुनि आँखा छोपिने, कस्तो विचित्र चाल। कोही कपाल फिजाएर हिँड्ने, बढेको कपाल पिठ्यौं भरि छरिएको छ, कसैले अघिल्तिर झारेर बडा बक्से छोपेका छन्, बालको छाल चल्ने बैंस कसैले बाटेर मायाको गाँठो बनाएका छन्। कपाल कला देखाई प्रेम आमन्त्रण गरेका छन्। छरिएको बाल सम्हाल्ने साथी खोजिरहेछन्। जसले कपाल बढी खुला र कलात्मक बनाउँछ उसमा प्रेमको प्यास लागिरहेछ भन्ने बाल विज्ञान बताउँछ, कपाल विज्ञान बताउँछ। आज भोलि स्त्रीको कपाल सजाउने बनाउने ब्युटी पार्लरहरू खुलेका छन्। यिनमा बाल छाट्ने, काट्ने, जरा हटाउने, हाँगा च्यात्ने, सलक सिधा बनाउने, स्ट्रेट बनाउन, आइरन गर्ने, कर्ली तुल्याउने, पफ बनाएर ठड्याउने, गुच्छा पार्ने, घाँटिने र घुमाउने, पिठ्यौं भरि ढाक्ने, लाछो पार्ने, छड्के सिउँदो बनाउने, तरह तरहका तरकीबले कपाल सजाउने पार्लरले एकातिर केश परिधान बढाएको छ भने अर्कातिर व्यवसाय बढाएको छ। नारीमा केश रंगाउने रमिता पनि उत्तिकै उर्लिएको छ। नारीले केशलाई पनि फुलबारी झै रंगाउन थालेका छन्। कोही कालो बनाउने मेहदी लगाउँछन्, कोही रातो बनाउने रंगले सजाउँछन्, कोही केश राशिमा धेरै जसो कालो तर एक दुई केश्रा रातो, केही केश्रा निलो समेत बनाएर केश देशमा प्रदेश छुट्याएका छन्। पश्चिमाहरू केश राशिमा केही निला रंगको रौं भेटिनुलाई सौभाग्य ठान्छन्। त्यो सौभाग्य बनाएर भए पनि शिर सजाउन नेपाली नारीहरू सिपालु भइसकेका छन्। केश सुन्दर हुन्छ भनेर बहुराष्ट्रिय कम्पनीले अनेक लेदो पदार्थको विज्ञापन गर्छ। साबुनले गर्दा दक्षिणका नारी सौन्दर्य रानी बने भनेर नाटक देखाउँछ, अनि नेपाली नारी पनि सेम्फूका पाउचदेखि बड़ा बड़ा डब्बामा पाइने लेदो पदार्थ किनेर केशको स्याहारमा समर्पित गर्छन्। घरको डिलमा भएको जिहा कुसुम जिब्रे फूल दलेर निचेर नुहाए केश चम्किलो हुने आयुर्वेदको कथन छ, तर उताबाट त्यसैको लेदो ल्याइएमा रमाएर किन्छन् रिठा, कण्ठकारी, पिना, मोही, दूध लगायतका घरेलु वस्तुले कपाल नुहाएर लरक्क केश बनाउने आमाका छोरीहरू आज सेम्फूको शरणमा परेर सुन्दरी बन्दैछन्। नाना तरहका साबुनको विज्ञापनमा आकर्षित छन्। नारीमा पनि आज भोलि केश कर्तन छटन मर्दनको चलन आएको छ। केश काटेर छोटो पार्ने, बोइज कटमा रमाउने, अलि छोटो मात्र पार्ने, आइरन गरेर सेफ दिने, कोही गुन्द्रुक जस्तो बनाउने, त्यसमा जेल जेली लगाउने, चाउचाउको लहरा झैं पार्ने, ओसिलो देखाउने, कोही कोही नागबेली चुल्ठो बनाउने, नाना भाँतीले कपाल सजाउन सिकाएर लेडिज हेयर सैलुनले शोभाको व्यापार गरेका छन्। बिहेका बेला दुलै सजाउने पार्लरहरूले त ठूलै बजेट हात पारेका हुन्छन्।
सघन कालो स्वर्णिम रंग र नरम सलसलाउने टल्कने रेशमी बाल भएका व्यक्तिको व्यक्तित्व समेत राम्रो हुने विश्वास छ। मानिसको यही विश्वासमाथि विज्ञापन गरी ब्यूटी पार्लरहरू पहिलो कपाल पनि कृष्णको जस्तो कालो बनाइदिने, बाँसका जरा जस्ता ठाडा कडा जटा जगल्टा पनि नरम र रेशमी टलकदार बनाइदिने भन्दै पार्लरले दुनियाँलाई पल्काइरहेका छन्। चिकुर कुन्तल बाल कच केश शिरो रूह आदि नामले चिनिने कपालका अनेक श्रृंगार भए पनि नारी शिर र केशको सौन्दर्य भने सिन्दूरले पूर्ण गर्छ। जतिसुकै सामग्रीले केश सजाए पनि बनाए पनि रंगाए पनि त्यसको पूर्णता भने सिन्दूरले दिने सनातन सभ्यता छ। ओभानो सिउँदोमा सिन्दूर भरेपछि केश राशिले सौन्दर्यको शिखर भेट्टाउँछ। निधारको टीका लम्केर माथि सिउँदो सजाउन पुग्छ। यो अन्तिम केश श्रृंखला पुरूषले गरिदिने चलन छ। विवाहमा वरले वधूलाई यो वरदान प्रदान गर्छन्। आज दुनियाँमा यस्तै सौन्दर्यको होड चलेको छ। सुन्दरी प्रतियोगिता भइरहेका छन्। कसैले केसमा मार्क्स पाउँछन्, कसैले नितम्बमा नम्बर पाउँछन्, कसैको थाईले पोइन्ट थप्छ, कसैको बक्सेले प्रतिस्पर्धामा अगाडि बढाउँछ, कसैलाई कचले उभो बनाउँछ। शहरमा सौन्दर्यको यो लहर चलेपछि अनेक नामका सुन्दरी प्रतियोगिता हुन थालेका छन्। नारी यसैमा रगमगिएका छन्। के क्रान्तिकारी के रसधारी सबै नारी शोभा सौन्दर्य भय भलय देखाएर आफूलाई आकर्षक बनाउन बदनले व्यक्तित्व अघि बढाउन लागि परेका छन्। आधुनिक पश्चिमी वस्त्रमा अघि सरेका छन्। राजनीतिमा पश्चिमले हस्तक्षेप गरेकोमा विरोध गर्ने तर वस्त्र विधान केश परिधान उतैकोमा रमाउने क्रान्तिकारी नारी पनि देखिएकै छन्। शहरमा केशको कथा बनाई नाटक फिल्म चलेको छ। लोग्ने मान्छेहरू नारीकै केशको गीत गाउँछन्, कविता रच्छन्, कथा सुनाउँछन्। त्यो कपाललाई के भनौं, आकाशको बादल जस्तो, घनघटाको छटा जस्तो, लुकु लुकु लाग्ने कुञ्ज जस्तो, प्यारै प्यारको कुञ्ज जस्तो, कस्तो बाल कस्तो चाल, त्यो देखेर सहरी युवा बेहाल भन्दै नारी केशमै साहित्यको धारा बगेको पाउँछन्। नेपाली साहित्यको ठूलै हिस्सा नारीको सारीदेखि शिरको रेशमी रेशासम्मको शोभा बयान गरेरै शब्द खर्चिएको छ। क्या आकर्षण छ, नारी स्वयंमा पुरूषका लागि एउटा जीवन्त काव्य छ। लेख शब्दमा, सजाऊ चित्रमा, गाऊ संगीतमा नारीको प्रेरणा प्राप्ति नै साहित्य हो, सारस्वत हो। त्यसैले कला साहित्य र संगीतकी प्रतीक देवी प्रतिमा सरस्वती बनाइएको हो। आकाश गंगाको अवतरण, हिमाली जलधाराको आकर्षण, जनदैलामा ज्ञान धाराको प्रसारण, कार्यक्रम त्रिवेणी, अन्वेषणका शिखरहरू, खोजका गल्छीहरू र यात्राका पाइलाहरू, कार्यक्रम त्रिवेणी।

0: रिवर्स ओसमोसिस तथा यूवी स्टेरिलाइज्ड एंड ओजोनाइज्ड प्रविधिबाट प्रस्तुत राप्ती अञ्चलकै पहिलो ड्रिंकिंग वाटर
1: स्वर्गद्वारी ड्रिंकिंग वाटर
0: हाम्रा सेवाहरू
1: एक लिटर र बीस लिटर जारको व्यवस्था
0: अर्डर अनुसार खाली बोतलको उत्पादन
1: बीस लिटर जारमा होम डेलिभरी सेवा
0: सम्पर्क स्वर्गद्वारी ड्रिंकिंग वाटर पुरानो बस पार्क प्रोप्राइटर धर्मेन्द्र केसी फोन नम्बर 082-567-021 र होटल डाङगाडी नजिक जीवन चौधरी मोबाइल नम्बर 98478-63-377
1: शुद्ध पानी पिउनुहोस् स्वस्थ जीवन जिउनुहोस्
2: नेपालगंज मेडिकल कलेज नेपालगंज में कार्यरत मानसिक नशा डिप्रेशन मिर्गी लागू पदार्थ रोग विशेषज्ञ डाक्टर मोहम्मद एनुद्दीन बागवान अब घोराही 15 तुलसीपुर चौक स्थित पल्लवी स्वास्थ्य क्लिनिक में
3: डाक्टर मोहम्मद अनुद्दीन बागवान द्वारा दिइने सेवाहरू
4: मानसिक तथा नशा सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था छारे रोग मिर्गी निन्द्रा नलाग्ने रुङ्गटा लाग्ने समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था
5: युनिचियामा कमी शरीर काट्ने तथा पागलपन सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था
4: लागू तथा मादक पदार्थ सेवन गर्ने समस्या भएकाहरूको जाँचको व्यवस्था
6: बिरामी जाँच निमित्त यही श्रावण 9 गते शनिबार
7: अन्य 6 विशेषज्ञ डाक्टरी सेवाहरू नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर शिव रेग्मी मुटु रोग विशेषज्ञ डाक्टर कृष्ण चन्द्र अधिकारी सुगर थाइराइड हर्मोन बाँझोपन रोग विशेषज्ञ डाक्टर सिमोन सिमखडा
4: सम्पर्क पल्लवी स्वास्थ्य क्लिनिक कुराही 15 तुलसीपुर चोक दाङ सम्पर्क फोन नम्बर 082-567-683 र सम्पर्क मोबाइल नम्बर 98479-2577
1: विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्यपश्चिम पोलिक्लिनिक घोराईमा
8: विशेषज्ञ डाक्टरी सेवाहरू
1: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्ण हरि सुबिरीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेकअप तथा उपचार सेवा
8: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेक जाँच तथा उपचार सेवा
9: वरिष्ठ रेडियोलोजिस्ट एमबीबीएस एमडी डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा
8: नोट अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ
1: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ
8: सम्पर्क दाङ मध्यपश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराही दाङ
1: सम्पर्क फोन 082-595-079 मोबाइल नम्बर 98478-10-030 र 98229-54555
10: सूर्यको विकिरण बढ्दैछ आँखा कमजोर हुँदैछ ग्लोबल वार्मिङ आँखामा रोग अरू थुप्रै समस्या तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन् हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन् अब ढुक्क हुनुहोस् पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ पशुपति आई केयर सेन्टर कपासी दान सम्पर्क नम्बर 98-43-008-804 98-43-008-804 www.pashupatiicare.com
11: भर्ना खुल्यो
12: असल संस्कार र पूर्ण मातृत्व प्रेमका साथमा मन्टेसोरी रीतिबाट पठन पाठन गराइने उद्देश्यले 2063 सालमा महिलाहरूद्वारा स्थापना गरिएको
11: हाम्रा विशेषताहरू
12: 1.5 वर्षदेखि माथिका उमेरका नानी बाबुहरूलाई भर्ना गराइने शुद्ध तथा स्वच्छ पिउने पानीको व्यवस्था भएको
11: विभिन्न आधुनिक खेल सामग्रीहरूको व्यवस्था भएको
12: शान्त तथा पारिवारिक वातावरण भएको
11: स्टेडियम प्रार्थना जस्ता अतिरिक्त क्रियाकलापहरू गराइने
12: तिहार सुशासन राम्रो व्यवस्था भएको
11: योगी शिक्षिकाहरूद्वारा अध्ययन गराइने
12: घरको जस्तै माया पाउने
13: खेल्दै रमाउँदै जान्ने हुने साथै स्वस्थकर खाना तथा खाजाको व्यवस्था
14: सम्पर्क शिशु आदर्श जिल्ला प्राइमरी इङ्ग्लिस स्कुल खुवाई उपमहानगरपालिका 15 दाङ चेक गेटदेखि 10 मिटर भित्र पश्चिमपट्टि
13: सम्पर्क फोन नम्बर 082-563-387 सम्पर्क मोबाइल नम्बर 98-669-86-303 र 98-662-35-183
6: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको भर्ना सम्बन्धी सूचना
15: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा द्वितीय तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीन बीच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएद्वारा पुरस्कृत नेपालको उत्कृष्ट आईएसओ प्राप्त राप्ती इन्जिनियरिङ कलेज गोराही दाङमा बीबीए बीसीए बीई कम्प्युटर बीई सिभिल कार्यक्रममा नयाँ भर्ना खुलेकाले इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला।
6: प्रवेश परीक्षा मिति 2083 यही असार 27 गते।
15: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज गोराही दाङ।
6: सम्पर्क फोन नम्बर 0825562601, सम्पर्क मोबाइल नम्बर 9858335990, 9858331684 र 9858332770।
15: 3 वर्ष डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले सम्पर्क गर्नुहोला। शल्यक्रियाको सर्जन डाक्टर आउने बारे सूचना।
16: दाङमा अब पहिलो पटक कलेजो प्रत्यारोपण गर्ने हेपाटोबिलियरी प्यानक्रियाटिक तथा ल्याप्रोस्कोपिक सर्जन डाक्टर सत्यनारायण गुप्ता अब अभिषेक मेडिकल स्टोर खोराही दाङमा।
15: डाक्टरद्वारा गरिने उपचारहरू।
16: कलेजोमा पहेलो जन्डिस, कालो जन्डिस, फ्याटी लिभर, अधिक रक्सी सेवनले कलेजोमा भएको खराबी, हेपाटाइटिस वा अन्य संक्रमणले संक्रमित कलेजोको सफल उपचार।
15: हर्निया, हाइड्रोसिल, एपेन्डिस, पाइल्स, फिसर, फिस्टुला, शरीरमा पलाएको मासु, लाइपोमा, गाँठा गुठी आदिको सफल अपरेशन सेवा।
16: कलेजो प्रत्यारोपण, पित्त थैलीको पत्थरीको अपरेशन सेवा।
15: मुसा, कोठी, यौनि वा लिङ्गमा पलाएको मुसाको उपचार तथा अपरेशन सेवा।
16: सबै किसिमको माइनर वा मेजर अपरेशन सेवा।
15: सुगरको कारणले प्यानक्रियाजमा भएको समस्याको उपचार गरिने।
16: कलेजो, पित्त थैली, प्यानक्रियाज एवं शरीरका अन्य अङ्गहरू सम्बन्धी सम्पूर्ण उपचार एवं परामर्श सेवा।
6: बिरामी जाँच निमित्त यही जेष्ठ 23 गते शनिबार
17: समय बिहान 9 बजेदेखि
18: कन्सल्टेन्ट फिजिसियन द्वारा मेडिसिन सम्बन्धी सबै रोगहरूको दैनिक चेक जाँच गरिन्छ।
19: सम्पर्क अभिषेक मेडिकल स्टोर होराही 14 बाल मन्दिर चोक दाङ। सम्पर्क फोन नम्बर 9847157193 र 9818890028।
6: होइन के भयो दाई, किन झुक्राएर बस्नु भएको?
20: के हुनु र भाइ, आँखा दुखेर हैरान भएको छ।
6: ए त्यसो हो भने घोराई 1500 गेटमा रहेको आरोग्य चश्मा पसल तथा आँखा उपचार केन्द्र जानु न।
20: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका चस्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चस्मा तयार गरिन्छ।
6: नोट, यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ।
20: प्रोप्राइटर बसन्त कुमार पोखरेल, सम्पर्क मोबाइल नम्बर 9858734910।
6: आराध्य चस्मा पसल तथा आँखा उपचार केन्द्र, सिद्धार्थ बैंक बसेको घर, उत्सव ट्राभल सँगै सटेको घोराई 15 शहीद गेट दाङ।
21: आकाश गंगाको अवतरण, हिमाली जलधाराको आकर्षण, जनदैलामा ज्ञान धाराको प्रसारण, कार्यक्रम त्रिवेणी, अन्वेषणका शिखरहरू, खोजका गल्छीहरू र यात्राका पाइलाहरू, कार्यक्रम त्रिवेणी।

र के सधैं कलापूर्ण मात्र पनि नहुँदो रहेछ। अभाव गरिबीमा कला कहाँ छ र वनमा गएर दाउरा पात गर्नेको के सकले कोतरेको छ, भूत ल्याएको छ, जिङरिङ पारेको छ, मैलिएको छ, जुम्रा परेका छन्, लिखाले गुण पारेको छ, चिलाएको छ, पानी परे पनि शिरमा बज्रिएको छ, धुलो पनि शिरमा नै खसेको छ, तातो घाम पनि कपालमै टल्केको छ, सहनु छ सबै प्रहारको सहन गरी निरन्तर कठिन काममा जोतिनु छ। कहाँको शैम्पू, कहाँको साबुन, कहाँको स्नान, कहाँको पार्लर, कहाँको थ्रेडिङ, कहाँको कलरिङ, देश एउटै छ, समान नागरिक हुन् तर शिरको केस फरक छ। यता पार्लरमा गएर कर्ली बनाइएको छ, उता कोर्न नभ्याएर कर्ली बनिरहेछ, विशृंखल भएर छिरलिएको छ, एउटै देशका नारीको केस परिवेश फरक छ। केसमै देश देखिँदैछ, बालमै देशको हाल बुझिँदैछ, सहरियाहरू जुली राखेर आँखा छोपेका छन्, उता ग्रामीणहरू भुत्लिएको केस सम्हाल्न नभ्याई आँखासम्म झरेका रौ पन्छाई आगो फुकेर खरानी उडाई छोराछोरीलाई मकै पोली दिँदैछन्। देश एउटै हो तर केस फरक छ, सबैका रौ शरीरको रोम कुपबाट नै आएका हुन्, तर सुखीका रौ सुनौला बन्दैछन्, दुखीका रौले खरानी घस्दैछन्। यता स्वच्छन्दतामा छरिएको कपाललाई बादल बुझ्ने कविहरू छन्, उता पतिको निधनमा असरल भएको केशलाई झाँक्रो बुझ्ने बुजुर्गहरू छन्, यता केशको लहरा देखेर पछि लाउने रमाउने ठिटाहरू छन्, उता केश फुकै देखेमा साइत बिग्रियो भन्दै झर्केर लट्टा झाँक्रो नदेखाऊ भन्ने विश्वासीहरू छन्। केश एउटै हो, परिवेश फरक छ, रौ उनै हुन्, रहस्य फरक छ। केशमाथि देखिएको यो भेदले भूवहरू विभोर हुँदैछन्, अनि कोही वैरागी भई सन्यासी भई टुपी पनि नराखी केश मुण्डन गर्छन्, भिक्षु बन्छन्, भिक्षुणी बन्छन्, आफूलाई अनागरिक अनागरिका भन्छन्। देशले केशमा न्याय गर्न नसक्ता कोही वैरागी भएर बुद्ध बने, कोही जटा पालेर योगी बने, जोगी बने, वनवास पसे श्रीरामले वरको चोपले जटा बाँधेर 14 वर्ष वनवास पसे चित्रकूटमा बसे, कोही अखडामा बसी जटा जुट बने, लामा दारी पाले केशमा लटा पारेर लट्ठरी बनाए, कोही जटा पालेर जडान बने, जटा धरका सहचरी बने, तर संसारको जटिलता भने झन जेलिँदै गो, फुक्न सकेन केश झन लठपत्र भो, कोरेर सर्लक्क पार्नेले पनि सत्यको मेसो पाएनन्, बदनको केश जे सुकै होस्, मैले पनि मैलियोस्, भूतलिए पनि भूतलियोस् भनेर भुवनबाट भगवत सम्मको भवन बनाउन जुटेका ऋषि जन ऋषि मुनिले पनि कपालको करिश्मा जेलाई भेदभावको भाषा हटाउन सकेनन्। महादेवले दक्ष प्रजापति आफ्नै ससुराबाट अपमानित हुँदा रिसाएर आफ्नै कपालका रौं च्यातेर भुइँमा पछार्दा काली र बलभद्र उत्पन्न भएका थिए, तिनले महादेवको आज्ञा अनुसार दक्षको यज्ञ भत्ता भङ्ग बनाए, तर दक्ष पत्नीको आग्रहमा दक्षलाई बिउताउन बोकाको शिर ल्याई ठड्याइयो, कपालमा रौं हुनेलाई झन सिंह हुने बनाइयो, कपालको माझमा झन सिंह नै पलायो, केशको रहस्य झन झन जटिल र उचो हुँदै गो, रौं रमिताको रहस्य गहिरिँदै गो। नेपालीको कालो कपाल फुले पनि, चिनियाको लामो लड्के कपाल फुले पनि, गोराको कैलो कपाल फुले पनि, निग्रोको घुम्रे कालो कपाल फुले पनि अन्ततः सेतै हुन्छ। जीवनभर अनेक आकार प्रकार र रंगमा रहेको केश अन्तिम कालमा सेतै हुन्छ, एउटै रंगमा देखिन्छ, सत्यको संकेतमा परिणत हुन्छ, जाने बेलामा सत्यको शिखर जस्तो बन्दछ। नर नारी देश परिवेश वर्ण रंग नस्ल धर्म सम्प्रदायमा आफू अलग भएर बाँच्छ, म फलाना भन्दा फरक भन्छ, परिचय अर्कै बताउँछ, तर प्रकृतिले भने उसलाई एक दिन एकै ठाउँमा उभ्याउँछ। जब त्यो दिन नजिक आउँछ सबैको शिर सेतै हुन्छ, एउटै